प्रतिशत जनसंख्यामा पुर्याउने उल्लेख गरिएको छ। सूचना तथा संचार क्षेत्रको दीर्घकालीन नीति 2059, दूरसंचार नीति 2060, ब्रोडब्यान्ड नीति 2071 र सूचना तथा संचार प्रविधि नीति 2072 एकीकृत गर्ने प्रस्ताव पनि त्यसमा गरिएको छ। यसै गरी सेटेलाइट नीति 2077, राष्ट्रिय साइबर सुरक्षा नीति 2080, दूर संचार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्यांकन सम्बन्धी नीति 2080 र राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति 2082 कार्यान्वयनलाई समेत सहज र प्रभावकारी बनाउने लक्ष्य उल्लेख गरिएको छ। त्यसका लागि सरकारले एकीकृत दूरसंचार नीति स्वीकृत गरेपछिको 10 वर्षमा 98% जनसंख्यामा उच्च गुणस्तरको ब्रोडब्यान्डको इन्टरनेट पुर्याउने लक्ष्य राखिएको छ। इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कंग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी सभापति शेरबहादुर देउवासँग भेट्न समय माग्दा समेत नपाएपछि दुई नेताबीच भेटवार्ता हुन सकेको छैन। दुई पक्षमा विभाजित कंग्रेसलाई एकता गराउन देउवा फर्के लगत्तै निर्णायक पहल हुने अपेक्षा कंग्रेस वृत्तमा थियो। देउवा फर्केको 10 दिन बितिसकेको छ। 28 साउनमा फर्किएका देउवासँग सभापति थापाले बिहिबारदेखि भेट्ने समय मागेका थिए तर आइतबारसम्म पनि पाएका छैनन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशन बिना बागमती प्रदेश सरकारमा सहभागी भएका 3 प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सार्वजनिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरणको अल्टिमेटम दिने निर्णय भएको जानकारी दिएका छन्।
1: जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरूका माग तत्काल पूरा नभए पुनः सड़क संघर्षमा उत्रने चेतावनी दिएका छन्। आइतबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै जेएनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेएनजी नेपाल संयुक्त संघर्ष समितिले आफूहरूका माग तत्काल पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। यता जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा आगामी भदौ 23 गते स्मृति दिवस मनाउने घोषणा गरेका छन्।
2: बलात्कारपछि हत्या गरिएकी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 1 की 3 वर्षीय बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ। गरिमाका बुबा मनोज चौधरीले कलैया उपमहानगरपालिका वडा नम्बर 14 पझा खोला किनारमा छोरीको अन्त्येष्टि गरेका हुन्। गृह मन्त्रालयमा शनिबार राति भएको 3 बुँदे सहमतिपछि कलैया प्रादेशिक अस्पतालको शव गृहमा रहेको गरिमाको शवलाई उनका बुबा चौधरीले बुझेका थिए। गृह मन्त्रालयमा मध्यरातसम्म चलेको छलफलपछि सरकार र पीड़ित परिवारबीच 3 बुँदे सहमति भएको थियो। सहमतिपछि सिमराको जनजीवन सामान्य बनेको छ।
1: पछिल्ला 4 महिनादेखि लगातार 2 खर्ब रूपियाँ भन्दा बढ़ी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भने 2 खर्ब रूपियाँ भन्दा तल झरेको छ। गत चैतदेखि असारसम्म हरेक महिना 2 खर्ब रूपियाँ भन्दा बढ़ीको वस्तुमा साउनमा 1,87,44,36,00,000 रूपियाँको वस्तु आएको हो।
2: सरकार फेरबदलको क्रम चलिरहँदा सुदूरपश्चिम प्रदेशसभाका 2/3 भन्दा बढ़ी प्रदेशसभा सदस्यले मन्त्री हुने अवसर पाइसकेका छन्। मन्त्री हुन बाँकी सांसद संख्या मात्र 9 रहेको छ। प्रजातन्त्र पुनर्वहालीपछि संघीय सरकारको अस्थिरताले विकासमा प्रतिकूल असर पारेको भन्दै संविधान सभाबाट बनेको नयाँ संविधानमा सरकारलाई स्थिर बनाउने प्रावधान राख्नुपर्ने आवाज चरको रूपमा उठेको थियो। तर संघीय सरकारसँगै प्रदेश सरकार फेरबदल हुने अस्थिरताको चक्र भने उस्तै रहेको छ। सुदूरपश्चिममा मन्त्री बन्न अब 9 जना मात्रै बाँकी रहेका छन्।
1: अब शेयर बजार। गत साता धितोपत्र दोस्रो बजारमा 22,46,00,000,000 रूपियाँ भन्दा बढ़ीको 5,61,00,000 भन्दा बढ़ी किट्टा धितोपत्र कारोबार भएको छ। अघिल्लो साताको तुलनामा गत साता कुल कारोबार रकम 16.23% र 3.0% र कारोबार किता 14.19% वृद्धि भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि 7 जनाले उम्मेद्वारी दिएका छन्। नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदले दोस्रो अनौपचारिक मतदान गरेको छ। महासचिव एन्टोनियो गुटेरेसको दोस्रो 5 वर्षीय कार्यकाल आगामी डिसेम्बर 31 सकिँदैछ।
4: अब खेल र खेलाड़ीका खबर। 14 दक्षिण एसियाली खेलकुद साग आगामी चैत 3 साता पाकिस्तानमा हुने भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसिया ओलम्पिक काउन्सिल एनएसएओसीको बैठकले 14 साग 2083 साल चैत 20 28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो।
3: अब विचार विश्लेषणको पालो आजको कान्तिपुर दैनिकमा दलविहीन स्थानीय तह किन र कसरी शीर्षकमा सुशील बहादुर कार्की र किरण सिटौलाको संयुक्त लेख छापिएको छ। गैरदलीय स्थानीय सरकारको अभ्यास गर्ने मुलुकमा प्रजातान्त्रिक मुलुक मूल्य मान्यता ह्रास भएको आएको देखिएको छैन। हाम्रा छिमेकी मुलुकहरू र हाम्रो आफ्नै अभ्यासले पनि गैरदलीय निर्वाचन भएको अवस्थामा उम्मेद्वारहरूले दलको प्रचार गर्ने भन्दा स्थानीय मुद्दामा केन्द्रित हुन सक्ने सम्भावना बढ़ाउँछ। योग्यले बढ़ी अवसर पाउने, दलीय स्वार्थभन्दा सहकार्यले प्रश्रय पाउने तथा कार्ययोजना निर्माण र निर्णय कार्यान्वयन पनि छिटो छरितो हुने देखिन्छ। कुनै पनि प्रणाली आफैमा पूर्णतः उत्कृष्ट सही वा गलत हुँदैनन्। संवैधानिक व्यवस्था र प्रणाली जस्तै यसको अभ्यास पनि ऐतिहासिक पृष्ठभूमि राजनैतिक र नैतिक चेत आचरण र संस्कारमा भर पर्ने गर्छ। गैरदलीय स्थानीय सरकारको अभ्यास गर्ने मुलुकमा प्रजातान्त्रिक मूल्य मान्यतामा ह्रास आएको देखिएको छैन। आजको कान्तिपुरमा छापिएको छ।
4: हरित अर्थतन्त्रको अपरिहार्यता शीर्षकमा जुनार बाबु बस्नेतको विचार गोर्खापत्रमा छापिएको छ। जैविक इन्धनका अति दोहनले कार्बन उत्सर्जन बढ़ेको छ, पृथ्वीको तापमान बढ़ाएको छ, फलस्वरूप जलवायुजन्य अप्रत्याशित प्रकोपमा बढ़ोत्तरी भएको छ। प्राकृतिक विनाश नगरी आर्थिक पूर्वाधार र भौतिक विकासको दिशा नलिने हो भने भावी दिन अझ बढ़ी चुनौतीपूर्ण हुने वैज्ञानिक निष्कर्षले हरित अर्थतन्त्रको महत्व रोजाई होइन अपरिहार्य बनाएको छ। विश्वभर अप्रत्याशित प्राकृतिक प्रकोपको जोखिम बढ़दै हरित अर्थतन्त्रले मात्र पर्यावरणीय जोखिम न्यूनीकरण सम्भव। जैविक इन्धनको विकल्पमा नवीकरणीय ऊर्जा अपरिहार्य, सन् 2045 शून्य कार्बन उत्सर्जन गर्ने नेपालको लक्ष्य। जुनार बाबु बस्नेतको विचार हरित अर्थतन्त्रको अपरिहार्यता शीर्षकमा गोर्खापत्रमा छापिएको हो।
3: कृत्रिम बौद्धिकता एआई तीव्र रूपमा कक्षा कोठामा प्रवेश गरिरहँदा प्रविधिले शिक्षकको भूमिकालाई कमजोर नबनाई सिकाइमा कसरी सुधार ल्याउन सक्छ भन्ने प्रश्न उठ्न थालेको छ। ब्रिटिश काउन्सिलका एडटेक इनोभेसन प्रमुख डाक्टर एडम एडमेटले शैक्षिक प्रविधि शिक्षण तथा डिजिटल सिकाई क्षेत्रमा 3 भन्दा बढ़ी समयदेखि काम गर्दै आइरहेका छन्। उनका अनुसार एआईले प्रणाली सामग्री निर्माण प्रतिक्रिया प्रदान तथा सिकाईलाई व्यक्तिगत बनाउन सहयोग गर्न सक्छ, तर प्रभावकारी शिक्षणको केन्द्रमा रहेको मानवीय सम्बन्धलाई विस्थापित गर्न सक्दैन। हालै काठमाडौँ भ्रमणका क्रममा उनले एआईले शिक्षामा पार्ने प्रभाव, यसको आलोचनात्मक प्रयोग नगर्दा उत्पन्न हुन सक्ने जोखिम तथा नेपालले एआईको लाभ सबै विद्यार्थी समक्ष कसरी पुर्याउन सक्छ भन्ने बारेमा चर्चा गरेका थिए र त्यसैको चर्चा आजको नागरिक दैनिकमा छापिएको छ। धेरैले एआईलाई सबै समस्याको एउटै समाधानका रूपमा हेर्छन् शीर्षकमा छापिएको छ।
4: अवस्थ नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: अहिले बिहानको 6 बजे
0: हजुरको रेडियो 102

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 8 गते सोमबार, अगस्त 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सीमावर्ती शहरमा तारे होटलको लहर, पौने 2 खर्ब लगानी, धनकुटाको तरकारी बंगलादेश र भारतीय बजारमा किसान लखपति बन्दै।
1: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सुविधा बढ़ाउन सुझाव, लगानी व्यापार तथा आर्थिक सहकार विस्तारमा एनआरएनएसँग समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध।
0: संचालनमा आउँदै 10 प्रसारण लाइन, नाडाको प्राथमिकतामा स्वदेशी उत्पाद, वनस्पति तेलले निर्यात धान्दै व्यापार घाटाको खाडल भने अझै उस्तै।
1: गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 जना मजदूरको मृत्यु, बेलायतका प्रधानमन्त्रीको युक्रेन भ्रमणमा राजनैतिक चासो, क्यानाडालाई व्यापार युद्ध नगर्न अमेरिकाको चेतावनी।
0: र 14 दक्षिण एसियाली खेलकुद आगामी 20 चैतमा 28 खेल समावेश हुने, नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोनालिसाले बंगलादेशका 20 प्रशिक्षकलाई प्रशिक्षण दिने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा जापानिज इन्सेफ्लाइटिसको जोखिम र त्यसका लागि स्वास्थ्य मन्त्रालयले लिएको सतर्कताको प्रसंग।
1: जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ़न थालेपछि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा खोप अभियान संचालन गर्ने तयारी थालिएको छ। बालबालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्युदर उच्च भएको झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय गरिएको छ। झापामा संक्रमण हुनेको मृत्युदर 60% छ। शुरूमा झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाइने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम अहिले हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलि बढ़ी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनुपर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौ त्यसै अनुसार लिएर जान्छौ। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 वर्ष उमेरसम्मका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग, महिला स्वास्थ्य स्वयं सेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौ। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
1: यसैबीच पछिल्लो 6 सातामा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 59 जना संक्रमित भएका छन्। झापा जिल्लामा 10 जनामा संक्रमण पुष्टि भएकोमा 6 जनाको मृत्यु भएको छ। यो भनेको 60% मृत्यु दर हुने मन्त्रालयले जनाएको छ, जुन देशभरिमै सबैभन्दा उच्च रहेको छ। यसैबीच पछिल्लो समय झाडा पखलाको संक्रमण बढ़दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 सातामा झाडा पखलाका बिरामी करिब 3 गुणाले बढ़ेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएको स्वास्थ्य संस्थाहरूले बताएका छन्।
0: अब शिक्षाको प्रसंग। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलनमा सरोकारवालाहरूले संविधानले नै व्यवस्था गरेको अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयन हुनुपर्नेमा सुझाव दिएका छन्। 7 वटै प्रदेशबाट सुझाव लिएर फर्किएको शिक्षा मन्त्रालयले हिजो काठमाण्डुमा सरोकारवालाको बीचमा छलफल चलाएको थियो। त्यहाँ पनि अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको विषय उठाइएको छ। प्रदेश स्तरीय छलफलबाट फर्केका शिक्षाविद विद्यानाथ कोइरालाले त्यहाँका सुझाव सुनाउँदै सबै प्रदेशमा अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्नुपर्ने माग उठेको सुनाउनुभयो। संविधानले शिक्षालाई मौलिक हक राखेको छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐनले कक्षा 8 अनिवार्य सहित कक्षा 12 शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ। सरकारी तथ्याङ्क अनुसार नै 7.5 लाख बालबालिका विद्यालय भर्ना हुन नसकेर बाहिर छन्। कक्षा 8 पूरा नगरी विद्यालय छाड्ने प्रवृत्ति कायमै छ भने निशुल्क शिक्षा कार्यान्वयन हुन सकिरहेको छैन। कुनै न कुनै शीर्षकमा सामुदायिक विद्यालयले नै विद्यार्थी अभिभावकसँग शुल्क लिँदै आएका छन्। प्रदेश स्तरमा शिक्षकका सेवा सुविधा, बाल विकास तह ईसीडीदेखि कक्षा 12 शिक्षकका व्यवस्थापन, विद्यालय संरचना, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, पाठ्यक्रम, विद्यालय व्यवस्थापन समितिका विषयमा सरकारवालाहरूले कुरा उठाएको शिक्षाविद कोइरालाले बताउनुभयो। काठमाडौँमा भएको छलफलमा स्थानीय तहका जनप्रतिनिधिहरूले पनि निशुल्क शिक्षा कार्यान्वयन हुनुपर्ने र विद्यालय शिक्षा पालिकाको एकल अधिकार भएको बताए। नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संविधानले नै व्यवस्था गरेको स्थानीय तहको एकल अधिकार र अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन गर्न सुझाव दिनुभयो। संघ सरकारले आवश्यक शिक्षक दरबन्दी नदिए पनि कतिपय गाउँपालिका नगरपालिकाले निशुल्क शिक्षा लागू गरेको पनि उहाँले सुनाउनुभयो। स्थानीय तहले कक्षा 12 संचालन र व्यवस्थापन गर्न अधिकार पाएको जनाउँदै त्यसमा हस्तक्षेप नगर्न पनि ढुंगानाले सचेत गराउनुभयो। शिक्षा मन्त्री सशिन्त पोखरेलले भने तीनवटै सरकारको तालमेल मिलाएर शिक्षा क्षेत्रलाई अगाडि बढ़ाउने समय आएको बताउनुभयो। जिम्मेवारीबाट भाग्न नमिल्ने भन्दै विद्यार्थीलाई केन्द्रमा राखेर विधेयक अघि बढ़न लागेको उहाँले बताउनुभयो। स्थानीय प्रदेश र संघीय सरकार बीचको समन्वय बढ़ाएर अघि बढ़ने पनि उहाँले प्रतिबद्धता जनाउनु भएको छ। विद्यालय शिक्षा विधेयक अघि बढ़ाउँदा सबै समस्या समाधान गर्न नसके पनि समस्याको सम्बोधन हुन सक्ने शिक्षा मन्त्री पोखरेलको भनाइ छ। निजी विद्यालय संचालक, अभिभावक, विद्यार्थी, शिक्षक प्रतिनिधिले छलफलमा आफ्ना गुनासो र सरोकार सुनाएका छन्। एक दर्जनभन्दा बढ़ी विद्यार्थी प्रतिनिधिले शिक्षकको नीति निर्माणमा विद्यार्थीको यसलाई फेरि सुन्नुहोला एक दर्जन भन्दा बढ़ी विद्यार्थी प्रतिनिधिले शिक्षाका नीति निर्माणमा विद्यार्थीको सहभागिताको खोजी गरे भने पाठ्यक्रम समय सापेक्ष सुधार हुनुपर्ने, सिप र प्रविधिलाई प्रश्रय दिनुपर्नेमा पनि सरोकारवालाको जोड़ छ।
1: प्रमुख प्रतिपक्षी दल कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी पूर्ववत फैसलामा सर्वोच्च अदालतले निस्ता प्रदान गरेपछि अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन प्रक्रिया अघि बढ़ाउन राजनीतिक र प्राविधिक चुनौती देखिएका छन्। यस अवस्थामा मंगिरभित्र महाधिवेशन गर्नै पर्ने पार्टी विधानको बाध्यता सम्बोधन नहुने र यसले पार्टीकै वैधानिकतामाथि प्रश्न उठ्ने सम्भावित जोखिम बढ़ेको विज्ञहरूले बताएका छन्। संविधान र राजनीतिक दलसँग सम्बन्धित ऐनले 6 म्याद थप्न सक्ने सुविधा दिए पनि यसको प्रयोगलाई लिएर पार्टीका दुवै पक्ष मात्र होइन कानूनविद पनि विभाजित भएको देखिन्छ। 5 महाधिवेशन गरिसक्नुपर्ने कांग्रेस विधानको बाध्यात्मक अवस्था छ। 14 महाधिवेशनको कार्यतालिका अनुसार आगामी मंगिरभित्र 15 महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने कांग्रेसलाई बाध्यता छ। तर 14 महाधिवेशन पक्ष दलको माग अनुसार प्रक्रिया रोकिएर मंगिरभित्रै महाधिवेशन गर्न सहज हुने छैन। यस्तो अवस्थामा पुरानो लोकतान्त्रिक दल कांग्रेसको वैधानिकता नै अस्तित्वमै संकटमा पर्न सक्ने भन्दै नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। कांग्रेस विधानको परिच्छेद 12 विविध अन्तर्गत पदावधि सम्बन्धी व्यवस्था गरिएको छ, जसमा प्रत्येक 4 महाधिवेशन हुने उल्लेख गरिएको छ। यसबीचमा गगन थापा नेतृत्वको कार्य समितिद्वारा आगामी सोह्र र उन्नाइस असोजमा 15 महाधिवेशन गर्ने कार्यतालिका बनाइएको छ भने आधिकारिकताको फैसला निस्ता पाएपछि मात्रै उत्साहित मात्रै अगाडि बढ़न भन्दै देउबा पक्षीय समूहले सर्वोच्चमा पुनः निवेदन दर्ता गर्ने प्रक्रियामा अगाडि बढ़ेको नेताहरूले बताएका छन्।
0: एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीको 24 साधारण सम्मेलन तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित तथा समावेशी समाजको लागि संचार माध्यम भन्ने मूल नारासहित शुरू हुन लागेको यो कार्यशाला 3 सञ्चालन हुनेछ। कार्यक्रमको आयोजना एआईबीडी र सामुदायिक रेडियो प्रसारक संघ अकोराबको संयुक्त तत्वावधानमा शुरू हुन लागेको छ र देश विदेशका विभिन्न विज्ञ तथा सरोकारवाला निकायले सहभागिता जनाउनेछन्। एआईले पछिल्लो समयमा प्रसारण क्षेत्रमा पारेको प्रभाव र यसको उपयोगिताको बारेमा पनि विभिन्न विषयमा छलफल हुनेछ भने आज पहिलो दिन विभिन्न 4 विषयमा सत्रहरू सञ्चालन हुनेछन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा देश विदेशमा पुग्ने गरी तरकारी उत्पादन गर्ने किसानको आमदानी पनि राम्रो।
4: मैले सिद्धवा कृषि भण्डारकै नामबाट जाने हो, सिद्धवा कृषि भण्डारले नै बीसीडीएस बिल काट्ने हो। दिनको 15 गाडी चाहिँ पश्चिम बंगाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश होइन बंगलादेश पनि जान्छ।
0: लगानी व्यापार तथा आर्थिक सहकार्य विस्तारमा एनआरएनएसँग समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध, सीमावर्ती शहरमा तारे होटलको लहर, पौने 2 खर्ब लगानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
6: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कारोबारको पहिलो पृष्ठमा ताक्सु घाटमा बाढ़ीले बगाएको भेरी करिडोर 9 दिनपछि खुल्यो शीर्षकमा हेमन्त किसले सुर्खेतबाट खबर लेख्नु भएको छ भने मलेसिया कामदार पठाउन 25 कम्पनी छनौट सिन्डिकेट गर्न खोजिएको आशंका, विवाद शुरू शीर्षकको खबर छ। नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट खड़ा गर्ने प्रयास गरिएको छ। मलेसियाले नेपालबाट श्रमिक लैजान हालै 25 मात्रै म्यान पावर कम्पनी छनौट गरेपछि सिन्डिकेट गरिएको आशंका गरिएको हो। यही कारण विवाद शुरू भएको छ। मलेसियाको यो नीतिप्रति नेपाली म्यान पावर व्यवसायी र सरकार दुवैले विरोध समेत जनाएका छन्। यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले हिजो मलेसियाले छनौट गरेका कम्पनी मध्ये 2 कम्पनीमा ताला पनि लगाएको छ। संघका अध्यक्ष डिग बहादुर मन्त्रीले पत्रकार सम्मेलन मार्फत सांकेतिक कार्यवाही प्रक्रिया शुरू गरेको समेत उहाँले जानकारी दिनुभएको छ। त्यस्तै भित्रपृष्ठमा 3,500 लिए टेलिमेडिसिन सेवा शीर्षकको खबर छ भने त्यस्तै गरी पर्यटन क्षेत्रमा करोड़ौं लगानी आर्थिक गतिविधि न्यून शीर्षकमा दोलखाको खबर प्रकाशित छ। कान्तिपुरको भित्रपृष्ठमा वनस्पति तेलले धानेको निर्यात व्यापार घाटाको खाडल उस्तै शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। पछिल्ला 4 महिनादेखि लगातार 2 खर्ब रूपियाँ भन्दा बढ़ी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पनि 2 खर्ब रूपियाँ भन्दा तल झरेको छ। गत चैत्रदेखि असारसम्म हरेक महिना 2 खर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात भएकोमा साउनमा 1,87,44,36,00,000 रूपियाँको वस्तु आयात भएको छ। त्यस्तै नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन शीर्षकमा पनि सुरज कुँवरले खबर लेख्नु भएको छ।
11: सीमावर्ती शहरमा तारे होटलको लहर पाउने 2 खर्ब लगानी शीर्षकमा भित्रीपन्नामा खबर छापिएको छ। भारतीय पर्यटक क्यासिनो धार्मिक पर्यटन डेस्टिनेशन वेडिङ व्यापारिक गतिविधि र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती शहरमा तारे होटल केन्द्रहरू बन्न लागेको बारेमा भवानी भट्टले महेन्द्रनगरबाट, रंजना विसीले कैलाली, रूपा गहतराजले नेपालगंज, दिपेन्द्र बडुवालले भैरहवा, नवीन पौडेलले प्रासीबाट, शंकर आचार्यले वीरगंज र पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। कोशीमा 12 संचालन छन् तारे होटल, 6 निर्माणाधीन छन्। अनुमानित लगानी 50 अर्ब रूपियाँ छ। रोजगारी करिब 2,000 दिने तयारी गरिएको छ। मध्य प्रदेशमा 8 4 र 3 तारे संचालन छन्। एउटा 5 तारे र 2 4 तारे निर्माणाधीन अवस्थामा छन्। लुम्बिनी प्रदेशमा रूपन्देहीमा 25 4 र 5 तारे चालन छन्। 8 निर्माणाधीन अवस्थामा छन् भने 1.25 खर्ब रूपियाँ अनुमानित लगानी छ। 6,000 भन्दा बढ़ीलाई रोजगारी दिने भनिएको छ। सुदूरपश्चिममा 5 तारे होटल छन्। 3.5 अर्ब रूपियाँ अनुमानित लगानी छ भने करिब 1,000 रोजगारी दिएको होटल संचालक संघ तथा व्यवसायीका कुराकानी आधारमा उल्लेख गरिएको छ। अर्को खबर, नेपाली बिजुलीको सदाबहार बजार भारत बन्ला, शीर्षकमा गोकर्ण अवस्थी र सीमा तामाङले लेख्नु भएको छ। आगामी 1 दशकमा भारतमा बिजुलीको माग दुब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईएको ऊर्जा योजना अनुसार सन् 2035 36 उच्चतम विद्युत माग 459 मेगावाट पुग्नेछ। 19 पुष 2080 नेपाल र भारत बीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। पूर्व उपाध्यक्ष इपान आशिष गर्गले संसार ऊर्जाका लागि जलविद्युत नै पर्खेर नबस्ने र हामीले उत्पादनमा तीव्रता दिनुपर्ने भनेर धारणा राख्नु भएको छ। 30-35 वर्षको अनुमति पत्र छ भनेर ढुक्क बस्ने अवस्था छैन, तर नेपाल कुम्भकर्ण जसरी सुतिरहेको छ यस संसार कहाँ पुगिसक्यो भनेर उहाँले टिप्पणी गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले भने सरकारले बिजुली व्यापारमा जोड़ नदिएको टिप्पणी गर्नुहुन्छ। उत्पादन क्षमता विस्तार नगरी विद्युत निर्यातको लक्ष्य पूरा गर्न नसकिने पनि उहाँले धारणा उल्लेख गर्नुभएको छ। फरार पक्राउको फर्जी तथ्याङ्क शीर्षकमा शिवपुरीले रौतहटबाट लेख्नु भएको छ। बाटामा जरिवाना असुली, कागजमा गिरफ्तारी शीर्षक दिइएको छ। बेजिङमा ह्युमनोइड रोबोटको भिडन्त, नेपाल भने कछुवा गतिमा शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। बेजिङमा 2 विश्व ह्युमनोइड रोबोट गेम्सको रोमाञ्चक भिडन्त भइरहँदा चीनले विश्व रोबोट बजारमा 97% निर्यात हिस्सा ओगटेर आफ्नो एकाधिकार जमाएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बर्खायाममा बढ़ने विद्युत सहुलियत दरमा शीर्षकमा कोशी प्रदेश ब्यूरोबाट लेखिएको खबर छापिएको छ। उद्योग उत्पादन लागत घटाउने, विद्युत खपत बढ़ाउने र प्रणालीमा उपलब्ध अतिरिक्त विद्युतलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले विद्युत महसुललाई थप व्यावहारिक बनाउने विषयमा सरकारले काम गरिरहेको उल्लेख गरिएको छ। शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षकमा खबर छापिएको छ। नारायण काफ्रेले लेख्नु भएको हो। सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा, माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनैतिक प्रतिस्पर्धामा बन्दिश लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। चुरु अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाइनु राजनीतिक अधिकार संकुचन हुने व्याख्या पनि सर्वोच्चले गरेको छ। राष्ट्रसंघको नयाँ महासचिवमा सातजना प्रतिस्पर्धी शीर्षकमा पनि खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा आन्तरिक विवादले वैधानिकताकै संकटोन्मुख कांग्रेस शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने कांग्रेस विधानको बाध्यात्मक व्यवस्था मंगिरमा सकिँदैछ। संविधान र राजनैतिक दल सम्बन्धी ऐनले छ महिना म्याद थप्न सक्ने सुविधा दिए पनि यसको प्रयोगलाई लिएर पार्टीका दुवै पक्ष मात्र होइन कानूनविद पनि विभाजित बनेका छन्। बितेको 35 वर्षको हिसाब गर्ने होइन अबको 35 वर्षको योजना ल्याउनुहोस् भनेर केन्द्रीय सदस्यहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भन्नुभएको बारेमा पनि खबर छापिएको छ। 12 वर्षमा पनि अलपत्र काठमाडौँ भ्यू टावर ठेकेदार बेपत्ता शीर्षकमा अर्को खबर छापिएको छ भने भित्रीपन्नामा दोहोरो विपदको मारमा जाजरकोट भेरीका पहिरो पीड़ित 237 परिवारको बास स्कूल र टेन्टमा जुनी चाँदे र नलगाटका 66 परिवार आफन्तको शरणमा पुगेको बारेमा रेशम बहादुर खड्काले जाजरकोटबाट लेख्नु भएको खबर छ। सत्ता साझेदार दलभित्रैको किचोलोले दबावमा बागमतीका मुख्यमन्त्री शीर्षकमा पोस्टराज अधिकारीले लेख्नु भएको छ भने धान सिंचाईका लागि मोटर चलाउन खोज्दा लाग्यो करेन्ट सिराहामा एकै दिन तीनजनाको मृत्यु भएको बारेमा मणिलाल विश्वकर्माले लहानबाट लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 मजदूरको मृत्यु भएको छ। थप 22 घाइते भएका छन्। घाइतेमध्ये 6 अवस्था गम्भीर रहेको छ। भारी वर्षापछि सो क्षेत्रमा रहेको डम्पिङ क्षेत्रको फोहोरको थुप्रो भत्किएको थियो। घटनापछि जीवित व्यक्तिको खोजी तथा उद्धारका लागि सेना तथा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। बेलायतका प्रधानमन्त्री एन्डी वर्नहम पहिलो विदेश भ्रमणका क्रममा आज युक्रेनको राजधानी किव जाने हुनुभएको छ। युक्रेनको 35 स्वतन्त्रता दिवसका अवसरमा उहाँको भ्रमणलाई विश्व राजनीतिमा चासोका रूपमा हेरिएको छ। भ्रमणका क्रममा उहाँले बेलायत र फ्रान्सको पहलमा गठन गरिएको युक्रेन समर्थक राष्ट्रहरूको गठबन्धनको पहिलो बैठकको अध्यक्षता समेत गर्ने बताइएको छ। र ट्रम्प प्रशासनले क्यानाडालाई अमेरिका विरूद्ध व्यापार युद्ध जित्न खोज्नु मूर्खता हुने चेतावनी दिएको छ। व्यापार वार्ता असफल भएपछि करिब 20 अर्ब डलरका क्यानाडाली वस्तुमा अमेरिकामा 50% महसुल लागू भएको छ। यो अमेरिकामा क्यानाडाको निर्यातको 5.5% हो। क्यानाडाले सेप्टेम्बर 8 जवाफी महसुल लगाउने घोषणा गरेको छ भने अमेरिकी वाणिज्य मन्त्रीले यसले क्यानाडालाई विनाशकारी असर पार्ने बताउनु भएको छ।
11: साझा खबरमा अब खेल खबर। 7 वर्षदेखि हुन नसकेको 14 दक्षिण एसियाली खेलकुद साखको नयाँ मिति घोषणा गरिएको छ। पाकिस्तानको इस्लामाबादमा भएको शनिबार र आइतबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल एनओसीको बैठकले प्रतियोगिता आगामी 20 28 चैतसम्म आयोजना हुने टुंगो लगाएको हो। सन् 2019 पाकिस्तानले नेपालबाट 14 संस्करण आयोजनाको झण्डा बोकेर गएको थियो। यो अवधिमा COVID-19 साग आयोजना धकिलिएको थियो। भारत र पाकिस्तान बीचको आपसी टकरावका कारण प्रतियोगिता पूर्व निर्धारित समयमा हुन सकेन। यद्यपि भारतले साग भन्दा पनि अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामाथि ध्यान केन्द्रित गरेको पनि विभिन्न टीका टिप्पणीहरू हुने गरेका छन्। पाकिस्तानमै भएको बैठकले 14 सागमा विभिन्न 28 खेल समावेश गर्ने निर्णय पनि गरेको छ। 10 राष्ट्रिय खेलकुदको प्रारम्भिक छनौट पनि हुने जनाइएको छ। सिटी स्क्वायर मल सामा खुशीले 20 एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरूप नगद प्रदान गरेको छ। बंगलादेशको ढाकामा भएको 10 दक्षिण एसियाली कराती च्याम्पियनशीपमा पदक विजेता खेलाड़ीलाई सम्मान गरिएको छ। गत 15 19 जुलाईसम्म भएको प्रतियोगितामा मीनबहादुर तामाङले स्वर्ण जित्नु भएको थियो। यसैबीच नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोनालिसा खम्बुले बंगलादेशका 20 प्रशिक्षकहरूलाई प्रशिक्षण दिनुहुने भएको छ। विश्व विद्युचाल महासंघ फेडेले मुभमेन्ट इन रिफ्यूजी र हिमालयन चेस एकाडेमीको सहकार्यमा सञ्चालन गरिने 1 लामो प्रशिक्षणमा सहभागी हुन मोनालिसा आइतबार बंगलादेश प्रस्थान गर्नुभएको छ। र अस्ट्रेलियाले पाउना टोली बंगलादेशलाई दोस्रो टेस्टको दोस्रो दिनमै इनिङ्स र 51 हराएको छ। घरेलु मैदानमा अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो इनिङ्समा 94 रनमै अलआउट गर्दै टेस्ट सकिनु 3 दिन अगाडि नै जीत निकालेको हो।
1: पूर्वी नेपाल र भारत अनि बंगलादेशमा तरकारी पुर्याउने धनकुटाको उन्नतिको कथा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब तरकारीबाट समुन्नत धनकुटाको कुरा। गत आर्थिक वर्षमा धनकुटामा 1,57,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रूपियाँ भित्रिएको छ। पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी, विभिन्न परियोजना लगायतका कारण पनि तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्।
13: धनकुटाको छतर चुरपाटी गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले आधा जति त टनल खेती गर्दै आउनु भएको छ। हिउँदको समयमा काउली र साग तथा बर्खाको समयमा भेडे खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50 लाख रुपियाँ आमदामी गर्दै आउनु भएको छ।
14: भनेको जस्तो मूल्य पाइँदैन, मूल्य पाएको खण्डमा चाहिँ 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
13: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 को घुमाउने पनि हो। 275 घर परिवारको बसोबास रहेको यहाँका 100% मानिसले तरकारी खेती गर्दै आएका छन्। यहाँ वार्षिक 5 लाखदेखि 30 लाखसम्म किसानको आमदामी छ। महालक्ष्मीका अगुवा किसान टहल बहादुर गुरुङ,
15: हामी 270-275 घरबाट अहिले विदेश जानेको मात्रा गर्दाखेरि मोटामोटी 15-20 जना भन्दा छैन सर। सबै युवाहरू जति यही लागेका छन् कृषिमा। तल्लो बेच्नेले पनि 5 लाख 6 लाख र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25-30 लाखसम्म बेच्छौँ सर। त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ। बजार अब राम्रो आउँदा, राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ।
13: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन्। छतर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा,
16: व्यक्तिवादी चिन्तनको अन्त गर्दै सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रिकरण तर्फ छत्र जोरपाटी गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70-80 वटा समूहहरूले यो यान्त्रिकरणको सामानहरू प्राप्त गरेको छ। अहिलेको हाइब्रिड क्रप्सहरू बिउहरूको उहाँहरूलाई प्रदान गरेको छ।
13: धनकुटाको छत्र जोरपाटी गाउँपालिका, पाखेवास र महालक्ष्मी नगरपालिकाका किसानले व्यावसायिक रूपमा बन्दा, काउली, गोलभेडा, मुला, साग लगाउँदै आएका छन्। धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन सिधुवा बहुद्देश्य सहकारी सङ्कलन केन्द्र छतर जोरपाटी, गुठीटा तरकारी केन्द्र धनकुटा लगायत 1 दर्जन तरकारी सङ्कलन केन्द्र मार्फत पूर्वी नेपालको धरानको कृषि बजार, इटहरी, विराटनगर, दमक र बिर्तामोड हुँदै भारत, बंगलादेश र भूटानसम्म बिक्री हुने गरेको छ। सिधुवा बहुद्देश्य सहकारी सङ्कलन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ,
17: त्यहाँ जाने भनेको चाहिँ अब मैले सिद्धवा कृषि भण्डारकै नामबाट जाने हो। सिद्धवा कृषि भण्डारले नै भिसिटिएस बिल काट्ने हो। दिनको 15 गाडी चाहिँ अब पश्चिम बंगाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश जाँदैन, बंगलादेश पनि जान्छ।
13: अघिल्लो आर्थिक वर्ष 2081-82 1,64,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। तरकारी उत्पादनको यो परिणाम कोशी पहाड़का भोजपुर, तेह्रथुम र संघसभा जिल्लाको तुलनामा बढ़ी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा।
18: धरान धनकुटे रोड आयो, त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरूको विस्तार हुन थाल्यो र त्यसमा पनि पाखरीवास कृषि अनुसन्धान बस्यो अनि त्यो अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क। व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ।
13: धनकुटामा 5,978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। गोपाल बराइली, सीआईएन रेडियो, धनकुटा एफएम, धनकुटा।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सीमावर्ती शहरमा तारे होटलको लहर, पौने 2 खर्ब लगानी, धनकुटाको तरकारी बंगलादेश र भारतीय बजारमा किसान लखपति बन्दै,
0: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सुविधा बढ़ाउन सुझाव, लगानी व्यापार तथा आर्थिक सहायता विस्तारमा एनआरएनएसँग समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध,
1: संचालनमा आउँदै 10 प्रसारण लाइन नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन, वनस्पति तेल निर्यात धान्दै व्यापार घाटाको खाडल उस्तै,
0: गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 जनाको मृत्यु, बेलायतका प्रधानमन्त्रीको युक्रेन भ्रमणमा राजनैतिक चासो, क्यानाडालाई व्यापार युद्ध नगर्न अमेरिकाको चेतावनी,
1: र 14 दक्षिण एसियाली खेलकुद आगामी 20 चैत्रमा हुने 28 खेल समावेश हुने नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोनालिसाले बंगलादेशका 20 प्रशिक्षकलाई प्रशिक्षण दिने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, गृहमन्त्री सुधन गुरूङले पछिल्लो समय आफ्नो गृह जिल्ला पुगेर आफ्नो असन्तुष्टि, आफूमाथि केही विरोध र आलोचना भएपछि भोट फिर्ता लग्न भनेर दिनुभएको अभिव्यक्ति एउटा खुला चौर जस्तो देखिन्छ, जहाँ गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति अगाडिको सीमा छन्। नजिकै एकजना पाको उमेर देखिएका व्यक्ति बसेका छन् टुक्रुक्क, र पछाडिपट्टि भने सिलिण्डर छ। त्यहाँ पुगेका ती पाको उमेरका व्यक्ति केही भन्दैछन् गृहमन्त्री जस्ता देखिने व्यक्तिसँग, माथि यस्तो देखिएको छ। गृहमन्त्रीज्यू, भोट फिर्ता लिँदा चाहिँ नागरिकै चाहिन्छ कि रित्तो सिलिण्डर मात्रै देखाए पुग्छ?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा हामी विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम जीवन रक्षा प्रसारण गर्ने गर्छन्। आजको जीवन रक्षामा हामीसँग सम्वादका लागि सिन्धुपाल्चोकको चौतारा साँका चोक गढी नगरपालिकाका उपमेयर सीता थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ उपमेयर। पाँच वर्ष मध्ये 4 वर्ष झन्डै बित्यो, अब 1 वर्ष बाँकी रहँदाखेरि हामी यो ढंगबाट यसरी अगाडि बढ्दैछौं भन्ने अलि नयाँ खालको योजना हो कि जसरी 4 वर्ष बित्यो त्यसरी नै फेरि बाँकी 1 वर्ष पनि बित्ने गरी काम कुरो यहाँहरूले गर्दै हुनुहुन्छ?
1: 4 वर्षको समीक्षाको विषयमा त आफ्नै बाटो छँदैछ, तर हरेक वर्ष भनौं अथवा हरेक अन्तिम समयसम्म पनि जिम्मेवारी पूरा गर्ने सवालमा, योजना बनाउने सवालमा र कार्यान्वयन गर्ने सवालमा चाहिँ उस्तै नै हो। भन्न खोजेको मतलब कस्तो भन्दाखेरि यो अन्तिम हो, त्यही भएर अब सकि त हाल्यो भन्ने पनि विषय होइन। यो अन्तिम हो, बाँकी रहेका जम्मै काम अहिले गरिसकौं भन्ने पनि होइन।
0: तर कतिपय जनप्रतिनिधिको कुरा हामीले सुन्दाखेरि चाहिँ 4 वर्ष त गइहाल्यो, अब जाँदा जाँदै 1 वर्ष पनि के विवाद हुनु अथवा के दुश्मनी कमाउनु भन्ने ढंगबाट कतिपयमा त्यस्तो खालको पनि महसुस हुँदो रहेछ। तपाईँलाई चाहिँ कस्तो छ?
1: हाम्रोमा अब विवाद निम्त्याउने या दुश्मनी बढाउने भन्ने त विषय नै आउँदैन। अब आफ्नो जिम्मेवारी पूरा गर्ने भन्ने मात्रै विषय आउँछ, र त्यो 1 वर्ष बाँकी छ या 1 महिना बाँकी छ वा 1 दिन बाँकी हुँदाखेरि भने अन्तिम समयसम्म आफूले जानेको, बुझेको, सकेको इफोर्ट लाउने कुरा त रहि नै हाल्छ। त्यस कारणले गर्दाखेरि अन्तिम वर्ष हो, हातै छोडेर हिँडिहालौँ पनि होइन, अन्तिम वर्ष हो, जम्मै गरिसकौँ भन्ने पनि होइन। जस्तो
0: भनेको सुधारको लागि अब 1 वर्षमा जो 4 वर्षमा हामीले त्यो गल्ती दोहोर्याएका थिएनौ, अब 1 वर्षमा यसबाट चाहिँ बच्नुपर्छ भनेर केही योजना बनाएर काम गर्दै हुन्छ कि कस्तो छ?
1: यस्तो चाहिँ हुन्छ, अब कस्तो भन्दाखेरि यो चुनावी वर्ष पनि हो। अब त्यसो हुँदाखेरि साविकको चाहिँ जनप्रतिनिधि, प्रमुख, उपप्रमुख या वार्ड अध्यक्षहरू सबैजनाको पब्लिकको लेभलबाट र अन्य फरक राजनैतिक पार्टीहरूबाट चाहिँ कमीहरू औल्याउने र खोजी गर्ने काम चाहिँ अलि धेरै हुन्छ जस्तो।
0: विरोधीहरूबाट
1: म त्यसलाई विरोधी पनि भन्न चाहदिन, जो सचेत जनताहरू अथवा सर्वसाधारण अथवा अन्य पार्टीका लिडरहरू, उहाँहरूले चाहिँ उहाँहरूको कमी अलि धेरै पत्ता लाउन पाए, अब उहाँहरूलाई चाहिँ होइन भन्दा फरक मान्छे अथवा आफू चाहिँ त्यो ठाउँमा पुग्ने एउटा अभिलाषा पनि होला, र अलिकति जनतामा अवेरनेस अनि सचेतना बढी पनि वृद्धि पनि भएको हुन सक्छ।
0: तपाईँले यस्तो कुरा चाहिँ 4 वर्ष अगाडि नै लागिराखेको थियो कि अरूले कुरा काट्ने अथवा विरोध गर्ने बाटो ठाउँ दिनु हुँदैन भन्ने, र समय बिताउँदै जाँदाखेरि त्यो कुरा चाहिँ थाहा हुँदै गयो।
1: अब म चाहिँ अलिक धेरै आलोचना स्वीकार गर्ने मान्छे हो, किनभने हामीलाई जो चौघेराभित्र हामी हुन्छौँ, जुन परिधिमा, त्यहाँनेरि चाहिँ अलि धेरै प्रशंसै प्रशंसा गर्ने, राम्रै राम्रो भन्ने, होइन यो पनि ठिक छ, त्यो पनि ठिक छ भन्ने जस्तोको जमात चाहिँ अलि धेरै हुन सक्छ कि। तर ठ्याक्कै अगाडि आएर आलोचना गर्ने अथवा सामाजिक सञ्जालमा विरोध गर्ने मान्छेहरू चाहिँ एउटा सच्चा चाहिँ आलोचक जस्तो लाग्छ, र त्यो कुरा हिजोको दिनमा पनि थियो, आज पनि छ, त्यसलाई हामीले स्वीकार्नु नै पर्छ। किनभने काम गर्दै जाँदाखेरि राम्रोको लागि गर्ने हो, फेरि राम्रो भन्नेको संख्या पनि त धेरै हुनुहुन्छ नि त, जजमेन्ट या मूल्याङ्कन भन्ने दुई वा दुई भन्दा बढीले मात्रै भन्ने हुँदैन नि त, नगरपालिका भित्रकोले मात्रै भन्ने पनि हुँदैन होइन, नगरपालिका भन्दा बाहिरको राष्ट्रिय परिस्थितिको विषय अथवा अन्य नगरपालिकाले गरेको अथवा नगरेको कामहरू पनि हामीले गरिरहेका छौं होइन। त्यसले गर्दाखेरि त्यो हिजो पनि थियो र अहिले पनि रहिरहन्छ, हुन्छ भनेर मानसिक हिसाबमा चाहिँ म चाहिँ तयार छु।
0: जस्तो अब हरेक आर्थिक वर्षको लागि हामीले बजेट बनाउने, त्यो अनुसारको कार्यक्रमहरू सबै ल्याउने, तर खर्च गर्दै जाँदाखेरि अथवा काम गर्दै जाँदाखेरि आर्थिक वर्षको अन्त्यमा अलि बढी काम गरेको जस्तो देखिने, जसमा गुणस्तरको विषयलाई लिएर विभिन्न पाटो र पक्षबाट चाहिँ प्रश्नहरू आउने हुने गर्छ। यो चौतारा साँगाचोक गढी यो अरू ठाउँमा सुनिने गुनासो भन्दा केही फरक छ कि अथवा सिक्दै जाँदाखेरि भइराखेको अहिलेको बुझाइ अलि फरक अथवा कार्यक्रम अलि फरक हो?
1: यो तपाईँले भन्नुभएको यो आर्थिक वर्षको अन्तिममा चाहिँ बढी काम हुने भन्ने कुरा चाहिँ यो एउटा विडम्बना नै रहेछ। सबै ठाउँहरूमा त्यो समस्या छ, सबै स्थानीय तहमा मात्र होइन प्रदेश र संघीय सरकारमा पनि त्यो समस्या छ होइन। अब हामीले जति पनि नीति विधि कानून बनाए पनि त्यसलाई अन्तिम अवस्थामै लैजानुपर्ने अथवा पुग्ने कुराले चाहिँ गर्दाखेरि विकासमा, सुशासनमा, पारदर्शितामा अनि कामको चाहिँ गुणस्तर सबै कुरामा चाहिँ त्यसले असर गरिरहेको छ। हामी पनि त्योबाट अछुतो रहन सकेनौँ।
0: अनि अहिले चाहिँ सुरुबाटै नै काम गर्दै जाउँ भन्ने खालको त्यस्तो केही सरसल्लाह?
1: अहिले चाहिँ नि यस्तो छ, हो अहिले हामीसँग थोरै समय पनि छ, त्यसो हुँदाखेरि कामलाई अलिकति व्यवस्थित र अलिक नयाँ ढंगले लिएर जाउँ भन्ने हिसाबले हामीले त्यो चाहिँ सुरुवात गरेका छौँ। अघि तपाईँले मलाई जोड्न खोज्दै हुनुहुन्थ्यो कि यो हामीले के फरक ढंगले गर्यौं भन्दाखेरि, यसपालि हामीले नगरपालिकाले चाहिँ विशेष अधिवेशन आह्वान गर्यो। किन भन्दाखेरि हाम्रो चाहिँ विगतको परम्परा यो जुन राजस्व वृद्धिको सवालमा हिजो चाहिँ हाम्रो यो 72-72 जुन ठेका प्रक्रियाबाट काम अगाडि बढेर हामीलाई राजस्व संकलन हुन्थ्यो, त्यो बेलामा हामीले आई प्रतिवेदनबाट जे आउँछ त्यसको रिपोर्ट त्यसकै आधारमा ठेका लगाउँथ्यौं। यो पटक चाहिँ हाम्रो अफिसको अलिकति सिस्टम चाहिँ हामीले परिवर्तन गर्यौं, जुन हिजो जीविसबाटै हुँदै हुँदै आएको भएर हामीले त्यसरी पनि गर्यौं, कति कुरा हामीलाई थाहा पनि थिएन। र अहिले चाहिँ हामीले जुन क्रसरमा स्टक रहेको माल हुन्छ गिटी ढुङ्गा बाल त्यसलाई चाहिँ यो स्टक प्रमाणित गरिरहँदाखेरि हामीले चाहिँ 7,21,00,000 रुपियाँ चाहिँ हामीले यो राजस्वको सुनिश्चितता स्रोतको खोजी गर्यौं हामीले। त्यसो हुँदाखेरि विशेष आन सभा गरेरै जाउँ भन्ने खालको एउटा हाम्रो समझदारी भयो र यो कानून सम्मत हिसाबले पनि हिजो स्रोत सुनिश्चित नभइसकेको होइन 1,19,00,000,000 बजेटको चाहिँ विनियोजन विधेयकमा हामीले पेश गरेको, त्यस कारणले गर्दाखेरि अब यसलाई चाहिँ खर्च चाहिँ एउटा यसलाई पारदर्शी भन्दा पनि एउटा सिस्टमेटिक हिसाबमा नियमसंगत हिसाबमा जाउँ भनेर पनि हामीले त्यसरी गर्यौं।
0: यो चाहिँ
1: यो राजस्वको सुनिश्चितता स्रोतको खोजी गर्यौं हामीले। त्यसो हुँदाखेरि विशेष आन सभा गरेरै जाउँ भन्ने खालको एउटा हाम्रो समझदारी भयो र यो कानून सम्मत हिसाबले पनि हिजो

0: खतरा त अब त्यस्तो एकदमै खतरा भनेर भन्ने कुरा त त्यति सान्दर्भिक नहोला, तर के हो भन्दाखेरि हामी जब राजस्व वृद्धि गरेर एउटा चाहिँ होइन स्थानीय सरकारहरू स्वत हिसाबले आत्मनिर्भर हुन्छन्, जति भन्दा जति धेरै चाहिँ राजस्व वृद्धि गरेर आफ्नो आमदानीको स्रोत बनाउन सक्यो त्यति नै एउटा विकास बाँड्ने अथवा आवश्यकताहरू पूरा गर्ने हो नि त। त्यसो हुँदाखेरि अब यति धेरै रकम एकैपटक होइन एउटा स्ट्राटेजीले एउटा प्लानले बढ्नु भने त नगरपालिकाको लागि राम्रै कुरा हो नि होइन?
1: अनि यो कार्यक्रम चलाउँदै गर्दाखेरि पाँच वर्ष मध्ये चार वर्ष बित्यो र जस्तो महिलाको होला, बालबालिकाको होला, किसानको लागि होला, यो कार्यक्रम बनाउँदै गर्दाखेरि हरेक वर्ष उस्तै उस्तै दोहोरिँदै जाँदो रहेछ कि, अथवा एक वर्ष एउटा कुनै कार्यक्रम एउटा कुनै शीर्षक भयो भने अर्को पटक त्यसमा काम गरिसकेपछि फेरि काम नगर्न पर्ने रहेछ, तपाईँको बुझाइ अनुभव?
0: होइन, यो हामीले देख्दाखेरि चाहिँ कस्तो देख्दो रहेछ भने ए पटक पटक किन चाहिँ यो गरिरहनु पर्यो अथवा सधैँभरि एउटै मोडालिटीको एउटै स्टाइलको किन कार्यक्रम गर्नु पर्यो भन्ने जस्तो लाग्दो रहेछ कि। तर एउटा कार्यक्रम त हामीले नगरभरि गर्दा त एउटा दुईटा तिनवटा पाँचवटा पो वडामा गर्न सक्छौँ त, हामी चौधैवटा वडामा जान सक्दैनौ नि होइन? हजुरले महिलाको कुरा गर्नुभयो, अब स्वास्थ्य शिविर गरौं, चौधैवटा वडामा एउटै आर्थिक वर्षमा सबै चाहिँ महिलाहरूलाई अथवा सबै चाहिँ आङ खस्ने महिलाहरूलाई अथवा सबै ज्येष्ठ नागरिकलाई त्यो त हामी लैजान सक्दैनौ नि त। अनि उस्तै खालको कार्यक्रम देख्दाखेरि ए पहिला नि उस्तै थियो अहिले पनि उस्तै भन्ने जस्तो देखिन्छ। अब अझ यो सचेतनामूलक कामहरू होइन सामाजिक विकासका कामहरू त आज गर्यो अलिकति प्रोग्रेस हुन्छ, एक वर्ष गर्यो अर्को वर्ष गर्यो अलिकति त्यसले चाहिँ त्यसले पिकअप लिन्छ, अनि त्यसो अर्को वर्ष गर्दाखेरि बल्ल एउटा खालको मोडालिटीको कार्यक्रम चाहिँ कम्तीमा पनि तीन वर्ष गर्नुपर्ने हुन्छ कि।
1: जनताको काम चाहिँ पाँच वर्षभित्र पनि गर्न नसकिने रहेछ,
0: जनताको काम
1: अथवा सबैलाई पुग्ने गरी सबैको चित्त बुझ्ने
0: पुग्ने गरी सक्दैन कसैले, कुनै पनि पालिकाले सक्दैन, स्थानीय सरकारले। तपाईँ हामी उदाहरण दिउन, हाम्रो एउटा राम्रो प्रभाव पनि भएको आवश्यकताको पहिचान पनि हामीले गर्न सकेको जस्तो लाग्छ, जस्तो मानसिक स्वास्थ्य समस्या भएका अथवा मनोसामाजिक समस्या भएका बिरामीहरूको लागि चाहिँ मनोसामाजिक परामर्शको कार्यक्रम एक वर्ष गरेर सकिन्छ त सकिँदैन नि। तपाईँको चाहिँ आज 10 लाख रुपियाँ हामीले विनियोजन गर्यौं, 10 लाख त निकै ठूलो अमाउन्ट हो, अब त भयो पर्याप्त हुनुपर्ने नि, तर त्यसको झन् धेरै ठूलो माग भइरहेको हुन्छ कि होइन? एउटा सानो काउन्सिलिङले एउटा मनोसामाजिक परामर्शकर्ता उपस्थित भएको हिसाबले उसको ज्यान बचेको छ, अब देख्दा त त्यहाँ त ठूलो भवन बनाएको जस्तो अथवा कुलो बनाएको जस्तो अथवा अन्य स्ट्रक्चर बनाएको जस्तो त देखिँदैन, तर त्यो कार्यक्रमको सान्दर्भिकता र आवश्यकता कति हो भन्ने कुरा त त्यसलाई न्यूनी हामीले त त्यसलाई निमिट्यान्न त पार्न सक्दैनौ, सकेका छैनौ। हाम्रो काम, हाम्रो आशय र उद्देश्य त त्यसलाई न्यूनीकरण गर्ने हो। भनेपछि अब यस्तो कामलाई एक वर्ष गर्यो अर्को वर्ष नगरे पनि हुन्छ भन्न त हामी सक्दैनौ नि। त्यसो भएको कारणले गर्दाखेरि खास गरी सामाजिक विकासका कामहरू चाहिँ दोहोरिएको जस्तो देखिँदो रहेछ। जस्तो अब हामी वार्षिक समीक्षा अर्ध वार्षिक समीक्षा गर्छौँ, पोहोर समीक्षा गरौँ यसपालि नगरौँ भन्ने हुन्छ त, जस्तो जेसी अडिटको कुरा आउँछ होइन, ए हामीले पोहोर गरिसकेका थियो यसपालि नगरे पनि त्यस्तो हुँदैन रहेछ कि। त्यस कारणले गर्दाखेरि आवश्यकता अनि त्यसको महत्वको वर्गीकरण गरेर त्यसलाई कति धेरै गर्ने या थोरै गर्ने भन्ने कुरा चाहिँ निर्धारण गर्न सकिन्छ, तर यसपालि गर्यो अर्को पालि नगरौं भन्ने चाहिँ हुँदो रहेछ।
1: अनि चार वर्ष बित्दै गर्दाखेरि चौतारा साँगोचोक गढी नगरपालिकाले गरेका राम्रा कामहरूको संख्या त्यो हिसाब गर्दै जाँदा खोज्दै जाँदाखेरि आठवटा पुग्छ कि अथवा चारवटैमै हो कि अथवा सोह्र पुग्ने हो कि, त्यस्तो केही छ?
0: यस्तो तपाईँले भन्न खोज्नु भएको चाहिँ आँखाले सिन गर्नु सकिने कुरा हो अथवा
1: चाहिँ नगरपालिकाको कारणले अथवा नगरपालिकाले कार्यक्रम र बजेट खर्च गर्दाखेरि त्यो सम्भव भयो?
0: हामीले गरेको कामहरूमा चाहिँ नि भौतिक संरचनाको कुरा गर्नुहुन्छ भने हामीले कति ठाउँमा सड़क ढलान गर्यौं, कति ठाउँमा सड़क पिच गर्यौं, त्यसको एउटा लेखाजोखा र डाटा होला, त्यसलाई हामी काउन्टिङमा गर्न सक्छौ। अरू सामाजिक विकास र जनजीविकाको कुरा गर्ने हो भने हामीले दिएको कृषिमा एउटा चाहिँ ट्र्याक्टरले पनि एउटा किसानको जीवनमा त परिवर्तन त ल्याए नि, उसलाई कृषि कर्म गर्न सहजता त भयो नि। आज दूधमा दिएको अनुदान, आलुमा दिएको अनुदान, घोलभेडामा दिएको अनुदान, यसले गर्दाखेरि कम्तीमा किसानहरू कृषि पेसा छोडेर पलायन हुने या अथवा उत्पादन

0: मूलक कामलाई छोडेर चाहिँ खाडी मुलुक अथवा चाहिँ हैन अन्य जीविकोपार्जनको अन्य काममा त लाग्नु परेको छैन नि, त्यो एउटा भयो भन्दाखेरि फेरिस्ता गर्दाखेरि त हामीले धेरै नै संख्या पुर्याउन सक्छौं। तर संख्या पुर्याउनु भन्दा पनि आज हामीले गरेको मातृ शिशु सुरक्षा कार्यक्रमले गर्दाखेरि अथवा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य शिविरहरूले गर्दाखेरि अथवा लक्षित वर्गबाट बाढ़िएका कतिपय तरकारी व्यावसायिक तरकारी खेती र आइरन टनेलकै कारणले गर्दाखेरि कति धेरै दिदी बहिनीहरू आज होइन 15-20 हजार रुपियाँ कमाए आफ्नो चाहिँ नुन तेल किन्नको लागि विदेशबाट आउने पैसा कुर्नु परेको छैन। अब हामीले गर्ने काम भनेको त त्यस्तै नै हो। आज कुनै घरमा चाहिँ हजुरको पानीको धारा छैन, हामीले दुई कोइल पाइप दिएर उसको घरसम्मै धारा ल्याउँदाखेरि पनि आधी घण्टा हिँडेर पानी डोकोमा पानी बोकेर ल्याउनु पर्ने समस्या त हामीले हल गर्यौं नि त। यस्तो छ, अब खानेपानीको सवालमा कुरा गर्दाखेरि चाहिँ यो 4 वर्ष हाम्रो प्राथमिकताको काम चाहिँ खानेपानी र सिंचाई पनि हो। अब नगरपालिकाको मैले अघि सुरुमा नि भने नि 14 वटा ओडामा त म भन्न सक्दिनँ, तर आज गएर अधिकांश ओडाका टोलहरूमा हेर्नुभयो भने 2 धारा छ के। किन 2 धारा भयो भन्दाखेरि कहिले ठूलो सुखा क्षेत्रको आयोजना भनेर एउटा धारा लियो, धारा त अनिवार्य चाहियो। अनि अब यो सुखा क्षेत्रको लिफ्टिङ परियोजनाको चाहिँ अलिकति भर भएन, यो अलिकति कस्टली पनि भयो बिजुलीको महसुल लगायतका कुरामा, अब यसलाई चाहिँ नजिकैको मुहानको पानी पनि लिइराखौं न त भनेर 2 धारा चाहिँ हाम्रो कतिपय टोलहरूमा चाहिँ 2 धारा छ क्या। अप्सनमा कहिलेकाहीँ कुनै पानी आएन भने अर्को प्रयोग गर्ने, हामीले त कहिले पनि कल्पना गर्दैनथ्यौं नि हाम्रो घरमा 2 हामी सानो बेलामा हामी चाहिँ 10-12 वर्ष 15 वर्ष हुँदा स्कूल जाँदाखेरि हामी बिहान दिउँसो आउने बित्तिकै गाग्री बोकेर पानी लिन जान्थ्यौं होइन। तर आज हामी घरमै नुहाउँछौ, लुगा धुन्छौ, हामीसँग करेसा बारीमा त्यही पानी हाल्छौ भने पछाडि हामीले गरेको काम, हामीले गरेको पहल कदमी र जनताको जीवनसँग जोडिएको काम त अभियसली यस्तै हो नि होइन। मलाई चाहिँ त्यस्तो लाग्छ। र अर्को कुरा भनेको चाहिँ सिंचाई हजुरको अब कस्तो छ भने उत्पादनसँग प्रत्यक्ष प्रभाव राख्ने भनेको चाहिँ सिंचाई होइन। हामीले अब मलाई के लाग्छ भने अब सिंचाईको ट्याङ्कीहरू सिंचाईको पोखरीहरू बनाउनको लागि कमै बाँकी छ क्या। हामीले बरु हामीले चाहिँ 10 लाख रुपियाँ 5 लाख रुपियाँ चाहिँ बाटोमा नहालेर सिंचाईको सिंचाई कुलो अथवा सिंचाईको चाहिँ पोखरी बनाउनलाई हामीले प्राथमिकता दिएका छौं क्या। एउटै ओडामा तपाईँको 27 वटासम्म पोखरी हामीले यो 4 वर्षको बीचमा बनाएका छौं। ओडा नम्बर 12 जहाँ चाहिँ नि तपाईँको 5 लाखदेखि 6 लाखको अनुपातमा एकदम मजाको ठिक्कको पोखरी चाहिँ बनाउन सकिँदो रहेछ कि।
1: अनि त्यसो हुँदाखेरि यो स्रोतको दोहोरोपन अथवा कतै अभाव भइराख्ने कतै खनी राख्ने त्यस्तो खालको स्थिति त भएन।
0: यस्तो छ, हामी चाहिँ नि खास गरी सिंचाईको कार्यक्रमहरू छनौट गर्दाखेरि र सिंचाईको बजेटहरू राख्दाखेरि चाहिँ त्यो सिंचाई पोखरीले कति रोपने खेतबारीहरू सिंचित गर्न सकिन्छ, त्यो ठाउँमा चाहिँ खेतीबारी बाँझो छ या उत्पादन गरिरहनु भएको छ, त्यो हेरेर चाहिँ हामी बजेट राख्छौं कि। त्यो बजेट राखिसकेर त्यो पोखरी बनिसके पछाडि त्यो पोखरीमा पानी टिलटिल भइराख्ने तल खेत बाँझो भएर त काम भएन होइन। तपाईँको जहाँ चाहिँ कर्मशील किसानहरू हुनुहुन्छ त्यो ठाउँलाई हेरेर हामीले त्यसरी चाहिँ पोखरीको बजेटहरू चाहिँ विनियोजन गर
1: भनेको। विकास निर्माणमा कम प्राथमिकता हो कि अथवा 4 वर्षमा विकास निर्माण पनि उत्तिकै दरमा गर्नु पर्यो त्यसको लागि बजेट छुट्याउनु पर्यो अथवा प्राथमिकता निर्धारण गर्दा त फेरि विकास निर्माणमै पहिलो नै होला फेरि प्राय हरेक पालिका नगरपालिकाहरूको त्यस्तो
0: देखिँदा। त्यो अटोमेटिकली हुँदो रहेछ क्या विकास निर्माण चाहिँ है भनेको प्राथमिकतामा पर्दो रहेछ। जस्तो सामाजिक विकासको कुरा गर्दाखेरि हामी उदाहरणको लागि 10 छुट्याउँछौ भने तपाईँको भौतिक पूर्वाधार निर्माणको कुरा भयो भने 1 करोड छुटिन्छ क्या, कति गुणा 10 गुणा बढी गयो होइन। त्यसले गर्दाखेरि अब विकास निर्माणको प्राथमिकीकरण गर्दाखेरि हामीले कृषि शिक्षामा पनि हामीले गरेका छौं, हुन त केलाई आधार मानेर हामीले राम्रो गर्यौं या राम्रो गरेनौं भन्ने त्यो चाहिँ अलिकति गाह्रो नै विषय छ। र हामीले स्वास्थ्यमा कृषिमा होइन पशुमा पनि हामीले ठिकै गरेका छौं, बजेटको भोल्युम चाहिँ अलिकति कम
1: छ। सबभन्दा राम्रो गरेको चाहिँ कहाँ हो, केमा हो?
0: सबैभन्दा राम्रो गरेको चाहिँ हामीले कृषिमा सिंचाईमा नै हो. र अब तपाईँको सिंचाईको कुरा गर्दाखेरि पहिले पनि तपाईँहरूले चाहिँ यो हाम्रो रिपोर्ट पनि बजाउनु भएको थियो, यो जुन रिचार्ज पोखरीवाला रिचार्ज पोखरीको प्र्याक्टिस चाहिँ कस्तो भयो भन्दाखेरि कुनै ग्राउण्ड खेल मैदान छ त्यहाँ अलिकति सम्म नभएर केही डोबिलको जस्तो भयो किनभने ठूलो हुन्छ नि त. र त्यहाँनेरि पानी जम्दाखेरि तपाईँको तल पानीको मुहान हुँदा त्यो पानीको मुहान चाहिँ बढेको यथार्थ त्यो प्र्याक्टिस पनि हामीले हेर्यौं कि. अनि जहाँ सानो सानो डोबिल्काहरू या रिचार्ज पोखरीहरू हामीले बनाएका छौं त्यहाँ तलतिर चाहिँ हरियो घाँसहरू पलाएको, किनभने पानी बगेर गइसक्नु भन्दा जमेर बस्दाखेरि चाहिँ त्यो एकदमै इफेक्टिभ पनि हुँदो रहेछ. अनि जल र जमिनलाई चाहिँ सदुपयोग गरेर यो भोलि चाहिँ पछि पनि सिंचाइ गर्न मिल्ने भन्ने हाम्रो वडा नम्बर 11 को त एउटा कन्सेप्ट नै थियो, त्यो अहिले पनि चलिरहेछ. अब साइलेज मिसिनहरू प्रयोग गरेर पछिसम्म चाहिँ एउटा हरियो घाँस खुवाउने
1: त्यो विषयमा त हामीले
0: कुरा गर्नुभएको थियो होइन. त्यसरी चाहिँ हामीले गरेका छौँ. अब स्वास्थ्यमा अलि धेरै राम्रो गर्ने भन्ने थियो अनि यो चाहिँ हामीसँग नगरपालिकाको अस्पताल छैन, जिल्ला अस्पतालसँगै भएको कारणले गर्दाखेरि हामीले सुदृढीकरण गर्ने भनेको चाहिँ स्वास्थ्य संस्थाहरूलाई नै हो. त्यहाँ मार्फतै हामीले अपाङ्गताको शिविर, ज्येष्ठ नागरिक होइन, गाउँघर क्लिनिक, खोप कार्यक्रमहरू चाहिँ नियमित रूपमा सञ्चालन गरिरहेका छौँ.
1: विशेष त विभिन्न नगरपालिका अथवा स्थानीय तहमा हेर्ने हो भने मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्षको कामको कर्तव्य अधिकारको विषयलाई लिएर विभिन्न कुराहरू बाहिर आउँछन्. भलै उपमेयरसँग पनि विभिन्न अधिकारहरू जिम्मेवारी छ. अनुगमन समितिको नेतृत्व तपाईँले गर्नुपर्ने, न्यायिक समितिको नेतृत्व उपमेयर अथवा उपाध्यक्षले गर्ने भन्ने छ. यो अनुगमन समिति र न्यायिक समितिको नेतृत्वकर्ताको हिसाबले चाहिँ चार वर्षको कस्तो भयो?
0: यो अनुगमन समितिको हकमा त मैले सुरुवातदेखि नै पहिले तपाईँहरूसँग कुरा गर्दाखेरि पनि यो प्राविधिक अनुगमन गर्नुहुन्छ हाम्रो कर्मचारी इन्जिनियर साथीहरूले. हामीले गर्ने भनेको पोलिटिकल अनुगमन भन्दा रहेछन् कर्मचारी बीच
1: राजनीति,
0: किनभने चेक एण्ड ब्यालेन्सको लागि. र हामी प्राविधिक मान्छे होइनौ, हामी टेक्निकल मान्छे नभएको कारणले गर्दाखेरि उहाँहरूले बनाएको चाहिँ इस्टिमेटमा त्यही इस्टिमेट अनुसार काम भयो कि भएन र भोलि कार्य सम्पन्न प्रतिवेदनसम्म बनाइरहँदाखेरि तपाईँले बनाउनु भएको चाहिँ जे बनाउनु भन्नुभएको थियो त्यो बनेको छ त भन्दा बनेको छ भनेर चाहिँ भनेपछि र हामीले त्यसलाई चेक पनि गर्न सक्छौँ गरेपछि हामीले गर्ने हो. अब न्यायिक समितिको सवालको कुरा गर्दाखेरि त अब त्यहाँ मान्छेको जीवन पढ्न पाइन्छ, मान्छेको द्वन्द अथवा
1: विवाद
0: होइन, समग्रमा एउटा चाहिँ समाजको चित्र पढ्न पाइन्छ.
1: भनेको अनुगमन समिति प्रभावकारी हुने नहुने विषयमा चाहिँ तपाईँले प्राविधिक रूपमा त्यो जनशक्तिबाट अथवा त्यो समूहबाट कति सहयोग पाउनुभयो भएन भन्ने कुरा
0: छ. अब यो चाहिँ अलिकति बहस पैरवीकै विषय छ. बहस पैरवीको मानेमा अलिकति कानूनहरू नै यो प्रमुख उपप्रमुखको कार्यक्षेत्रको बारेमा चाहिँ त्यति धेरै न्यायसङ्गत छ जस्तो
1: भनेको त्यति प्रष्ट कानून नभएको भन्ने
0: प्रष्ट कानून नभएको त भन्न मिल्दैन, कानून प्रष्ट नै छ. तर के छ भन्नुहोला भन्दाखेरि त्यो के त जम्मैमा अनुगमन हुनु पर्यो नि, सबै कुरामा अनुगमन हुन्छ त. आजको मितिमा ल हामीसँग भएका स्थानीय तहहरूमा सबैमा हामी हेर्दाखेरि सबै विषयमा अनुगमन हुन्छ त. त्यो अनुगमन भनेको चाहिँ कस्तो भन्दाखेरि त्यो कामको बाँडफाँड गर्ने क्रममा भौतिक पूर्वाधारको मात्रै अनुगमन गर्नुपर्छ. अझ मेरो नगरपालिकामा तपाईँलाई म आज बताइदिउँ, ठेका प्रक्रियाको कामको अनुगमन नै हुँदैन रहेछ.
1: त्यो कानूनमै त्यस्तो लेखिएको होइन,
0: व्याख्या त्यसरी गरिएको. हेर्नुहोस् है, कोटेसनको काममा त अनुगमनै नहुने, कोटेसन कहाँबाट जान्छ, के प्रयोजनको लागि जान्छ भनेर हेर्ने बुझ्ने अलिकति खोतल्ने हो भने त्यो अर्कै हिसाबले जाँदो रहेछ. तपाईँको ठेक्कामा किन अनुगमन पर्दैन भनेको त्यो चाहिँ अब त्यो परम्परा हिजो मेरो हाम्रो भन्दा अगाडिको कार्यकालमा ठेक्का सबैको गर्नुपर्छ नि अनुगमन, पर्यो नगरे कसैको पनि पर्दैन.
1: त्यो लेखेको अधिकारको विषयमा लेखेको चाहिँ कतिसम्म छ अथवा सबैलाई अनुगमन गर्ने भन्ने आशय हो कि, के कुराको तालमेल नमिलेर यस्तो अन्यल भयो त?
0: एक त उपप्रमुखहरूले आफ्नो भूमिकाको बारेमा कामको बोझ धेरै लिएर अब्जस धेरै लिने भन्दा अलिकति ब्याकै बसौँ भन्ने पनि हुने, काहीँ कतै त्यस्तो भावनाहरू पनि आउने, काहीँ कतै कुनैको गर्नुपर्ने कुनैको नगर्नुपर्ने के हो यो भन्ने पनि आउने. अब अहिले चाहिँ तपाईँको अहिले अन्तिम वर्षमा आएर मैले यो पटकको भुक्तानी प्रक्रियामा ठेका प्रक्रियाबाट आएका चाहिँ जुन हाम्रो टेन्डरबाट आउँछन् त्यसको पनि अनुगमन गरे कि. यो चाहिँ तपाईँको प्रमुख प्रशासकीय अधिकृत नगरको या गाउँको पालिकाको मेयर अध्यक्ष उपमेयर उपाध्यक्षको आपसी अन्डरस्ट्यान्डिङ कस्तो छ त्यही अनुसार हुँदो रहेछ कि.
1: कुरा यदि त्यो समझदारी कुराकानी सम्वाद राम्रो छ भने त्यहाँ अनुगमन प्रभावकारी हुने
0: भयो.
1: नत्र भने
0: मैले त मेरो हाम्रो नगरपालिकामा प्रमुखज्यूलाई पनि प्रमुख प्रशासकीय अधिकारीज्यूलाई पनि उहाँहरूलाई पनि हामी संयुक्त अनुगमन गरौं किनभने एउटा सिग्नेचर गर्ने या सबै कुरामा अनुगमन गर्ने एउटा पाटो हो त्यसलाई म गर्छु तर सबैजना भएर गरौं इट्स ओके इफेक्टिभ हुन्छ. होइन अनुगमन चाहिँ उपमेयरको मात्रै हो या तपाईँहरूले किन हेर्न पर्यो भन्ने हिसाबले गयो भने चाहिँ अब त्यहाँ टिमवर्क पनि हुँदैन अनि त्यो प्रभावकारी पनि हुँदैन.
1: त्यस्तो खालको मनस्थिति भनेको सबै सकारात्मक अथवा सबैले एकै ढंगबाट सोच्दाखेरि चाहिँ सजिलो हुँदो रहेछ त्यसो भए अनुगमनलाई.
0: मैले त्यसरी सोच्छु र मैले आफ्नो काम र यो चार वर्षको बीचमा मैले त्यसरी नै समय पनि कार्यकाल पनि मैले अगाडि बढाउँदै
1: भनेको. त्यसो बाँकी एक वर्षमा अनुगमनको पाटोमा थप मैले ध्यान दिनुपर्ने छ भन्ने चाहिँ के लागिरहेको छ तपाईँलाई.
0: अनुगमनको पाटोमा हाम्रो चाहिँ आफ्नो आफ्नो तर्फबाट हेर्दाखेरि चाहिँ हाम्रो यो जुन ल्याब टेस्ट गर्ने विषयहरू हामीले त अन्त पठाउने हुन्छ नि त त्यो कुराहरू चाहिँ हाम्रोमा छैन. त्यो चाहिँ हामी आफ्नैमा लाग्दाखेरि चाहिँ अझ इफेक्टिभ हुने रहेछ. त्यसो हुँदा त्यसको लागि चाहिँ तपाईँको जनशक्ति व्यवस्थापन होइन ल्याब चाहिँ स्थापना गर्ने कुराहरू ती कुराहरू चाहिँ छन्. अरू
1: अनुगमन समितिलाई अझ प्रभावकारी बनाउनको लागि जस्तो उपमेयर अथवा उपाध्यक्षले अथवा नगरपालिकाको सिङ्गो टिमले बाहेक नागरिकले जनस्तरबाट कसरी सहयोग गर्न सक्छन् यो अनुगमनलाई प्रभावकारी बनाउनको लागि कि उनीहरूको कुनै भूमिका नै हुँदैन.
0: होइन उहाँहरूको भूमिका हुन्छ नि. सर्वदलीय सर्वपक्षीय हिजो स्थानीय सरकार नहुँदाखेरि होइन सर्वदलीय हिसाबमा कामको अनुगमन हुन्थ्यो इभन बजेटहरू पनि बाँडफाँड हुन्थ्यो. अहिले पनि स्थानीय स्तरमा आम सर्वसाधारणहरूको भूमिका हुन्छ नहुने होइन. र अहिले मलाई चाहिँ यो यदि उपप्रमुखले नै यो ऊ गर्ने हुँदाखेरि पूर्वाधार भौतिक पूर्वाधार लगायतको अनुगमन गर्ने कानूनी अधिकार भएको हुँदाखेरि केही खालका पैसा तिरेर अथवा पैसा दिएर या नदिएर पनि केही सल्लाहकारहरू राख्न सकिने नगरपालिकाले नै जस्तो नगरपालिकाले सल्लाहकार राख्छ कानूनी सल्लाहकार राख्न मिल्ला प्राविधिक सल्लाहकार त्यस्तो खालको एउटा टेक्निकल टिम राख्यो भने चाहिँ उहाँहरूले गाइड गर्न सक्नुहुन्छ नि त. उहाँहरू
1: राखिन्छ अब एक वर्षमा
0: यो बीचमा चाहिँ राखिँदैन सर
1: हुँदैन
0: यो बीचमा अब किन भन्दाखेरि यो सल्लाहकार लगायतको कतिपय कुराहरू पनि कार्यविधि अथवा नियम कानूनले मिल्ने नमिल्ने अलिकति विवादका विषयहरू पनि हुँदा रहेछन्. अब अहिले त्यसरी सल्लाहकार राखेर जाने भन्दा पनि भएको साथीहरूसँग सल्लाह लिने काम चाहिँ हुन्छ.
1: न्यायिक समिति कतिको प्रभावकारी भयो तपाईँको.
0: न्यायिक समितिको बारेमा चाहिँ म सन्तुष्ट छु किनभने जे जति निवेदनका प्रक्रियागत हिसाबमा जे जति उजुरीहरू आउँछन् निवेदनहरू आउँछन् तीनलाई चाहिँ हामीले एकदमै प्राथमिकतामा राखेर
1: किन
0: भन्दाखेरि जुन काम गरेर बिग्रिएको परिवार हामीले मिलाउन सफल भएको.
1: चार वर्षमा कति परिवार मिलाउनु तपाईँले.
0: नसकेका उदाहरणहरू पनि छन् होइन तर झगडा भएका विषयहरूलाई होइन जस्तो एउटा कुरा हाम्रो नगरपालिकामा एउटा स्वास्थ्यको चाहिँ भवन बनाउनु पर्ने थियो कि त्यो चाहिँ हाम्रो एउटा संस्थाले बनाइदिने थियो अनि त्यहाँनेरि चाहिँ टोल टोलको बीचमा ठूलो विवाद भयो. त्यो काम पहिल्यै कार्यकालमा पनि अगाडि बढेको थियो तर हिजो बहु सरकारवाला केस भयो अनि फिल्डको निरीक्षणदेखि लिएर त्यो हामीले एक महिनासम्म दुईटा टोललाई सँगै राखेर बहुसरकारवाला केस भएकोले हाम्रो मेलमिलापकर्ताहरू बस्नु भएर न्यायिक समिति हामी पनि उपस्थित भएर उहाँहरूलाई कन्भिन्स गरेर उहाँहरू राजी भएर अहिले हामीले हाम्रो वडा नम्बर 3 खालेमा चाहिँ स्वास्थ्य संस्थाको भवन बनाएको छ. दुवैतिर जग्गा दिन राजी तर आफ्नो ठाउँमा भन्नु पर्यो उहाँहरूको माग तर उहाँहरूलाई पछि हामीले कन्भिन्स गरेर त्यसरी स्वास्थ्य संस्था बनायौं. अनि त्यसपछि ज्येष्ठ नागरिकको हकमा चाहिँ नि कस्तो एउटा इन्ट्रेस्टिङ भन्यो उहाँको तीनजना छोरा चाहिँ अब सबैले बराबरी माया गर्ने बुबा मात्रै हुनुहुन्थ्यो अनि त्यसपछि एउटा छोरा सबै छोरालाई अंश लगाएर दिइसक्नु भएको रहेछ. एउटा छोराले चाहिँ आफ्नो पारिवारिक समस्या पर्यो, बिरामी पनि भए, त्यसो हुँदाखेरि यो जग्गा बेचेर चाहिँ अलिकति ऋण निखन्नु पर्यो, ऋण तिर्नु पर्यो भनेर लाग्नु भएछ. अनि बा आउनुभयो, बाहेर रुवावासी गर्नुभयो. हेर्नुहोस् है, अनि हामी तपाईँको कुरा सुन्छौ के हो विषय भनेर भन्दाखेरि, अनि होइन मेरो छोराले मेरो सम्पत्ति चाहिँ मेरै पालामा अर्कोलाई बेच्न लाग्यो, म त्यो त कहाँ दिन्छु. अनि हजुरको हो त यो चाहिँ जग्गा भन्दा, होइन मैले उसलाई दिइसकेँ. अनि त्यसो भए त अनि पायो नि त, उहाँलाई समस्या भयो यता भयो भन्दाखेरि, होइन म रौन्जेल यो जग्गा उसले बेच्न पाउँदैन भनेर. कारण के रहेछ भन्दाखेरि, जसलाई जग्गा उहाँले बेच्ने तयारी गर्नुभयो उहाँसँग चाहिँ बुवाको अलिकति पुरानो तिक्तता रहेछ.
1: कुराकानीको लागि, समयको लागि धेरै धन्यवाद छ उपमेयरसिंहलाई.
0: यो समय यो संवादको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद.
1: यो सँगै आजलाई जीवन रक्षा कार्यक्रमको समय सकिन लागेको छ. कार्यक्रम जीवन रक्षाको आजको अंकमा विशेषतः जनप्रतिनिधिहरूको 5 वर्ष कार्यकाल मध्ये 4 वर्ष सकिएको छ र बाँकी 1 वर्षमा बनाइएका योजना र विगतको 4 वर्षको समीक्षाको हिसाबले सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकाका उपमेयर सीता थापाज्यूसँग कुराकानी गर्यो. हामी अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लगायतका अरू सामग्री लिएर उपस्थित हुनेछौ. तबसम्मको लागि प्रविधिमा साथ दिने रवि तिथाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एण्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
4: रंग बहार, रंग बहार
5: वर्ज सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
4: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: वर्ज पेन्स।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, सीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्,

0: छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
2: रंगबहार रंगबहार
3: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: वर्ष पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्ष पेन्स

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
1: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ,
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
4: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
7: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
6: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
0: के जिस्के किने शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
2: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
8: महिलाहरूको तल्लो पेट दुख्ने मुक्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692695998
11: अहिले बिहानको 5 बजे
12: हजुरको रेडियो 102.1 मेगाहर्ज
13: सँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ आजको कार्यक्रममा लामखुट्टे लगायतका किटजन्य रोगको नेपालमा अवस्था चुनौती र न्यूनीकरणका लागि सरकारी प्रयासका बारेमा कुराकानी गर्छौ यो कार्यक्रम तपाईँले आज बेलुका 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ विश्वका धेरै जसो देशले लामखुट्टे दिवस मनाउन थालेको धेरै भए पनि नेपालमा पहिलो पटक अगस्त 20 अर्थात गएको बिहिबार भदौ 4 गते यो दिवस मनाइएको छ सानो टोकाईले ठूलो चुनौती नाराका साथ नेपालमा पनि लामखुट्टे दिवस मनाइएको हो विश्वमा 3500 प्रजातिका लामखुट्टे देखा परे पनि नेपालमा 168 प्रजातिका लामखुट्टे पाइएको अध्ययनहरूले देखाएका छन् लामखुट्टे जुनसुकै ठाउँमा देखा परे पनि सबै प्रकृतिका लामखुट्टेले रोग भने नसार्ने विज्ञहरू बताउँछन् सरकारले 4 वर्ष अघि सबै प्रदेशमा किटजन्य रोगको प्रयोगशाला स्थापना गरेसँगै यसको अध्ययन अनुसन्धान र खोज थालेको छ सरकारले काला जारलाई यही वर्षमा र मलेरिया तथा हात्तीपाइले रोग अबको 5 वर्षमा निवारण गर्ने लक्ष्यका साथ अघि बढ़दै गर्दा डेंगी र जापानिज इन्सेफ्लाइटिस जस्ता रोग नियन्त्रणमा चुनौती थपिएका छन् आजको कार्यक्रममा हामी लामखुट्टे लगायतका किटजन्य रोगको नेपालमा अवस्था चुनौती र न्यूनीकरणका लागि सरकारी प्रयासका बारेमा कुराकानी गर्छौं कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्य सेवा विभागको एपिडेमिक न्यूरोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहाल नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा
14: नमस्ते धन्यवाद
13: विशेष गरेर हामी अहिले यो लामखुट्टे दिवस पहिलो पटक नेपालले मनाएको छ अलिकति लामखुट्टेकै बारे चर्चा गरौं न लामखुट्टे जन्य रोग भन्छौ कि सबै प्रकारको लामखुट्टेबाट रोग सर्छ
14: यहाँले असाध्यै राम्रो प्रश्न गर्नुभयो खास गरी नेपालमै पनि 168 भन्दा बढी प्रजातिका लामखुट्टेहरू देखिएका छन् संसारभरिको तथ्याङ्क हेर्यो भने त झण्डै 3500 भन्दा बढी प्रजातिका लामखुट्टे छन् सबै लामखुट्टेले हामीलाई रोग लाउँदैनन् तर कतिपय लामखुट्टेहरू जो चाहिँ हामीलाई विभिन्न थरीका रोगहरू कसैले कुनै प्रकृतिको रोग लाग्छ, कसैले कुनै प्रकृतिको रोग लाग्छ, फरक फरक रोगहरू लाग्छ। र यहाँले भने जस्तो सबै लामखुट्टे रोगका बाहक चाहिँ होइनन्। कतिपय अवस्थामा लामखुट्टेले हामीलाई हाम्रो वातावरणीय अनुकूलता मिलाउनका निम्ति पनि सहयोग गरेको हुन्छ भने कतिपय लामखुट्टेहरू प्राणघातक रूपमा चाहिँ हामीलाई रोगहरू लगाउने माध्यमको रूपमा पनि रहन्छन्।
13: हामीले धेरै जसो लामखुट्टे भन्ने बित्तिकै अब यसले टोक्छ हामीलाई रोग सार्छ भन्ने त्यसरी नै लिन्छौं। यहाँले एउटा थप चाहिँ के भन्नुभयो भने सकारात्मक रूपमा वातावरण अनुकूल बनाउन पनि सहयोग पार्छ लामखुट्टेले भनेपछि त्यस्ता खालका लामखुट्टे पनि छन्।
14: त्यसले चाहिँ तपाईँको इको सिस्टममा सहज बनाउने त्यो प्रणाली चक्रलाई सहज बनाउने लामखुट्टेहरू पनि हुन्छन्। र अब धेरै जसो लामखुट्टेहरू फेरि अब रोग सार्न सक्ने माध्यमकै रूपमा रहन्छन् जसले चाहिँ हामीलाई मृत्युसम्मको जोखिम त पुर्याउन सक्ने रोगहरू पनि लगाउँछन्।
13: विगतका केही दशक अगाडि चाहिँ हामीले लामखुट्टे भन्ने बित्तिकै तराई र पहाड़ी क्षेत्रमा मात्र पाइन्छ भन्ने बुझ्थ्यौं। खास गरी हिमाली र चिसो ठाउँ कहाँसम्म पुगिसकेको छ लामखुट्टे अहिले?
14: अहिले हामीले लामखुट्टे नेपालको कुन कुन धरातलमा पाइन्छ अथवा कुन कुन क्षेत्रमा पाइन्छ भनेर विस्तृत रूपमा अध्ययनहरू गरिरहेका छौं। कतिपय अनुसन्धानमूलक अध्ययनहरू भएका छन्, कतिपय कार्यक्रमको हिसाबले रोगलाई रोकथाम नियन्त्रण गर्नका निम्ति क्रियाकलापहरू मार्फत पनि लामखुट्टेहरूको सर्वेहरू भएको छ। त्यसले गर्दा विभिन्न थरीका लामखुट्टेहरू, उदाहरणका लागि औलो सार्ने लामखुट्टे नेपालको 55 जिल्लाबाट रिपोर्ट भएको छ, तराईदेखि लिएर हिमाली जिल्ला मुगु जुम्लासम्मबाट पनि रिपोर्ट भएको देखिन्छ भने कतिपय लामखुट्टेहरू यहाँले भने जस्तै अहिले जापानिज इन्सेफलाइटिस बनाउने लामखुट्टे नेपालको 27 जिल्लाबाट रिपोर्ट भएको छ र त्यो चाहिँ तराईदेखि लिएर काठमाडौँ उपत्यका सँगसँगै अन्य पहाड़ी जिल्लाहरूबाट पनि रिपोर्ट भएको छ। त्यसले गर्दा लामखुट्टे हरेक रोग लगाउने लामखुट्टेको आनी बानी फरक हुन्छ। उनीहरू कस्तो ठाउँमा हुर्कन सक्ने, कस्तो ठाउँमा आफ्नो सन्तान उत्पादन गर्न सक्ने भन्ने विज्ञानका आधारमा कुनै लामखुट्टे अलि धेरै ठाउँमा पाउँछन्, कुनै लामखुट्टेहरू तराईमा अलि बढी पाइएर यो हिमाली तथा पहाड़ी जिल्लामा केही कम पाउने पनि हुन सक्छन्। समग्रमा भन्दा अबको हाम्रो भाषा कस्तो हुनुपर्छ भने नेपालमा तराईमा मात्रै किरजन्य रोगहरू पाइँदैनन् अथवा किरजन्य रोग सार्ने प्रमुख वाहकको रूपमा रहेको लामखुट्टेहरू तराईमा मात्र हुँदैनन् भन्ने किसिमको अबको हाम्रो अण्डरस्ट्यान्डिङ भयो भने हामीलाई यस्ता रोगहरूलाई नियन्त्रण गर्न निवारण गर्नका निम्ति सहज हुन्छ। त्यसैले लामखुट्टे यहाँले भने जस्तै नेपालको सबै ठाउँमा पाइएको छ। कुनै प्रजातिका लामखुट्टेहरू कुनै जिल्लामा पाइन्छ भने कुनै प्रजातिका लामखुट्टेहरू अरू कुनै जिल्लाहरूमा पनि पाइन सक्छ अथवा हिमाली पहाड़ी जिल्लामा पनि पाइन सक्छ।
13: हजुर, अब यहाँले भन्नुभयो जस्तो धेरै ठाउँमा यो लामखुट्टे पाइएको पनि छ होइन, अध्ययनहरूले देखाएको पनि छ। अब लामखुट्टे मात्र नभइकन विभिन्न किटजन्य रोगहरू चाहिँ अहिले बढ्दैछ नेपालमा। अब लामखुट्टे लगायत के कस्ता खालका किटले किटाणु भनौँ अझ होइन किराले गर्दाखेरि चाहिँ रोगहरू चाहिँ बढ्दैछ, के रोगहरू चाहिँ देखिँदैछ त अहिले?
14: खास गरी अहिले हामीलाई ठूलो समस्याको रूपमा राखेको डेंगी भयो। डेंगी पनि एक प्रकारको लामखुट्टे जसलाई एडिस प्रजातिको लामखुट्टे भन्छौं, एडिस एजिप्टाई एल्बोपिक्टस नामका लामखुट्टेहरूले डेंगी हामीलाई सारेको छ। त्यसै गरी औलोको हकमा कुरा गर्यो, मलेरियाको सार्ने लामखुट्टेको रूपमा चाहिँ एनोफिल जातका लामखुट्टेहरू धेरै चाहिँ रोगको वाहकको रूपमा रहेका छन् भने हात्तीपाईले बनाउने अथवा जेई बनाउने जापानिज इन्सेफलाइटिसहरू बनाउने लामखुट्टेहरू पनि क्युलेक्स प्रजातिका लामखुट्टेहरू पनि नेपालमा प्रतिवेदन भएका छन्। सँगसँगै लामखुट्टे मात्र नभएर स्यान्ड फ्लाईहरू किरणाहरू जसको कारणले चाहिँ अन्य चाहिँ किरजन्य रोगहरू पनि भएको छ। उदाहरणका लागि स्क्रब टाइफस यहाँले सुन्नुभएकै छ, त्यसै गरेर कालाजार रोग सुन्नुभएको छ। यस्ता रोगहरू पनि कुनै भुसुनाले गर्दा हुन्छन्, कुनै किरणाले गर्दा हुन्छन्, कुनै स्वयं लामखुट्टेकै कारण पनि हुन्छन्। अब धेरै रोगहरू मध्ये कतिपय रोगहरू चाहिँ पहिला देखिएको विगतका वर्षहरूमा धेरै अगाडि देखिएका त्यसपछि हराएर फेरि शुरूआत हुन लागेका रोगहरू पनि देखिन्छन् भने कतिपय चाहिँ अहिले नयाँ इमर्जिङ रूपमा चाहिँ अहिले नयाँ डिजिजहरूको रूपमा पनि यस्ता किटजन्य रोगहरू नेपालमा मात्र होइन संसारभर देखिरहेको अवस्था छ।
13: धेरै पहिला देखिएको बीचमा नदेखिएको फेरि देखिन थालेको भनेपछि यो के जलवायु परिवर्तन यिनीहरूकै कारण हो कि के देखिएको छ?
14: यहाँले भने जस्तै हामीले सन् 1960 अहिलेसम्म नेपालमा लामखुट्टेहरू अथवा यस्ता रोग सार्ने वाहकहरू माध्यमहरूको कस्तो अवस्था छ भनेर एउटा बेस लाइन रिपोर्ट तयार गरेका छौं जसले 75-80 वर्ष यता चाहिँ यस्ता रोग सार्ने माध्यमहरू अथवा वाहकहरू नेपालमा कहाँ कहाँ देखिएको छ कस्तो अवस्थामा छ तल्लो तराईदेखि लिएर माथि पहाड़ हिमालसम्म कुन अवस्थामा देखिएको छ भन्ने एउटा बेस लाइन आधार हामीले तयार पारेका छौं। अब यो भन्दैमा यी आधारहरू भएका जिल्लामा अथवा सर्वे भएका जिल्लाहरूमा मात्रै यी वाहकहरू छन् भन्ने चाहिँ होइन। कतिपय ठाउँमा हामीले अहिले पनि सर्वेक्षणहरू गर्न सकेका पनि छैनौं। ती सबै हिसाबले चाहिँ अब शुरू शुरूमा देखिएको औलो रोग अलि धेरै थियो, मलेरिया रोग धेरै थियो, बीचमा फेरि हामी अलिकति कम भयो अनि बिस्तारै फेरि अब हामी अहिले निवारणको अन्तिम अवस्थामा त पुग्दैछौं। तर हामीसँगै हाम्रै संक्रमित लामखुट्टेले टोकेर बनेको औलो नभए पनि आयातित औलोको रूपमा फेरि चाहिँ बढ्दैछ कि बढ्दै बढ्छ कि भन्ने हामीलाई ठूलो चुनौती छ। डेंगी यहाँले थाहा पाइहाल्नुभयो, हामी विगत 8-10 वर्ष यता चाहिँ प्रत्येक वर्ष डेंगी बढ़िरहेको छ। यद्यपि गत विगत 2 वर्ष यता चाहिँ साँगुरेको छ, तथ्याङ्कहरूले अलिक कम देखाएको छ। कालाजार पनि हामीले कुनै बेला कालाजारलाई 20-22 वर्ष अगाडि चाहिँ कालाजार निवारण गर्छौ भनेर लागेका थियौं, त्यसको 8-10 वर्षमा हामीले कालाजारलाई एउटा निश्चित थ्रेसहोल्डमा संक्रमणलाई राखेका थियौं। तर बिस्तारै फेरि जुन जुन ठाउँबाट कालाजार रिपोर्ट भएको थियो त्योभन्दा बाहेकका जिल्लाहरूबाट कालाजार फेरि रिपोर्ट भइसकेपछि त्यसले अलिकति हामीलाई चुनौती बनायो। र जे यहाँलाई थाहा छ, शुरूमा नेपालका तराई क्षेत्रमा जेका कारण धेरै मृत्यु भयो, राज्यले यो देशव्यापी रूपमा बच्चाहरूमा भ्याक्सिनेशन क्याम्पेन शुरूआत गर्यो राष्ट्रिय कार्यक्रमको रूपमा, केही कम थियो। तर विगत 2 वर्ष यता फेरि जेई चाहिँ विभिन्न जिल्लाहरूमा फाटोफुट्टो रूपमा चाहिँ देखिरहेको अवस्था छ। त्यसले गर्दा सबै रोगहरू चाहिँ एउटै लाइनमा अथवा सबै किटजन्य रोगहरू एक नाशले देखिएको अवस्था त छैन। कतिपय कम छन्, कतिपय पहिला कम भएर फेरि बढ्न खोजेको हो कि जस्तो देखिन्छ। यसका विभिन्न कारणहरू छन् यहाँले सोधे जस्तो। एउटा त क्लाइमेट चेन्जले ती रोग सार्ने लामखुट्टेहरूको आनी बानीमा थोरै परिवर्तन गरेको छ। तराईतिर मात्रै हुर्कन सक्ने त्यो वातावरणमा हुर्कन सक्ने वाहकहरू अहिले पहाड़तिर हिमालतिर पनि उनीहरूले आफूलाई बदल्न त्यहाँको वातावरणसँग हेलमेल हुन चाहिँ त्यो विकास गरे। सँगसँगै यातायातको सुविधा भयो, एक ठाउँको लामखुट्टे सहजै गाड़ी मार्फत अथवा अन्य कुनै साधनहरू मार्फत अर्को ठाउँमा अथवा पहाड़तिर जान सक्ने भयो, पहाड़तिरको वातावरणीय अनुकूलता मिल्दै गयो अनि त्यहाँ चाहिँ उसले चाहिँ रोग सार्न सक्ने भयो। अर्को चाहिँ मान्छेहरूको मोबिलिटी बढ्यो, अथवा संक्रमण भएको व्यक्ति चाहिँ तराईको कुनै एक ठाउँबाट एकै दिनमा पहाड़ वा हिमालमा पुग्ने भयो अनि त्यहाँ चाहिँ यस्ता रोग सार्ने माध्यमहरू अलरेडी छँदैछन्। अब उसको शरीरमा रोग सार्ने भाइरस अथवा ब्याक्टेरिया भयो भने त्यसरी चाहिँ रोग संक्रमणको चक्र पनि बढ़िरहेको छ। त्यसकारण धेरै कुराहरूले प्रभाव पारेको छ अहिले किटजन्य रोगहरूको बढ़नका निम्ति।
13: जापानिज इन्सेफ्लाइटिस यो चाहिँ 2 वर्षदेखि अलिक फेरि समस्याको रूपमा देखा परिरहेको छ होइन? कुन उमेर समूहमा चाहिँ यो समस्या चाहिँ देखिरहेको छ? हामीले त खोप दिइरहेका छौं, खोपबाट हामीले कम गर्ने प्रयास पनि गरिरहेका छौं भनेपछि अहिले देखिरहेको समस्या चाहिँ कस्तो व्यक्तिमा हो?
14: खास गरी अहिले जापानिज इन्सेफ्लाइटिसका बिरामीहरू फाटोफुट्टो रूपमा नेपालका धेरै जिल्लाहरूबाट रिपोर्ट भइरहेको छ। यो रिपोर्ट भइरहँदा पनि विशेष गरेर तराईकै जिल्लामा छ। अहिले पनि 25 जिल्लाबाट यो वर्ष पनि पुष महिनादेखि यता चाहिँ 25 जिल्लाबाट प्रतिवेदन भएको छ 80 जनामा जापानिज इन्सेफलाइटिस कन्फर्म भएको र त्यसमध्ये 21 जनाको मृत्यु भएको छ यहाँले भने जस्तै नेपालले जापानिज इन्सेफलाइटिस विरुद्धको खोप देशव्यापी रूपमा चलाउँदै आएको छ राष्ट्रिय कार्यक्रम मार्फत अहिले मृत्यु भएको संक्रमण भएको तथ्याङ्कलाई हेर्यो भने करिब करिब 86% भन्दा बढ़ी जनसंख्या चाहिँ खोपले नभेटेको जनसंख्या अथवा खोप नलगाएको जनसंख्या चाहिँ देखिन्छ यद्यपि अब हामीले अझ त्यसभन्दा पनि गहिरिएर हेर्नुभयो भने 50 वर्ष भन्दा माथिल्लो जनसंख्या जसले खोप नपाएको अवस्थाको जनसंख्यामा चाहिँ बढ़ी मात्रामा देखिन्छ त्यसले गर्दा खोप कार्यक्रमले कभर गरेको जनसंख्यामा चाहिँ जेही देखिने सम्भावना कमै देखिन्छ कोही बालबालिका छुटेर खोप लाउँदा चाहिँ नपाएर त्यस्तो कारणले हुने कुरा चाहिँ त्यो अपवादको रूपमा रह्यो तर खोप नपाएको जनसंख्यामा चाहिँ त्यो अझै पनि चुनौती छ त्यो चुनौतीलाई अब हामीले रोकथाम गर्नका निम्ति यो रोग सार्ने माध्यमकै रूपमा रहेको लामखुट्टे अथवा यो रोग खास गरी देखिने भनेको यो उसमा चाहिँ रहने खास गरी सुँगुरहरू बुङ्गुरहरू पालन गर्ने ठाउँहरू अथवा पानीमा खेल्ने चराहरू हाँसहरू लगायतका त्यस्तो पशु पंक्षीहरूमा चौपायाहरूमा देखिने र त्यसको लामखुट्टेको माध्यमबाट सर्ने भएको हुनाले हामीले सतर्कता अप्नाउन सक्यौं भने जसरी हामी डेंगी रोकथाम र नियन्त्रण गर्नका निम्ति एडभोकेसी गरिरहेका छौं त्यही रूपमा गर्यौं र साना बालबच्चाहरूलाई खोप चाहिँ हामीले नछुटकान लायौं भनेदेखि चाहिँ आगामी दिनमा यसलाई नियन्त्रण गर्न सकिन्छ
13: डेंगी सार्ने प्रजाति र जापानिज इन्सेफलाइटिस सार्ने प्रजाति पनि फरक छ र वातावरण पनि फरक फरक वातावरणमा हुने भयो अलिकति डेंगीको बारे चर्चा गरौं न
14: हो यहाँले भने जस्तै अब यो रोग कति माथि पुग्छ रोगको ग्राफ कति माथि पुग्छ भन्ने कुरा चाहिँ ती रोग सार्ने लामखुट्टेहरू हाम्रो वरिपरि कति हुन्छन् भन्ने हो उदाहरणका निम्ति डेंगी सार्ने लामखुट्टे सफा पानीमा बस्ने अथवा हाम्रै घर वरिपरि हामीले राखेका सजाउन राखेका गमलामा रहेको पानीहरूमा अथवा हामीले प्रयोग गर्ने सफा पानीमा ट्याङ्कीहरूमा त्यस्तो ठाउँहरूमा बस्ने भएको हुनाले चाहिँ त्यो लामखुट्टे विशेष गरेर शहरी बस्तीहरूमा अथवा जहाँ चाहिँ शहरीकरण बढ़दो रूपमा देखिएको छ त्यस्तो ठाउँहरूमा चाहिँ बढ़ेको देखिन्छ अहिले यहाँले नेपालको 77 जिल्लाबाट डेंगी प्रतिवेदन भए पनि अझ हामी भित्री रूपमा गएर त्यसको विश्लेषण गर्यौं भने त्यस्ता ठाउँहरू छ जहाँ चाहिँ ठ्याक्कै शहर केन्द्रित ठाउँहरूबाट यो रोग बढ़ेको छ उदाहरणको लागि अहिले बागलुङ जिल्लामा नेपालमा सबभन्दा बढ़ी डेंगी देखिएको त्यो बागलुङ देख्दा हामीलाई पहाड़ी जिल्ला जस्तो लाग्छ तर बागलुङको पनि खास गरी बागलुङ नगरपालिकाको निश्चित क्षेत्र जहाँ चाहिँ शहरी क्षेत्र त्यो ठाउँमा देखिएको छ त्यसले गर्दा
13: स्यान्ड फ्लाई होइन यो कस्तो खालको रोग हो
14: स्यान्ड फ्लाई खास गरी भुसुना भन्छौ हामी भुसुनाको कारणले अहिले नेपालमा यो नेपालमा देखिने ठूलो रोग मध्ये कालाजार जो चाहिँ संख्यागत रूपमा शुरू शुरूका दिनहरूमा अलिक बढ़ी थियो 20-25 वर्ष अगाडि नेपालमा नेपालको ठूलो पपुलेशनमा चाहिँ यो जनसंख्यामा कालाजार रोग प्रभावित थियो नेपालले कालाजार रोग निवारण गर्छौं भनेर हामीले प्रतिबद्धता गर्यौं 2026 भनेको यो वर्ष हामी कालाजार रोगलाई नेपालको जनस्वास्थ्य समस्याको रूपबाट निवारण गर्ने लक्ष्यका साथ अघि पनि बढ़ेका छौं अब यो यहाँले भने जस्तै यो स्यान्ड फ्लाईले कालाजार रोग बनाउँछ संख्यागत रूपमा अहिले नेपालमा कमै छ संख्या हिसाबले हामी अन्तिम चरणमा पुगेका थियौं र कुनै बेला फेरि यो नेपालको ठूलो समस्याको रूपमा रहेको थियो र यो खास गरी यो भुसुनाको हिसाबमा कुरा गर्दा यहाँलाई अचम्म लाग्छ होला नेपालको हिमाली जिल्लाहरू मा चाहिँ कालाजारको ठूलो समस्या देखिन्छ तराईको जिल्लामा हामीले किटजन्य रोगको अघि कुरा गर्दै जाँदा अब अहिले डोल्पा जिल्लामा अथवा कालीकोट जिल्ला अथवा ओखलढुङ्गा जिल्ला जस्ता जिल्लाहरू जो पहाड़ी जिल्लाहरू छन् त्यस्तो जिल्लाहरूमा चाहिँ कालाजार रोगको हामीलाई ठूलो चुनौती छ यद्यपि हामी त्यसलाई निवारण गर्ने अन्तिम चरणमा पनि छौं अब यी भुसुनाहरू खास गरी यो गरीबीसँग आर्थिक सामाजिक संरचनासँग जोड़िएका चाहिँ रोग हो यो जहाँ चाहिँ माटोले बनेका घरहरू फुस्रो छानाले बनेका घरहरू अथवा जुन घरको नजिकै पशु चौपायाहरू सँगै छ आफू त्यसैको अर्को कोठामा आफू सुत्ने पशु चौपाया नजिक राखेर सुत्ने त्यस्तो प्रकृतिका चाहिँ समुदायमा चाहिँ यो बढी मात्रामा देखिएको अवस्था छ र अब अहिले चाहिँ हामी अन्तिम अवस्थामा पुगेका छौं र यसले पनि चुनौती त हामीसँग अझै पनि छ हिमाली जिल्लाहरूमा पनि छ त्यस्तै अघि यहाँले कुरा गरेको एउटा किर्णाको कुरा गर्नुभएको थियो यहाँले बेला बेलामा भनी पनि राख्ने र मीडियामा पनि आउने स्क्रब टाइफस नेपालमा नजानिदो तरिकाले बढ़िरहेको छ यद्यपि यो भूकम्प आउनुभन्दा 72 सालको भूकम्प आउनुभन्दा अगाडि त्यति धेरै स्क्रब टाइफसको प्रतिवेदन भएको थिएन तर बिस्तारै जब चाहिँ यसको रिपोर्ट हुँदै गयो अथवा यसको निदानका निम्ति सहज रूपमा निदान साधनहरू उपलब्ध हुँदै गए र प्रत्येक वर्ष चाहिँ बढ़िया अवस्था देखिन्छ र यो रोग यो चाहिँ किर्णाको कारणले हुने चिगर माइस भन्छौ हामी त्यो कारणले हुने तर यो ब्याक्टेरियल रोग अथवा यसको औषधि चाहिँ छ अघि हामीले गरेका कतिपय रोगहरू चाहिँ जस्तो अघि मैले कुरा गरेँ डेंगीको कुरा गरेँ अरू रोगहरू जो चाहिँ भाइरसका कारणले हुने रोगहरू भएको कारणले ठ्याक्कै तिनीहरूको औषधि चाहिँ देखिँदैन लक्षणको आधारमा उपचार गर्नुपर्ने हुन्छ तर स्क्रब टाइफस हामीसँग प्रतिवेदन भयो भने पनि यो ब्याक्टेरियल रोग हो हामीसँग प्रशस्त मात्रामा यस काम गर्ने औषधि एन्टिबायोटिक्सहरू भएको हुनाले यस्ता रोग कारण समयमै निदान भयो भने मृत्यु जोखिमता चाहिँ कम हुन्छ तर समस्या के हो भने समयमै निदान भइदिनु पर्यो अथवा स्वास्थ्य कर्मीको चिकित्सकको प्राथमिकतामा ज्वरो आयो व्यक्तिहरूलाई भने ल है नेपालमा स्क्रब टाइफस पनि छ है नेपालमा चाहिँ यो कालाजार पनि लामो समयसम्म ज्वरो भयो भने कालाजार पनि छ है भन्ने किसिमको एक लेभलको प्राथमिकता पर्यो भने यस्ता रोगहरू छिटै निदान हुन्छन् र यसलाई उपचार गर्नु पनि सम्भव छ
13: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं लामखुट्टे लगायत किटजन्य रोगको नेपालमा अवस्था चुनौती र न्यूनीकरणका लागि सरकारी प्रयासका बारेमा र कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्य सेवा विभागको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख गोकर्ण दाहाल अब हामीले चर्चा गरिरहेका यो लामखुट्टेजन्य र किटजन्य रोगको चर्चा गरिरहँदाखेरि यो लक्षण देख्यो भने चाहिँ यो समस्या हो भनेर पहिचान गर्ने केही मुख्य चाहिँ ठ्याक्कै यो लक्षण चाहिँ यसको हो है भनेर भन्ने चाहिँ आधारहरू के छन्
14: यहाँले भने जस्तो खास गरी कतिपय भाइरस जन्य किटजन्य रोगहरूमा सजिलै छुट्याउन गाह्रो हुन्छ जुनसुकै भाइरस जन्य रोगहरू चाहे चाहिँ हाम्रो जेई होस् अथवा डेंगी किन नहोस् यस्ता रोगहरूमा चाहिँ सबैमा ज्वरो आउने टाउको दुख्ने यस्ता प्रकृतिका लक्षणहरू जो सामान्य प्रकृतिका हुन्छन् तर केही लक्षणहरू अलिकति रोगको समयमा उपचार भएन भनेदेखि चाहिँ छुट्याउनलाई सहज हुन्छ उदाहरणका निम्ति डेंगीको हकमा चाहिँ कतिपय अवस्थामा चाहिँ सामान्य रहँदा रहँदै पनि हामीले लापरवाही गर्यौं भने व्यक्तिलाई कडा प्रकृतिका डेंगीका लक्षण देखिन्छन् उदाहरणका निम्ति व्यक्तिलाई असाध्य चाहिँ पेट दुख्यो भनेदेखि तारन्तार बान्ताहरू भइरह्यो भनेदेखि अथवा शरीरका कुनै पनि ठाउँबाट रक्तस्राव भएका लक्षणहरू देखिन सुरु गरे चाहे चाहिँ छालामा रगत चाहिँ बगेको डाबर होला अथवा शरीरका भित्री अंगबाट चाहिँ रगत बगेका लक्षणहरू देखियो भने बिरामी बेहोस हुन खोज्ने अथवा छटपटाउने त्यस्तो प्रकृतिका लक्षण देखियो भने त्यो डेंगीतिर हो भन्ने एउटा अनुमान गर्न सकिन्छ जसलाई हामीले वार्निङ साइन भनेर पनि भन्छौं अथवा अब जटिल डेंगी बनाउँछ है यसले मृत्युको जोखिमतासम्म निम्ताउन सक्छ भन्ने लाइनमा हामी कुरा गर्छौं अब जापानिज इन्सेफ्लाइटिसको हकमा चाहिँ अघि भने जस्तै टाउको दुख्ने अथवा ज्वरो आउने सुरु सुरुमा रुगाखोकी जस्ता सामान्य लक्षण देखिने तिनी एकै प्रकृतिका देखिन्छन् तर जेईको हकमा चाहिँ बिस्तारै न्यूरोलोजिकल लक्षणहरू देखिन सुरु गर्छन् अथवा शरीर काँपेको जस्तो हुन सक्छ बिरामी लडबराएको जस्तो हुन सक्छ त्यस्ता प्रकृतिका न्यूरोलोजिकल लक्षणहरू देखियो भने यो जेई हो कि भन्ने अनुमान गर्न सकिन्छ मलेरियाको हकमा यहाँले कुरा गर्नुभयो भने यसका केही टिपिकल लक्षणहरू हुन्छन् बिरामीलाई अत्याधिक ज्वरो आउने केही समयमा फेरि चाहिँ पसिना धेरै आउने असाध्य जाडो हुने त्यस्ता प्रकृतिका पुराना लक्षणहरू पनि देखिन्छन् त्यसले गर्दा यस्ता रोगहरूमा लक्षणकै आधारमा पनि सजिलै भन्न त सकिँदैन सुरु सुरुमा कतिपय जाँच गरेर पत्ता लाग्छ भने कतिपय अवस्थामा बिरामीको ट्राभल हिस्ट्री भन्छौँ हामी त्यसको ऊ बिरामी कहाँबाट आएको हो कुन क्षेत्रबाट आएको हो भन्ने कुराले पनि भूमिका राख्छ उदाहरणका निम्ति तराई को अहिले बढ़ी जेई संक्रमण भएको क्षेत्रबाट बिरामी आएको छ उसमा चाहिँ अघि भनेका जस्ता लक्षण देखेका छन् भने कतै यो जेई हो कि भनेर अनुमान लाउन सजिलो हुन्छ। यो भुसुनाबाट सर्ने रोग कालाजार भन्ने भन्नुभयो यसको चाहिँ अलिक फरक छ। फेरि बिरामीलाई कम्तीमा पनि 14-15 दिन भन्दा बढी लामो ज्वरो आयो, बिरामी चाहिँ दुब्ला हुँदै गयो, बिरामीको फियोहरू अथवा बिरामीको पेट ठूलो हुँदै गयो, खान मन नलाग्ने त्यस्तै प्रकृतिको भयो भने पछि पछि गएर शरीरको छाला चाहिँ कालो हुँदै गयो भने कतै कालाजार हो कि भन्ने अनुमान गर्न सकिन्छ। स्क्रब टाइफसको हकमा पनि त्यस्तै प्रकृतिका छन्। ठ्याक्कै हामीले व्यक्तिले मलाई यो लक्षणका आधारमा यो रोग लाग्यो भनेर भन्न सक्ने अवस्था त छैन, तर चिकित्सक स्वास्थ्य कर्मीले त्यो रोगको वा कुन ठाउँबाट बिरामी आएको हो, सिजन कस्तो छ, त्यसको आधारमा पनि अनुमान गर्न सकिन्छ र निदानका टुलहरू प्रयोग गरेर पत्ता लगाउने कन्फर्म गर्ने कुरा त छँदैछ।
13: विशेष गरेर हामीले अघिदेखि चुनौतीको कुराकानी गरिरहेका छौं होइन, अहिले सरकारलाई चाहिँ निकै चुनौती भएको जोखिमको धेरै नै समस्याको रूपमा देखिएको रोगहरू चाहिँ कुन कुन हुन् त?
14: अब यहाँले भन्ने जस्तो खास गरी हामीले अहिले यी रोगहरूलाई नियन्त्रण गर्नका निम्ति फेरि सहज पनि छ, सजिलो पनि छ। किन सजिलो छ भने हामीले लामखुट्टेको टोकाईबाट हरेक नागरिकले बस्नुपर्छ, सावधानी अप्नाउनुपर्छ भन्ने सचेतना फैलाउन सक्यौं भने लामखुट्टेले टोकेन भनेदेखि यी रोगहरू लाग्दैनन्। त्यसकारण पहिलो अप्नाउनु पर्ने सावधानी भनेको आम नागरिकबाटै हो। उहाँहरूले आफ्नो गाउँ टोल समुदायमा लामखुट्टेको टोकाईबाट बस्नका निम्ति आफूले व्यक्तिगत रूपमा अप्नाउनु पर्ने सावधानी, यो सिजनमा पूरै शरीर ढाक्ने कपड़ा लाउने उपाय हुन सक्ला, घरमा सुद्धा झूल प्रयोग गर्न उपाय हुन सक्ला, अथवा झ्याल ढोकामा जाली प्रयोग गर्न सकिन्छ भने यस्ता उपायहरू अप्नाउने त छँदैछ। अर्को उपाय भनेको आफ्नो घर अथवा आफ्नो टोल छिमेकमा चाहिँ कतै लामखुट्टेको वृद्धि र विकास हुनका निम्ति पानी त अवश्य चाहिन्छ। यस्ता पानी जमेका ठाउँहरू छन् कि यस्तोमा चाहिँ आफूले अप्नाउनु पर्ने सावधानीहरू अप्नाउने कुरा चाहिँ सहज छँदैछ। त्यो अप्नाउँदा अप्नाउँदै पनि कहिलेकाहीँ चाहिँ हामीलाई त्यस्ता समस्याहरू चाहिँ आइ पनि रहेका हुन्छन्। त्यसले गर्दा अहिले हामीले भोगेको ठूलो समस्या भनेको डेंगी सार्ने लामखुट्टेको नियन्त्रण गर्नलाई गाह्रो भएको छ। त्यो नियन्त्रण गर्नका निम्ति चाहिँ एउटा क्षेत्रको मात्रै जिम्मेवारी नभइकन स्वास्थ्य क्षेत्र बाहेकका हरेक निकायको पनि भूमिका रहन्छ, आम नागरिकको भूमिका त रहने नै भयो। त्यस्तै अब जेई सार्ने लामखुट्टेको नियन्त्रण गर्नका निम्ति पनि हामीले थोरै नागरिक तहबाटै सावधानी अप्नाउनुपर्छ, अथवा त्यस्तो क्षेत्रमा आफूले पाल्ने हाँस अथवा कुखुरा होला अथवा सुँगुर बुङ्गुर होला आफू बस्ने ठाउँभन्दा अलिक टाढा हामीले खोर बनाउन सक्यौं भने, अथवा आफूले घर बनाउँदा चाहिँ खेतीपाती गर्ने धान खेतको बीच भन्दा अलि साइडमा बनाउन सक्यौं भने, अथवा त्यहाँ भए पनि हामी कम्तीमा चाहिँ 5-7 दिन 7-8 दिनमा चाहिँ त्यो खेतको पानीलाई सुकाइदिन मात्रै सक्यौं भने फेरि हामी त्यसलाई राख्न सक्छौं। त्यस्ता किसिमका सावधानी अप्नाउन सक्ने कुराहरू त हामीले गरि पनि
13: समुदायले गर्नुपर्ने कुराका बारेमा हामी फेरि अन्त्यतिर चर्चा गर्छौं नै। अहिलेलाई चाहिँ सरकारले विभिन्न अभियानहरू सञ्चालन गरिरहेको होइन यो विभिन्न रोग निवारणको लागि अहिले के कस्ता कार्यक्रमहरू चाहिँ भइरहेछ त?
14: हो, हामीले हरेक रोग सार्ने लामखुट्टेको नेचरको आधारमा उसको आनी बानीको आधारमा रोकथाम र नियन्त्रणका क्रियाकलाप सञ्चालन गरेका छौं। म यहाँलाई भनौं, खास गरी हामी डेंगीको हकमा चाहिँ हामीले हाम्रो घर वरिपरि पानी जम्न दिनु हुँदैन, अथवा टायर राख्ने ठाउँहरू अटो वर्कसप होला, ग्यारेज होला, यस्तो ठाउँहरूमा चाहिँ पानी थोरै पनि जम्न दिनु हुँदैन, एक हप्ताभन्दा बढी भन्ने हिसाबले हामी त्यो एडभोकेसी गरिरहेछौं। साउन भदौ र असोज 3 महिने डेंगी सचेतना अभियान अन्तर्गत चाहिँ लामखुट्टेको वासस्थान लार्वा खोज्ने नष्ट गर्ने त्यो एउटा पाटो चलिरहेको छ। सार्वजनिक स्थानहरूमा प्रत्येक शुक्रबार हामी 10 मिनट मात्रै भए पनि अभियान गर्ने, सरसफाईको अभियान सञ्चालन गर्ने त्यो क्रियाकलाप सञ्चालन गरिरहेका छौं। नागरिकलाई यसको जोखिमतालाई संचार गर्नका निम्ति रेडियो टेलिभिजन अथवा विभिन्न ठाउँबाट प्रदेश संघ र स्थानीय सरकार सबै ठाउँबाट सचेतनाको क्रियाकलाप सञ्चालन भइरहेको छ, त्यसरी हामी चलाइरहेका छौं। जेईको हकमा पनि त्यसरी चलाएको छ। अब यहाँलाई भनौं, यो औलो सार्ने लामखुट्टे अथवा कालाजार सार्ने भूसुनामा हामी दुईटा एप्रोचबाट काम गर्छौं। हामीले जोखिम क्षेत्रहरू निर्धारण गरेर कि त हामीले नागरिकलाई झूलबाट प्रोटेक्सन गर्छौं अथवा विषादी मिसिएको झूलबाट जसले चाहिँ लामखुट्टेलाई नियन्त्रण गर्न सहज बनाउँछ अथवा हामीले केही निश्चित विषादीहरू छिटकाउ गर्छौं जुन विषादीहरूले लामखुट्टे सार्ने जो औलो सार्ने लामखुट्टेलाई नियन्त्रण गर्न संसारभर अचूक औषधिको रूपमा रहेका विषादीहरू जस्तो अघि मैले भने कालाजार चाहिँ जहाँ कालाजार बिरामी देखिएको छ त्यो बिरामीको घरको निश्चित सीमाभित्र हामीले हरेक वर्ष हरेक बिरामीको घर वरिपरि विषादी छिट्किन्छौं किनभने त्यो कालाजार सार्ने भूसुनाको नेचर अनुसार त्यसलाई नियन्त्रण गर्ने संसारभरिले विश्वास गरेको अचूक उपाय त्यही नै हो। त्यसै गरेर औलोको रोग सार्ने लामखुट्टे नियन्त्रण गर्न हामीले कि त विषादी छिटकाउ गर्छौं विषादी जनस्वास्थ्यमा ठूलो समस्या नपार्ने गरेर अहिले नयाँ खालका विषादीहरू पनि विकास भएका छन् ती विषादीहरूलाई विश्व स्वास्थ्य संगठन लगायत मापदण्ड प्राप्त गरेका विषादीहरू छिटकाउ गर्छौं भने कतिपय क्षेत्रहरू जहाँ चाहिँ हामी विषादी छिटकाउ गर्न नमिल्ने होला अथवा व्यावहारिक रूपमा त्यो गर्न नसकिने कन्टेक्स्टमा चाहिँ हामी झूल पनि वितरण गरेका छौं। यसरी हरेक लामखुट्टेहरूको अथवा हरेक कीटजन्य रोग सार्ने बाहकहरूको भेक्टरहरूको आनी बानीको आधारमा राज्यले रणनीतिहरू विकास गरेको छ त्यही आधारमा हामी अगाडि बढ़िरहेका छौं।
13: लामखुट्टेको नेचरमा चाहिँ परिवर्तन कतिको भइरहेको छ
14: यहाँले भने जस्तै अब अघि पनि हामीले कुरा गर्यौं यो क्लाइमेट चेन्जले लामखुट्टेको आनी बानीमा विकास गर्ने अथवा हुर्कन सक्ने प्याटर्नमा विकास गर्ने कुरा त छँदैछ त्यसले अरू के पनि असर पारेको छ भने कुनै पनि कीटजन्य रोगमा लामखुट्टेले कुनै कीटजन्य रोग लागेको व्यक्तिलाई एकैछिनमा टोकेर अर्को व्यक्तिलाई टोकिहाल्यो भने तत्कालै रोग नसर्न पनि सक्छ त्यस्तो कन्टेक्स्टमा चाहिँ ती भाइरसहरू लामखुट्टेको शरीरमा विकास हुन केही समय लाग्छ अब अहिले यो जलवायु परिवर्तनले त्यो विकास हुने क्रमलाई छिटो छिटो बनाइदिएको छ भन्ने चाहिँ तथ्याङ्कहरू पनि पाइएको छ सँगसँगै लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रियालाई अलि छिटो छिटो बनाइदिएको छ भन्ने पनि छ चुनौतीहरू जो हामी आफैले सजिलै व्यवस्थापन गर्न सक्दैनौ ती चुनौतीहरू त हामीसँग छँदैछन् त्यति गर्दा गर्दै पनि हामीले गरेका प्रयासले यहाँले हेर्नुभयो भने यो वर्ष यो नेपालमै संक्रमित भएको लामखुट्टेले टोकेको औलोको बिरामी जम्मा एकजना छ भनेको संक्रमणलाई हामी त्यसरी नियन्त्रण गर्दैछौ नेपालभरि कालाजारका बिरामीहरू 200 भन्दा कमको संख्यामा हामीले सीमित गरेका छौं यो भनेका हामीले नागरिक तहमा गरेको सचेतनाको प्रयास नागरिकको एकाउन्टेबिलिटी जवाफदेहिता अप्नाइदिएको प्रयास पै प्रयासले कम हुँदै भएको छ डेंगी 5 वर्ष अगाडि 50-60 हजारको संख्यामा थियो गत वर्ष हामी करिब करिब 60% कम भयो यो वर्ष पनि कम छ यस्ता चीजहरू बिस्तारै बिस्तारै नागरिकको सचेतना बढ्दै गयो भने चाहिँ अगाडि बढ्दै जान्छ
13: विभिन्न यी लामखुट्टे जन्य र कीटजन्य रोगमा सबैभन्दा चुनौती र सबैभन्दा समस्याको रूपमा चाहिँ कुन रोगले चाहिँ ठाउँ लिइरहेछ त
14: जुनसुकै रोग जुनसुकै समयमा जति बेला पनि आउन सक्छ मृत्यु दरको हिसाबले संक्रमण भइहाल्यो भने ज्यान जाने जोखिमता त जापानिज इन्सेफलाइटिसमा भइहाल्यो यहाँलाई सरदर 10 जना व्यक्तिमा जापानिज इन्सेफलाइटिस देखियो भने अस्पताल पुगे पनि करिब करिब 3 जनाको मृत्यु हुन्छ करिब 30% जति चाहिँ मोर्टालिटी भन्छौँ हामी मृत्युको दर देखिन्छ अब त्यो मृत्युको दर डेंगीमा कम छ अब कालाजारको हकमा चाहिँ हामीले उपचार गर्यौँ भने 100% ठिक हुन्छ त्यसको औषधि छ उपचार गरिनौ भने 50% भन्दा बढी मृत्युको जोखिमता हुन्छ त्यसकारण रोगको आधारमा पनि मृत्युको ऊ हुन्छ तर जेईमा चाहिँ हामीलाई मोर्टालिटी मृत्युको जोखिमता बढी छ
13: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा हामीले लामखुट्टे लगायतका कीटजन्य रोगको नेपालमा अवस्था चुनौती र न्यूनीकरणका लागि सरकारी प्रयासका बारेमा कुराकानी गरिरहेका छौं स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
15: एनबीएल अटो लोन
16: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल
15: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
16: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
15: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
16: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01 5 97 12 22 सम्पर्क गर्नुहोस्।
15: शर्तहरू लागू हुनेछन्।
17: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
18: कृषि मन्त्र नार्क सँग
15: धान रोपेको 2-3 हप्ता पछि खेतमा पानी जमी रहेमा जरा कुहिने रोग लाग्न सक्छ, त्यसैले पानीको उचित निकास गर्नुहोस् र रोगी बोट देखिएमा तत्काल हटाउनुहोस्।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले लामखुट्टे लगायतका कीटजन्य रोगको नेपालमा अवस्था र चुनौतीका बारेमा स्वास्थ्य सेवा विभागको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालसँग कुराकानी गरिरहेका छौं। अब भने हामी उहाँसँग लामखुट्टे लगायतका कीटजन्य रोग नियन्त्रणका लागि भइरहेको सरकारी प्रयासका बारेमा कुराकानी गर्छौं। म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा। एक हप्ता अगाडि चाहिँ यो लामखुट्टे जन्य रोग र यसबारे चाहिँ एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभएको छ। यो प्रतिवेदनले चाहिँ के देखाउँछ, केही विशेष नयाँ कुरा चाहिँ के ल्यायो?
3: खास गरी अब हामीले संसारले धेरै अगाडिदेखि नै लामखुट्टे दिवसको रूपमा मनाउँथ्यो। खासमा मलेरिया रोग बनाउनका निम्ति, सार्नका निम्ति लामखुट्टे प्रमुख चाहिँ वाहक हो भनेर एकजना विद्वानले पत्ता लगाइसकेपछि मलेरियाको नियन्त्रण गर्नका निम्ति सहज भयो। अनि त्यही अवसरलाई पारेर संसारका कतिपय देशले लामखुट्टे दिवस अगस्त 20 मनाउने प्रचलन थियो। हामीले पनि अब प्रत्येक वर्ष लामखुट्टे जन्य रोगहरू, कीटजन्य रोगहरू बढ्दै जाँदा एटलिस्ट त्यो दिवस मनाउन शुरू गर्यौं भनेदेखि चाहिँ यो सबै तहमा, चाहे त्यो नीति निर्माता होला, कार्यक्रम व्यवस्थापन गर्ने होला, नागरिक तहसम्म पनि सचेतना फैलाउँछ र यसले चाहिँ यी रोगलाई नियन्त्रण गर्न सहज हुन्छ भन्ने अभिप्रायले हामीले पनि शुरूआत गरेका छौं। र त्यो शुरूआत सँगसँगै एउटा प्रतिवेदन, यहाँले भने जस्तै एउटा चाहिँ नेपालको अहिलेसम्मको यी कीटजन्य रोग सार्ने वाहकहरू, खास गरी धेरै हामीलाई च्यालेन्ज बनेका कीटजन्य रोग सार्ने बाघहरूको एउटा चाहिँ अध्ययन प्रतिवेदन निकालेका छौं। त्यसमा हामी लामो समयदेखि अरूले गरेका अध्ययनहरू, जो चाहिँ प्रकाशितहरू भइसकेका अथवा कार्यक्रमको हिसाबले गरेका अध्ययनहरूलाई सबलाई कम्पाइल गरेर राखेर चाहिँ त्यसलाई निकालेका छौं। त्यसको जिस्ट हामीले दिन खोजेको कुरा के हो भने, एउटा चाहिँ नेपाल अब अहिले यस्तो क्षेत्रको रूपमा परिभाषित भइसक्यो, नेपालको जुनसुकै क्षेत्र पनि, चाहे तराई, पहाड़, हिमालसम्मका सबै ठाउँहरूमा चाहिँ अब कीटजन्य रोग सार्ने वाहकहरू प्रशस्त मात्रामा छन्। जति बेला जुनसुकै समयमा जुनसुकै ठाउँबाट पनि यी रोगहरू आउन सक्छन् भन्ने एउटा म्यासेज पनि दिन खोजेको। दोस्रो म्यासेज भनेको, नेपालले कीटजन्य रोगहरू आइरहँदा हामीसँग यस्ता रोग सार्ने माध्यमहरू कहाँ कहाँ छन् त भन्ने प्रश्न पनि आउँथ्यो। उदाहरणका निम्ति चाहिँ मनाङमा कुनै व्यक्ति मा डेंगी संक्रमण भएको पत्ता लाग्यो भने अथवा त्यहाँको अस्पतालले पत्ता लायो भने त्यहाँ चाहिँ डेंगी अब थप अरू मान्छेमा संक्रमण हुन सक्छ कि सक्दैन भन्ने आइडिया पनि हामीलाई आवश्यक थियो। उदाहरणका निम्ति तराईको कुनै ठाउँमा संक्रमित भएको व्यक्ति अर्को दिन मनाङ अथवा मुस्ताङ अथवा कुनै हिमालय जिल्लामा पुगेर लक्षण देखियो, त्यही अस्पतालमा रिपोर्ट भयो भने ल मानौ हामी त्यो अस्पतालमा मनाङ अथवा त्यो ठाउँमा चाहिँ डेंगी आयो भनौँला। तर हामीले दिन खोजेको अथवा ल्याउन खोजेको जिस्ट के हो भने, ती ठाउँहरूमा कुनै बिरामी पुग्यो भनेदेखि, अहिले त ग्लोबलाइज छ नि हजुर, संसारको जुनसुकै ठाउँको मान्छे, अमेरिकामा लामखुट्टेले टोकिदिएको मान्छे नेपालको हिमाली जिल्लामा गएर लक्षण देखिन सक्छ, पुग्यो भने
2: रोग पनि सार्न सक्छ।
3: त्यस कारण हामीले एउटा आइडिया बनाउनु पर्ने थियो त्यस्ता ठाउँहरूमा छ कि छैन भनेर। यो चाहिँ निरन्तर रहने, निरन्तर गर्ने प्रक्रियामा छ। नेपालले 7 प्रदेशमा कीटजन्य रोगहरूको प्रयोगशाला स्थापना गरेको छ। हामीले प्रत्येक वर्ष लंगिट्युडनल रूपमा अध्ययनहरू गर्छौं, सबै ठाउँमा गर्न सकेका छैनौं, निश्चित ठाउँहरूमा नियमित अध्ययन गर्छौं, कस्तो छ अवस्था, हामी कस्ता सजगताहरू अप्नाउने भन्ने त्यसले हामीलाई आइडिया पनि दिन्छ। कीटजन्य रोगहरू अध्ययन गर्ने इन्टोमोलोजिस्ट भन्छौं, त्यसको खाँचो चाहिँ नेपालमा छ। कुनै पनि एकाडेमिक इन्स्टिच्युसनमा त्यही विषयवस्तुको पढ़ाई नहुँदा चाहिँ त्यसलाई पाउन केही चुनौती छ। तर पनि हामीले तालिमको माध्यम मार्फत चाहिँ ट्रेन पनि गरेका छौं। त्यो काम निरन्तर रूपमा नेपालका सबै जिल्लाहरूमा भइ पनि रहेको छ।
2: यतिखेर सरकारले चाहिँ विशेष गरेर यो विभिन्न लामखुट्टे र किटजन्य रोग निवारणको लागि चाहिँ के कस्ता प्रयासहरू चाहिँ गरिरहेको छ त?
3: खास गरी हामीले अब नेपाल सरकारले ठूलो प्राथमिकतामा किटजन्य रोग राखेको छ। उदाहरणका लागि यो मलेरियालाई सन् 2030 भनेको आगामी चार वर्षभित्र निवारण गर्ने भन्ने लक्ष्य छ। अन्तर्राष्ट्रिय रूपमै हामी त्यो कमिटमेन्ट गरेका छौं र त्यो कमिटमेन्टका आधारमा हामी लक्ष्यको नजिक नजिक पनि पुग्दैछौ। अथवा हामीसँगै नेपालमै संक्रमित भएको लामखुट्टेले टोकेर बनाएको मलेरिया चाहिँ औलोलाई हामीले शून्य बनाउने हाम्रो लक्ष्य छ। पुस यता चाहिँ हामीसँग जम्मा एकजना मात्रै छ। हामीले अब लगातार 3 वर्षसम्म स्थानीय औलो भन्छौं हामी, त्यो स्थानीय औलोलाई शून्य बनाउन सक्यौं भने त्यो निवारणको लक्ष्य प्राप्ति गरेको देखिन्छ। त्यसमा हामीले काम गरिरहेका छौं। यद्यपि आयातित रूपमा अफ्रिकन देशहरूमा जाने अथवा अन्य विभिन्न ठाउँहरूमा गएर त्यहीँको लामखुट्टेले टोकेर संक्रमित भएर नेपालमा चाहिँ लक्षण देखिने रोग जसलाई हामी आयातित भन्छौं त्यस्तो चाहिँ हुन सक्छ, त्यसलाई हामी निवारणको पाटोमा राखेका छैनौं। यद्यपि त्यस्ता व्यक्तिहरूबाट नेपालमा अरूमा नसरोस् भन्नका निम्ति ठूलो सर्भिलेन्सको कामहरू भइरहेको छ। अथवा काहीँ कुनै मलेरियाको बिरामी देखिने बित्तिकै एक दिनमा त्यो बिरामीलाई पत्ता लगाइहाल्नुपर्ने, त्यसलाई औषधि खुवाइहाल्नुपर्ने, 3 दिनमा त्यो बिरामीको घर समुदायमा गएर अरू सबै क्षेत्रमा अरूलाई छ कि छैन भनेर हेरिहाल्नुपर्ने, 7 दिनमा चाहिँ जहाँ जुन ठाउँमा बिरामी बस्छ त्यो ठाउँमा गएर त्यहाँ चाहिँ लामखुट्टे छ कि छैन, लामखुट्टे नियन्त्रण गर्नका निम्ति विषादी छिट्किने अथवा झुल बाँड्ने लगायतका क्रियाकलाप गरिराख्नुपर्ने, त्यो चाहिँ राम्रो सर्भिलेन्स एप्रोच छ। त्यसमा हामी अगाडि बढ़ाएका छौं। यो मलेरियालाई निवारण गर्ने सरकारको कमिटमेन्ट, नेपाल सरकारको, त्यसको आधारमा हामी लक्ष्यको नजिक पनि छौं। त्यसै गरेर कालाजारको हकमा चाहिँ हामीले जनस्वास्थ्य समस्याबाट निवारण गर्ने भनेका छौं र नेपालको 77 वटा जिल्लामा चाहिँ यो निश्चित सीमामा चाहिँ कालाजारका बिरामी राख्ने भन्ने लक्ष्य छ। त्यो लक्ष्य हामीले यो 26 प्राप्त गरिसक्नुपर्नेछ। 24 हामीले प्राप्त गर्यौं, 25 पनि त्यसलाई बचायौं, 26 पनि हामीले त्यसलाई बचाउन सक्यौं भने 27 विश्व स्वास्थ्य संगठनबाट हामी त्यो कालाजार रोगलाई निवारण गरेको जनस्वास्थ्य समस्याको रूपबाट त्यो प्रमाणपत्र पाउने हामी अन्तिम अवस्थामा छौं। सम्भवत नेपालले अब छिटो प्रमाणपत्र अन्तर्राष्ट्रिय जगतबाट पाउने भनेको कालाजार निवारणको पनि हो र त्यो पनि हामी भनौँ न एकदम राम्रो ट्र्याकमा चाहिँ हामी पुगेका छौं। त्यसै गरेर यहाँले सुन्नुभएको छ हात्ती पाइले रोग जो चाहिँ खुट्टा ठूलो चाहिँ सुन्निने बनाउने अथवा हाइड्रोसिलहरू जस्ता लक्षणहरू देखाउने, त्यो रोग पनि हामीले लामो समयदेखि चाहिँ कहिले आम औषधि सेवन मार्फत आम नागरिकलाई औषधि खुवाएर कतिपय अवस्थामा चाहिँ त्यस्ता लक्षण देखेका बिरामीलाई आफ्नो खुट्टालाई जतन गर्न सिकाउने हुन्छ कि अथवा हाइड्रोसिलको निशुल्क बाजार निवारणको पनि हो र त्यो पनि हामी भनौँ न एकदम राम्रो ट्र्याकमा चाहिँ हामी पुगेका छौं। त्यसै गरेर यहाँले सुन्नु भएको छ हात्ती पाइले रोग जो चाहिँ खुट्टा ठूलो चाहिँ सुन्निने बनाउने

0: हामी सन् 2030 निवारण गर्ने लक्ष्यमा छौं, त्यसको पनि हामी नजिक नजिकमा छौं। यस्ता लक्ष्यहरू लिएको जो चाहिँ नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेका रोगहरूको हामी ट्र्याकमा छौं, अन्तिम अवस्थामा छौं, सफलता प्राप्त गर्ने अन्तिम तयारीमा छौं। तर कतिपय रोगहरू छन् जस्तो यहाँले हेर्नुभयो डेंगी भनौं, डेंगीलाई हामीले अहिले यसको संक्रमणलाई कम गर्ने तर संक्रमित भइहाले पनि मृत्युलाई चाहिँ झारेर शून्य बनाउने हाम्रो लक्ष्य छ अथवा शून्य बनाउनतिर जानुपर्छ। डेंगीलाई अहिले हामी संक्रमणलाई जेरो बनाउँछौं भन्न गाह्रो अवस्था छ। हाम्रो परिवर्तन, हाम्रो शहरीकरण, यो लामखुट्टेको नेचर, हाम्रा अभ्यास सबै कारणले चाहिँ यसको संक्रमणलाई केही हामी कम गर्दै जाने र संक्रमित भए पनि मृत्यु चाहिँ शून्य बनाउनुपर्छ भन्ने लक्ष्यका साथ हामी अगाडि बढ़िरहेका छौं। त्यो पाटोमा हामी काम गरिरहेका छौं भने जेईको हकमा त्यहाँले भनि पनि हाल्नुभयो, यो चाहिँ बाल बालिकाहरूमा यो राष्ट्रिय अभियानकै रूपमा चाहिँ जेईको भ्याक्सिनेसन राष्ट्रिय खोप कार्यक्रम मार्फत हामीले दिइरहेका छौं भने कतिपय अवस्थामा अहिले जो भ्याक्सिन नलाएका व्यक्तिहरूमा कतिपय ठाउँहरूमा देखिएको अवस्थामा आम नागरिकहरूमा त्यस्तो ठाउँहरूमा सिलेक्टेड रूपमा चाहिँ भ्याक्सिनेसन क्याम्प पनि राज्यले शुरूआत गर्दैछ, त्यसबाट पनि हामी बचाउन सक्छौं भने अर्को त नागरिकतामा सचेतना फैलाउने कुरा सँगसँगै रह्यो। र स्क्रब टाइफस अलि बढी जोडिएको कुरा, त्यसमा चाहिँ हामी त्यसको निदान सहज रूपमा र छिटो होस् भन्ने चाहना हो, किनभने त्यो किर्णाले सारे पनि यो ब्याक्टेरियल रोगका कारण औषधि सहज सजिलै पाइने, स्वास्थ्य चौकीसम्म वर्षभरि निशुल्क रूपमा पाइने औषधि, खालि निदानमा स्वास्थ्यकर्मीको प्राथमिकता हामीले पुर्याउन सक्यौं भने त्यसलाई पनि हामी सहज रूपमा नियन्त्रण गर्न सक्छौं भन्ने हिसाबमा छौं।
1: यहीँनिर मैले जोड्न चाहे, अघि यहाँले भन्नुभयो कि स्थानीय हो कि आयातित हो त्यो संक्रमण भनेर एउटा त पहिचान गर्नुपर्नेछ, अर्को भनेको अब तत्काल कुनै पनि समस्या देखिहाल्यो भने चाहिँ कुन प्रकृतिको रोग हो भनेर पहिचान गर्नु पर्यो होइन, त्यसको लागि चाहिँ हामीसँग दक्ष जनशक्ति शहरी क्षेत्र मात्र होइन कि ग्रामीण भेग सम्मै उपलब्ध छ कि छैन, त्यसको लागि चाहिँ सरकारले कस्ता खालका अभियानहरू तालिमहरू दिइरहेको छ।
0: मलेरिया जाँच्ने रोग निदान पत्ता लगाउने किट अहिले नेपालको जुनसुकै ठाउँमा, चाहे हिमाली पहाड़ी तराई जुनसुकै लेभलको स्वास्थ्य संस्थामा पाइन्छ, भनेको सामान्य स्वास्थ्य संस्थामा पनि त्यसलाई निदान गर्न सकिन्छ, त्यसको समस्या रहेन। अहिले डेंगीको हकमा पनि यो चाहिँ जुनसुकै ठाउँमा पनि सहजै डेंगी पत्ता लगाउन सकिन्छ, कालाजारको हकमा पनि सकिन्छ। अहिले कस्तो पछिल्लो पटकको विकासले किटजन्य रोगमा सहजता प्राप्त भएको छ, निदान पत्ता लगाउनका निम्ति अथवा अनुमान गर्नका निम्ति चाहिँ सजिलैसँग किट उपलब्ध छन्, थोरै पैसामा ठूलो जनशक्ति अथवा एकदमै दक्ष जनशक्ति नभए पनि चाहिँ त्यसलाई निदान गर्न सकिने त्यो विकास भएको छ भने केही रोगको हकमा चाहिँ शंका लागिसकेपछि त्यसको सेम्पललाई अथवा त्यसको नमूनालाई परीक्षण गरेर ठूलो विशिष्टीकृत ठाउँहरूबाट मात्रै कन्फर्मेशन, इभन जेईको हकमा चाहिँ अब हामीले जिल्लामै पनि अथवा कतिपय अवस्थामा स्थानीय तहका आधारभूत अस्पतालमा पनि अनुमान गर्न सकिए पनि त्यसको कन्फर्मेशन गर्नका निम्ति केही असहजता छ, त्यस्ता केही रोगहरू छन्। त्यसले गर्दा अहिले किटजन्य रोग, धेरै किटजन्य रोगहरूमा निदान गर्नका निम्ति समस्या छैन, त्यसको पहिचान गर्नका निम्ति लाक्षणिक रूपमा कस्तो हुने भनेर स्वास्थ्य कर्मीहरूलाई हामीले ओरिएन्टेशन अभिमुखीकरण पनि गरेका छौं। शुरूमा डेंगी नेपालमा 22-23 अंग्रेजी वर्षमा देखिए पछाडि ठूलो मृत्यु भएको थियो, हामीलाई के बुझाइ भयो भने अब हामी डेंगी संक्रमण पश्चात मृत्युको जोखिमता अथवा मृत्युको संख्या अलि बढ़ेको हामीलाई अनुभव भयो। त्यसपछि हामीले हरेक स्वास्थ्य संस्थामा रहेका स्वास्थ्य कर्मीलाई जूमको माध्यम होला अथवा फिजिकली होला, अस्पतालमा इमर्जेन्सीमा काम गर्ने चिकित्सक स्वास्थ्य कर्मीहरूलाई पनि अभिमुखीकरण गर्दै गर्यौं, जसले गर्दा त्यो लेभलको एउटा चाहिँ केस म्यानेजमेन्टमा विद्यमान अथवा नयाँ अपडेटेड नलेजहरूको विकास पनि भयो। ती सबैको आधारमा चाहिँ अहिले यी रोगहरूमा चाहिँ उपचार व्यवस्थापनमा पनि समस्या छैन, निदानमा पनि समस्या छैन, मात्र समस्या के छ भने थोरै संख्यामा भएको हुनाले शुरूमा निदानका निम्तिको प्राथमिकतामा भन्छौं हामीले, ज्वरो आयो के आयो भने मुगुको मान्छे ज्वरो आएर चाहिँ शुक्रा सरुवा रोग

0: अस्पतालमा आयो भने त्यहाँको चिकित्सक डाक्टरहरूले ओहो मुगुमा चाहिँ आउने मान्छे चिसो मात्रै हुन्छ होला अथवा न्युमोनिया मात्रै भएको हुन सक्छ होला भन्ने भन्दा फरक एंगलबाट किटजन्य रोग चाहिँ मलेरियाको आउटब्रेक वा महामारी मुगुमा भएको थियो भन्ने अथवा त्यहाँ चाहिँ डेंगी पनि हुन सक्छ भन्ने एंगल मात्रै हामीले बुझाइदिन सक्यौं भने किटजन्य रोगहरूमा निदान र उपचारमा समस्या छैन।
1: विशेष गरेर यो किटजन्य रोग नियन्त्रणको लागि कि सरकार कि समुदायको मात्रै जिम्मेवारी हो जस्तो पनि ठान्छौं। यो बाहेक पनि जस्तो स्वास्थ्य बाहेक खाने पानी सरसफाई शहरी विकास र स्थानीय पालिकाहरू यी सबैको चाहिँ जिम्मेवारी चाहिँ कस्तो हुनुपर्छ लामखुट्टे नियन्त्रणमा?
0: हो यहाँले असाध्यै राम्रो प्रश्न उठाउनु भयो। हामीले लामखुट्टे अथवा किटजन्य रोगहरूलाई सार्ने लामखुट्टे किटहरू नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रको मात्रै नभएर होल अफ सोसाइटीको एप्रोचमा होल अफ गभर्नमेन्टको एप्रोचमा हामी लाग्यौं भने मात्रै नियन्त्रण गर्न सक्छौं भन्ने अन्डरस्ट्याण्डिङ पनि हो। त्यही भएर अहिले भर्खरै 10 दिन अगाडि चाहिँ डेंगूको अलि बढ़ी चर्चामा भएको डेंगूको हामीले बहुक्षेत्रीय डेंगी रोकथाम नियन्त्रण कार्ययोजना 82-83 यो 86-87 हामीले कार्ययोजना पनि पास भएको छ। त्यसमा हामीले सबै मन्त्रालयको भूमिकालाई मैले राष्ट्र सरकारका एजेन्सीहरूमध्ये सबै मन्त्रालयको भूमिकालाई स्पष्ट रूपमा लेखिएको छ। स्वास्थ्य मन्त्रालयको भूमिका के हुने, खानेपानी मन्त्रालय अथवा भवन निर्माणसँग सम्बन्धित मन्त्रालय, फोहोर व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय लगायत सबै शिक्षा मन्त्रालय नागरिक तहसम्म विद्यालय मार्फत सचेतना दिने अभिप्रायले सबै मन्त्रालयको भूमिका स्पष्ट रूपमा लेखिएको छ। त्यो मात्रै नभएर प्रदेशमा पनि र स्थानीयमा पनि स्थानीय त सरकारमा पनि त्यहाँ रहेको स्वास्थ्यको मात्रै नभएर अन्य सबैको भूमिका त्यति मात्रै नभएर आम नागरिकको जवाफदेहिता भूमिका आम संचार माध्यम विभिन्न किसिमका चाहिँ गैर सरकारी संस्थाहरू लगायत सबैको भूमिकालाई समेटिएर चाहिँ बहुक्षेत्रीय बहुनिकाय डेंगी रोकथाम नियन्त्रण कार्ययोजना चाहिँ स्वीकृत पनि भएको छ। त्यो हिसाबमा हाम्रो बुझाइ के हो भने यस्ता चाहिँ रोग सार्ने बाहकहरू नियन्त्रण गर्नका निम्ति चाहिँ एउटा क्षेत्रले मात्रै पुग्दैन, यसमा सबैको हातेमालो सबैको साझेदारी हुनुपर्छ भन्ने हो। आम नागरिक स्वयंदेखि लिएर राज्यका सबै संरचना राज्यलाई सहयोग गर्ने अन्य विभिन्न निकायहरू सबैको चाहिँ साझेदारी चाहिँ रहनुपर्छ।
1: हजुर, अब विशेष गरेर जनसमुदायसँग प्रत्यक्ष सरोकार राख्ने निकाय भनेको पालिका नै भयो होइन, र पालिका र समुदाय मिलेर चाहिँ लामखुट्टे नियन्त्रणमा के कस्तो कार्य चाहिँ गर्न सक्छ?
0: डेंगीलाई अलि बढी फोकस गर्यौं तर सबै रोगहरूको हकमा चाहिँ हामीले 4-5 क्रियाकलापलाई पैरवी गरेका छौं। यद्यपि संघ मार्फत केही स्रोत संघीय सशर्त मार्फत स्थानीय तहहरूमा पनि पठाइएको छ, प्रदेश र स्थानीय सरकार स्वयंले पनि आफ्नो आन्तरिक स्रोत परिचालन भएको पनि छ। हामीलाई 4-5 क्रियाकलापमा उहाँहरूको सहयोग मागेका छौं। एउटा चाहिँ विभिन्न किसिमका किटजन्य रोग सार्ने बाहकहरूको वृद्धि र विकास हुने काम अथवा त्यसको चक्रलाई तोड्नका निम्ति अप्नाउनु पर्ने सावधानी, जस्तो सर चाहिँ डिस्ट्रोय क्रियाकलाप होला, घर वरिपरि पानी जाम्न नदिने, घर छिमेकहरूको निगरानी गर्ने, भवनहरू बनेका ठाउँहरूमा पानी अनावश्यक जमेको छ कि त्यहाँ चाहिँ लामखुट्टेहरूको वृद्धि र विकास भएको छ कि, त्यस्तो प्रकारको निगरानी गर्ने, सर्च एण्ड डिस्ट्रोय क्रियाकलापहरू खोज नष्ट अभियान सञ्चालन गर्ने एउटा त्यो पाटोमा हामीले उहाँहरूलाई अनुरोध गरेका छौं। दोस्रो भनेको दीर्घकालीन रूपमा प्रभाव पर्ने गरेर यो विद्यालय शिक्षा कार्यक्रम मार्फत सरकारी अथवा गैर सरकारी सबै ठाउँहरूमा चाहिँ विद्यालयमा आम विद्यार्थीहरू मार्फत उहाँहरूलाई संस्कारको विकास गरिदिने, पानी संचय गर्ने संस्कार, सरसफाईको संस्कारको विकास गर्नका निम्ति विद्यालयमै पुग्ने, विद्यालय मार्फत अभिभावकमा म्यासेज पुग्दा त्यो दीर्घकालीन रूपमा पनि त्यसले चलायमान बन्ने, त्यो हिसाबले विद्यालय शिक्षा कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढ़ाएका छौं। र अर्को भनेको नागरिकलाई जोखिमको संचार गरिदिने, कतिपय कुरा थाहा नभएर पनि भएको छ, लामखुट्टे कहाँ वृद्धि र विकास हुन्छ भन्ने पनि थाहा नहुन सक्छ अथवा लामखुट्टेले डेंगी नै बनाउँछ भन्ने पनि थाहा नहुन सक्छ। त्यो सचेतना सँगसँगै यस्तो रोग लाग्यो भने ज्यानै जान सक्छ भनेर त्यो जोखिमको संचार पनि हामीले गर्ने भन्ने हिसाबले त्यसलाई पनि हामीले एडभोकेसी सँगसँगै गरेका छौं भने त्यो बाहेक अन्य रोगहरूको नेचरका आधारमा यहाँलाई भनौं कतिपय अवस्थामा हामी विभिन्न रोगको नेचरका आधारमा उहाँहरूलाई चाहिँ त्यही हिसाबमा जस्तो जापानिज इन्सेफलाइटिसको हकमा चाहिँ अथवा कालाजारको हकमा चाहिँ एटलिस्ट आफूले पाल्ने पशुपालनहरू आफू सुत्ने ठाउँभन्दा केही टाढा राख्न सकिन्छ भने त्यसको व्यवस्थापन गरौं अथवा पशुपालन भएको घर कटेराहरूलाई कम्तीमा पनि दिनमा एकपटक सफा गर्ने अभ्यास बनाऊ घर वरिपरि मुसाका दुलाहरू छन् अथवा त्यस्तो ठाउँ छ भने सरसफाई गरौं ती लगायतका क्रियाकलापमा पनि हामीले सँगसँगै लागिरहेका छौं भइ पनि रहेको छ हामीले तथ्याङ्क पनि निकालेका छौं अब मैले यहाँलाई अहिले तथ्याङ्क देखाउन नसकुला तर गत वर्ष कतिवटा यस्ता कामहरू भए भनेर डेंगीको कन्टेक्स्टमा चाहिँ हामीले त्यो तथ्याङ्कलाई पनि निकालेका छौँ
1: अब केही जानकारी चाहिँ यहाँले समुदाय स्तरबाट गर्नुपर्ने घर परिवारले गर्ने कुराहरू पनि जोड्नु भयो म अलिकति अझै बुँदागत रूपमा भन्नुपर्दा छोटोमा भन्नुपर्दा चाहिँ समुदायले घर परिवारले चाहिँ यो लामखुट्टेको जीवन चक्र नै तोड्नको लागि होइन लामखुट्टेको वृद्धि विकासलाई नै कम गराउनको लागि के गर्न सकिन्छ
0: सबैभन्दा पहिला त व्यक्तिगत सावधानी अप्नाउनु पर्यो व्यक्ति स्वयंले के गर्ने लामखुट्टे बढ्ने सिजनमा अथवा यो बर्खा शुरूआत भइसकेपछि बर्खा सकिएको केही समयसम्म पनि लामखुट्टे नटोकाउनका निम्ति अप्नाउनु पर्ने उपाय शरीर ढाक्ने होला अथवा ढाक्नै नसकिने अवस्थामा चाहिँ यो शरीर नढाकिएको ठाउँमा चाहिँ अहिले त विभिन्न किसिमका लामखुट्टे भगाउने रिपिलेन्टहरू मलमहरू पनि आएको छ त्यसलाई प्रयोग गरेर होला अथवा घरमा चाहिँ जाली लगाउने अथवा लामखुट्टेबाट टोक्नबाट बच्नका निम्ति झुलहरू प्रयोग गर्ने त्यो व्यक्तिगत सावधानीहरू एउटा परिवारले अप्नाउनु पर्ने सावधानीहरू चाहिँ भइ नै रहे दोस्रो भनेको लामखुट्टेको वृद्धि विकास हुन नदिनका निम्ति चाहिँ आफ्नो घरको माथि छतमा अनावश्यक रूपमा काहीँ पानी जमेको छ कि त अथवा आफूले प्रयोग गर्नका निम्ति ट्याङ्कीमा पानी सञ्चय गरेको छ बिरको कभर लगाएको छैन कि त अथवा आफू तल आफ्नो विभिन्न ठाउँमा जथाभावी फालिएका ड्रम होला सानो बट्टा होला अथवा मिनरल वाटरको माथिल्लो बिर्कोमा पनि 4 ml 5 ml मात्रै पानी भयो भने पनि यो लामखुट्टे चाहिँ को आफ्नो सन्तान उत्पादन गर्न सक्छ हामीले सजावटका रूपमा राखेको गमलाको तल प्लेटमा जम्मा गरेको पानी होला घरमा कुलर एसी छ फ्रिज छ भने त्यसको पछाडि थोरै पानी जम्मा भइरहेको हुन्छ त्यही पानीमा चाहिँ लामखुट्टे छ कि त अथवा ती सबै कुरालाई हेरेर हामीले पानी सञ्चय गर्ने अभ्यासलाई थोरै परिमार्जन गर्नुपर्छ हामीले पानी सञ्चय नै नगर्ने भने होइन एटलिस्ट त्यो 7 दिनको अवधिमा त्यो लामखुट्टेको लार्वा बढेर हुर्केर चाहिँ वयस्क हामीलाई टोक्ने लामखुट्टे बन्ने भएको कारणले 7 दिनभित्र चाहिँ हामीले प्रयोग गरेको पानीलाई सञ्चय गरेको पानीलाई प्रयोग गरिसकौं अथवा प्रयोग गर्न सक्दैनौ भने लामखुट्टे नछिर्ने गरेर ढाकेर राखौं भन्ने हाम्रो एउटा त्यो पाटो भयो त्यति मात्रै गरेर भएन आफूले त गरौंला लामखुट्टे त तपाईँको यो त्यस्तै पर्यो 2 किलोमिटरसम्म उड्न सक्छ त्यस्तो अवस्थामा चाहिँ आफ्नो छिमेकीमा त्यस्तो भएको छ कि छैन आफ्नो घर सबै सफा गर्ने छिमेकीको घरमा त्यस्तो भयो भनेदेखि त्यहाँबाट उडेर हामीलाई टोक्न सक्छ त्यसकारण आफू मात्र होइन छिमेकी गाउँ टोलमा पनि हामी सँगसँगै जानुपर्छ सँगसँगै लाग्नुपर्छ त्यो गर्न सक्यौं भने हामी लामखुट्टेको नियन्त्रण गर्न सक्छौ र आफूले जहाँ देख्यो जहाँ पुग्यो त्यही एडभोकेसी गर्नुपर्छ जान्नेले एडभोकेसी गर्यो भने नजान्नेहरूमा पनि त्यो म्यासेज पुग्न थाल्न सुरु गर्छ सुरु सुरुमा चाहिँ आफू मात्रै जान्ने भन्छ भन्ने ठान्ने होला तर अल्टिमेटली आफ्नो त ज्यान बचाउँछ अर्को व्यक्तिको ज्यान बचाउन पनि ठूलो भूमिका खेल्न सक्छ त्यो पाटो हामीले अप्नाइदिनुपर्छ र राज्यले बेला बेलामा जोखिमका संचारहरू दिइरहेको हुन्छ सूचनाहरू प्रभाव गरिरहेको हुन्छ त्यस्ता सूचना प्रभावलाई पनि हो राज्यले केही कुरा बोलिसकेपछि यो समस्या छ त बोलेको होला भन्ने किसिमको मात्रै फिलिङ्स ल्याइदियो भने पनि यस्ता रोगहरू अथवा यस्ता लामखुट्टेहरूलाई नियन्त्रण गर्न सकिन्छ
1: धन्यवाद दिन चाहन्छु यो महत्वपूर्ण विषयमा हामीलाई स्टुडियोमै आएर जानकारी गराइदिनु भयो यहाँलाई फेरि पनि धेरै धन्यवाद
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद आम नागरिकतम यो सचेतना सूचना फैलाइदिएकोमा
1: वहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहाल। यो कुराकानीसँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ। भोलि बदलिदो नेपालमा देश परदेश सुन्न सक्नुहुन्छ भने अर्को सोमबार स्वास्थ्य सम्बन्धी कुराकानी लिएर आउनेछौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
2: हजुरको रेडियो 102.1 MHz।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
7: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।
3: अहिले बिहानको 9 बज्यो।
4: हजुरको रेडियो।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। पुराना दलहरूसँग 35 वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई राष्ट्रपा सभापति लामिछानेको आग्रह। बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै राप्रपाको हुइपले बहुमत जुटाउन सकस। बलात्कार तथा यौन हिंसाका पीड़ितको पहिचान खुल्ने तस्विर तथा भिडियो प्रकाशन तथा प्रसारण नगर्न संचार मन्त्रीको आग्रह। सिन्धुलीको हरिहरपुर गढ़ीमा अफ्रिकन स्वाइन फिभर पुष्टि। मरिनका किसानलाई पनि सतर्क रहन आग्रह। भारतको दिल्लीसहित 6 राज्यमा स्वाइन फ्लू फैलियो। दिल्लीमा संक्रमित 8 गुणाले बढ़े। इरान र अमेरिका बीचको मध्यस्थतालाई फेरि सक्रिय बनाउने पाकिस्तानको प्रयास। र अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप N20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेनसँग खेल्दै।
1: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना राजनैतिक दलहरूसँग 35 वर्षको हिसाब माग्दै नहिम्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। हिजो काठमाडौँमा भएको नीति संगठन र नेतृत्व कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको। विगतमा अरू नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रासोपासँग नरहेको उहाँको भनाइ थियो। उहाँले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको छ। 35 वर्षमा पुराना राजनैतिक दलहरूले गरेका सकारात्मक कामहरूप्रति धन्यवाद दिनुपर्ने उहाँले बताउनु भएको छ। सभापति लामिछानेले सरकार मात्र बलियो नभई प्रतिपक्ष पनि बलियो रहेको र अब राजनैतिक संस्कृति देखाउन नेताहरूलाई आग्रह गर्नुभएको छ। प्रतिपक्षले देशमा लोकतन्त्र स्थापनाका लागि ठूलो त्याग गरेको तर सुशासन ल्याउन नसकेकाले रासोपाले सरकारको नेतृत्व गर्ने अवसर पाएको उहाँको भनाइ थियो। सरकारलाई चुनावका क्रममा उठाएका मुद्दा नागरिकका आशा पूरा गर्नका लागि पार्टीले अझ बढ़ी जिम्मेवार बनाउँदै लगेको पनि उहाँको भनाइ छ। लामिछानेले सरकार गठनको 100 दिन पूरा भएदेखि प्रधानमन्त्रीसँग निरन्तर छलफलमा रहेको पनि बताउनु भएको छ। उहाँले पार्टीका केन्द्रीय सदस्यहरूलाई नागरिकका पक्षमा रहेर सरकारलाई खबरदारी गर्न पनि आह्वान गर्नुभएको छ। उहाँले सरकारले काम गर्दै जाँदा विवाद र प्रशंसा हुने पनि बताउनुभयो। संघीय संसद प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत 47 बैठक सोमबार दिउँसो 1 बजे बस्ने भएको छ। संसद सचिवालयले तय गरेको सम्भावित दैनिक कार्यसूची अनुसार बैठकमा सर्वप्रथम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ। त्यसपछि व्यवस्थापन कार्य अन्तर्गत विभिन्न 4 विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोनिम वागेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। महिला बाल बालिका ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता बहादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसदका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न 5 संसदीय समितिहरूको बैठक आज बस्दैछन्। समितिहरूले आफ्ना कार्यसूची तय गर्दै बैठक डाकेका हुन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको 16 बैठक बिहान 11 बजे सिंहदरबार स्थित समितिको कक्षमा बस्दैछ। बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायतका सरकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान 9:30 बस्ने तय भएको छ। बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्राविधिक प्रतिवेदनमाथि छलफल हुनेछ। छलफलका लागि सम्बन्धित मन्त्री सचिव तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कार्यदल संयोजकलाई आमन्त्रण गरिएको छ। पूर्वाधार विकास समितिको 11 बैठक बिहान 10 बजे सिंहदरबार स्थित समितिको बैठक कक्षमा बस्नेछ। पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी विषयमा केन्द्रित रहने उक्त बैठकमा लगानी बोर्डको कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल इण्डिया चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका प्रतिनिधिहरूलाई बोलाइएको छ। राष्ट्रिय सभातर्फ विधान व्यवस्थापन समितिको बैठक दिउँसो 1 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सैद्धान्तिक छलफल हुनेछ। यसका लागि कृषि वन तथा पर्यावरण मन्त्री सहित सय मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरूलाई आमन्त्रण गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। दिउँसो 1 बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको छ। नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम भदौ 3 गते दावी पेश गरेका उनलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भदौ 4 गते मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। संविधानको धारा 188 उपधारा 4 तथा प्रदेशसभा नियमावली 2074 143 बमोजिम मुख्यमन्त्रीले 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही प्रयोजनका लागि आह्वान गरिएको आजको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ। उक्त प्रस्तावमाथि सदनमा छलफल हुनुका साथै मत विभाजन समेत हुने प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री नियुक्त हुँदा थापालाई नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी कुल 63 सांसदको समर्थन रहेको थियो, तर विश्वासको मत लिने दिनसम्म आइपुग्दा सत्ता समीकरण निकै चुनौतीपूर्ण बनेको छ। राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन, विपक्षमा मतदान गर्न, तटस्थ बस्न वा अनुपस्थित रहन आफ्ना सांसदहरूलाई व्हिप जारी गरेको छ। बागमती प्रदेश सभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङद्वारा जारी गरेको उक्त व्हिप आज दिउँसो नै सबै प्रदेश सभा सदस्यहरूलाई पठाइएको छ। कार्यभार सम्हालेको चौथो दिनमै विश्वासको मत लिन लागेका मुख्यमन्त्रीलाई राप्रपाका केन्द्रबाट आएको यो निर्णयले आवश्यक बहुमत जुटाउन सकस पर्ने देखिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ। कार्कीले आज दिउँसो 2 बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लाग्नु भएको, त्यसका लागि सम्पूर्ण तयारी भएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिनुभएको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच भएको 3 विधे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो। त्यसअगाडि नेपाली कंग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो। कंग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ 3 गते नै फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता गरिसकेको छ। गएको साउन 9 गते भएको एमाले र नेकपा बीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो। संविधानको धारा 168(5) अनुसार 2081 वैशाख 27 गते मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री कार्कीले 2081 वैशाख 31 गते पहिलो पटक विश्वासको मत लिनुभएको थियो। त्यस बेला बैठकमा उपस्थित 62 जना प्रदेशसभा सदस्य मध्ये 57 जनाले कार्कीलाई विश्वासको मत दिएका थिए भने 5 जना भने तटस्थ बसेका छन्। उनलाई एमालेका उपसभामुख सहित 40, तत्कालीन माओवादीका 13, एकीकृत समाजवादीका 3 र जसपाका नेपालका 1 जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए। एमाले र तत्कालीन माओवादी बीचको गठबन्धन टुटेर कंग्रेससँग गठबन्धन गरेपछि दोस्रो पटक मुख्यमन्त्री कार्कीले 2081 असोज 2 गते विश्वासको मत लिएका थिए। त्यस बेला कार्कीले राखेको विश्वासको मतको पक्षमा 66, विपक्षमा 15 मत परेको थियो। मतदानमा 83 सांसदले भाग लिएका थिए। कोशी प्रदेशसभामा 92 सदस्य छन्, जसमा एमालेका 40 र कंग्रेसका 29 सदस्य रहेका छन्। यस्तै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका 17, राप्रपाको सभामुख सहित 5 र जसपाका 1 सांसद छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमुल सिन्हाले बलात्कार तथा यौन हिंसाका पीड़ितको पहिचान खुल्ने तस्वीर, भिडियो वा अरू सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ। मन्त्री तिमुल सिन्हाले सामाजिक सञ्जाल मार्फत पीड़ितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न संचार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको हो। यौन हिंसाका घटनामा पीड़ितको पहिचान सार्वजनिक गर्नु संवेदनशील र गम्भीर गैर कानूनी विषय भएको उहाँको भनाइ छ। विशेष गरी यौन हिंसाका पीड़ित बाल बालिकाको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने भन्दै उहाँले समाचार तथा अरू सामग्री सम्प्रेषण गर्दा पीड़ितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने बताउनु भएको छ। संचार माध्यम, पत्रकार, संचारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीड़ितको पहिचान खुल्ने तस्वीर, भिडियो वा अरू सामग्री प्रकाशन, प्रसारण वा पुनः प्रसारण नगर्न आग्रह गर्दै त्यस्ता सामग्री यसअघि नै प्रकाशित भइसकेको भए तत्काल हटाउन समेत उहाँले आग्रह गर्नुभएको छ। उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन गरिएको छ। मन्थलीमा आयोजित पार्टीको प्रथम नगर भेलाले लो घिसिङ तामाङको अध्यक्षतामा 37 सदस्यीय नगर कमिटी चयन गरेको हो। नवनिर्वाचित कमिटिको उपाध्यक्षमा चिना तामाङ, महिला उपाध्यक्षमा सरिता माझी, सचिवमा पासाङ लामा र सहसचिवमा बाबुराम मोक्तान चयन हुनुभएको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्य तथा चिना लामाको संयोजनमा सम्पन्न भेलामा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीका केन्द्र नेता रामकृष्ण लामा, जिल्ला अध्यक्ष अञ्जन लामा, होमराज खपाङी मगर, दीप बहादुर लामा, बागमती प्रदेश संयोजक प्रवीण कुमार बल तथा केन्द्रीय युवा विभाग प्रमुख राज मैनाली लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। सर्वसम्मत रूपमा नेतृत्व चयन भएपछि सहभागीहरूले पार्टीको संगठनलाई स्थानीय तहसम्म थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका दुईमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएपछि गाउँपालिकाले बंगुर पालक कृषकलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। संक्रमण फैलिन नदिन यता मरिन गाउँपालिकाले पनि छुट्टै सूचना जारी गर्दै बंगुर पालक कृषकलाई सावधानी अप्नाउन अनुरोध गरेको छ। हरिहरपुरगढी गाउँपालिका दुईमा बंगुरमा रोगको शंका लागेपछि संकलन गरिएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँमा परीक्षण गरिएको थियो। प्रयोगशालाको पीसीआर परीक्षणबाट अफ्रिकन स्वाइन फिभर संक्रमण पुष्टि भएको गाउँपालिकाले सूचना जारी गर्दै जानकारी दिएको हो। अफ्रिकन स्वाइन फिभर बंगुरमा लाग्ने भाइरस जन्य संक्रामक रोग हो। यो रोग प्रत्यक्ष सम्पर्कका साथै दूषित व्यक्ति सवारी साधन उपकरण जुत्ता कपड़ा दाना तथा अन्य माध्यमबाट छिटो फैलिन सक्ने भएकाले जैविक सुरक्षा अप्नाउन गाउँपालिकाले आग्रह गरेको छ। तपाईँको बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
7: सम्पर्क नम्बर 0475946 98692695998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: विश्राम पछि हजुरको समाचारमा पुनः स्वागत छ। अविरल वर्षा, बाढ़ी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू प्रभावित भएका छन्। आज बिहान 26 बजेसम्मको विवरण अनुसार विभिन्न स्थानमा सड़क पूर्ण तथा आंशिक रूपमा अवरूद्ध भएका छन्। कोशी प्रदेश अन्तर्गत भोजपुरको बोखिम स्थित मध्य पहाड़ी लोकमार्ग बाढ़ीका कारण एकतर्फी सुचारू रहेको छ। इलामको राजदुवाली क्षेत्रमा झापा ताप्लेजुङ सड़क खण्ड मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। दुवै स्थानमा वैकल्पिक बाटोको प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। बागमती प्रदेशका सड़कहरूमा जोखिम बढ़ेपछि आवागमनमा कड़ाई गरिएको छ। काभ्रे स्थित बीपी राजमार्गमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्ती लोकपथको हेटौँडा ठिङ्गन बागमती ललितपुर सड़क खण्डमा पनि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा प्रतिबन्ध छ। सिन्धुपाल्चोकको कोदारी र लिपिङ स्थित अरणीको राजमार्ग तथा रसुवाको खाल्टी स्थित त्रिशुली मैलुङ स्याप्रवेशी र स्याउ पार्की सहितको पासाङ लामो सड़क खण्ड पहिरो र बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध छन्। नुवाकोटको शिवपुरी टोखा छहरे सड़क खण्डमा पनि राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। गण्डकी प्रदेशका मुख्य राजमार्गहरूमा पहिरो खसे पनि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेका छन्। बागलुङको बेल बगर स्थित कालीगण्डकी करिडोर, मुस्ताङको कैकु खोला स्थित बेनी जंक्सन सड़क र मोनाङको खोत्रो स्थित चामी विशेष सड़क खण्ड एकतर्फी रूपमा संचालनमा आएका छन्। कर्णाली प्रदेश अन्तर्गत रूकुम पश्चिमको रिजे गाड खोलामा आएको बाढ़ीका कारण जाजरको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध बनेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भारत दिल्ली सहित कम्तीमा छ राज्यमा स्वाइन फ्लू अर्थात H1N1 भाइरसको संक्रमण बढ़ेपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाएका छन्। संक्रमण बढ़दै गएपछि उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा र पंजाब सहितका राज्यले स्वास्थ्य सम्बन्धी परामर्श जारी गर्दै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। दिल्लीमा यस वर्ष हालसम्म इन्फ्लुएन्जा 1,2392 संक्रमित भेटिएका छन्। तीमध्ये 1,777 जनामा H1N1 अर्थात स्वाइन फ्लू पुष्टि भएको छ। गत वर्ष यही अवधिमा H1N1 का 229 संक्रमित मात्र भेटिएका थिए। यस आधारमा दिल्लीमा स्वाइन फ्लूका बिरामीको संख्या करिब 8 गुणाले बढ़ेको देखिएको छ। अगस्त 20 मात्रै दिल्लीमा 114 नयाँ H1N1 संक्रमित भेटिएका थिए। यसबाहेक H3 का 138 र H1 का 37 संक्रमित पनि पुष्टि भएका छन्। उत्तर प्रदेशमा 337, हरियाणामा 119 र पंजाबमा 93 जना स्वाइन फ्लू संक्रमित भेटिएका छन्। उत्तर प्रदेशमा अगस्त 20 पुष्टि भएका संक्रमित मध्ये धेरैजसो राष्ट्रिय राजधानी क्षेत्र आसपासका रहेका छन्। मेरठ, गाजियाबाद र गौतम बुद्ध नगरका 11 संक्रमित उपचाररत रहेको जनाइएको छ। महाराष्ट्रको मुम्बईमा पनि अगस्त 15 H1N1 का 309 संक्रमित भेटिएका छन्। गत वर्ष सोही अवधिमा 72 संक्रमित मात्रै थिए। इरान र अमेरिका बीच सैन्य तथा कूटनीतिक तनाव कम गर्ने प्रयासलाई फेरि गति दिने उद्देश्यसहित पाकिस्तानका सेना प्रमुख असीम मुनीर आज इरानको राजधानी तेहरान जाँदै हुनुहुन्छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल भगाईले मुनीरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तेहरान भ्रमण गर्न लागेको पुष्टि गर्नुभएको एएफपीले जनाएको छ। इरानी विदेश मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य इरान पाकिस्तान द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्नुका साथै क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवर्धनमा पाकिस्तानले गरिरहेको प्रयासलाई अघि बढ़ाउनु हो। तर पछिल्लो समय इरान र अमेरिका बीचको वार्ता कमजोर बनेको र क्षेत्रीय तनाव पुनः चर्किएको अवस्थामा मुनीरको तेहरान भ्रमणलाई पाकिस्तानको मध्यस्थता प्रयाससँग जोडेर हेरिएको खबरमा उल्लेख छ। पाकिस्तानले पछिल्ला महिनाहरूमा इरान र अमेरिका बीच सम्वाद कायम गराउन आफूलाई मध्यस्थ वा सहजकर्ताका रूपमा प्रस्तुत गर्दै आएको छ। र समाचारको अन्त्यमा खेल समाचार। अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप 20 क्रिकेट श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल एले प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बेहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको थियो। लगातार दुई हारपछि नेपाली आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिँदैछ। हर्बर्ट हरिकेन्स एकाडेमी पनि घरेलु परिस्थितिको फाइदा उठाउँदै नेपाल एलाई दबावमा राख्ने योजनामा हुनेछ। नेपाली टोलीमा कप्तान अनिल कुमार शाह, मयन यादव, तीर्थराज दास, कुशल भुर्तेल, पवन सराफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, साहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री, दीपक डुम्रे छन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। पुराना दलहरूसँग 35 वर्षको हिसाब माग्दै नहिन्न कार्यकर्तालाई राष्ट्रपा सभापति लामिछानेको आग्रह। बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै राप्रपाको व्हीपले बहुमत जुटाउन सकस। बलात्कार तथा यौन हिंसाका पीड़ितको पहिचान खुल्ने तस्विर तथा भिडियो प्रकाशन तथा प्रसारण नगर्न संचार मन्त्रीको आग्रह। सिन्धुलीको हरियरपुर गढ़ीमा अफ्रिकन स्वाइन फिभर पुष्टि, मरिनका किसानलाई पनि सतर्क रहन आग्रह। भारतको दिल्ली सहित 6 राज्यमा स्वाइन फ्लू फैलियो, दिल्लीमा संक्रमित 8 गुणाले बढ़े। इरान र अमेरिका बीचको मध्यस्थतालाई फेरि सक्रिय बनाउने पाकिस्तानको प्रयास। र अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप 20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै। बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज फेन्स
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841259957
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
5: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
6: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
7: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
8: आर्थिक वर्ष 2083-84 प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
8: वाउ, हैन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
8: प्रोप्राइटर संजीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटरबोट रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क नम्बर 9844-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
8: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजो रामेछाप।
7: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
7: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज किसानको साथी,
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-45-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुइने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
12: हजुरको रेडियो

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

0: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका, वडा नम्बर 8 वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
3: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोसेलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईसँग रहन्छौ 1 घण्टासम्म भने। आज चाहिँ सोमबार तपाईँले आफूलाई मनपर्ने मिठा गीत रोज्न सक्नुहुन्छ। तपाईँले रोज्नु भएको गीत मार्फत मात्र एकजना साथीलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि तपाईँले 048-40-0026 सहभागिता जनाउनु पर्ने हुन्छ। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डट कम हजुरको याप्तामा कुश एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम लोककोसेली तपाईँलाई के कस्तो लाग्छ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। यो बिहानको समय तपाईँलाई मिठा गीत संगीतबाट भरपूर मनोरञ्जन दिने उद्देश्यका साथ हामी आउँदै गर्छौं। आजको बसाई पक्कै तपाईँकै रुचाइका मिठा गीत बज्छ। तपाईलाई कुन गीत सुन्न मन छ सोही गीत रोजाइमा पार्नुहोस्। साथै तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्र नेपाली पात्र हजुरको न्युज डट कम हजुरको याप्तामा कुश एफएम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आजको बसाइ पक्कै एकदमै रमाइलो हुनेछ भन्ने पनि लागिरहेको छ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने। कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। फोन गर्दै कार्यक्रममा आफूलाई गीत संगीत रोजाइमा पार्दै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो त्यसको गीतबाट नै कार्यक्रमको शुरूआत गर्नेछौ। त्यसपछि तपाईँको रोजाइका गीत बज्छ र कार्यक्रमको शुरूआतमा चाहिँ हाम्रो रोजाइको गीत बज्छ। यति बेलाको बसाइमा कार्यक्रममा तपाईँको माझमा यो मिठो गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: گرگم گست رو بعد مراک و حمله ایدمه میچانی رو مایل گید رای گود یودی سو گیدر گم بر بحث نی بالوانی بولگو گید رای گود یه سوی سد شدری دیشی گری رای گود یو آواز گویش ما مانم درگو یو گید را که را کاریکم گستر باید گریس که که آسو آبا وانی بالو تبایی که رای گستو تبایی که روز دکا میشه گید بسه آز گو بسه می دیویلا گویش ساتی شم فرکو مانون چه گو هنون چه شاگت گرچو هلو
1: هلو دیدی نسته
0: نوسته دیدی که سسون چه آرامی اونون چه
1: مایکم آرامی چه بند بسه ایتا دیدی آزور آرونی چی اونن چه کسا اونن چه سنانو لگای ترامی چه دانتی رکو سی
0: برانی چا بدانا دیر خستیستو شنونی پر ندکی چوزستو لاغ بیند دیدزی اما میرو سرسر تی نظر دیر دائن
1: حاضر
0: آدیر میرو بیتی گت خبر گرن پرد آمان ایک دامن ٹھیکی چا بان برسا استی چا چل دی چا زندگی چلی راکو چا و تبای ارو سنگ بولنا پائی گا چا خوشی لاغ چا استی بان برسا ہے
1: حاضر آدیر یتا پنی تیسی نہیں چا بان برسا ہے راتی پانی چیو نی آئلی چا मजाले घाम लागिरहेको छ भन्नुपर्छ है त सबै ठिकै छ भन्नुपर्छ है
0: ल सब ठिकठाकको साथमा हामीलाई सुन्दै हुनुहुन्छ खाना चाहिँ भयो कि बाँकी छ हाम्रो देवजीको
1: खाना बाँकी छ भैसीमा खानी पाक्दैछ भन्नुपर्छ है त
0: ल पाक्दैछ खानेक्रम बाँकी छ हामीले खाइसक्यौँ अब देवजीले खाना खाने बेलामा हामीलाई फेरि भोक लाग्ने बेला होला जस्तो छ ठिकै छ देवजीले हामीलाई पठाउनु हुन्छ हामी यतातिर सुन मिलाएर खाउँला है
1: हुन्छ नि दिदी हजुर मेरो चाहिँ अब एघार बजीतिर हुन्छ जस्तो छ आज अब एघार बजीतिर खान्छु भन्नुपर्छ है त
0: ल ठिक छ आरामले खाना खानु होला र हामीलाई पनि सुन्नु होला साथसाथै यो समय सुन्दै पनि हुनुहुन्छ देवजीले भन्ने लाग्छ
1: हजुर पक्कै पनि सुन्दैछु अनि खाना खाने बेलामा पनि सम्झिन्छु हरेक दिन हरेक रात दिदी हजुरहरूलाई सम्झिन्छु नि म त भन्नुहोस् है त
0: ल सम्झिनै पर्यो नि देवजी हामीले पनि सम्झन्छौँ अब देवजीले पनि हामीलाई सम्झनुहुन्छ त्यही भएर दोहोरो माया छ र त तपाईँ हाम्रो सहयात्रासँगै छ
1: हजुर हो नि त अब बिहानदेखि बिहान छ बजीदेखि भरे बेलुका एघार बजीसम्म हजुरको रेडियो साथमा सुनिरहेको हुन्छु भन्नुपर्छ है
0: ल सधैँभरि यसै गरी सुनेर माया गरेर साथ दिनुहोला यहाँहरूको साथ सल्लाह हौसला हामीलाई पनि एकदमै महत्वपूर्ण छ भन्दै अब चाहिँ हामी कार्यक्रमतर्फ लाग्छौँ आज कुन चाहिँ गीत सुन्नुहुन्छ देवजीले
1: आज एकदमै पुरानो लोकदोरी गीत है एकदम पुरानै गीत सुन्न चाहन्छु यही छोरीले संसारै देखी भनेर थियो र म आमाको टाउकोमा टेक्ली भनेर भन्ने गीत बजाइदिनुहोस् न है विष्णुमाझी चर्चित गायिका विष्णुमाझीको है त
0: यही छोरीले टाउकोमा टेकेर के भन्नुभयो
1: यही छोरीले संसारै देख्ली भनेर ए थाहा थियो र म आमाको टाउकोमा टेक्ली भनेर यस्तै गीत रहेको छ भन्नुहोस् है
0: ल ठिक छ अब यहाँले भन्नुभएको गीत हामी कार्यक्रममा राख्नेछौँ अब विष्णु माझीको आवाजमा छ भन्दै हुनुहुन्छ हाम्रो समुद्रजीले गीत राख्नुहुन्छ यहाँले आज कतिजना साथीलाई सम्झनुपर्छ भन्ने त थाहा छ सम्झनुहोस् है
1: हुन्छ एकजना साथी सम्झनु पर्ने दिन हो आज सम्झनुभन्दा अगाडि चाहिँ छोरी पासाङ डल्मा तामाङले चाहिँ अङ्कलको फोन लाग्यो भने दिदीहरूलाई मेरो नमस्ते सुनाइदिनु म सुन्नु पाउँदिनँ रेडियो कलेज जानुपर्छ भनेर कलेज गइसकेको छ छोरी पासाङ डल्मा तामाङले चाहिँ दिदी हजुरहरूलाई है त
0: ल हुन्छ उहाँलाई पनि मेरो तर्फबाट धेरै माया धेरै सम्झना छ भनेर सुनाइदिनु होला है
1: हस् हुन्छ यतिखेर कलेज पुगिसकेको छ अब हुन्छ म सुनाइदिने प्रयास गर्छु अनि सम्झनु पर्दाखेरि एकजना साथी भन्दा नि अब छोरी सुन्दैछ यहाँ आफ्नै छोरी ममता माझीको लागि भन्दै छुट्टिन्छु ल दिदी नमस्ते बाबाई
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी उहाँले आफ्नो एकजना साथीलाई सम्झेर कार्यक्रमबाट छुट्नुभयो साथै उहाँले यो छोरीले संसारै देख्ली भनेर र टाउकोमा टेक्ली भनेर भन्ने गीत चाहिँ विष्णु माझीको आवाजमा रहेको गीत उहाँले बुझ्नु भएको छ सम्भव भएसम्म हामी उहाँको गीत राख्छौँ यदि भएन भने विष्णु माझीकै आवाजमा रहेको अर्को गीत बज्छ भन्न चाहन्छु यदि तपाईँले चाहिँ कहिलेकाहीँ अब ठ्याक्कै गीतको बोल नभन्दाखेरि चाहिँ गीतको बोल तपाईँहरूले भनेको नमिल्दाखेरि चाहिँ कहिले काहीँ गीत नबज्ने खालको समस्याहरू पनि हुन सक्छ। त्यही भएर तपाईँले ठ्याक्क जुन गीतको बोल चाहिँ जुन हो त्यही भन्नुभयो भने चाहिँ गीत बजाउनको लागि हाम्रो प्राविधिक मित्रलाई पनि सहज हुन्छ भने मैले अब भएन भने विष्णु माझीको आवाजमा रहेको एउटा गीत तिजकी गीत बज्नेछ। पालो तपाईँको रहेको छ 0840400026 नम्बर खुल्ला रहेको छ। उकाली उरारी लेख्दै गर्दै साथै भन्ज्याङ चौतारी गर्दै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले गीत साथ सुन्दै हुनुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा आइसक्नु भएको छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
2: हेलो नमस्ते।
0: नमस्ते हजुर, यो आवाज कुन ठाउँदेखि हो?
2: भूमिका राई।
0: भूमिका चाहिँ के छ, सन्चै आरामै हुनुहुन्छ?
2: हजुर मलाई ठिक छ, आरामै छु, ड्युटीतिरै छु। तपाईँहरूले पनि जेस लुकी छिपी भर्खरदेखि सुन्दैछु भन्नुपर्छ है त।
0: ल हामीलाई लुकी छिपी यहाँले फोन गर्नुहुन्छ, सम्झिनुहुन्छ, खुसी लाग्छ। ड्युटीको समय व्यस्त समय छ, उता नै समय दिनुपर्ने हुन्छ होइन? खाना खाइवरी चाहिँ काममा व्यस्त हुनुहुन्छ कि के हो?
2: हजुर मेरो खाना भइसक्यो, अब चाँडै ड्युटी आउनु पर्ने हुन्छ, त्यही भएर अब रुचे नि नरुचे नि थोरै खानु परेछ।
0: ल अब थोरै खाने र अनि काम चाहिँ धेरै गर्ने हो।
2: हजुर
0: ल ठिक छ, अब खाना पनि अलिक टम्मै खाने गर्नुहोस् किनकि थोरै खाने अनि धेरै काम गर्ने हुँदाखेरि चाहिँ फेरि थोरै खानाले शक्ति कम होला, त्यो हुँदाखेरि काम गर्न असहज होला, त्यही भएर खानालाई नि टन्न खानुहोस्।
2: हजुर अब जे नि नलाइ
0: पेटमा नभयो भने त उठ्ने कुरा भएन। ए ठिक छ ठिक छ, भूमिका चाहिँ कार्यक्रम आउनु भएको छ। आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुहोस्, काम भन्ने कुरा त सधैँ छ, हामीले काम आज गर्यो भोलि त्योभन्दा दोब्बर काम हुन्छ, फेरि भोलि त्यस्तै काम गर्छौँ, फेरि अर्को दिन त्यस्तै कामहरू थोपिरहेको हुन्छ, आइरहेको हुन्छ। काम भनेको कहिल्यै सकिँदैन। हामीले खाना चाहिँ बरु एकछिन खाना ढिलो भयो भने हामीलाई धेरै भोक लाग्छ, हामीलाई जति भोक लाग्दै जान्छ त्यति शरीरमा शक्ति कम भएको जस्तो, शरीरहरू कमजोरी भएको जस्तो महसुस हुन्छ। मलाई चाहिँ है मेरो व्यक्तिगत कुरा गर्दा चाहिँ अब अन्य साथीहरूलाई पनि सायद त्यस्तै हुन्छ होला जस्तो लाग्छ, के हुन्छ होइन? त्यो हुँदाखेरि चाहिँ अब काम गर्ने कुनै जोस जाँगरै हुँदैन कि, कामै गर्न मन लाग्दैन, त्यो हुँदा चाहिँ बरु टन्न खाने त्यसपछि मात्र काम, काम भनेर सधैँ भन्ने लाग्छ कि मलाई चाहिँ। काम आरामले गर्नुपर्छ, हतार गरेर हतारको कामले कहिले काहीँ चाहिँ लतार पतार भने जस्तो हतार हतार गरेको कामहरूले कहिले काहीँ चाहिँ हामीलाई चित्त नबुझ्नु पनि हुन सक्छ, त्यही भएर बरु चित्त बुझ्ने गरी काम गरौँ, आरामले बिस्तारै गरौँ भन्ने हो। ल ठिक छ, अब हाम्रो साथीले गीत रोज्नु भएको छ, यहाँले चाहिँ आफ्नो एकजना साथीलाई सम्झाउनु पर्ने हुन्छ।
2: सुन्छ सर्वप्रथम हजुरहरूलाई बात दिन्छु भनेर होस् भन्न चाहे, अनि विशेष गरी हिजो मेरो जन्मदिन परेको थियो, जन्मदिनमा जुन जुन माध्यमबाट सम्पूर्ण मेरो आदरणीय नृत्य प्रेमी साथीहरूले जुन माध्यमबाट शुभकामना दिनुभयो, सम्पूर्ण एकपुष्ट सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। अनि भोलि जन्मदिन मनाउँदै हुनुहुन्छ कमला मुखियालाई जन्मदिनको अग्रिम शुभकामना भन्दै छुट्टिन्छु। बाई बाई।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो भूमिकाजी। हाम्रो देवजीले रोज्नु भएको गीत ठ्याक्कै चाहिँ हामीले बजाउन सकेनौं, तर विष्णु माझीको आवाजमा रहेको गीत चाहिँ यति बेला कार्यक्रममा हामीले राख्छौं। त्यसपछि भने हामी अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं।

0: कार्यक्रममा हाम्रो देवजीले रोज्नु भएको एकदमै मिठो गीत रहेको थियो। हामीले यो गीत कार्यक्रममा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848400096 तपाईँले सहभागिता जनाउनु होला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ हजुर, यो आवाज कहाँदेखि हो?
1: यो आवाज सिन्धुलीबाट।
0: सिन्धुलीबाट भन्नुभयो हाम्रो नाम, मैले बिर्से, मलाई भित्रभित्र मात्र आयो, बाहिर भन्न आएन। हिजोसम्म याद थियो, आज बिर्स्यो नि त निर्मला जी, त्यही भएर यसो भनिदिएको। भन्नै भएन, मलाई चिन्नुहुन्छ कि हुन्न, मलाई माया गर्नुहुन्छ कि हुन्न रहेछ भनेर चाहिँ यहाँले मेरो विचार चाहिँ मलाई मेरो विचार व्यक्त गर्न बुझ्न खोज्दै हुनुहुन्थ्यो हाम्रो निर्मलाजीले। जस्तै लाग्यो चौबिस घन्टामा जस्तो बिर्सेको त है मैले। यस्तो हुन्छ क्या निर्मला, अझै चौबिस घन्टा भनेको एकदमै धेरै लामो समय हो। मान्छेले चाह्यो भने हरेक काम उथल पुथल बनाउन सक्छन् रे चौबिस घन्टामा। यदि बिर्सनु पर्यो भने एक सेकेन्डमा पनि मान्छेले बिर्सन सक्छ कि, फेरि चाहनु चाहिँ पर्यो। चौबिस घण्टा मेरो लागि धेरै लामो समय थियो, त्यही भएर मैले बिर्से जस्तो लाग्यो, तर पछि नाम आए जस्तो पनि लाग्यो। भने मिलो कि मिलेन थाहा छैन, निर्मलाजी नै त बोल्नुभयो होला है। के छ सिन्धुलीतिरको खबर, यसो बताउनुहोस् न।
1: सिन्धुलीतिरको खासै केही छैन, मजाले घाम लागेको छ।
0: सिन्धुलीको कुन ठाउँदेखि भन्नुभएको थियो हाम्रो निर्मलाजीले? माडी बजार हो?
1: होइन, सिन्धुली सुनकोशी गाउँपालिका।
0: भनेपछि सिन्धुली सुनकोशी गाउँपालिका उता अन्तै पर्यो त्यसो भए। ल, अस्ति त म त्यहाँ आएको थिएँ, हाम्रो निर्मलाजीलाई त बिर्सेछु मैले सम्झिन। सिन्धुली त सिन्धुली, सुन्धुली माडी बजारतिरको हुनुहुन्छ जस्तो लागिरहेको थियो कि। मलाई त्यही एक डेढ महिना भयो होला, त्यो डेढ महिना अगाडि आएको।
1: कहिले कहाँ कुन ठाउँमा भन्नु त?
0: यता सुनकोसीको यता माथि पाँच नम्बर वडा कार्यालयतिर।
1: मेरो त छ नम्बर।
0: फरक परेछ त्यसो भए, ठिकै छ, केही छैन, भोलि पर्सि फेरि हामी आउँदा भेट्छौँ न, हामी निर्मलाजीलाई भेट्छौँ। ठिक छ, के छ, अरू सब ठिक छ, सन्चै आरामै राम्रै छ?
1: एकदम आइसलाई भनौँ न, हल्का घाँटी दुखेको छ, अरू त खासै ठिक छ।
0: ल, अब घाँटी दुखेको छ भन्नुभएको छ, अब अमिलो पिरो चिजहरू नखानुहोस्, चटपटी कटेको खानुहुन्छ, हामी फेरि चटपटी खानुको लागि यति धेरै आतुर हुन्छौ नि।
1: चटपटी त भन्ने नपर्ने,
0: भन्नै पर्दैन, घरमा नखानु है भन्नुभयो पनि होइन म खान्छु भन्नुहुन्छ क्या अरे हाम्रो निर्मलाजीले। अब जस्तो कि हामीले चाहिँ बिस्तारै बिस्तारै चटपटी खान छोड्नुपर्छ भन्ने छ, हामी पनि कहिले काहीँ त खाइन्छ नि होइन, अब सधैँभरि चाहिँ खानु हुँदैन भनेर पक्कै आफ्नो परिवारले भन्नुहुन्छ होइन। अब बिस्तारै हाम्रो निर्मलाजीले पनि छोड्नु पर्यो, अनि घाँटी दुखेको पनि निको हुन्छ है। ल ठिक छ, हजुर हजुर भन्नुभएको छ, भोलि म सोध्छु है त फेरि। भनेपछि भोलिको लागि आज खानुहुन्न, फेरि पर्सि खानुहुन्छ? ल ठिक छ, राम्रो बानी। ल, म कार्यक्रमतर्फ लाग्छु अब चाहिँ। रमाइलो मिठो कुराकानी सधैँ छ निर्मलाजीको, आज कुन चाहिँ गीत सुन्न मन छ? तिज आयो धुमधाम नाच्ने हो। अब यो गीत यहाँले भन्नुभएको छ, अब हामी बजाउने प्रयास गर्छौँ। तिज आयो धुमधाम नाच्ने हो, नाच्ने तर्फ छौँ।
1: अतीत आके छैन अतीत के दिमाग हेर्न पर्छ
0: अहिलेसम्म चाहिँ अब यस्तो गीत संगीतहरू धेरै छन् होइन अनि यो गीत संगीतहरू सुनिगर्दाखेरि चाहिँ यस्तै गरी नाच्छु है म यो दिन यसरी नाचिन्छ भन्ने प्लान कुनै त्यस्तो योजना बनाउनु भएको छैन ल ठिक छ त्यसो भए यहाँले गीत रोज्नु भयो यहाँ एकजना साथीलाई सम्झनुहोस् मात्र एकजना
1: हुन्छ त्यसो भए तपाईँको लागि भन्न चाहन्छु अनि मलाई निर्मला पौडेल भनिनुहुने सम्पूर्णको लागि भन्दै दिन आउँछ नमस्ते
0: हस्तो नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेलजी सिन्धुलीदेखि हुनुहुन्थ्यो उहाँले तिजाए धुमधाम नाच्ने हो भन्दै हुनुहुन्छ पक्कै धुमधाम नाच्नको लागि तयारीमा हुनुहुन्छ वर्षमा एकपटक आउने चाडबाड त्यो पनि विशेष गरी नेपाली नारीहरूको लागि यो महत्वपूर्ण चाड पनि रहेको छ त्यहाँदेखि सबैजना अब के लाउने कसो लाउने कसरी लाउने होइन साथसाथै कुन मन्दिर जाने कुन गीतमा नाच्ने पनि तयारी हुँदैछ होला हाम्रो धेरै दिदी बहिनीहरूको पक्कै पनि पूजापाठ व्रत बस्ने सबैको तयारी हुँदैछ जस्तो लाग्छ आज भदौ महिनाको करिब 8 गते पनि भइसकेको छ अब धेरै दिन बाँकी पनि छैन तिज आउन त्यो हुँदाखेरि पनि गीत संगीतहरू पनि कार्यक्रममा धेरै बजिराखेका छन् त्यो गीत संगीतबाट तपाईँले मनोरञ्जन लिइराख्नु भएको छ मनोरञ्जनको साथसाथै कतिपय नाच्नु पनि हुन्छ होला कहिलेकाहीँ हाम्रो यता हाम्रो श्रीराज्य पनि नाच्नुहुन्छ त्यसका मनपर्ने गीतहरू बज्दाखेरि तपाईँ पनि त्यसै गरी नाच्नुहुन्छ होला जस्तो लाग्छ यति बेला आज अर्को साथी सम्पर्कमा हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो साथी हुनुहुन्थ्यो गइसक्नु भएको छ हामीलाई धेरैभन्दा धेरै साथीले फेसबुक लाइभबाट पनि कार्यक्रम सुनिराख्नु भएको छ कार्यक्रम लोकशैलीको बसाईमा छौं आजको बसाईमा हामीले तपाईँकै रोजाईका मिठा रमाइला गीतहरू राखिरहेका छौं यति बेला चाहिँ निर्मलाजीले गीत रोजिसक्नु भएको छ अर्को साथी आउनुहुन्छ भने समर्थन जनाउँछौ आइसक्नु भएको छ स्वागत गर्छु हेलो
2: नमस्कार
0: हजुर यो आवाज कहाँदेखि हो मन्जु गुलामे के छ हाम्रो मन्जुजीको खबर
2: ठिकै छ राम्रै रमाइलो छ भनौँ न अनि हजुर लगायत रामेछाप डाँडातिरको के छ
0: म लगायत रामेछाप डाँडातिरको पनि एकदम ठिक छ कहिलेकाहीँ मौसमहरू हेर्दा चाडबाड नजिकै गरेको हो कि दसैँ तिहार आइसकेको हो कि जस्तो लाग्छ त निर्मलाजे मन्जुजी
2: हजुर मलाई पनि त्यस्तै लाग्छ है गाउँघरतिर बस्न एकदमै रमाइलो लाग्छ ठ्याक्कै हाम्रो यहाँ मेरो घरबाट नि रामसाप डाँडा देख्छ क्या अनि
0: देखिन्छ
2: नि
0: कुन ठाउँबाट भन्नुभयो यहाँ हाम्रो मन्जुजी
2: पुराना गाउँ
0: ल हामीलाई देख्दै कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए
2: पक्कै पनि सुन्दैछु
0: ल अब हामीलाई त देख्नु भएको छैन हामी भएको डाँडालाई हेर्दै रेडियो सुन्दै गीत संगीत सुनिरहँदाखेरि यहाँलाई चाहिँ यही आइपुगेको जस्तो आभास हुन्छ होला नि
2: हुन्छ म त्यहाँ पनि आइपुगेको छु रामछाप डाँडातिर पनि धेरैचोटि पुगिसकेको छु म
0: आउन चाहिँ भयो तर हामीले देखेनौँ नि त चिनेनौँ नि त हाम्रो मन्जुजीलाई
2: अब आउँदाखेरि चाहिँ भेट्छु नि त अनि चिन्नुहुन्छ
0: अब कहिले आउनुहुन्छ
2: प्राय म त्यो बाटो हिँडिरहन्छु मेरो माया त पुरानो गाउँ घर चाहिँ त्यतै रामेछाप रामपुर हो नि त
0: अब यति भन्नुहुन्छ यता हुँदाखेरि यसो आउनुहोस् पस्नुहोस् हामीसँग पनि यसो चिन्जान गर्नुपर्छ भन्छु मन्जुजी अब हामीलाई यहीँ हुँदा नि नेटो काटेर हिँड्नुहुन्छ के गर्नु कहिलेकाहीँ हामी स्ट्रोकले साथ नदिया जसरी गइदिनु हुने रहेछ त सधैँ यहीँबाट हिँड्दा नि है
2: अब त्यो बेलामा अलिक चिन्जान थिएन अब चाहिँ चिने त्यस्तो नि
0: ल ठिक छ अब चाहिँ आउँदा पस्नु होला भेट्नु होला कार्यक्रममा आउनुभयो खुसी लाग्यो साथीले गीत रोजिसक्नु भएको छ एकजना साथीलाई सम्झनुहोस् न
2: विशेष गरेर यहाँ सुन्दै थिएँ मेरो गीतको लागि भन्दै
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मन्जुजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद उहाँले आफ्नो एकजना साथीलाई सम्झिसक्नु भएको छ यति बेलाको विषयमा भने हामी कार्यक्रममा निर्मलाजीले रोज्नु भएको अर्को मिठो गीत राख्छौं त्यसपछि विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउँछौं रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: रंग बहार रंग बहार
3: वर्जो संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
2: वर्जो पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: वर्जो पेन्स।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: कर्मचारी आवश्यकता, सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एन्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97682530 57।
8: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501475, 9841906609, 9864141788।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
10: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिएको
9: 9 9964 14 17 88।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: तर क्यों लोग उसेरी मेरा के मिठो गीत गीत पछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्राम पछि फेरि आइसकेका छौं। आजको विषयमा हामीले तपाईँकै रोजाइका मिठा गीतहरू राखिरहेका छौं भने तपाईँले फटाफट सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला भने अर्को साथी फेरि पनि गीत रोज्नको लागि सम्पर्कमा आइसक्नु भएको छ। को हुनुहुन्छ? स्वागत गर्छु। हरियो।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: यताबाट सिन्धुलीबाट अन्तरमतेल भयो भन्नुपर्छ है।
0: अनि ताजाको खबर के छ?
1: एकदम ठिक छ दिदी, कोदो रोपाई धमाधम छ भन्नुपर्छ है।
0: भनेपछि बेसरी कोदो रोप्दै हुनुहुन्छ?
1: हजुर, ब्याड बोकेर अनि यसो फुर्सद मिलाएको थियो अनि त्यो र फोन गरेर लगाइहालो अनि त्यो र भन्नुपर्छ है।
0: ल ठिक छ, कोदो रोप्दै हुनुहुन्छ, फुर्सदको समय निकालेर अब काम गर्ने अरू खेतालापात गर्ने अरू साथीहरू पनि त हुनुहुन्छ होला नि, एक्लै त हुनुहुन्न होला।
1: रोप्ने छन् 9-10 जना छन् अनि ब्याड बोकेर उनीहरूलाई पुर्याइदिइसकेपछि अनि म एकछिन फुर्सद थिएँ दिदी अनि त्यही भएर।
0: ल अब कामको चटारो हुँदा पनि हामीलाई फोन गरेर सम्झाउनु भएको छ, अनि दाजुलाई विशेष धन्यवाद व्यक्त गर्छु। आज चाहिँ कुन चाहिँ गीत सुन्नुहुन्छ? म कार्यक्रमतर्फै लाग्छु।
1: आज तपाईँकै रोएको राखिदिनु न है दिदी।
0: ल हुन्छ, हामी हाम्रै रोजाइको गीत राख्छौँ, एकजना साथीलाई सम्झनुहोस्।
1: विशेष गरी तपाईँको लागि भन्दै छुट्टिन्छु। नमस्ते।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता रम्तेलजी, सिन्धुलीदेखि हुनुहुन्थ्यो। हामी अर्को साथीको रोजाइको मिठो गीत राख्छौँ। कार्यक्रममा तपाईँले आउन सक्नुहुन्छ, साथी सहभागिता जनाउन सक्नुहुन्छ। 048-40-00-26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। तपाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ। धेरै साथीले हामीलाई फेसबुक लाइभबाट पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। कार्यक्रमको बारेमा हामीलाई सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिनुहोस् भनेर मैले तपाईँहरूलाई पनि भनिरहेको छु। हामी कार्यक्रमको अन्त्यतिर आउन लागिसकेका छौं, अब धेरै समय बाँकी छैन। त्यो हुँदाखेरि चाहिँ तपाईँले सहभागिता जनाएर आफूलाई मनपर्ने मिठो गीत रोज्नुहोला भने यति बेला चाहिँ म तपाईँको फेसबुक

0: कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु। साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? अनिताजीको खबर के छ, सुनाउनुहोस्।
1: हजुर, मेरो खबर सबै एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी। अब यति बेलाको समयमा चाहिँ हजुरको प्रोग्राम सुन्दैन बसिरहेको भन्नु त नमिल्ने, भर्खरै घाँस काटेर बोकेर घरमा आएर बसिरहेको भन्नुपर्छ।
0: ल, घाँस काटेर लिएर आएर भर्खर भर्खरै घरमा बस्दै हुनुहुन्छ।
1: हजुर,
0: ल ठिक छ। अनिसा भन्नुभएको होइन, अनिता नै हो नि होइन?
1: हजुर, अनिता हो।
0: ल, अनिता नै भन्नुभयो, मैले पनि त्यही नै बुझेँ। ल ठिक छ, अनि खाना खान भ्याउनु भएको छैन त्यसो भए?
1: हजुर, मेरो खाना बाँकी नै छ, अब एकछिन पछाडि पकाएर खानुपर्छ।
0: अब पकाएर चाहिँ खानुपर्छ, पाकेको छैन। कसैले खाना पकाउने घरमा कोही हुनुहुन्न?
1: हजुर, आज हुनुहुन्न, अब आफ्नै नै पकाएर खानुपर्छ।
0: कहिले काहीँ त जब बाहिरको काम सबै सकेर आइन्छ, यो मध्याहको समय हुन्छ, चर्को घाम लाग्छ, त्यस्तै विशेष गरी अब गाउँ घरमा धुवामा बसेर खाना आगो बालेर बनाउनु पर्ने हुन्छ, त्यो गर्मी त्यस्तै धुवा त्यस्तै कतिको गाह्रो लाग्छ।
1: हजुर, गाह्रो त त्यति लाग्दैन, हाम्रो आगो चाहिँ छोप्नु पर्दैन, ग्यासमै पकाउँछु, एकछिन नै हुन्छ भन्नु पर्छ।
0: ए ल, म भनेपछि मेरो बुझाइ गलत भएछ है अनिता जी?
1: नै गलत होइन, गाउँघरतिर त अब हुन्छ नि त, अब दाउरा हुन्छ, हामी आगो छोप्नु पर्छ, पकाउनु पर्छ, तर हाम्रोमा चाहिँ ग्यास नै छ, ग्यासलाई अब त्यसै पकाएर खानुपर्छ, एकछिन हुन्छ भन्नु पर्छ।
0: ल ठिक छ, सहज छ काम गर्न, त्यसो भए कुनै अप्ठ्यारो छैन। कार्यक्रममा आउनुभयो, सहभागिता भइदिनु भएको छ। आज कुन चाहिँ गीत रोज्नुहुन्छ? हाम्रो साथीले, पहिलो साथीले रोज्नु भएको छैन।
1: हजुर, है मेरो फरिया भनौँ माथि सरे झन्तालाई सर्छ भन्ने त्यस्तो गीत राख्दिनँ है दिदी। हजुर,
0: ल हुन्छ, हामी यो गीत राख्छौँ, मात्र एकजना साथीलाई सम्झनुहोस्।
1: हुन्छ, फर्स्ट अफ अल किशोरमा कार्यक्रम सञ्चालन गर्दा विशेष गरेर दिदीहरूको लागि भन्न चाहन्छु, चारजी मित्रको लागि भन्न चाहन्छु, हजुरको रेडियो परिवारको लागि भन्न चाहन्छु, अनि मेरो एकजना साथी भन्नु पर्दाखेरि चाहिँ सङ्गीतलाई एकदम सम्झिरहेको साथी भन्दै
0: हवस् त। नमस्ते, भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो अनिता हजुर, त सुन्नुहुँदैथ्यो उहाँले है मेरो फरिया भन्ने बोलको गीत रोज्नु भएको छ। यो गीत कार्यक्रममा राख्दै अब चाहिँ हामीले कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। म फोन लिँदिन, तपाईँको कमेन्टहरू वाचन गर्दै विदा हुन्छु। यति बेला हिरा बहादुर लकाईजी लेख्नुहुन्छ, नमस्ते दिदी भन्दै हुनुहुन्छ, यहाँ मेरो तर्फबाट नमस्कार छ। मन्जु पुलामी मगरजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, सुन्दैछु है कार्यक्रम पुराना गाउँबाट भन्दै हुनुहुन्छ। त्यसै गरी टेकु छेत्रीजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ तनहुँबाट। त्यसै गरी कमल श्रेष्ठजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अब वचन गर्दा सबै सबैको लागि ल भन्दै हुनुहुन्छ। त्यसै गरी निशा ठोकरजीले नमस्ते अदिति भन्नुभएको छ, बिरसङ लिम्बुजीले पनि कार्यक्रम सुनिरहेको छु, अब वचन गर्दा सबैको लागि है भन्दै हुनुहुन्छ। दुर्गा शाहीजीले पनि नमस्ते, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रामे साहब आज बाबिया खोरको बात भन्नुभएको छ। रामजेकी निरेजीले पनि नमस्कार सुन्दैछु चितवनबाट भन्नुभएको छ। त्यसै गरी नेरु तथानीजी पनि लेख्नुहुन्छ, नमस्ते म पनि कार्यक्रम सुन्दैछु, रामे साहब हाल चाहिँ दोलखाबाट भन्दै हुनुहुन्छ। साथै रामलाल सुमनजीले पनि हजुर नमस्ते है म कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। बुद्ध वज्राचार्यजीले पनि नमस्कार छ हजुर, सम्झना साथै श्रीराज सर सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। सुजन ढुङ्गेलजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ मलेसियाबाट। मिलन घायल मुटुजीले पनि अब बस्ने गीत चाहिँ सबैलाई सम्झेको छु, मैले चाहिँ दुहा कतारबाट भन्नुभएको छ भने। मनकुमारी कान्छी कुलुङजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, अब बस्ने गीत सबैलाई, उहाँले कुन ठाउँबाट सुन्नुभयो लेख्नु भएको छैन। त्यसै गरी मुना मुखियाजी पनि लेख्नुहुन्छ, नमस्कार सही दिदी भन्दै हुनुहुन्छ। सुमित सुनवार किरातजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु, रामे साहब देउराली घर भइहालेका काठमाडौँबाट अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। टोप बहादुर पुलामीजीले पनि गुड मर्निङ भन्नुभएको छ। सबिन श्रेष्ठजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है सिन्धुलीबाट भन्दै हुनुहुन्छ। रविना रसाइलीजीले पनि सुन्दैछु म पनि यता सालुबाट रविना रसाइली सबैलाई सम्झेको छु भन्नुभएको छ। प्रकाश खड्काजीले पनि कार्यक्रम सुन्दैछु है यता दुलखाको झ्याकुबाट भन्दै हुनुहुन्छ। त्यसै गरी स्वीकृति बस्नेतजी पनि लेख्नुहुन्छ सिक्किम मैले हजुरबाट राम्रा राम्रा संस्कार दुई हात जोडी फोन भुइँमा छोडी सबैलाई गरी नमस्कार भन्दै हुनुहुन्छ। यहाँले चाहिँ फोनै छोडेरै हो त स्वीकृतिजी नमस्कार गर्नुभएको। मैले पनि कमेन्ट वाचन गर्दैछु यहाँलाई पनि फोन भुइँमा टेबलमा छोडेर यहाँलाई दुई हात जोडी नमस्कार फर्काए स्वीकृतिजी कार्यक्रम सुन्दै हुनुहुन्छ होला। नमस्कार हे दिदी मिठो माया सम्झनामा पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ काठमाडौँ बाजा अब बस्नेको त सबैको लागि र सबैलाई शुभ दिनको कामना भन्दै हुनुहुन्छ स्वीकृतिजीलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी धर्मराजजी पनि लेख्नुहुन्छ नमस्ते शुभ प्रभात बद्धकाल धर्मराज बिर्तामुड सापा गर्वै हाल चाहिँ उहाँले कुन्टाउँबाट लेख्नु भएको छैन विष्णु माझीको तेजको गीत बजाइदिनुहोस् भन्दै हुनुहुन्छ। विष्णु माझीको आवाजमा रहेको गीत अघि साथीले रोज्नु भयो र अन्त्यमा पनि टेलिफोन मार्फत अर्को साथीले गीत रोजिसक्नु भएको छ भने सुभाष कार्कीजीले पनि म पनि सुन्दैछु है दुलखाबाट भन्दै हुनुहुन्छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु सालुबाट भन्दै हुनुहुन्छ। धनु गजमेरजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु है ताउ खोलढुङ्गाबाट धनु गजमेर हो अब बस्ने सबैको लागि भन्नुभएको छ। गीता राणा मगरजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सिन्धुलीको तीन कन्याबाट त्यसै गरी पिङ शेर्पाजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ अब बस्ने सबैको लागि ल भन्दै हुनुहुन्छ। उमा गुण्डा दुई बान्ती भण्डारबाट चाहिँ कार्यक्रम सुनेको छु भन्नु भएको छ भने अर्को साथी हुनुहुन्छ मैडिया प्रेमी राई अनिसाजी उहाँले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुजन भुजेल खोटाङे भाइ हुनुहुन्छ उहाँले पनि शुभ प्रभात शुभ बिहानी गुड मर्निङ दर्शन नमस्कार दिदी हजुर म पनि कार्यक्रम सुन्दैछु खोटाङको राभा बेची गाउँपालिका पार्खाबाट भन्दै हुनुहुन्छ अब बज्ने सबैको लागि ल भन्नुभएको छ। अमिनाजीले पनि सुन्दैछु है दिदी म यता दोलखाबाट भन्नुभएको छ। बाहिनी अलोजीले पनि नमस्ते है दिदी शिवा भन्दै हुनुहुन्छ मेरो तर्फबाट यहाँलाई पनि शिवा चाहिँ त। त्यसै गरी प्युठाने लिनु गिरीजी हुनुहुन्छ नमस्कार म पञ्चाबदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अर्जुन याकाजीले सुन्दैछु भन्दै हुनुहुन्छ। मगरनी मायाजीले पनि नमस्ते म पनि सुन्दैछु है दिदी सिन्धुलीबाट सविता मगर हो भन्दै हुनुहुन्छ। कुमार श्रेष्ठजीले पनि नमस्कार दिदी कार्यक्रम सुन्दैछु दुलखा कुम्भारको घर भइहाल काठमाडौँबाट भन्दै हुनुहुन्छ। रोपसना योगीजीले पनि नमस्कार दिदी सिन्धुलीको ढुङ्ग्रीवासबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको लगभग समय सकिसकेको छ। तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट बताउने कार्यक्रम शेयर गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रम लोकोशेली अवधिपछिका मिठा लोकगीत संगीतका सर्जक अनि श्रष्टप्रति पनि हार्दिक आभार प्रकट गर्दै यति जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना घरकी साथी यति बेला श्रीराजी हुनुहुन्छ उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो अनिताजीले रोज्नु भएको है मेरो फरिया भन्ने बोलको गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम लोको श्रीको बुस्ताईबाट म तपाईँकी साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी फ्रेम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फुतेपुर स्थित चन्द्र नहरलाई नेपालको जल सिंचाई इतिहासको महत्वपूर्ण सम्पदाको रूपमा संरक्षण र प्रवर्धन गर्ने प्रतिबद्धता जनाएको छ। उहाँले कृषि उत्पादन बढ़ाउने सिंचाई पूर्वाधारको रूपमा विकास गर्ने पनि बताउनु भएको छ। मध्य प्रदेशका ऊर्जा तथा सिंचाई प्रणालीहरूको निरीक्षणका क्रममा फुतेपुर पुगेका मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि सिंचाई उपभोक्ता तथा सरकारवालाहरूसँगको छलफलमा यस्तो बताउनु भएको हो। चन्द्र नहरलाई आधुनिक सिंचाई प्रणालीको ऐतिहासिक उदाहरणका रूपमा विकास गर्दै कृषि उत्पादन संरक्षण र पर्यटनसँग जोड्न सकिने उहाँको आग्रह छ। उहाँले नहरको सुरक्षा मर्मत सम्भार र पुनरूद्धारका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आवश्यक योजना बनाउन मन्त्रालय तयार रहेको बताउनु भएको छ। नहरको दीर्घकालीन संरक्षण सरकारले मात्र जिम्मेवारी नभई स्थानीय तह उपभोक्ता र समुदायको समेत साझा दायित्व भएको पनि उहाँले बताउनुभयो। सिंचाई पूर्वाधारले खेतबारीमा पानी पुर्याउने काम मात्र नगरेर कृषिले कृषि उत्पादन स्थानीय अर्थतन्त्र रोजगारी र पर्यटनमा समेत बहुआयामिक योगदान पुर्याउन सक्ने उहाँले बताउनु भएको छ। चन्द्रराम शमशेरको शासनकालमा निर्माण शुरू भएको चन्द्र नहर नेपालको पहिलो आधुनिक राज्य निर्मित सिंचाई प्रणालीका रूपमा चिनिन्छ। त्रियुगा नदीबाट पानी ल्याएर सप्तरीका करिब 10,500 हेक्टर कृषि भूमिमा सिंचाई सुविधा पुर्याउने यो प्रणाली एक शताब्दी अघि निर्माण भएको पूर्वाधार हो। मन्त्री श्रेष्ठले करिब एक शताब्दी अघि निर्माण भएको संरचनाले अहिले पनि किसानका खेतीमा पानी पुर्याइरहनु सामान्य उपलब्धि नभएको उल्लेख गर्दै यसको ऐतिहासिकता प्राविधिक महत्वलाई नयाँ पुस्तासम्म पुर्याउने बताउनु भएको छ। उहाँको अनुसार चन्द्र नहरलाई अन्तर्राष्ट्रिय सिंचाई तथा जल विकास आयोजनाको दैसिमी उक्त सूचीमा राखी समावेश गर्न सिफारिश गर्ने विषयमा मन्त्रालयले गम्भीरतापूर्वक काम गर्ने अघि बढ़ाएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज विश्वासको मत लिने भएका छन्। सोमबार दिउँसो 2 बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रदेश सभा सचिव सुदर्शन खड्काले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलको 3 भदौमा बसेको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेको हो। कांग्रेससँगको सहकार्य टुटेपछि अहिले प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको सरकार छ। नेकपासँग नयाँ सहमति भएसँगै मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन गरी नेकपाका 4 जना प्रदेश सभा सदस्यलाई सोमबार आज शपथ खुवाइसकेका छन्। सिन्धुपाल्चोकमा इन्द्रावती खोलाको भगरमा पानी जमेको खाल्डोमा डुबेर 1 बालकको मृत्यु भएको छ। इन्द्रावती गाउँपालिका 11 बोर्ड गाउँका राजेन्द्र बाजीका 8 वर्षीय छोरा सम्राट बाजीको आइतबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। बालक सम्राट साथीहरूसँगै पौडी खेल्न गएको र नदी किनारमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भेगमा एक दुई ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गै राती केही ठाउँमा सामान्य वर्षा भए पनि अहिले बिहान पक्क कुनै पनि ठाउँमा पानी परेको छैन। काठमाडौँ उपत्यका सहित धेरै जसो ठाउँमा घाम लागेको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेस र कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। अरू ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको छ। राति पनि कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो वर्षाको सम्भावना भएका पहाड़ी तथा नदी आसपासका क्षेत्रमा पहिरो गेग्रानो बहाव तथा स्थानीय खोला नालामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेष गरी यात्रा गर्दा मौसमको अवस्था र सड़कको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान महाशाखाले आग्रह गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकाले क्यानाडाको झण्डै 20 अर्ब डलरका वस्तुमा 50% महसुल लगाएपछि दुई देशबीच व्यापार तनाव सर्किएको छ। क्यानाडाले सेप्टेम्बर 8 देखि अमेरिकी स्टेन र डेरी लगायत वस्तुमा जवाफी महसुल लगाउने घोषणा गरेको छ। अमेरिकी यातायात मन्त्री सिन डफीले अमेरिकासँग व्यापार युद्ध जित्ने क्यानाडाको प्रयास मूर्खता भएको र यसको क्यानाडालाई विनाशकारी असर पर्ने चेतावनी दिनुभएको एपीले जनाएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने आफूहरू आक्रमणमा परेको भन्दै अमेरिकी महसुलको बराबर जवाफी कदम स्थानले बताउनु भएको छ। यस घटनाले लामो समयका दुई सहयोगी बीचको व्यापारिक सम्बन्धमा थप तनाव बढ़ाएको छ। हवस् बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310-9851-4198 र 9841-25-59-57।
2: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97-68-52-30-57।
3: घर बनाउनुको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98-540-40-892 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
8: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
8: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
8: जनहितका लागि रामसाप नगरपालिकाद्वारा जारी सन्देश।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9896962998।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
13: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने

0: फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप।
2: हजुरको रेडियो 102

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलुन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
4: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
3: ए हो र?
4: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछा।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तुर्तीको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्दसर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्दसर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।

0: व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानी छाप।
2: रंगबहार रंगबहार
3: वर्ष संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
2: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: वर्ष पेन्स।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 11 जिल्लामा बाढ़ीको जोखिम, नदी तथा खोला आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह। सुनको भाव आज 3,200 रूपियाँले बढ़्यो, तोलाको 3,22,700 रूपियाँमा कारोबार। बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न, केही दिनभित्रै विद्युत उत्पादन शुरू हुँदै। अमेरिकासँग व्यापार युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाई, क्यानाडासँगको व्यापारिक सम्बन्धमा तनाव बढ़्दो। र टप एन टी20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, गोर्खा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ लगायतका जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वर्षाका कारण यी जिल्लाका साना नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ़न सक्ने भएकाले नदी तथा खोला आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी पहाड़ी तथा हिमाली क्षेत्रमा छोटो समयमा ठूलो वर्षा हुँदा साना नदी तथा खोलामा पानीको सतह एक्कासी बढ़ेर आकस्मिक बाढ़ी आउन सक्ने जोखिम हुन्छ। मुख्य नदीको बहाव सामान्य अवस्थामा रहे पनि स्थानीय खोला नालामा अचानक आएको बाढ़ीले जनधनको क्षति पुर्याउन सक्ने भएकाले स्थानीय बासिन्दाले मौसम तथा बाढ़ी सम्बन्धी सूचना लाई निरन्तर ख्याल गर्नुपर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बाढ़ीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भएर बग्ने नदी खोलामा अनावश्यक रूपमा नजानु, पानीको सतह बढ़ेको अवस्थामा खोला नतर्न तथा नदी किनारमा गएर जोखिम नलिन आग्रह गरेको छ। आज सुनको भाव 3,200 रूपियाँले बढ़ेको छ। नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार सुनको भाव 3,22,700 रूपियाँ पुगेको छ। हिजो आइतबार सुन तोलामा 3,19,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 10 रूपियाँले घटेको छ। हिजो 4,975 रूपियाँ रहेको चाँदी आज 4,965 रूपियाँमा झरेको महासंघले जनाएको छ। म्याग्दी जिल्लाको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको छ। हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। एक हप्ता वा 10 दिनभित्र परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले बताउनुभयो। रघुगंगा 4 दगनाम र वडा नम्बर 5 झीको फेदीमा बाँध 6 किलोमिटर 270 मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्राउने पोखरीको परीक्षण भइसकेको छ। तिल्केनी चौरमा विद्युत गृह निर्माणको काम सकेर जडान भएका उपकरणको परीक्षण थालिएको छ। आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत गृह परिसरमा निर्माण भएको स्विच यार्ड गएको जेठ 25 गतेदेखि नै सञ्चालनमा आइसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चितवनको खोरसोरमा पर्यटकको आकर्षण बढ़्दो, हरवा चरवाको अधिकार सुनिश्चित गर्न सरकारवालाहरूको माग लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 11 जिल्लामा बाढ़ीको जोखिम, सुनको भाव 3,200 रूपियाँले बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्यटकीय दृष्टिकोणले बेसिजन मानिने वर्षायामा पनि चितवनको सौराहा नजिकै रहेको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको आकर्षण बढ़ेको छ। हरेक वर्ष खोरसोर जाने जंगली हात्ती गोविन्द र रोनाल्डोको पर्यटकका प्रमुख आकर्षण बनेका छन्। खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार वर्षायाम भए पनि पर्यटकको आगमन रोकिएको छैन। दैनिक 100 पर्यटक हात्ती हेर्न तथा छावासँग रमाउन केन्द्रमा पुग्ने गरेका छन्। असोजदेखि भने पर्यटकको चाप अझ बढ़ने उहाँले बताउनुभयो। अधिकार सम्बन्धी संस्थाले मुक्त हरवा चरवाको पहिचान, पुनस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। मुक्त हरवा चरवा संघर्ष समितिको आयोजनामा हाम्रो पहिचान आधार पुनस्थापना गर्ने सरकार भन्ने नाराका साथ अघि बढ़ाएको अभियानप्रति अज्ञबद्धता जनाउँदै विभिन्न 5 संस्थाले यस्तो आग्रह गरेका छन्। राष्ट्रिय दलित नेटवर्क नेपाल, त्यसै गरी राष्ट्रिय मुक्त हलैया समाज महासंघ नेपाल, मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्ति कमलरी विकास मञ्चले संयुक्त विज्ञप्ति निकाल्दै घोषणा भएको 4 वर्ष हुँदा पनि माग सम्बोधन नहुनु विडम्बना भएको बताएका छन्। अब विदेशको खबर। अमेरिकाले क्यानाडाली झण्डै 20 अर्ब डलरका वस्तुमा 50% महसुल लगाएपछि दुई देशबीच व्यापार तनाव सर्किएको छ। क्यानाडाले आउँदो सेप्टेम्बर 8 अमेरिकी स्टील र डेयरी लगायत वस्तुमा जवाफी महसुल लगाउने घोषणा गरेको छ। अमेरिकी यातायात मन्त्री सिन डफीले अमेरिकासँग व्यापार युद्ध जित्ने क्यानाडाको प्रयास मूर्खता भएको र यसले क्यानाडालाई विनाशकारी असर पार्ने चेतावनी दिनुभएको एएफपीले जनाएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कर्नीले भने आफूहरू आक्रमणमा परेको भन्दै अमेरिकी महसुलको बराबर जवाफी कदम चाल्ने बताउनु भएको छ। यस घटनाले लामो समयदेखिका दुई सहयोगी बीचको व्यापारिक सम्बन्धमा तनाव बढ़ाएको छ। अब खेल खबर। अस्ट्रेलियाको डार्बिनमा चलिरहेको T20 क्रिकेट श्रृंखलामा नेपालले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल एली प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बिहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको थियो। लगातार दुई हारपछि नेपालले आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 11 जिल्लामा बाढ़ीको जोखिम, नदी तथा खोला आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह। सुनको भाव आज 3,200 रूपियाँले बढ़्यो, तोलाको 3,22,700 रूपियाँमा कारोबार। बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न, केही दिनभित्रै विद्युत उत्पादन शुरू हुँदै अमेरिकासँग व्यापारी युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाई, क्यानाडासँगको व्यापारिक सम्बन्धमा थप तनाव र टप एन टी20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845401443 9863024422।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप।
7: तन्नै पैसो कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
7: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्। तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसले वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज सोमबारको बसाई आजको बसाईमा तपाईँलाई मनपर्ने चलचित्र गीत रोजाईमा पार्न सक्नुहुनेछ। रोजाईको गीत मार्फत तपाईँले पाँचजना साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0026 फटाफट फोन गरेर आउन सक्नुहुनेछ। यो मध्याह समय छ। तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। उकाली ओह्राली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। अभियसली कामतिर पनि व्यस्त हुनुहुन्छ होला। घरेसी काममा पनि व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। सुनेर साथ दिनुहोला अनि कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: धेरै पछाडि आफ्नै बुढी देख्दा पनि जीवै सिरिङ्गो हुँदो रहेछ।
1: कार्यक्रममा एकदमै मिठो रमाइलो चलचित्रको गीत रहेको थियो, सबका पञ्जा रहेको थियो चलचित्र गीत रहेको थियो, देखना चम्पा सुनना चम्पा रहेको थियो, भोकलमा कृष्ण काफ्ले र दिपा श्री निरौला रहेको थियो भने लिरिक्समा शान्ति प्रिया रहेको छ, म्युजिकमा दीपक शर्मा, एन्जरमा अल्मोडा उप्रेती राणा रहेको छ। संगीत हामीले कार्यक्रममा राखिसकेका छौं। यस्तै मिठा रमाइला चलचित्र गीतहरू तपाईँलाई पनि मनपर्छ, सुन्न मन छ र सुनाउन मन छ भने तपाईँले 0848 40 40 0026 फोन गरेर रोजाईमा पार्न सक्नुहुनेछ। रोजाईको गीत मार्फत तपाईँले पाँचजना साथीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते दिदी।
1: नमस्कार, देवजी बोल्नुभयो?
2: हजुर।
1: आरामै हुनुहुन्छ?
2: हजुर, अहिलेसम्म आरामै छु भन्नुपर्छ है दिदी। हजुरहरू कस्तो हुनुहुन्छ नि त?
1: हामी पनि एकदम आराम कुशलै छु भन्नुपर्छ देवजी। मजाले मौसमको कुरा गर्नुपर्दा मजाले घाम लागिरहेको छ, यस्तै छ, साथमा हजुरहरूसँग यसरी कुराकानी गर्न पाइराखेको छौ, एकदमै खुसी छौ भन्नुपर्छ है त।
2: सेम सेम दिदी, हजुर त्यस्तै नै छ। यता पनि राति पानी परेको थियो है, अब एक डेढ घन्टा जति पानी परेको थियो, अहिले चाहिँ मजाले घाम लागिरहेको छ। बिहानैदेखि नै भन्नुपर्छ बाहिर निस्किन नसकिने गरी एकदम पारिलो घाम लागिरहेको छ। रातमा अब दसैँ पनि लाग्यो हो क्यो कि जस्तो गरी घाम लागिरहेको छ है, जताततै हरियाली देखिरहेको छ है, यो घाम चढ्दो घाममा भन्नुपर्छ है त।
1: अब टाढा टाढा हरियाली छ होइन, त्यही माथि तातो तातो चढ्को घाम लागिरहेको छ, एकदम मौसम सफा होइन, खुला छ, ठिक छ। अब त्यता चाहिँ राति पानी परेछ, यता रामेछापतिर चाहिँ परेको छैन होइन, एकदम पानी पर्ला जस्तो धुम्म चाहिँ भइरहेको थियो तर पानी पर्न चाहिँ सकेन। ठिकै छ, मौसमको बारेमा पनि जानकारी गराउनु भयो, आफ्नो स्वास्थ्य पनि ठिक छ भनेर सुनाउनु भयो, खुसी लाग्यो। र आज चाहिँ रोजाईको गीत तपाईँले गीत रोजाईमा पार्नु पर्ने हुन्छ, कुन चलचित्रको गीत रोजाईमा पार्नुहुन्छ?
2: हुन्छ, मलाई एकदम पुरानै चलचित्रको गीत रोप्न चाहन्छु, सुन्न अनि सुनाउन पनि चाहन्छु भन्नुपर्छ। बगैँचामा नजाउ तिमी भमराले तिमी बेला फुल सोकेर गीत बजाइदिनुहोस् न है।
1: बगैँचामा नजाउ तिमी होइन, सुगीत हामी कार्यक्रममा राख्छौ, पाँचजना साथीले सम्झनुहोस् न है त।
2: हुन्छ, विशेष गरी दिदी हजुरको लागि अनि साथी दिशमा रहनु लागि भन्न चाहन्छु, हजुरको रेडियो होली युनिटको लागि नि भन्न चाहन्छु। र पाँचजना साथीहरू सम्झिनु पर्दा चाहिँ मिडिया ट्रेनी बहिनी निर्मला छिङको लागि भन्न चाहन्छु, निर्मला मगरको लागि, मिना थापा नायनको लागि, जापानतिर रहेर सुन्दै र लाइफ हेर्दै होला, साथी तारा एजीको लागि, नवीना थापा नायन लगायत सबै सबैको लागि, ध्रुव पाण्डेको भन्दै छुट्टिन्छु ल। नमस्ते भाइ।
1: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देव माझी, उहाँले एकदमै मिठो रमाइलो चलचित्र गीत रोजाईमा पार्नु भएको छ, उहाँलाई विशेष धन्यवाद। सही गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ, र तपाईँले पनि आफ्नो पाँचजना साथीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। 0848 40 40 0026 फोन गरेर आउनुहोला, र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, निमित सुन्दै आइराख्नु भएको छ दीपिका पूर्व छाने भगर्जी हुनुहुन्छ, नमस्ते दिदी, म पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी धनु गजमेरजी हुनुहुन्छ, दिदी नमस्कार है, म ओखलढुङ्गाबाट चाहिँ धनु गजमेर हो, सन्चै हुनुहुन्छ, सुन्दैछु ल भन्दै हुनुहुन्छ, उहाँले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी अब बस्ने गीत सुनाउनु पर्दा चाहिँ घर परिवार मम्मी बाबा दाई भाइ बहिनीहरूमा साथीहरूमा हुनुहुन्छ, कुमार श्रेष्ठ, कृष्ण सुनवार, वीरेन्द्र विष्ट, शिला अधिकारी, जनिसा श्रेष्ठ, अनुभगर, उपासना योगी, पोखरेल सबिना, अमिना अमिना सुनवार भन्ने अमिना भन्नुभएको होला, अमिना सुनवार, त्यसै गरी सम्पाली शेर्पा, मौसम आसामेश्वर बस्नेत, प्रकाश खड्का हुनुहुन्छ, मदन भण्डारी हुनुहुन्छ, त्यसै गरी सञ्जय बस्नेत, निशा श्रेष्ठ, सागर लामा गोले भन्नुभएको छ, अविनाश मगर, विनिता छेत्री, सुनिता सुनवार, युनिसा तामाङ मुक्तान, रमेश गजमेर, त्यसै गरी हुनुहुन्छ रमेश कथानी, कविता कथानी हुनुहुन्छ, सोना खन्दवा, र सबैमा सम्झना छ भाइ सरगम अधिकारीलाई पनि, र त्यसै गरी दविन तामाङ, शङ्कर लामा, नर्गिस सिंह, हिराबहादुर लगायत सबै सबैमा चाहिँ धेरै माया सम्झना छ भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, छैन भन्ने हुनुहुन्छ। ठिकै छ, माधव ढुङ्गेलजी हुनुहुन्छ। नमस्कार हजुर, गुड आफ्टरनुन। म माधव ढुङ्गेल बिर्ता बोर्ड छापाबाट सम्झिनु पर्दा प्यारी उमा ढुङ्गेल बुनु अस्मि सोताङ भूमिका त्यसै गरी मनकुमारी कान्छी गीता ढुङ्गाना गीता लिम्बु कल्पना साम्पाङ जेनी लिम्बु भिडिया प्रेमी राई अनिसा पूर्वेली आकाश राई सुदीप बान्तवा कविता मगर त्यसै गरी अञ्जली श्रेष्ठ बान्तवा चामलिङ कुमारी भन्नुभएको छ। त्यसै गरी कुमारी उहाङ लवाती निशा बान्तवा रवि राई दिलु सानो एम्फु भन्नुभएको छ। रत्नबहादुर थापा मनको साथी जीवन कार्की मुना कुइचियोबी सानी बुनु सरस्वती मुना मुखिया कमला मुखिया अल साथीलाई गुड डे भन्दै छुटिन्छु भन्नुभएको छ। माधवजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने कार्यक्रमतर्फै लाग्छु म। हाम्रो साथी हुनुहुन्थ्यो देवमाझीजीले रोसाईमा पार्नुभएको एकदमै मिठो गीत रहेको छ, बगैँचामा नजाऊ तिमी भमराले सुमेदेलाई फूल सम्झेर भन्ने गीत कार्यक्रममा राख्छौ। त्यसपछि हामी अर्को साथीको रोसाईको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो देवजीले रोजाईमा पार्नु भएको थियो। सुख दुःख चलचित्र गीत रहेको थियो, बगैँचामा नजाऊ तिमी। अभिनय रहेको छ श्रीकृष्ण श्रेष्ठ झरना थापाको रहेको छ भने गीतमा आवाज रहेको छ उदित नारायण झा, अनि साधना सरगम रिक्समा रहेको छ शिव रेग्मी, बाबुराम रहेको छ भने म्युजिकमा सम्बोजित बासकोटा रहेको छ। सकेत हामीले कार्यक्रममा राखिसकेका छौं। अब भने पालो तपाईँको 0440 40 0024 फोन गर्दै तपाईँ सहभागी जनाउन सक्नुहुनेछ, आफूलाई मनपर्ने गीत पनि रोजाईमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार नमस्कार, ध्रुवजी बोल्नुभयो, के सहारामा हुनुहुन्छ? लगायत हाम्रो रामेसातिरको पनि खबर एकदम ठिक छ भन्नुपर्छ, राम्रो रमाइलो छ घमाइलो छ यस्तै छ भन्नुपर्छ। अनि हाम्रो ध्रुवजीको
1: हजुर मेरो नि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ दिदी,
0: राम्रो रमाइलो हुनुपर्छ, सधैँ पनि राम्रो छ भन्ने खबरहरू सुन्न पाइरहेको पनि भन्न चाहन्छु। कार्यक्रम त अब नसुन्ने कुरै भएन हाम्रो ध्रुवजीले, के छ अरू नयाँ नौलो खबरहरू के छ?
1: खासै त्यस्तो केही छैन दिदी, हजुर पानी परेको छैन, अन्तिम भयो
0: ल, यता पनि त्यस्तै छ।
1: हजुर हजुर
0: ठिक छ, त्यसो भए हामी कार्यक्रम तर्फ लाग्यो। आज कुन गीत सुन्नु मन छ हजुरलाई?
1: आज मलाई चाहिँ चलचित्र सपनाबाट जुनसुकै गीत भयो भने बजाइदिनु दिदी।
0: चलचित्र सपनाबाट चाहिँ जुनसुकै भए पनि हुन्छ है?
1: हजुर हजुर
0: ल ठिक छ, हामी राखिदिन्छौँ पाँचजना साथीले सम्झनुहोस् है त।
1: विशेष गीत हामीको लागि मेरो घर परिवार सम्पूर्ण जीवन हुनु दिदी तपाईँलाई, अनि पाँचजनाको साथीको नाम लिनुपर्दा साथी देवमाझीको लागि बहिनी निर्मला पौडेल, अनि धनु गजमेर, बहिनी स्वामी दुर्गा धामी, अनि बहिनी रिया देवी, रिता सुनार लगायत जति पनि साथीहरू यो बेलामा रेडियो सुनेर बसिरहनु भएको छ सबै सबैलाई भन्दै भन्दै छुट्टी चाहन्छु दिदी।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो ध्रुव पाण्डेजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा सहभागिता भएर पनि आफूलाई मनपर्ने गीत रोजाइमा पारेर छुटिसक्नु भएको छ, अर्को साथी पनि यस्तै गीतमा समर्थन जनाउन आउन सक्नुहुनेछ। तपाईँले पनि साथी सङ्गीलाई सम्झना सन्तुष्ट राख्नुहोला भन्न चाहन्छु। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्तुष्ट राख्न सक्नुहुनेछ। यति बेला अर्को साथी हुनुहुन्छ भन्दै थिए, यति बेला म तपाईँले पठाउनुभएका सन्देशलाई पनि वाचन गर्नुपर्ने हुन्छ। हुनुहुन्छ यति बेला सोना कन्दङ्गवाजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, शिवानु नमस्कार, आज सम्झना आशिष हजुरौं, म चाहिँ सोना कन्दङ्गमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु, यो बेला मिठो माया सम्झना छ। टीकाराम सुनवार, लेखक पान्तव राई, सुस्तानी भुजेल लामा, तिनी सेवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुगज मेरो, सरस्वती खत्री, हिराबहादुर लकाई, लीलाराज काम्बाङ, अन्जान तुलुङ, पवित्रा तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, हिमा साई, सम्झना नेवा खड्की, उर्मिला दियाली, लालमा थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस टुङ्गाना, हिम्मत कर्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र ताहाल, गायल अभिर्मान, देवेन किशोर, रञ्जान समीर, स्वर्गीय किरात आज जीवन, चामलिङ राई बेलिया, छामे मिनागे सिंह, रत्न शमशेर थापा, सुनिता इङमे कुलुङ, सबै सबैलाई भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी धर्मराजी हुनुहुन्छ, नमस्ते, म ढकाल धर्मराज, पिता मोटो छापा घर भई, हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु। आज कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज भदौ 8 गते जन्मदिन मनाउनुहुने मेरो प्यारो भाउजू निरु ढकाल, एफएम प्लस झापामा कार्यरत आरजे बहिनी भूमिका भट्टराई, इलामका साथी दिनेश विकल्प सागर र मोरङका साथी सुरेश माझीलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरा आफन्त घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना गर्दछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै यति बेला हामी ध्रुवजीले रोजाईमा पार्नुभएको गीत कार्यक्रममा बस्छ, त्यसपछि अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौं। पायो भने रेडियो सुन्दै गर्नुहोला।

0: हामी कार्यक्रममा एकदमै मिठो गीत हाम्रो ध्रुवजीको रुचाएको गीत रहेको थियो, म तिम्रै यादमा हराउँछु सपना। भोकलमा रहेको छ दीपक लिम्बु, अन्जु पन्तको रहेको छ भने काजमा आर्यन सिक्देल, नन्दिता केसी रहेको छ, लिरिक्समा रहेको छ डेयर कृष्ण हरि बराल रहेको छ, म्युजिकमा महेश खड्का रहेको छ, मुभी सपना रहेको छ। सगीत हामी कार्यक्रममा राखिसकेका छौं, यस्तै मिठा रमाइलो चलचित्र गीत तपाईँले पनि रोजाइमा पारेर पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते।
0: नमस्कार हजुर, हाम्रो धनुजी बोल्नुभयो?
1: हजुर हजुर।
0: आरामै हुनुहुन्छ धनुजी?
1: हजुर एकदमै आरामै छु। हजुर आरामै हुनुहुन्छ?
0: म एकदम आरामै छु भन्नुपर्छ हजुरलाई, अलिक सन्चो नभएको कि जस्तो पनि लाग्यो त।
1: अलिकति घाँटीमा समस्या छ, बोल्दा बोल्दै
0: त्यसो भए अलिकति समस्या छ, घाँटीको प्रब्लम होइन, ठिकै छ। अनि आफ्नो केयर पनि गर्नु होला, तातो पानी प्रशस्त मात्रामा पिउनु होला, अनि घरेलु उपचार पनि गर्दै गर्नु होला। यदि भएन भने तपाईँ हस्पिटल पनि जानुपर्ने हुन्छ है त।
1: ओके हुन्छ दिदी, थ्याङ्क
0: यू। थ्याङ्क वेलकम छ हजुरलाई। अनि के छ अरू खबर, के छ अनि त्यता मौसम कस्तो छ अहिले?
1: मौसम सफा रहेको छ आज त भन्नुपर्छ, अनि रातिसम्म त पानी आउँदैछ, अहिले त सबै छ, हल्का पानी आउला जस्तो जस्तो बादलले छोपेको छ त्यस्तै छ, शीतल छ भन्नुपर्छ। खिजी फलाटे खिजी देम्बा बासी सबैलाई एकदमै शीतल छ भन्नुपर्छ है। हजुरहरूको के छ, कस्तो छ?
0: अब यताको खबर चाहिँ चर्को चर्को घाम लागिरहेको छ हामी छाप डाँडामा होइन, अब पानी चाहिँ पर्न सकेको छैन, पानी पर्ला जस्तो भएको थियो हिजो चाहिँ, अब पर्न चाहिँ सकेन, तर आज चाहिँ एकदम चर्को घाम लागिरहेको छ, यस्तै छ। अरू त्यस्तो खासै केही परिवर्तन भएको छैन भन्नुपर्छ, हामी पनि एकदम आराम कुशलै छौँ भन्नुपर्छ है धनुजी।
1: हजुर हजुर
0: अनि ठिक छ, कार्यक्रममा आउनुभयो, अरू के कुराहरू गर्न पाए हुन्थ्यो भन्ने खालको त्यस्तो के छैन है?
1: खासै केही छैन, अब ठिकै छ भन्नुपर्छ, सबै अब राम्रै छ भनौँ न है।
0: ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौ। आज कुन गीत सुन्न मन छ?
1: मलाई आज वनमाराले बनाइ खायो पिरे पिरले भन्ने गीत राख्थेन न,
0: वनमाराले बनाइ
1: खायो यति धेरै माया लाग्यो भन्ने।
0: ठिक छ, हामी कार्यक्रममा राख्छौ हजुरले, पाँचजना साथीलाई सम्झनुहोस् न है त।
1: हुन्छ, फर्स्टमा यति मिठो आजमा कार्यक्रम।

0: लानु गर्नुहुन्छ हजुरकै लागि अनि ललतादी रानी श्री दाईलाई पनि सम्झनुहुन्छ भन्न चाहन्छु। यहाँ सुन्दैछन् मेरो छोरी निशानाको लागि भन्न चाहन्छु, मम्मी बाबाको लागि, पाँचजना साथी सम्झिनु पर्दाखेरि भर्खरै फोन गर्ने दाईहरू हुन्थ्यो, दुर्बा पाण्डे देवमाझी दाईलाई पनि धेरै धेरै सम्झना छ है दाईहरू भन्न चाहन्छु। त्यसै गरी रमिला तामाङलाई पनि सम्झना छ, रिया योगी बहिनीलाई सम्झना छ भन्न चाहन्छु। अरू साथीहरूलाई त सबैजनालाई कमेन्टमा मैले अघि नै सम्झेको छु, सबैजनामा सम्झना छ, माया छ भन्दै जान्छु ल। नमस्ते।
1: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो धनुकर्ष मेरोजीहरू हुनुहुन्थ्यो खुलडुङ्गा खिजी खुलाहाटेबाट, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आफूलाई मनपर्ने गीत रचाइमा पार्नुभयो, कोही साथी हुनुहुन्छ भने यस्तै गीतमा हामी समर्थन जनाउनेछौ र उहाँको रोचाएको गीत राख्दै हामी पनि विदा लिने समय भइसकेको छ। आउनुहोला फटाफट, यो मध्याह समय छ, तपाईँ व्यस्त पनि हुनुहुन्छ होला काममा, तर व्यस्तताको बावजुद पनि हामीसँग तपाईँ जोडिने प्रयास गरिराख्नु भएको छ होला भन्ने आशा लिएका छौ। सुनेर साथ दिनुहोस्, कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। एकदमै तपाईँको रुचाएको मनपर्ने चलचित्र गीतहरू राखिरहेका छौ कार्यक्रम समय अवधिभर र पालो तपाईँको रहेको छ 0848 40 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला हुनुहुन्छ कल्पना साम्पाङजी हुनुहुन्छ भोजपुर घर भई, हाल चाहिँ काठमाडौँबाट। गुड आफ्टरनुन नाना, नमस्ते। मिठोमा मनमुटुको मान्छे सिर्जना राई सिर्जुलाई चाहिँ सचिन बान्तवा भन्नुभएको छ, दुईजनालाई चाहिँ ह्याप्पी बर्थडे टु यू भन्नुभएको छ। उहाँ दुवैजनालाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना छ हाम्रो तर्फबाट पनि। र मेरो प्यारो मान्छे त्रिपाले शर्मिलालाई चाहिँ गेट इन सुन भन्नुभएको छ। त्यसै गरी मिस गर्नुपर्दा हुनुहुन्छ मिस यू एण्ड लभ यू मामु अञ्जनी यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनिषा बान्तवा, सोना कन्दुङमा भूमिका राईलाई। त्यसै गरी हुनुहुन्छ ढिलाइ भए पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ रञ्जित राई, रमला साम्पाङ राई, एमपी विवश लिम्बू, प्रेम भण्डारी, लक्ष्मी राई, सानु सम्झना, घायल अबिर मान सुनवार, राजेव श्रेष्ठ, शर्मिला राई, सन्ध्या राई, ढकालधर बराज राई, ऋतु तीर्थ राई हुनुहुन्छ, योगेन लिम्बू, अन्जान तोलुङ, हर्पल रोशनीता राई, गगन तीर्थमे, लवली किरात, दादा रामकुमार थापा, गणेश श्रेष्ठ दादा हुनुहुन्छ, प्रदीप खालिङ हुनुहुन्छ, बेस्यो जुनिता सामले, गल्का बान्तवा, राजेश कुमार माझी, प्रदीप बान्तवा, प्रतिमा प्रतीक्षा दादा हुनुहुन्छ, युक्त प्रसाद श्रेष्ठ, माधव डुङ्गेल, इतराम चौधरी, शंकर कार्की, त्यसै गरी देवीन किशोर अन्जान, हजरमन राई, हरि रुम्बा, जमुना राई, उषा किरण, मुस्कान बान्तवा, छत्र एम्फू, चक्र बान्तवा, हिक्मत साई, योगेन्द्र बस्नेत, त्यसै गरी रत्न बहादुर थापा, सुक्रिम बान्तवा, राई अनुमोल बान्तवा, राजन बान्तवा, राम त्यसै गरी हुनुहुन्छ एम चामलिङ, रामकुमार राई, अल फ्रेन्डलाई चाहिँ सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दै थिए, उहाँ छुटिसक्नु भएको छ होइन, अलिकता होल्डमा बस्नु पर्यो कि जस्तो पनि लाग्छ। अब साथीहरूको कमेन्ट प्राप्त भएको छ, उहाँको कमेन्ट शुरूआत गरिसकेपछि अन्त्य पनि गर्नुपर्छ होइन, बीचमा छोड्न चाहिँ मैले, त्यही भएर चाहिँ तपाईँसँग कुराकानी गर्न सम्भव भएन। पालो तपाईँको रहेको छ 0848 40 40 0026। अब थोरै समय बाँकी छ, तपाईँको रोचाइको गीत पनि राख्नुपर्ने हुन्छ, तपाईँले फटाफट फोन गर्नुहोला 0848 40 40 0026। तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ हुनुहुन्छ। त्यसै गरी रामजी घिमिरेजी हुनुहुन्छ, चितवनदेखि चाहिँ कार्यक्रम सुन्दैछु, नमस्ते है भन्दै छ, नमस्ते नमस्कार, अनि सुनेर साथ दिनुहोला पनि। त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार, म बाबुराम मगर ओकलडुङ्गा पोकली घर भइहाल्छ, साउदी अरेबिया रियादबाट सुन्दैछु, सबैमा धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथी सङ्गीत सबैमा धेरै माया सम्झेको छु भन्दै हुनुहुन्छ। र श्री धरजीले पनि नमस्ते है दिदी, म श्रीधर पौडेल हो, इण्डिया नेपाल अर्घखाँचीबाट चाहिँ मिस यु अल भन्नुभएको छ। र त्यसै गरी उहाँले चाहिँ ह्याप्पी बर्थडे टु यु भाइ कमल शर्मा, मिस यु भन्नुभएको छ। त्यसै गरी सुस्मिता लिम्बूजीले पनि मिस यु अल भन्नुभएको छ। राजकुमार महतेजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते, मेरो घर चाहिँ दोरम्बा दुई, हाल चाहिँ काठमाडौँदेखि अब बस्ने गीत पोल्याण्डमा रहनुहुने मुटुको टुक्रा कुलाललाई चाहिँ महत्वलाई चाहिँ को लागि चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी सुमित सुनवार किराजी हुनुहुन्छ, गुड आफ्टरनुन सम्झना ने वा खड्गी हजुर। रामेछाप देउराले हाल चाहिँ काठमाडौँबाट सुमित सुनवार किरात भन्नुभएको छ, म पनि प्रोग्राम सुन्दैछु है, धेरै मनपर्छ अब बच्नेसँग हजुरको लागि र म मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु हजुर भन्नुभएको छ। मलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी कर्ण प्रिय किस्तीजी हुनुहुन्छ, पारवास्य भूमिबाट हजुर लगायत मेरो नामसँग परिचित अपरिचित सम्पूर्णमा मिठो माया एवं समुद्र सम्झना छ। घर चाहिँ मेरो सुदूर उपत्यका दाङको तुलसीपुर, हाल चाहिँ भारतको हिमचालबाट जोडिएको जानकारी गराउन चाहन्छु। यसै कार्यक्रम मार्फत मेरो घर परिवारमा बस्ने विशेष माया अनि सम्झना भन्दै उजेलो पढ्दछु। हवस् त नमस्कार भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ लगभग कार्यक्रमको समय पनि सकिसकेको छ, तपाईँबाट हामी पनि उजेल पढ्ने समय भइसकेको छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रम सुन्ने प्रयास गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो र फेरि पनि तपाईँले कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा वरिपरि बजेका मिठा र मायाला चलचित्र गीतका सृजक श्रेष्ठलाई पनि भनेदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि कमिशनबाट यतिन्जेलसम्म मलाई साथ दिनुभयो ललिता हाईलाई पनि भनेदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो धनुजीले रसैमा पार्नुभएको गीत छोड्दै आजको बस्ताई सेने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्की पनि बिता हुन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् नमस्कार।

0: Pancho, tomo guatine, humane.
1: अहिले दिउँसोको एक बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
2: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एण्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस दसजना, कफी बरिस्ता चारजना, क्यासियर दुईजना, हाउस किपिङ अथवा क्लिनर दुईजना, गार्डनर अथवा माली एकजना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
3: रंग बहार रंग बहार
4: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
3: वर्जर पेन्स।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै

0: तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
0: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: Thank you.

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्रेक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054145755, 98141906669, 98064417188।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0475904662, 98692565998।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150 मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, 4048-540-239, 0485-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो वेभ 102.1 MHz साथै तामाको सेफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिस अर्थात जे रोगको जोखिम बढ़दै गएको छ। संक्रमणका कारण बिरामी खुटेर ज्यान गुमाउनेको संख्या बढ़ेपछि स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार देशका 25 जिल्लाका 39 पालिकामा 80 जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये 86% जे विरूद्धको खोप लगाएको पाइएको छ। यसै गरी संक्रमणका कारण अहिलेसम्म 21 जनाको ज्यान गइसकेको छ। जापानिज इन्सेफलाइटिसका संक्रमित मध्ये सबैभन्दा धेरै झापामा 10 जना छन्। त्यस्तै कैलाली र मोरङमा 7-7, सप्तरी र कञ्चनपुरमा 6-6 तथा चितवन सोनसरी र नवलपरासी पूर्वमा 5-5 जनामा संक्रमण भेटिएको छ। रोगको जोखिम मुख्यत तराई तथा भित्री मधेसका जिल्लामा बढ़ी देखिए पनि इलाम, काभ्रे, पलाञ्चोक, काठमाडौँ, सिन्धुली र सुर्खेत लगायत पहाड़ी जिल्लामा समेत संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार जापानिज इन्सेफलाइटिस मुख्य संक्रमित क्यूलेक्स जातको लामखुट्टेको टोकाईबाट सर्छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोश हुने, जड़का आउने वा चेतनामा परिवर्तन हुने जस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान परिवार कल्याण महाशाखाले आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका 3 मन्त्रीलाई पदमुक्त गर्न सिफारिश गरेको छ। बागमती प्रदेश सरकारमा राप्रापाका 3 सांसद पार्टी निर्णय विपरीत मन्त्री बनेपछि उनीहरूलाई पदमुक्त गर्न सिफारिश गरिएको हो। बागमती प्रदेश सरकारमा मन्त्री बनेका राज विष्ट, राजेन्द्र प्रजापति र वीरबहादुर तामाङलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेकोमा उनीहरूले जवाफ नदिएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले आज तीनैजनालाई सांसद र मन्त्रीबाट पदमुक्त गर्न पत्रचार गरेको हो। पार्टी अध्यक्ष लिङ्देनले सो विषयमा निर्वाचन आयोग र बागमती प्रदेश सभा सचिवालयलाई पत्रचार गरेको महामन्त्री राजेन्द्र गुरूङले जानकारी दिनुभएको छ। उनीहरूलाई थप कार्यवाहीको निर्णय लिन अनुशासन आयोगको बैठक पछि भएको छ। पार्टी निर्णय विपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको र समर्थन जनाएको भन्दै राप्रपाले दलका नेता उद्धव थापालाई पदमुक्त गर्दै सदस्यता निलम्बन गर्ने निर्णय गरेको छ। बागमती प्रदेशमा आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिँदै हुनुहुन्छ। उहाँको सरकार जोगाउन राप्रपा निर्णायक बनेको छ। राप्रपाका 2 जनाले मात्रै समर्थन गरे पनि सरकार सुरक्षित रहनेछ, तर राप्रपा भित्र विवाद देखिएको छ। बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने विषयले राप्रपामा थप विवाद बढ़ेको छ। प्रदेश सरकारलाई विश्वासको मत दिने विषयमा राप्रपाका 2 सचेतकले फरक फरक व्हिप जारी गरेका छन्। आइतबार प्रदेश प्रमुख सचेतक कुमारी तामाङले थापाको विपक्षमा मतदान गर्न व्हिप जारी गर्नुभएको थियो। साथै मतदान गर्न नसक्ने सांसदलाई तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन भनिएको थियो। यसै गरी प्रमुख सचेतककै हैसियतमा डम्बर तामाङले अर्को व्हिप जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिन भन्नुभएको हो। नागढुङ्गा सुरुङ मार्गमा आजदेखि 9 सेटसम्मका निजी गाड़ीका लागि पनि आवागमन खुल्ला गरिएको छ। यसअघि आपतकालीन गाड़ीका लागि मात्र खुल्ला रहेको सुरुङमा बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म कार, जीप र भ्यानलाई परीक्षणका रूपमा चल्न दिएको छ। सुरुङ मार्ग सुरक्षा युनिटका अनुसार अहिलेका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। गुर्जो धारामा रहेको फ्लाइओभर पनि सञ्चालनमा ल्याइएको छ। सुरुङभित्र अधिकतम
गति प्रति घण्टा 40 किलोमिटर तोकिएको छ। सुरुङभित्र ओभरटेक गर्न र गाड़ी रोक्न पाइने छैन। पैदल यात्री दुई पाङ्ग्रे तथा प्रज्वलनशील पदार्थ बोकेका गाड़ीलाई भने सुरुङ मार्गमा प्रवेश निषेध गरिएको छ। झण्डै 29 अर्ब रूपियाँको लागतमा निर्मित 2.68 किलोमिटर लामो मुख्य सुरुङको गएको साउने घर गति उद्घाटन गरिएको थियो। एक हप्ताको परीक्षण र चालकहरूको अनुभव विश्लेषणपछि अन्य गाड़ीलाई पनि क्रमश प्रवेश दिने तयारी छ। नियमित सञ्चालनमा आएपछि भने गाड़ीको प्रकार अनुसार निश्चित शुल्क तोकिनेछ। काठमाडौँदेखि योजना बनाएर गएको युवाहरूको समूहले रामेछापका एक युवकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन्। रामेछापको मन्थली नगरपालिका साथ कल्लेरी बस्ने 32 वर्षीय करण विकले पुरानो बीसीबी साध्न काठमाडौँदेखि युवाको समूहलाई रामेछाप लगेर कुटपिट गराएका हुन्। तर उनको के रिसिभी थियो भन्ने खुल्न बाँकी रहेको छ। आइतबार बिहान सबेरै रामेछापको खाडादेवी गाउँपालिका टोका 35 वर्षीय जीवन विकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्। बिहान सबेरै खेतमा काम गरिरहेका जीवनलाई 8 जनाको समूहले सामूहिक कुटपिट गरी घाइते बनाएको हो। घटनास्थलबाट बेहोस अवस्थामा उद्धार गरिएका जीवनको काठमाडौँमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले करणको योजनामा काठमाडौँदेखि 4 वटा मोटरसाइकलमा गाउँ पुगेका युवाहरूको समूहले जीवनलाई कुटपिट गरे घाइते बनाएको बताइएको छ। राउतका अनुसार रामेछाप प्रहरीले कुटपिटमा संलग्न सबैलाई पक्राउ गरी ज्यानमा उद्योगको कसुरमा अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा 5 जना रामेछाप र 3 जना सिन्धुलीका युवा रहेका छन्। तीमध्ये एक युवती छिन्। उनीहरू सबै दलित समुदायका हुन्। पक्राउ पर्नेमा कुटपिटका मुख्य योजनाकार रामेछापको मन्थली नगरपालिका साथका करण विक, खाडादेवी तेनका गोपाल विक, सोही स्थानमा दिपेन्द्र लोहार, खाडादेवी एका नारायण लोहार र मन्थली सातकी दिपना खापी रहेका छन्। घटनामा संलग्न सिन्धुलीको सुनकोसे गाउँपालिका चारका रमण विक, सोही स्थानका रमेश विक र चतुरलाल विक रहेका छन्। उनीहरूले प्रयोग गरेको 4 वटा मोटरसाइकललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उदयपुरमा प्रहरीले 199 किलो गाजासहित टिप्पर चालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले कटारी नगरपालिका चार मरुवा खोला क्षेत्रबाट गाजासहित उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भदौ 7 गते राति करिब 1:45 बितिनीबाट कटारीतर्फ आउँदै गरेको ना 7/81 नम्बरको टिप्परलाई चेक जाँच गर्ने क्रममा गाजा फेला परेको थियो। गाजा फेला परेपछि टिप्पर चालक रूपन्देहीको देवदह नगरपालिका साथ स्थानीय ठेगाना भई हाल कटारी नगरपालिका 4 बस्दै आएका करिब 21 वर्षीय सोम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद गाजा कहाँबाट ल्याएको हो र उहाँले कहाँ लैजान लागिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आज सुनको भाव 3,200 रूपियाँले बढ़ेको छ। नेपाल सुनजाति व्यवसाय महासंघका अनुसार सुन तोलाको 3,22,700 रूपियाँमा कारोबार भएको छ। हिजो आइतबार सुन तोलामा 3,19,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदीको भाव तोलामा 10 रूपियाँले घटेको छ। हिजो 4,975 रूपियाँमा कारोबार भएको चाँदी आज 4,965 रूपियाँमा झरेको महासंघले जनाएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर, अमेरिकासँग व्यापार युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाई। अमेरिकाले क्यानाडाको 20 अर्ब डलरका वस्तुमा 50% महसुल लगाएपछि दुई देशबीच व्यापार तनाव चर्किएको छ। क्यानाडाले सेप्टेम्बर 8 अमेरिकी स्टील र डेरी लगायत वस्तुमा जवाफी महसुल लगाउने घोषणा गरेको हो। यातायात मन्त्री सेन डफिनले अमेरिकासँग व्यापार युद्ध जित्ने क्यानाडाको प्रयास मूर्खता भएको र यसले क्यानाडालाई विनाशकारी असर पार्ने चेतावनी
दिनु भएको ईएफपीले जनाएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने आफूहरू आक्रमणमा परेको भन्दै अमेरिकी महसुलको बराबर जवाफी कदम चाल्ने बताइएको छ। यसै घटनाले लामो समयदेखि दुई सहयोगी बीचको व्यापारिक सम्बन्धमा थप तनाव बढ़ाएको छ। हवस् त अहिलेलाई दिउँसो दुई बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह चार बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हेउ पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एण्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस दसजना, कफी बरिस्ता चारजना, क्यासियर दुईजना, हाउस किपिङ अथवा क्लिनर दुईजना, गार्डनर अथवा माली एकजना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 9851-40-41-98 र 9841-25-59-57।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: त्यसपाली आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-87-828, 98-27-27-82। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

आज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोजाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे। प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु भन्ने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं र आज पनि सही क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज सोमबारको व्यवसाय आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा थाहा छ। तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा छ। यदि नयाँ साथीको लागि चाहिँ आजको व्यवसायमा बस्ने गीत मार्फत चाहिँ तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। यो दिउँसोको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, अफिसियली कामतिर व्यस्त हुनुहुन्छ होला, कतिपय गाईको ठुला गर्दै हुनुहुन्छ होला, बाख्राको ठुला गर्दै हुनुहुन्छ होला, उकाले ओह्राले भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला र पनि यो व्यस्तताको समयमा पनि तपाईँले हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला, कतिपय साथीहरूले फोन डायल गर्ने प्रयास गरिराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर चाहिँ कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। एउटा मिठो गीत राख्नेछौ, किन हो र माया ए हो र माया पास रहेको छ, सो गीत हामी कार्यक्रममा राख्नेछौ। त्यसपछि तपाईँसँग कुराकानी गर्नका लागि उपस्थित हुने रहेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: किन हो रमाया एक मिठो गीत रहेको थियो भोकलमा हिमाल सागर अनु चौधरी लिरिक्समा म्युजिकमा हुनुहुन्छ विमल अधिकारी अरेन्जरमा कमल सौराग हुनुहुन्छ स्वर्गीत हामीले कार्यक्रममा राखिसकेका छौं यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू तपाईँको माझमा हामी राख्दै अगाडि बढ्नेछौ र तपाईँले पनि यसो गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ र साथै तपाईँले प्रत्यक्ष फोन गरेर पनि साथी संगीलाई सम्झन सक्नुहुनेछ तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर 0848 40 0026 फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: हेलो दिदी
0: नमस्कार हजुर अनिताजी बोल्नुभयो
1: हजुर
0: के छ आरामै हुनुहुन्छ अनिताजी
1: एकदम आरामै छु भन्नुपर्छ है दिदी हजुरलाई के छ त्यताको हाल खबर
0: म एकदम आराम कुशलै छु अनि यता रामेछापतिरको खबर पनि एकदम राम्रो छ रमाइलो छ मजाले काम लागिरहेको छ यस्तै छ भन्नुपर्छ अनि अनिताजीले खाजा लिएर भयो कि बाँकी छ त
1: मेरो अघि भर्खर खाना भएको दिदी मेलाबाट आएर अहिले खाजा खाने बेला भएन अहिले अहिले हुन्छ भन्छ है
0: अहिले एकछिन पछि चाहिँ खाजा खाने समय हुन्छ ठिक छ समयमै खाजा खानुहोला आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला कार्यक्रमलाई पनि फुर्सद भएसम्म सुनेर साथ दिनुहोला यति बेला हामी कार्यक्रमतर्फै लाग्छौ एउटा मिठो गीत बज्छ हजुरले आफ्नो आफन्तजन साथीजनलाई सम्झनुहोस् है त
1: हुन्छ फर्स्ट अफ अल दिदीहरूको लागि टेक्लिनसम्म रहने ललिता दिदीको लागि अनि दाई सन्देश तलङ्गीको लागि नवीन तलङ्गीको लागि र सुषमा तामाङको लागि र सुशीला तामाङको लागि भन्दैछु थ्याङ्क यू नमस्ते
0: हवस् सर नमस्कार उहाँ हुनुहुन्थ्यो सिन्धुलीदेखि अनिता रम्तेलजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा आउनुभयो छोटो मिठोमा साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ पालो तपाईँको 0848 40 0026 नम्बर तपाईँको लागि खुल्ला भइसकेको छ फटाफट फोन गर्नुहोला यति बेला साथी आइसक्नु भएको छ स्वागत गर्छु नमस्कार नमस्कार टेन बालाजी नमस्कार आरामै हुनुहुन्छ आराम हुनुपर्छ नि यसरी म आरामै छु भन्दाखेरि हामीलाई पनि कति धेरै खुसी लाग्छ नि निर्मलाजी अनि खाजा लिनु भयो कि बाँकी छ मेरो पनि बाँकी नै छ अब सँगै खानु पर्ला भनेर म चाहिँ हजुरलाई कुरेर बसिरहेको छु यतै आउनु छ है त अब जसरी आए पनि मेरो साथमा हुनु पर्यो हाम्रो निर्मलाजी अरू कुरा मलाई थाहा छैन उडेर आए पनि गुडेर आए पनि होइन जे गरेर आए पनि तर आउनु पर्यो है त अनि के छ त्यताको खबर सुनाउनुहोस् ठिक छ त्यता र यताको मौसम उस्तै छ यता पनि चर्को चर्को घाम लागिरहेको छ होइन अब राम्रो छ रमाइलो छ घमाइलो छ हाम्रो खबर पनि एकदम ठिकठाक छ यस्तै छ ठिक छ हामी कार्यक्रमतर्फै लागौ एउटा मिठो गीत राख्छौ हजुरले आफन्तजन साथीसँगलाई सम्झनु है त
1: Thank you.

हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने तपाईँको माझमा हामी एउटा मिठो गीत राख्छौ, गीतपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जान्छौ, विश्रामपछि फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239
4: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
4: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ, यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्, जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार, सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ, यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाउ, स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं, रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय,
5: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।

0: कार्यक्रममा एकदमै मिठो गीत राख्यौं। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना गरेकी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ। सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ? ध्रुवजी बोल्नु भयो है, आरामै हुनुहुन्छ नि? अघि पनि हाम्रो कुराकानी भइसकेको थियो है। ल, के छ नि, खाजा भयो कि बाँकी छ त? मेरो पनि बाँकी नै छ भन्नुपर्छ ध्रुवजी, कार्यक्रम सुन्दै हुनुहुन्छ होला। अनि अरू सुनाउनुहोस् त, खबरहरू के छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, खबरहरू सबै ठिकठाकै छ है। ल त्यसो भए हामी कार्यक्रमतर्फै लाग्दा हुन्छ है। ल त्यसो भए कार्यक्रममा अर्को एउटा फेरि पनि गीत बज्छ, तपाईँले साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: हजुर, श्रीराम दाल शङ्कर ढकाललाई एकदम मुख्य राखेको भन्छु। रोशन श्रेष्ठ, सबिन श्रेष्ठ अनि मनोज साथी, दिनेश नेपाली, प्रियव्रत हुनुहुन्छ, निर्मला पौडेल, निर्मला लामा, निर्मला बगत, रिया यदी, रिता कुमार बहिनी, काठमाडौँ नेपाल, प्रिया बहिनी, दोरम्बाको बहिनी, दुर्गा थानी, सुमित एकदम मुख्य राखेको भन्छु। अनि सुशीला बस्नेत लगायत जति पनि साथीहरू मेरो जग्गा
0: हुन्थ्यो। ध्रुव पाण्डेजी हुनुहुन्थ्यो मन्तली देखे, उहाँले पनि छोटो भिडियोमा साथी सङ्गीलाई सम्झना गरेर छुटिसक्नु भएको छ। पालो तपाईँको फटाफट फोन गर्नुहोला, समय बाँकी छ अझै, तपाईँसँग हामी कुराकानी गर्न सक्छौ होइन। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, नमस्कार। हाम्रो नवीनजी बोल्नुभयो,
2: ठ्याक्कै भन्नु पर्छ हजुर।
0: निकै छ अनि हजुरको खबर, खाजा लिनुभयो कि बाँकी छ? हुन्थ्यो। ध्रुव पाण्डेजी हुनुहुन्थ्यो मन्तली देखे, उहाँले पनि छोटो भिडियोमा साथी सङ्गीलाई सम्झना गरेर छुटिसक्नु भएको छ। पालो तपाईँको फटाफट फोन गर्नुहोला, समय बाँकी छ अझै।

0: सुनेर साथ होला पनि भन्न चाहन्छु। खाजा पनि भइसकेको छ, हाम्रो त बाँकी नै छ नवीनजी, अब केही समय पछि हुन्छ। हजुर एक्लैले खानु भएछ, खै हामीलाई सम्झिनु भएन त।
1: हजुर सम्झेको थियो दिदी, हजुर के हामी त अलि टाढा परेर
0: सम्झिनु त सम्झिनु भएको थियो, टाढा भएको कारणले गर्दाखेरि चाहिँ अब आउन भ्याउनुहुन्न भनेर खानु भयो होइन त। ल ठिक छ, खानुपर्छ नि समयमा, अब हामी टाढा छौँ, नजिक भएको भए त अवश्य पनि हामीलाई पर्खिनुहुन्थ्यो होला हाम्रो नवीनजीले। कस्तो लाग्यो कार्यक्रम सुन्दै हुनुहुन्छ, कहिले कहिले त आराम पनि गर्नुपर्छ होइन र। ल ठिक छ, कार्यक्रममा हामी अर्को एउटा फेरि गीत बज्छ, साथी सङ्गीलाई सम्झनुहोस् है त। नवीन तोलाङ्गीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद कार्यक्रममा आउनुभयो, साथीसँगलाई पनि सम्झना राखेर उहाँले पनि छुटिसक्नु भएको छ। पालो तपाईँको तपाईँको लागि पनि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ 0440 40 0026। यो नम्बरमा डायल गरेर तपाईँ फटाफट कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँसँग म कुराकानी गर्ने तर्फ लागिहाल्छ। हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्ते
0: नमस्ते नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता सिन्धुलीको तिन कन्याबाट संगीता तामाङ।
0: संगीताजी बोल्नुभयो, के छ, आरामै सन्चै हुनुहुन्छ? म पनि त्यस्तै छु, आराम कुशलै छु भन्नुपर्छ। अनि यो समय एकदम होइन, यता चाहिँ अब मन्द मन्द घाम लागिरहेको छ, अहिले चाहिँ अघि भन्दा केही काम अलिक कम भएको कि जस्तो भएको छ। हाम्रो समग्रमा ठिक छ, हाम्रो खबरहरू त्यताको खबर के छ सुनाउनुहोस्।
2: यता पनि ठिकै छ, हाम्रो चाहिँ मन्दमन्द घाम लागिरहेको छ, पानी पर्ला लागिरहेको छ, यस्तै छ हाम्रो चाहिँ दिदी हजुर।
0: त्यताले यताको मौसम उस्तो उस्तै लगभग मिल्न गएछ होइन। ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
2: ए आज चाहिँ मैले कार्यक्रम सुनेको छैन भनेर चाहिँ दिदी हजुर, के गर्नुपर्ने?
0: आज त केही गर्नु पर्दैन, हाम्रो कार्यक्रममा चाहिँ अब एकदमै मिठो गीत बज्छ कार्यक्रममा एकछिन पछि, त्यस मार्फत चाहिँ आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नु पर्ने हुन्छ है त। साथीले सम्झनुहोस्।
2: हुन्छ, यति मिठो सबैको धन्यवाद दिदीहरूको लागि, प्राविधिकमा को हुनुहुन्छ आजको लागि, यहाँ सुन्दारण भएको छ बहिनी गोमाको लागि भनेर चाहन्छु। त्यसै गरी मेरो साथीहरू हुनुहुन्छ सरस्वती कपडी मगरको लागि, मनसपाको मगरको लागि, भन्ने मलाई चाहिँ जति साथीले सम्झा भन्ने तिमीलाई तिमीलाई सम्पूर्णको लागि भन्ने छिटो जान्छु दिदी। नमस्ते, बाई।
0: हवस् त, नमस्कार। उहाँ चाहिँ सङ्गीताजी, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, उहाँले पनि साथीसँगलाई सम्झना राखेर सिकिसक्नु भएको छ। अब जो भने फेरि पालो तपाईँको रहेको छ, के समय बाँकी छ, तपाईँसँग हामी छोटो मिठोमा कुराकानी गर्छौँ, अनि त्यसपछि तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि ओझेल पढ्ने समय भइसकेको छ। यति बेला साथी हुनुहुन्छ, को हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु, नमस्कार। नमस्ते नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? के तोलाङ्गी भन्नुभयो, फेरि नाम भन्नुहोस् त। सावित्रा तोलाङ्गीजी बोल्नुभयो, सानो मान्छे हुनुहुन्छ हो? कहाँ हो, हाम्रो सानो मान्छे चाहिँ कति वर्षको हुनुभयो?
3: 7 वर्ष
0: हुनुभयो। ल सानो मान्छे रहेछ होइन, खुसी लाग्यो। अनि हाम्रो सावित्राजीको खबर के छ? एकदम ठिक छ है। अनि यता आउनुहोस् न रामे साथीतिर है, कस्तो मलाई त अहिले यो आवाज सुनेर हजुरलाई भेट्न मन लागिसक्यो हाम्रो सावित्राजीलाई। ल ठिक छ, भोलि पर्सि आउनुहोस् है, नबिर्सिकन है त। अनि कार्यक्रम धेरै मनपर्छ हजुरलाई? पर्छ है, सुन्ने गर्नुहुन्छ। अनि स्कुल जानुहुन्छ कि हुन्न त? जाने गरेको छ। कतिमा पढ्नुहुन्छ? दुईमा पढ्नुहुन्छ, राम्रोसँग पढ्नुहोस् है त। ल अनि खाजा भयो त हजुरको?
3: भयो।
0: ल भयो, अनि खोइ त दिदीलाई चाहिँ सम्झिनु पर्दैन?
3: भोलि पर्सि।

भोलिपर्सि सम्झिनुहुन्छ है? ल ठिक छ, मिठो कुराकानी भयो, अब समय पनि कम छ, सानो मान्छेसँग कुराकानी गर्न पाएँ, एकदमै धेरै खुसी छु। अन्य बसाइ पनि आउँदै गर्नुहोस् है त। ल साथीसँगले सम्झनु पर्ने हुन्छ, कसलाई सम्झनुहुन्छ याद गर्नुहोस् त। बाबा मम्मीलाई सम्झिनुहुन्छ है? बाबा मम्मीको धेरै माया लाग्छ, त्यही भएर सर्वप्रथम चाहिँ हाम्रो सावित्रीजीले चाहिँ बाबा मम्मीलाई सम्झिनु भयो। ल हामी आजको बसाइबाट छुटाउँमा अर्को बसाइमा पनि यसरी नै फोनमा बोल्नु पर्छ, फेरि पनि आउँदै गर्नुहोस् है त। हवस् त, नमस्कार। हुनुहुन्थ्यो सानो मान्छे, हुनुहुन्थ्यो 7 वर्षको हुनुहुन्थ्यो होइन, सावित्रा तोलाङ्गेजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ फोन मार्फत कुराकानी गर्न सक्दिनँ होइन, समय कम छ, तपाईँसँग कुराकानी गरेर हामी कहिले थाक्दैनौ, तर पनि धेरै साथीहरूसँग कुराकानी गर्न मन हुन्छ होइन, समय कतिखेर समयले लेटो काटिसकेको छ पत्तै हुँदैन। तपाईँसँग यसरी नै मिठा कुराकानीको साथमा सहयात्रा गर्दाखेरि दिन बितेको पनि थाहै हुँदैन, त्यसैले तपाईँसँग सधैँभरि यसरी नै हामी कुलमिली गर्दै अगाडि बढ्नेछौ भन्न चाहन्छु। यति बेला हुनुहुन्छ माधव ढुङ्गेलजी हुनुहुन्छ। नमस्कार हजुर, म माधव ढुङ्गेल बिर्तामोड छापाबाट चाहिँ साथीहरू सम्झनु पर्दा उमा ढुङ्गेल, त्यसै गरी बुनु अस्मी सोताङ भूमिका, त्यसै गरी मुकुराङ राई भन्नुभएको छ, मनकुमारी भन्नुभएको छ है, त्यो होला है ठिक छ। त्यसै गरी गीता झुङ्गाना राई, अनिता गीता लिम्बू, त्यसै गरी हुनुहुन्छ कल्पना साम्पाङ हुनुहुन्छ, जेनी लिम्बू मिठिया प्रेमी राई, अनिसा पूर्वेली, आकाश राई, सुदीप बान्तवा, कविता मगर, अञ्जली श्रेष्ठ बान्तवा, छामलिङ, त्यसै गरी कुमारी उमहाङ लवाती, निशा बान्तवा राई, दिलु सानो याम्पू, रत्न बहादुर थापा, मनको साथी जीवन कार्की मुना, कुन्सी युबी, सानी बुनु सरस्वती, मुना मुखिया, कमला मुखिया, अनलाई चाहिँ गुड डे भन्नुभएको छ। माधवजीलाई पनि विशेष धन्यवाद। अञ्जु मगर्जी हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ। टेक बहादुर पुमाजी हुनुहुन्छ, सञ्चालिका सम्झनाजी नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर चौबन्दी गढी नगरपालिका बेल्टार राई टोलचोकबाट फेसबुक लाइभमा हजुरको रेडियो 102.1 मेगाहर्ज भन्दै हुनुहुन्छ। उदय गढीको हरेक पालिका तीजको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।

र त्यसै गरी हुनुहुन्छ सपना तामाङजी हुनुहुन्छ हजुर नमस्ते नमस्कार सुन्दैछु है सिन्धुलीबाट सपना तामाङ हो राम्रो लाग्छ है नाना खाचा लिनुभयो त अनि सन्चै हुनुहुन्छ नाना मलाई पनि मलाई चाहिँ मिल्छ भने गरिबले गर्ने माया सस्तो हुन्छ र धनीले गर्ने माया कस्तो हुन्छ र बोलुको गीत चाहिँ बजाइदिनुहोस् न है नाना प्लिज भन्नुभएको छ हामी राख्ने प्रयास गर्छौँ है सपनाजी र त्यसै गरी हुनुहुन्छ अर्को साथी मिनु लम्तरी मगरजी हुनुहुन्छ नमस्ते नमस्कार सुन्दैछु पाल्पा पालुङ घर भइहाल्छ साउदी अरेबियाबाट सम्झना छ सबैमा भन्दै हुनुहुन्छ भनेर विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ सोना कन्दुङबाजी हुनुहुन्छ सेवारो नमस्कार आरजे सम्झना आशिष हजुर म सोना कन्दुङवा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो सम्झना छ साथीहरू टीकाराम सुनवा लेखक बान्तावा राई सुस्तानी भोजी लामा दिनेश देवन सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी मेरो सरस्वती खत्री हिराबहादुर लगाई लीलाराज कम्बाङ अन्जान थुलुङ पवित्र तामाङ अनिता आरेल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सृजना सापकोटा सुनिता बेगा सृजना युङहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज महत र त्यसै गरी दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता ठाडु रिमा साई सम्झना नेवा खर्गी रिमिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रन्जु मगर केशव सेन्चुरी सन्तोषी अमिर छेत्री क्रिस ढुङ्गा नाइबत खड्गी युक्तवर्षा श्रेष्ठ देवेन्द्र दाहाल घायल अबिर मान देवेन किशोर अन्जान समीर स्वर्गीय किरात आरजी जीवन चामलिङ राईबेले आछामे विनायक सिंह रत्न शमशेर थापा सुनिता युङमी गुलुङ सबै सबैलाई भन्नुभएको छ सोनाजीलाई पनि विशेष परिवार व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ अर्को साथी अमिनाजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ अमिनाजीलाई पनि विशेष धन्यवाद लगभग तपाईँले पठाउनुभएका सन्देशहरू मैले वाचन गरिसकेको छु कार्यक्रमलाई सुनेर साथ दिनुभयो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु जो जति साथीहरू कार्यक्रममा धेरै साथीहरूसँग आज चाहिँ हामीले कुराकानी गर्न सफल भयौं र उहाँहरू सम्पूर्ण साथीहरूलाई पनि एकैमुष्टमा धन्यवाद व्यक्त गर्दछु कार्यक्रममा अवधिभर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि भनाइदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि समीक्षणबाट यथिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि भनाइदेखि धन्यवाद व्यक्त गर्दै अन्तिम कार्यक्रमको अन्तिममा हाम्रो सपनाजीले रुचाइमा पार्नुभएको गीत छ गरीबले गर्ने माया भन्ने प्रमोद खरेलको आवाजमा रहेको यस्तो गीत हामी कार्यक्रममा छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा
2: अन भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सुरुवात पहिले मुख्य खबर। नाचुङ्गा सुरुङ मार्ग आजदेखि 9 सिटसम्मका निजी गाडीलाई पनि प्रयोग खुल्ला, तत्कालका लागि शुल्क नलाग्ने। 12 प्रहरीले किशोरसँग लिएको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि प्रश्न, एकजना प्रहरी पक्राउ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन प्रेस काउन्सिलको आग्रह। मानव वन्यजन्तु द्वन्दको समाधान स्थानीय स्तरमै खोजिनु पर्नेमा सरकारवालाको जोड, राहत भन्दा बीमा कार्यक्रमलाई प्राथमिकता दिन वन मन्त्रालयको सुझाव। अर्को जलमार्गबाट चल्ने जहाजहरूसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित, मध्यपूर्वको तनाव थप बढ़न सक्ने। र टप इन T20 श्रृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नागढुङ्गा सुरुङ मार्गमा आजदेखि 9 सिटसम्मका निजी गाडीलाई पनि आवागमन खुल्ला गरिएको छ। आपतकालीन गाडीलाई मात्र खुल्ला रहेको यो सुरुङमा बिहान 9 बेलुका 6 लागि कार, जीप र भ्यानलाई परीक्षणको रूपमा चल्न दिइएको हो। सुरुङ मार्ग सुरक्षा युनिटका अनुसार अहिलेका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने गर्जुधारामा रहेको फ्लाइओभर पनि सञ्चालनमा ल्याइएको छ। सुरुङभित्र अधिकतम गति प्रति घण्टा 40 किलोमिटर तोकिएको छ। ओभरटेक गर्न र गाड़ी रोक्न पाइँदैन। पैदलयात्री, दुई पाङ्रे र प्रज्वलनशील पदार्थ बोक्ने गाडीले भने सुरुङ मार्गमा प्रवेश पाउने छैनन्। झण्डै 29 अर्ब रूपियाँको लागतमा निर्मित 2.68 किलोमिटर लामो यो मुख्य सुरुङको गएको साउन 11 उद्घाटन गरिएको थियो। एक हप्ताको परीक्षण र चालकहरूको अनुभव विश्लेषणपछि अरू गाडीलाई पनि क्रमशः प्रवेश दिने तयारी छ। नियमित सञ्चालनपछि भने गाडीको प्रकार अनुसार निश्चित शुल्क तोकिनेछ। 12 एक बालिकाको बलात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एकजना प्रहरी पक्राउ परेका छन्। किशोरको बयान चलिरहेका बेलामा बयान कक्षमा खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धानका क्रममा एक प्रहरीलाई पक्राउ गरेको हो। भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने खुलाएका छन्। प्रहरीले गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो। भिडियो कसरी र कसको संलग्नतामा बाहिर गयो भन्ने बारेमा छानबिन भइरहेको र दोषीमाथि कार्यवाही गर्ने मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो। व्यक्ति गोपनीयता सम्बन्धी ऐन 2075 अनुसार अदालतमा अभियोग पत्र दायर नभएसम्म अनुसन्धानका क्रममा रहेका आरोपीको पहिचान वा बयान सार्वजनिक गर्न पाइँदैन। यसैबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालकको बयान भिडियो भाइरल बनाउनु गलत भएको बताउनु भएको छ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन आग्रह गर्दै उहाँले दोषीलाई कानून बमोजिम सजाय हुनुपर्ने तर न्यायको प्रक्रिया उल्लंघन गर्न नहुने उल्लेख गर्नुभएको छ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि स्थानीय स्तरमै समाधान खोज्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हात्ती र बाँदर जस्ता वन्यजन्तुको व्यवहार वातावरण अनुसार छिटो परिवर्तन हुने भएकाले यसको समाधान पनि स्थानीय स्तरमै खोजिनुपर्ने बताउनुभयो। झन्झटिलो राहत प्रणाली सुधारेर बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा उहाँको जोड़ छ। 2067 7 वन्यजन्तुको क्षति बापत 1,00,000 शुरू गरेको राहत दायरालाई अहिले 17 पुर्याएको भए पनि र राहत प्रक्रिया झन्झटिलो भएको भन्दै उहाँले अब बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर सह अस्तित्व कायम गर्नुपर्ने बताउनुभयो। बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक ओम छेत्रीले सह अस्तित्वका नाममा किसानले मात्रै सबै भार बोक्नुपर्ने अवस्थाको अन्त हुनुपर्ने बताउनुभयो। वन्यजन्तुका कारण किसानले बाल नालीको क्षतिसँगै मानसिक तनाव र बसाइसराईको जोखिम समेत भोग्नु परेको उल्लेख गर्दै उहाँले किसानको जीविकोपार्जन र वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन बीच सन्तुलन मिलाउनु पर्ने धारणा राख्नुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। दुवैजनाले वारिस मार्फत अदालतमा रिट निवेदन दिनुभएको हो। कांग्रेस केन्द्रीय समितिले असोज 16 19 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। त्यस विरूद्ध देउवा र खड्काले रिट पेश गर्नुभएको हो। विशेष महाधिवेशन बारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले अनुमति पनि दिएको थियो। त्यसैले यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने र नहुने देउवा र खड्का लगायत संस्थापन इतर पक्षको भनाई छ। अहिले रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ, गएको पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01590 61 89, मोबाइल 97072540 89।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
8: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उदयपुरको बेलका नगरपालिका नम्बर 5 जहरडामा स्कूल बस अटो ठोकिँदा 3 जनाको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। बिहान 9:45 समयमा सुपाडेबाट लालबजारतर्फ गुडिरहेको अटो र विपरीत दिशामा गुडिरहेको सफल आदर्श इंग्लिश बोर्डिङ स्कूलको बस एक आपसमा ठोकिएका प्रहरीले जनाएको छ। दुर्घटनामा अटोमा सवार 5 जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गोपा अस्पताल धरान लगिएको थियो। उपचार क्रममा अटो चालक बेलका नगरपालिका 5 का 28 वर्षका इन्द्र थापा, 34 वर्षकी इन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। इरानको संसदले होर्मुज जलमार्ग हुँदै जाने व्यापारिक जहाजहरूसँग शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले हिजो यस सम्बन्धी मस्यौदा कानूनलाई पारित गरेको इरानी संचार माध्यमले जनाएका छन्। यस विषयमा इरानी संसदमा गएको मार्च महिनादेखि छलफल शुरू भएको थियो। यद्यपि इरानले तत्कालै यो शुल्क असुल्न भने पाउने छैन, यो नियम पूर्ण रूपमा लागू हुनका लागि अझै सम्पूर्ण संसदमा भोटिङ भई पारित हुने पर्नेछ र त्यसपछि इरानको सर्वोच्च निकाय गार्जियन काउन्सिलले यसलाई अनुमोदन गर्नुपर्ने थप प्रक्रिया बाँकी नै छ। प्रस्तावित कानून अनुसार इरानले जलयात्रा सुरक्षा र वातावरणीय सेवा उपलब्ध गराए बापत यो शुल्क लिन लागेको हो। इरानको यो कदमले विश्व तेल बजारमा ठूलो हलचल ल्याउन सक्ने अनुमान छ। विश्वको झण्डै 20% कच्चा तेलको व्यापार यही हर्मुज मार्ग भएर हुने गर्दछ। यदि यो शुल्क लागू भयो भने कच्चा तेलको ढुवानी लागत बढ्नेछ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य महँगो हुने जोखिम बढ़ेको छ। यस्तै अहिले मध्यपूर्वमा द्वन्द्व चर्किरहेको बेला इरानको यो निर्णयले क्षेत्रीय तनाव झनै बढ़ाउने विश्लेषकहरूले बताएका छन्। पश्चिमा राष्ट्रहरूले यसलाई इरानको रणनीतिक दबावको रूपमा लिएका छन्। यसले अन्तर्राष्ट्रिय जल यातायातको स्वतन्त्रतामाथि चुनौती थप्दै समग्र मध्यपूर्वको सुरक्षा अवस्थालाई थप जटिल बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ। अब खेल खबर। नेपाल ए टोलीले अस्ट्रेलियामा जारी टप इन टी20 श्रृंखलामा आज तेस्रो खेल खेल्दैछ। नेपाल र होवर्ट हुरिकेन्स एकाडेमी बीचको खेल डार्विनमा रहेको मरारा क्रिकेट मैदानमा अहिले 3:15 शुरू हुनेछ। प्रतियोगितामा नेपाल ए र होवर्ट हुरिकेन्स एकाडेमी दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ। दुवै टोलीले यसअघि खेलेका 2-2 खेल गुमाएका छन् र अंकविहीन छन्। नेपाल एले प्रतियोगिताको पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले हारेको थियो। दोस्रो खेलमा भने नेपाल ए बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भयो। नेपाल ए 9 टोली सहभागी प्रतियोगिताको अंक तालिकाको पुच्छारमा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सुरुङमार्ग आजदेखि 9 सिटसम्मका निजी गाडीलाई पनि प्रयोग खुल्ला, तत्कालका लागि शुल्क नलाग्ने। 12 प्रहरीले किशोरसँग लिएको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि प्रश्न, एकजना प्रहरी पक्राउ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन प्रेस काउन्सिलको आग्रह। मानव वन्यजन्तु द्वन्दको समाधान स्थानीय स्तरमै खोजिनुपर्नेमा सरकारवालाको जोड। राहतभन्दा बीमा कार्यक्रमलाई प्राथमिकता दिन वन मन्त्रालयको सुझाव। हर्मुज जलमार्गबाट चल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित, मध्यपूर्वको तनाव थप बढ़न सक्ने। र टप इन टी20 श्रृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै।
2: नदीको शिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181। वेबसाइट झुले.com.np।
3: NBL अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर। कर्जा अवधि 5 वा 7 वर्षसम्म
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
7: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242 44-28-242
9: Come once, you will certainly be benefited.
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसानले प्रदर्शन गरेका छन् देशभरका कुखुरा पालक किसानले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् उत्पादनको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने र लागत जोखिम तथा लगानीका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने उनीहरूको माग छ भारतबाट भइरहेको कुखुरा र चल्ला तस्करी सरकारले नियन्त्रण गर्न सक्दा आफूहरूले न्यूनतम बजार मूल्य समेत पाउन नसकेको कुखुरा पालक किसानको गुनासो छ किसानका समस्या गुनासो र सुझाव सुन्न छुट्टै आयोग तथा संयन्त्र गठन गर्नुपर्ने देशभरका किसानले दैनिक वास्तविक बजार मूल्य थाहा पाउने पारदर्शी सूचना प्रणाली लागू गर्नुपर्ने आन्दोलनरत कुखुरा पालक किसानको माग छ प्रहरीले चोरीको स्कूटर र यात्रुको ल्यापटप सहित एकजना राइड शेयरिङ चालकलाई पक्राउ गरेको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार झापाको दमकका 39 वर्षका सरोज खनाल पक्राउ परेका हुन् नक्सालबाट भक्तपुरसम्म जाने क्रममा एक यात्रुले ल्यापटप रहेको झोला स्कूटरमै बिर्सेपछि चालक खनाल सम्पर्कविहीन भएका थिए यात्रुको निवेदनका आधारमा खोजी गर्दा प्रहरीले उनलाई नयाँ बस पार्कको एक होटलबाट पक्राउ गरेको हो अनुसन्धानका क्रममा खनालले अर्कै व्यक्तिको आईडी प्रयोग गरेर राइड शेयरिङ चलाउँदै आएको र उनले प्रयोग गरेको स्कूटर समेत गएको असार 23 गते गोगोबाट चोरी भएको खुलेको छ यसअघि फेला परेको अर्को एक चोरीको मोटरसाइकलमा समेत खनालको नागरिकता भेटिएकाले उनी गाड़ी चोरी धन्दामा लामो समयदेखि संलग्न रहेको प्रहरीको अनुमान छ पशुपतिनाथ मन्दिरमा चन्द्रमास अनुसार साउन महिनाको अन्तिम सोमबार साउन शुक्ल पक्षको अन्तिम सोमबारको विशेष पूजा सम्पन्न भएको छ कोषले तोकेको दक्षिणाको रसिद काटेर 325 जना भक्तजनहरूले पशुपतिनाथमा विशेष पूजा गरेका हुन् चन्द्रमास अनुसार अन्तिम सोमबार भएकाले बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको बाक्लो उपस्थिति र घुइँचो लागेको छ बोलबम यात्रीहरू राति 2 बजेदेखि नै लाममा बसेका थिए भने मन्दिरका चारै ढोका राति 4 बजे खोलिएको थियो पशुपति क्षेत्र विकास कोषका अनुसार सनातन संस्कृतिमा चाडपर्व चन्द्र मास अनुसार मनाइने भएकाले पनि आज पनि सौर मास अनुसारका सोमबार जस्तै ठूलो संख्यामा भक्तजनहरू दर्शन तथा पूजा आराधनाका लागि पुगेका हुन् र ललितपुरमा रहेको किस टिचिङ हस्पिटल र भारतको मेधान्त गुरूग्रामको संयुक्त आयोजनामा बाल चिकित्सा शल्य चिकित्सा तथा बाल युरोलोजी सम्बन्धी विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा बालबालिकामा देखिने जटिल शल्य तथा युरोलोजिकल समस्या आधुनिक उपचार पद्धति र जटिल अवस्थाको व्यवस्थापन बारे दुवै देशका चिकित्सक बीच ज्ञान तथा अनुभव आदान प्रदान गरेको किस अस्पतालले जनाएको छ कार्यक्रममा मेधान्तका बाल शल्य चिकित्सक डाक्टर सन्दीप कुमार सिन्हाले बालबालिकाको स्वास्थ्य समस्याको समयमै पहिचान सही निदान र आधुनिक उपचार पद्धतिको प्रयोग महत्वपूर्ण हुने बताउनु भएको छ दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक नागढुङ्गा सुरुङ मार्ग आजदेखि 9 सिटसम्मका निजी गाड़ीका लागि पनि प्रयोग खुल्ला तत्कालका लागि शुल्क नलाग्ने भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्ने माग र चोरीको स्कूटर र यात्रुको ल्यापटप सहित काठमाडौँमा एकजना राइड शेयरिङ चालक पक्राउ अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिने गरौं नमस्कार

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9054501575 9841690669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
3: बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
4: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
4: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिटसप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
7: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एकजना बेकरी शेफ एकजना सिनियर कुक दुईजना कुक चारजना किचन हेल्पर एकजना डिसवासर दुईजना फूड एन्ड बेभरेज म्यानेजर दुईजना वेटर वेट्रेस 10 जना कफी बरिस्ता 4 जना क्यासियर 2 जना हाउसकिपिङ अथवा क्लिनर 2 जना गार्डनर अथवा माली 1 जना नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ नयाँको लागि तालिमको व्यवस्था छ खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस् थप जानकारीको लागि मोबाइल नम्बर 9768552357
8: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
9: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
8: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9145259597

0: горбану нукулаги рот, семент, джоста пата, тайны, кабата лаунивла, перью мантали матестурам радюрку посылте каула батит.
1: Кака, тимла этини тачайна, аба хамрай мантали ма дипжоти адвар энд сапплайерс хуля ни кака?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एण्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ
6: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
7: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
7: त्यसो भए ध्यान दिएर सुन्ने
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
7: सुन्नु भए त
6: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
3: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-01-14 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
9: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
10: सम्पर्क नम्बर 0845-41-143-98-63-023-422
9: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
10: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
9: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
10: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
9: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: राखेको छ मेरो मन गएको आफ्नो देखा आफैमा लुकेको छ यो बेता संसारलाई किन देखाउनु छ आज हामी सबै यहाँ नाच्न आएको साथीभाइ सबैजना रमाइलो गर्न आएको म किन पोख्दै छु आफ्नो मनका भावना सबैको यो साँझ रमाइलो गर्ने चाहना त्यसैले म भन्छु सबैलाई आऊ साथीभाइ साथ दिउ सबै मलाई हामी सबैजना मन टोर मिलाए Hey Ray, what do you say? Kakizana kick you hate today. Hey Ray, what do you say?
1: Kalo kalo, rasa pani kika laksha. Kina huyu apu chanya, divano laksha. Yo kana nai abo chalu jasu laksha. Apu jivan dewa rishi lasu jistai laksha. Bhabi rin kele chidi yo meru nidhar ma. Aji kalo fara kao gai chuti no bewa ma. Hana priye, mokhe chuti mu na jar ma. Ahi le maru dai chutu meku wa dhar ma. Molai, kari diyo do bako ma kina. Garo hudu wahi chan. माया लुदिन बिताउन न आउने मेरो सपनीमा सताउन तिमीसँग बिताएका समय पनि बिर्सिन मनमा लुखाउनै सक्छु न त तिमीलाई भन्नै सक्छु तिमीलाई कति चाहन्छु भने तिमीलाई नै म रोज्छु भने

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
3: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ
4: खाली जमिनमा रुख तथा घाँस रोपौ भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौ नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

नमस्कार, अपराह 4 बजेको रानी छाप खबरमा स्वागत छ। म ललिता हाई हो। तपाईँले यो खबर हजुरको रेडियो बेक्स 2.2 मेगाहर्ज, साथै तामाको सीएफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.mpका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। काठमाडौँदेखि योजना बनाएर गएको युवाहरूको समूहले रामेसापका एक युवकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन्। रामेसापको मन्थरी नगरपालिका साधक कल्लेरी बस्ने 32 वर्षीय करण विकले पुरानो रेसिभी काठमाडौँदेखि युवाको समूहलाई रामेसाप लगेर कुटपिट गराएका हुन्। तर उनको के रेसिभी थियो भन्ने खुल्न बाँकी रहेको छ। आइतबार बिहान सबैले रामेछापको खाडादेवी गाउँपालिका नौका 35 वर्षीय जीवन विकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्। बिहान सबैले खेतमा काम गरिरहेका जीवनलाई 8 जनाको समूहले सामूहिक कुटपिट गरी घाइते बनाएको हो। घटनास्थलबाट बेहोश अवस्थामा उद्धार गरिएका जीवनको काठमाडौँमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले करणको योजनामा काठमाडौँदेखि 4 वटा मोटरसाइकलमा गाउँ पुगेको युवाहरूको समूहले जीवनलाई कुटपिट गरी घाइते बनाएको बताउनु भएको छ। पक्राउ गरी ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा 5 जना रामेछाप र 3 जना सिन्धुलीका युवाहरू छन्। ती मध्ये एक युवती छिन्। उनीहरू सबै दलित समुदायका हुन। पक्राउ पर्नेमा कुटपिटका मुख्य योजनाकार रामेछापको मन्थली नगरपालिका साथका करण विक, खाँडादेवी तेङका गोपाल विक, स्थानका दिपेन्द्र लोहार, खाँडादेवी एकका नारायण लोहार र मन्थली साथकी रिपना खाती रहेका छन्। घटनामा संलग्न सिन्धुलीको सुनकोशी गाउँपालिका 4 का रमन विक, सोही स्थानका रमेश विक र चतुरलाल विक रहेका छन्। उनीहरूले प्रयोग गरेका 4 वटा मोटरसाइकललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन गरिएको छ। मन्थलीमा आयोजित पार्टीको प्रथम नगर बिलाले लोक गुरसिंह तामाङको अध्यक्षतामा 37 सदस्यीय नगर कमिटी चयन गरेको हो। नवनिर्वाचित कमिटिको उपाध्यक्षमा चिना तामाङ, महिला उपाध्यक्षमा सरिता महाजे, सचिवमा पासाङ लामा र सहसचिवमा बाबुराम मोक्तान चयन हुनुभएको छ। पार्टीका अध्यक्ष कुलमान गिरसिंहको प्रमुख आतिथ्यता तथा चिना लामाको संयोजनमा सम्पन्न भेलामा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय नेता रामकृष्ण लामा, जिल्ला अध्यक्ष अञ्जन लामा, होमराज खोपाङ्के मगर, देव बहादुर लामा, बागमती प्रदेश संयोजन प्रवीण कुमार बल तथा केन्द्रीय युवा विभागका प्रमुख राज मैनाली लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। सर्वसम्मत रूपमा नेतृत्व चयन भएपछि सहभागीहरूले पार्टीको गठनलाई स्थानीय तहसम्म थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। सिन्धुलीको सुनकोशी गाउँपालिका 6 स्थित खहरे पुलमा स्कुटी दुर्घटना हुँदा 2 जना घाइते भएका छन्। आइतबार बिहान करिब 10:50 जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको मध्य प्रदेश 02-00-07-9741 नम्बरको स्कुटर सड़कमा रहेको ढुङ्गामा उछिटिएर अनियन्त्रित भए खहरे खोलाको बायाँ साइड स्थित डिभाइडरमा ठोकिँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले आज जानकारी दिएको छ। स्कुटर जिल्ला उदयपुर त्रियोगा नगरपालिका 5 निवासी करिब 20 वर्षीय निशान कार्कीले चलाएका थिए। दुर्घटनामा चालक कार्कीको टाउको बायाँ आँखा मुनि, दुवै खुट्टाको घुँडा र दाहिने हत्केलामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था
मध्यम रहेको छ। स्कूटीको पछाडि सवार महोत्तरी जिल्ला जोलेश्वर नगरपालिका दुई निवासी करिब 22 वर्षीय महित थापाको टाउको र ढाडमा चोट लागेको छ। प्रहरीले दुवै घाइतेलाई खाल्टे स्थित आत्मीय सामुदायिक अस्पतालमा पुर्याएको थियो। प्रारम्भिक उपचारपछि दिउँसो 31 बजे दुवैलाई थप उपचारको लागि एम्बुलेन्स मार्फत काभ्रेको धुलिखेल अस्पताल पठाएको छ। क्षतिग्रस्त स्कुटी इलाका प्रहरी कार्यालय फुरकोटको नियन्त्रणमा रहेको छ। सिन्धुपाल्चोकमा इन्द्रावती खोलाको बगरमा पानी जमेको खाल्डोमा डुब्रिएको बालकको मृत्यु भएको छ। इन्द्रावती गाउँपालिका 11 बोर्डर गाउँका राजेन्द्र बाजीका 8 वर्षीय छोरा सोमटार बाजीको आइतबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। बलक सोमराज साथीसँग पौडी खेल्न गएको र नदी किनारमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ। उच्च अदालत पाटन हेटौडा हिजो लास्टमा दायर भएका दुई छुट्टाछुट्टै रिटमा आज न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। अदालतले विपक्षीको माग अनुसार तत्काल अन्तरिम आदेश जारी भनेको छैन, तर अन्तरिम आदेशबारे निर्णय लिन दुवै पक्ष भदौ 10 छलफलका लागि बोलाएर पिछी तोकेको छ। अदालतले निवेदकले माग गरे बमोजिम आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने सम्बन्धमा आधार प्रमाण र कारण खुलाएर विपक्षीहरूलाई बाँचोको म्यादबारे 15 दिनभित्र लिखित जवाफ पेश गर्नु भनेको छ। बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङ र अधिवक्ता ओम प्रसाद ढकालले छुट्टा छुट्टै रिट दायर गर्नुभएको थियो। दुवै निवेदनमा मुख्यमन्त्री नियुक्तिको आधार बनेको समर्थन विवादित रहेको र त्यसलाई मान्यता दिए नियुक्त गरिएको प्रक्रिया संविधान सम्मत नभएको जिकिर गरिएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 168 उपधारा 2 अनुसार भदौ 4 गते थापा मगरलाई मुख्यमन्त्री नियुक्ति गर्नुभएको थियो। मुख्यमन्त्री थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची रहेको छ। हवस् त अहिलेलाई अपरान्ह 4 बजेको रामेछाप खबर यति नै। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता आयु पनि यस खबरबाट बिदा हुन्छु। नमस्ते।

0: कर्मचारी आवश्यकता सिन्धुली को खुरकोट नजिकै बीपी हाईवे मा निर्माणाधीन नया होटल रिसोर्ट तथा कफी शॉप का लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एक जना, बेकरी शेफ एक जना, सिनियर कुक दुई जना, कुक चार जना, किचन हेल्पर एक जना, डिशवाशर दुई जना, फूड एंड बेवरेज मैनेजर दुई जना, वेटर वेट्रेस दस जना, कॉफी बरिस्ता चार जना, कैशियर दुई जना, हाउसकीपिंग अथवा क्लीनर दुई जना, गार्डनर अथवा माली एक जना, नया तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-41-4198 र 98-41-25-59।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्यासको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: रंग बहार रंग बहार
3: बजट संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ।
2: बजट पेन्स

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाले उरालेको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामी साथ खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज सोमबारको बसाई हामीले तपाईँकी आवाजमा मिठा रमाइला मन सुने लोकभाकाहरू सुन्छौं। त्यसको लागि तपाईँले 0848 40 00 26 सहभागिता जनाउनु पर्ने हुन्छ भने तपाईँ यो समय उकाली उराली देखदेश सिधाई राख्नु भएको छ होला। साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाई प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं। कार्यक्रममा मिठा रमाइला तीजका गीतहरू बज्छ, साथसाथै तपाईँकी आवाजमा पनि गीत सुन्छौं। मैले तपाईँलाई भनिसकेको छु, फटाफट फोन गर्नुहोस्। तपाईँको लागि हाम्रो नम्बर खुल्ला छ। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्र नेपाली पात्र हजुरको न्यूज डटकम हजुरको याप तामाको सीएफएम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्। साथै तपाईँले हामीलाई कमेन्ट पठाएर पनि सहभागिता जनाउन सक्नुहुन्छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना कड्कीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायु भने यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो एउटा गीत। त्यसपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: كانك يوم كسر بات مرا كيو شين دو مالا اني بادري بانجيني كابا سمرا هاي تيد من ديت سكي تا نايتا بات اني بولكو جيت باي كوتي جيت راكي سكي كازم لوي شوف دا عمرا ناك روي كوسا تيسي غري سنجيت سندا ستافا روي كوسا اتويلا حمي تباي سنگ روي رسو ياترا غري روي كازم تباي ريا ملاي देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डटकम हजुरको यात्रामा कुशी एफएम 95 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ यति बेला पनि चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो हेलो हेलो कोही साथी सम्पर्कमा त हुनुहुन्थ्यो तर उहाँसँग हामीले प्रत्यक्ष कुरा गर्न सकेनौ साथी उहाँको आवाजमा हामीले मिठो गीत सुन्न सकेनौ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु पालो तपाईँको रहेको छ आजको व्यवसायमा तपाईँसँग रहेर सहयात्रा गर्छौ पाँच बजेसम्म गीत गाउन आउने साथी मलाई गीत गाउन मन छ है भन्ने साथीले सहभागिता जनाउनु होला तपाईँको लागि हाम्रो नम्बर खुल्ला नै रहेको छ तपाईँले सधैँभरि डायल गर्नुभएको नम्बर रहेको छ पनि भने मैले तपाईँले धेरै साथीले हामीलाई फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ हामी तपाईँका फेसबुक कमेन्टहरूलाई पनि वाचन गर्नेछौँ यो कार्यक्रममा आइतबारदेखि शुक्रबारसम्म मात्रै आउने गर्छ तपाईँले अपराह चार बजीको रामी छाप खबरपछि करिब पाँच बजीसम्म सुन्न सक्नुहुन्छ तपाईँ फटाफट फोन डायल गर्दै आफ्नै आवाजमा मिठा भाका सुन्नको लागि तपाईँ तत्पर रहेर बस्नु भएको छ भन्ने लागेको छ बेला सम्पर्कमा साथी आइसक्नु भएको छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
1: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर यो आवाज कुन ठाउँदेखि हो के तामाङ भन्नुभयो सङ्गीता भन्नुभयो के छ हाम्रो सङ्गीता आजको खबर सङ्गीताजी हेलो सङ्गीताजी सङ्गीता तामाङजी हुनुहुन्थ्यो सिन्धुलीबाट उहाँको आवाज हामीले सुन्न सकेनौ अलिकति उहाँ हिन्दी हुनुहुन्छ कि जस्तो पनि छ अब कार्यक्रममा यता फोन लगाइराख्नु भएको छ तपाईँको ध्यान अन्त भयो भने चाहिँ तपाईँसँग हामीले कुरा गर्न सक्दैनौ त्यही भएर तपाईँको बल्ल बल्ल फोन लागेको हुन्छ हामी यहाँ चाहिँ एकहरू बोलेर नै तपाईँको फोन चाहिँ लागेको छ है नत्र भनेर तपाईँ त्यसरी बस्नुभयो भने चाहिँ अन्य साथीले पालो पाउनुहुन्न त्यही भएर तपाईँले चाहिँ कार्यक्रममा फोन गरेपछि के गर्नुपर्छ भन्ने नियमहरू तपाईँलाई थाहा छ हामीले हरेक कार्यक्रममा भनिराख्नु पर्दैन होला पनि जस्तो लाग्छ किनकि कहिलेकाहीँ कार्यक्रमहरू तलमाथि हुनु होला कुरा छ तर कार्यक्रमका नियमहरू के छन् कस्तो छन् के गर्नुपर्छ कार्यक्रममा आइसकेपछि भन्ने कुराहरू चाहिँ यहाँहरू सबैजनालाई थाहा हुनुपर्छ भन्ने लाग्छ यति बेला हामीलाई फेसबुक लाइभबाट टिकाराम सुनवारजीले कमेन्ट पठाउनु भएको छ उहाँ लेख्नुहुन्छ कमेन्ट मार्फत दर्शन नमस्कार म टिकाराम सुनवार तिनजुरी मीडिया ग्रुपको सदस्य रामेसाब घर भइहाल काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ साथीहरूलाई सम्झन पर्दा सुना कन्दमा मीडिया प्रेमी निर्मला ओनेम जीवन सुब्बा कमला मुखिया लक्ष्मण मगर काइल अभिरमान सुनवार त्यसै गरी राज परे मगर देवासकोटा कमल श्रेष्ठ सहयात्री उमेश अञ्जन राई भूमिका राई त्यसै गरी उहाँले धेरै साथीको नाम लेख्नु भएको छ म तपाईँको साथीको नाम वाचन गर्दैछु रामलाल साङपाङ राई लक्ष्मण किराते रामलाल सुमन त्यसै गरी प्रेमकला आचार्य मुना मुखिया टिका आइडु पलपल अपेक्षा चिन्ह अधिकारी अनेश दिलदु खिरविया सजना बाजे मीडिया प्रेमी निर्मला उनेम मीडिया प्रेमी मगर्नी आयुषा रिता राई बुधवीर तामाङ जमिन्दार बाबु इमान्दार छोरो सरस्वती खत्री कोपिला चामलिङ राई मनको साथी जीवन कार्की लगायत सबैको लागि भन्दै हुनुहुन्छ यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
2: दिदी नमस्ते
0: नमस्ते हजुर देवजी सन्चै आरामै हुनुहुन्छ
2: हजुर म बिहानदेखि अहिलेसम्म एकदम आराम कुशलै एकदम भन्नुपर्छ है त एकदम राम्रो रमाइलै पनि सँग दिन बितिसकेको छ अहिलेसम्म पनि घाम लागिन्छ भन्नुपर्छ यतातिर भन्नुपर्छ अनि दिदी हजुरको के छ खाजा खानुभयो कि बाँकी छ
0: मेरो खाजा भइसकेको छ अब कार्यक्रम सुन्दै हुनुहुन्छ मजाले घाम लागेको छ भन्नुहुन्छ यता पनि मजाले घाम लाग्दैछ आज समग्रमा बिहानैदेखि घाम लागेको छ मौसम सफा छ बाहिर हिँड्ने बाहिरको काम गर्ने हो भने पक्की घामले एकदमै पोल्छ चर्को छ घाम अब यदि बाहिर हिँडेर बाहिरको काम गर्नु परेको भए चाहिँ मलाई बिहानदेखि अहिलेसम्म घामले पनि कालो बनाइसक्थ्यो होला देवजी। ल अरू त सबै ठिकै छ, के छ अरू नयाँ खबर बताउनुहोस्। बिहानदेखि अहिलेसम्म खास त्यस्तो परिवर्तन त छैन होला?
2: खासै त्यस्तो परिवर्तन केही पनि भएन है दिदी हजुर, अब नयाँ त्यस्तो खासै केही पनि भएन, सबै पुरानैसँग बित्यो दिन भन्नुपर्छ है।
0: ल अब समग्रमा राम्रैसँग दिन बिताउनु भएछ, खुसी लाग्यो। अब चाहिँ हामी देवजीको आवाजमा मिठो भएका सुन्छौ नि त
2: दिदी, गीत छैन नि त मलाई।
0: हाम्रो देवजीलाई गीत गाउन आउँदैन भन्नु त एकाध यसको कथा भने जस्तो हुन्छ, हाम्रो देवजीले मिठो गीत गाउनुहुन्छ।
2: हुन्छ म थोरै गाउने प्रयास गर्छु नि त पुरानै भएका।
0: ल हुन्छ सुरु गर्नुहोस्।
2: ल तिमी धरानमा भए चिताउन गाह्रो भयो, तिमी रातै बिताउन वनमा काँडा छ, तिमी उता म यता जान्छ तर छ, तर बिरानो नसम्झ माया गाडा छ, म भए चिताउन गाह्रो भयो, दिन रातै बिताउन वनमा काँडा छ, तिमी उता म यता जान्छ तर छ, तर बिरानो नसम्झ माया

0: तर बिरानो नसम्झ माया गर छ।
1: ल देवजीले अब तिमी उता म यता ज्यान त टाढा छ भन्नुभयो कि त्यस्तै हो कि गीत मात्रै हो देवजी?
0: गीत मात्रै हो मेरो, काहीँ कतै पनि कोही पनि
1: काहीँ कोही कतै छैन भन्नुभयो। आफ्नो नातादार आफ्नो परिवार त हुनुहुन्छ होला नि त?
0: हजुर हजुर, हाम्रो लागि खासै कोही पनि छैन जस्तो लागिरहेको छ मलाई है।
1: छैन जस्तो लागिरहेको छ भन्नुहुन्छ, जस्तो मात्रै हो कि छैन भन्नुहुन्छ देवजी?
0: हजुर हजुर, गीत मात्रै मनपर्छ, एकदम पुरानो गीतहरू सुनिरहेको, पहिल्यैदेखि गुनगुनाउने गरिरहेको, त्यस कारणले गर्दाखेरि पनि आज यही गीत मैले गुनगुनाएँ भन्नुपर्छ है त
1: दिदीहरू। ल हुन्छ देवजीले, एकदमै मिठो अनि पुरानो भाका यो पक्कै पनि, पुराना पुराना लोक भाकाहरू सुन्नको लागि हामीलाई मन लोभ्याउँछ। अब अहिलेको पनि नराम्रो त छ भन्न मिल्दैन गीत सङ्गीतहरू, अहिलेको हेऱ्यो पहिलाका धेरै मेलोडीहरू होइन, धेरै मनसुने लोक भाका, ती लोक शब्दहरू मिसिएका छन्, ती शब्दहरूले नै हामीलाई गीत सुन्न बढी प्रेरणा दिइरहेको हुन्छ। त्यही भएर चाहिँ हामीले विशेष गरी पुराना भाकाहरू सुन्छौं। मैले पनि अब कार्यक्रममा त सबै खालको गीतहरू बजाउनु पर्छ होइन देवजी, तर म पनि घरमा यहाँबाट घर गइसकेपछि मैले पनि विशेष गरी पुराना भाका नै सुन्ने गर्छु कि, किनकि पुराना भाका सुन्दै खाना बनाउँदै अथवा अन्य कामहरू गरे भने एकदमै मनै आनन्द हुन्छ कि। त्यही भएर विशेष गरी मैले पुराना गीत संगीतलाई नै स्थान दिन्छु, पुराना लोक भाकाहरू बढी सुन्छु म पनि। खुसी लाग्यो कार्यक्रममा आएर गीत गाइदिनु भएकोमा, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि भने हामी छोड्छौँ है।
0: नमस्ते
1: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी सिन्धुली झाँगा छोरी रातमाटादेखि हुनुहुन्थ्यो, उहाँले तिमी उता म यता भन्ने बोलको गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छु पालो तपाईँको। तपाईँलाई पनि यस्तै मेच्छा र माइला लोक भागाहरू गाउन आउँछ भने तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। तपाईँ उकाली उराली गर्दा, भन्ज्याङ चौतारी गर्दा, साथै पाखा पखेरामा हिँड्दा, काम गर्दा, घाँस दाउरा गर्दाखेरि साथीहरूसँग कहिलेकाहीँ पाखातिर रहँदा दोहोरी पनि गाउनुहुन्थ्यो होला, त्यस्तै भागा आजको कार्यक्रममा तपाईँले गाउन सक्नुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो
2: दिदी, नमस्ते,
1: साथमा लोक संगीतका अभिवादन। नमस्ते हजुर, यहाँलाई पनि साथमा लोक संगीतका अभिवादन भने मैले पनि कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: के
1: शेर्पा भन्नुभयो?
2: छोकी शेर्पा।
1: छोकी
2: हजुर, छोकी शेर्पा।
1: हाम्रो छुक्केजीसँग मेरो पहिले पनि कुरा भएको थियो है?
2: एकचोटि कुरा भएको थियो, धेरै लङ टाइम पछाडि भन्नुपर्छ है।
1: त्यही त औँसी पूर्णिमा आउनुहुन्छ छुक्केजी, त्यही भएर म त बिर्से छु कि।
2: हजुर, धेरै भयो नि त तपाईँसँग बोलेको, त्यही भएर हजुरले बिर्सिसक्नु भयो होला नि।
1: अब बिर्सनी पऱ्यो हेर्नु, सधैँभरि आउनु भएको भए तपाईँको नाम ठेगाना तपाईँ के गर्नुहुन्छ हरेक दिन कहाँ जानुहुन्छ के गर्नुहुन्छ भन्ने कुरा चाहिँ मलाई सबै थाहा हुन्थ्यो। अब तपाईँ कहिलेकाहीँ मात्र आउनुहुन्छ, अब मलाई आजभन्दा 15 दिन अगाडि तपाईँको सबै व्यक्तिगत विवरण मलाई बुझाउनु भयो तर मैले फेरि बिर्सेँ, मैले लेखेर राखिनँ कि, त्यस्तो भयो।
2: हजुर गाह्रो छ नि दिदी, अब धेरै समस्या हुन्छ, अब गाउँघरमा कामहरू अहिले धेरै हुन्छन्, त्यही भएर अब प्रोग्राममा कल लगाउन अलिकति बिजी हुन्छु, त्यही कारणले नि आउन नसके, तर एकदमै सम्झिरहेको छु नि हजुरलाई।
1: मलाई के भनेर सम्झनुहुन्थ्यो ल भन्नुहोस् त छुकीजी?
2: उहाँ दिदी एकदम राम्रो बोल्नुहुन्थ्यो हजुरको रेडियोमा, एकदमै सम्झिन्छु कि म।
1: त्यति मात्रै भनेर सम्झनुहुन्थ्यो मेरो लागि?
2: अब तपाईँको नाम त मलाई ठ्याक्कै सुरुदेखि, अब प्रोग्राम सुरुदेखि सुन्नु पाएको थिएन अस्ति पनि, आज पनि हजुरको नाम त मलाई त्यति याद भएन होइन।
1: मेरो नाम थाहा छैन?
2: थाहा छैन नि, सुरुदेखि सुन्न पाएँ त अब थाहा पाउँथ्यो होला, सुरुदेखि ठ्याक्कै सुन्न पाएँ हजुरलाई, त्यही भएर।
1: भनेपछि सुकीजी मसँग अहिलेसम्म 2-3 पटक भए कुराकानी गर्नुभएको, कार्यक्रममा आउनुभयो, तर जस्तो मैले हाम्रो छोकेचीको नाम बिर्से जस्तै मेरो पनि नाम यहाँले बिर्सनु भयो अथवा यहाँलाई याद भएन, अब कार्यक्रम सुरुदेखि सुन्दिनँ भन्नुभयो होइन साथी? सुरुदेखि सुन्न नभ्याए तापनि, नसके तापनि तपाईँले कार्यक्रम यति बीचबाट सुन्नुभयो भने कार्यक्रमको अन्तिममा पनि हामीले नाम त भनेका हुन्छौ नि फेरि।
2: अब यस्तो हो कि दिदी, अब रेडियो मार्फत बज्दैन हाम्रो गाउँतिर होइन, अब अनलाइन सुनिरहेको हुन्छ, अब त्यसलाई अब ठ्याक्कै अनलाइनमा अब बसेर सुन्न पाइँदैन कि, कामहरू पनि हुन्छ अनि एकछिन सुन्यो फेरि एकछिन गयो एकछिन सुन्यो एकछिन गयो त्यस्तो गर्नु कि, त्यही भएर अलिकति अनुभव हो।
1: ल त्यसो भए आज म सुकीजी र मेरो परिचय गरौँ। मेरो नाम चाहिँ यहाँलाई थाहा छैन भन्नुभयो, मेरो नाम चाहिँ ललिता आयो र यहाँको नाम चाहिँ सुकी शेर्पा।
2: हजुर हजुरको चाहिँ ललिता भन्नुभयो।
1: हजुर हजुर
2: हुन्छ, अब चाहिँ म मेरो मनमा सेभ गरिराख्छु है त हजुरको नाम।
1: ल मनमा सेभ गर्नुभयो नि हुन्छ, कम्प्युटर डेस्कटपमा सेभ गर्नुभए पनि हुन्छ, मोबाइलको डेस्कटपमा सेभ गर्नुभए पनि हुन्छ, जहाँ सेभ गर्नुहुन्छ नहराउने गरी सेभ गर्नुहोस्।
2: हस् हुन्छ, अबदेखि चाहिँ म हराउँदिन, अबदेखि चाहिँ हजुरको नाम थाहा पाएँ, अब चाहिँ म बिर्न।
1: ल हुन्छ, अब बिर्सि दिन भन्नुभएको छ, कार्यक्रममा आउनुभयो, मैले बिर्सेँ भने चाहिँ मेरो लागि माफी दिनुहुन्छ हाम्रो छुकेजीले भन्ने आशा गर्छु अहिले नै है।
2: होइन होइन हजुरले त अब बिर्सेँ नि, म ठ्याक्कै भनिहाल्छु नि म तपाईँलाई।
1: ल ठिक छ, भन्नुहुन्छ पछि, हाम्रो साथीहरूले हामीलाई माया गर्नुहुन्छ, खुसी लाग्छ कार्यक्रममा आउनुभएको छ। आज चाहिँ गीत सुनाउनु पर्ने हुन्छ नि,
2: आज चाहिँ पुरानो भाका गाउने हो कि क्या हुने दिदी?
1: हजुर हजुर, पुरानो पुरानो लोक भाकाहरू गाउनु पर्छ। आज कुन चाहिँ भाका गाउनुहुन्छ त, तिजकै भाका गाउनुहुन्छ कि अरूकै भाका गाउनुहुन्छ?
2: मलाई तिजको त अब म शेर्पा पर्यो, तिज पनि खासै मनाइँदैन, अब तिजको भाका नि मलाई आउँदैन होइन दिदी, म एउटा गाउँछु नि है, खासै गाउन त आउँदैन त्यति साह्रो, गाउने खालको वाइज त छैन, म छोटो गाउने कोसिस गर्छु।
1: ल पहिले गीत सुनौ, त्यसपछि आवाज छैन भन्नुभएको छ, के रहेछ म त्यसमा छोटो केही शब्द जोड्छु, ल गीत गाउनु सुरुमा।
2: हुन्छ

0: आसदानी तेरे गाँव सुना दी
1: लुखी जी गाउन आउँदैन भन्नुहुन्थ्यो नि छोरी त गाउनु भयो लय शब्द सबै मिलाउनु भएको छ है त यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अन्य बसैमा पनि आउनुहोस् अहिलेको लागि छोड्छौँ है हस् त नमस्ते भर्खर सम्पर्कमा हुनुहुन्थ्यो चुकी शेर्पाजी हुनुहुन्थ्यो उहाँले दैला मुनि जाऊ भन्ने बोलको बाटा गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो तपाईँको तपाईँ यो समय कार्यक्रम उकाली उराली सुन्दै हुनुहुन्छ होला धेरै साथी फेसबुक लाइभमा जोडिराख्नु भएको छ धेरै साथीको कमेन्ट वाचन हुन्छ है भनेर पनि सुन्नको लागि आशा गरेर बसिराख्नु भएको छ होला स्वास्थ्य हामीले धेरै साथीको आवाजमा गीत सुन्ने प्रयत्न पनि गरिरहेका छौँ आजको व्यवसायमा 048-40-0026 को नम्बर खुल्ला छ यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
2: नमस्ते नमस्कार है
1: नमस्ते नमस्कार धनुजी
2: हजुर
1: फ्याट्टै चिन्छु है मैले किन होला
2: हजुर
1: मैले फ्याट्टै चिन्छु किन होला
2: चिन्नु पर्यो नि
1: कति साथीले म सधैँ आउँदा नि चिन्नुहुन्न भनेर गुनासो गर्नुहुन्छ धनुजीको चाहिँ स्वागतमै आवाज सुन्दै चिनिन्छ किन हो यस्तो जस्तो कि तपाईँ हाम्रो धेरै माया छ जस्तो लाग्छ कि
2: हजुर माया छ नि त मलाई झन् कराइ लाग्छ हजुरको
1: कति माया छ मेरो
2: आकाश भन्दा फराकिलो सागर भन्दा गहिरो होइन
1: आकाश भन्दा पनि फराकिलो भन्नु आकाश त हाम्रो आँखाले जति देखिन्छ त्यतिसम्म मात्रै फराकिलो देखिन्छ होइन र सागर पनि कति गहिरो छ भन्ने कुरा चाहिँ हामीले अनुमान लगाएर भन्न सकिँदो रहेन रहेछ कि धनु
2: सक्न त सकिँदैन तर भनाइमा चाहिँ त्यो हुँदो रहेछ कि माया कति छ भने कति के भन्छ नि पहिलाको भनाइहरूमा
1: ठिक छ पक्कै अब यहाँले आकाश भन्दा फराकिलो सागर भन्दा त्यति धेरै गहिरो माया छ हामीलाई माया दिनुभएको छ यो माया पक्कै पनि यहाँले भन्नुभएको भन्दा अझ धेरै अझ बढी होस्
2: हजुर हिमाल भन्दा अग्लो पनि छ भन्नु भन्छु है त
1: ठिक छ अब हिमालमा पनि जान मन छ हामीलाई हामी नै हिमाल जति भइदिउँ भन्ने पनि छ कहिले काहीँ अब हिमालतिर नि घुम्न जान मन लाग्ला कहिले काहीँ हामीलाई चन्द्रमामा घुम्न जान मन लाग्ला कहिले काहीँ अब यहाँले सागर भन्दा नि गहिरो भन्नुभयो होइन कहिले काहीँ सागरमा त्यो नदीमा गएर नि कहिले काहीँ पौडी खेल्न मन लाग्छ तर पौडी खेल्न आउँदैन हेर्नुहोस् त भन्नु चाहिँ यो सबै केही पनि नजानेपछि चाहिँ गाह्रो हुने रहेछ क्या
2: हो नि एकदमै हो नि
1: अब न सागरमा गएर पौडी खेल्न आउँछ न चन्द्रमा पुग्न सकिन्छ हेर्नुहोस् न यस्तो छ परिस्थिति
2: सक्न त सकिँदैन हाम्रो माया मात्रै हो सक्न त सकिँदैन
1: ठिक छ मैले
2: के कुरा गर्नु होइन अब हजुरहरूलाई भेटघाट गर्न त सकेको
1: हामीले पनि त सकेको छैन त्यसो भए त
2: भेटघाट गर्न सकिएको छैन नि त हजुरहरूलाई त्यो त के कुरा गरौँ त्यो हिमाल छ भनेको अब आकाश छुन सक्ने भनेको त त्यो त छुट्टै कुरा हो तर त्यहीँ रामेछाप हुनुहुन्छ यहीँ ओखलढुङ्गाबाट त्यहीँ भेट्न सकेको छैन हेर्नु न यस्तो विडम्बना होइन
1: ओखलढुङ्गामा होइन पोखरी झरना
2: हजुर हो त नि
1: अब म पोखरी झरना घुम्न जसरी भए पनि मिलाएर आउँछु
2: एकदम एकदम मिलाएर आउनु होला अनि मलाई पनि सुटुक्क यति बेला आउँछौ भन्नु होला म पनि पक्कै पनि आउनेछु है त
1: ल हुन्छ म यहाँसँग सम्पर्क गर्छु त्यसपछि आउँछु अब यो जस्तो कि हिजो आज बर्खायामको समय छ बर्खायामको समयमा आउँदाखेरि चाहिँ बाटोको गतिविधि अथवा त्यहाँ आउन जानु कतिको सहज असहज चाहिँ के हुन्छ धनुजी
2: अप्ठ्यारै छ नि अब मन्थलीबाट यता धोबीको बाटो एकदमै अप्ठ्यारो छ भनेर भनिरहनु भएको छ तर म चाहिँ अब दसैँमा आएदेखि म यताउता हिँडेको छैन हाम्रो मम्मी बाबा उता काठमाडौँ जाँदाखेरि अस्ति अब गाडी बिग्रेर त्यतै अब अलग भएर पनि मन्थलीतिर बसेर पनि जानुभयो एक रात मन्थलीमै बसेर जानुभयो त्यस्तो विडम्बना छ है अब त्यो मन त्यो जुन धोबी बजारभन्दा अलिक उता चाहिँ होइन त्यहाँ चाहिँ बाटो बनाइँदै गर्दाखेरि अनि त्यहाँनिर कस्तो छ क्या अप्ठ्यारो न अप्ठ्यारो फोहोर आउँदै मैले थाहा पाएको त्यहाँनिर गाह्रो छ त्यही भएर पनि यताउता हिँड्नै जाँगर मर्ने क्या
1: त्यसो भए बर्खायामको बेलामा आउनु भएन यहाँले अब सुनाइसक्नु भएको छ समस्याहरू होइन हामीले एक त बाटो चिनेको छैन, अथवा बाटो नचिनिसकेपछि पनि अब हामी त्यस्तो समस्याहरूमा पर्यौँ भने गाह्रो हुन्छ। त्यसो भए हामी युथको समयमा आउँछौँ है।
2: एकदम युथको समयमा भन्दा पनि धेरै पछि होइन, यो दसैँ तिहारको माझमातिर दसैँ तिहार कटिसकेपछि भए पनि हुन्छ। अनि झरना चाहिँ त्यहाँनिर झरना चाहिँ सुक्न पाउँदैन नि त, हामीले एकदमै राम्रो हेर्न पाउँछौँ नि त। त्यही भएर चाहिँ यो मङ्सिर अगाडि नै आउनु
1: ल ठिक छ, मङ्सिर भन्दा अगाडि नै, बिहेको सिजन भन्दा अगाडि नै आउँछु।
2: हुन्छ, बिहेको सिजनमा आउनु भन्दा त अब दिदीलाई के भन्नु है।
1: त्यही त यस्तो हुन्छ नि, त्यता पनि त अब कहीँ कति दाई भाइहरूको बिहे भयो भने, दिदी बहिनीहरूको बिहे भयो भने त्यता बिहे भोज पनि खाँदै आउनु हुन्थ्यो भन्ने प्रसङ्ग थियो। अब हामी त्यता जोडेनौ, ठिकै छ, रमाइलो मिठो कुराकानी छ, हामी समय मिलाएर आउँला, हामी धनुजीलाई पनि भनौँला। यति बेला चाहिँ हामीलाई आज कुन गीत सुनाउनुहुन्छ धनुजीले?
2: हुन्छ, एउटा पुरानै भाका म गुनगुनाउँछु नि।
1: ल सुरु गर्नुहोस्।

0: त्यति नै भन्न चाहन्छु त।
1: ल भन्नुहोस् न, त्यही पनि मनसुनी भाका पो गाउनु भयो त।
0: हजुर, एकदमै मनपर्ने भाका पनि हो, पहिला पहिला होइन रेडियो तिन गन्की बस्ती होइन यस्ता यस्ता भाकाहरू, पहिला पहिलाका भाकाहरू, अनि त्यस्तै त्यस्तै भाकाहरू धेरै मनपर्छ भनौँ न।
1: ल ठिक छ, यहाँले पनि आफूलाई मनपर्ने मिठो भाका गाइसक्नु भएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, अन्य बसाइमा पनि आउनुहोस्। अहिलेको लागि भने छोडो समय।
0: नमस्ते,
1: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, ओखलढुङ्गादेखि हुनुहुन्थ्यो। आज हामीले कार्यक्रममा गीत राखेर हामी फटाफट साथीकै आवाजमा गीत सुन्छौ, त्यसपछि कमेन्टहरू भाषण गर्दै हामी विदा पनि हुनुपर्ने ढिला भइसकेको पनि छ। 4:44 गइसकेको छ। फटाफट साथीको आवाजमा भाका सुनिरहेका छौ। आधी घण्टाको समय हुन्छ कार्यक्रममा, त्यही भएर साथीकै आवाजमा भाका सुनु भन्ने प्रयत्न छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: हेलो दिदी, नमस्ते।
1: नमस्ते हजुर, नमस्ते। यो आवाज हाम्रो हुनुहुन्छ सन्देश जी अथवा नवीन जी?
2: ठ्याक्कै नवीन जी भन्नुपर्छ दिदी।
1: ल, नवीन जीको खबर के छ सुनाउनुहोस्।
2: एकदम ठिक छ दिदी, हजुरको के छ? रामी साहब लगायत
1: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ है त नवीनजी।
2: हजुर,
1: अनि हाम्रो नवीनजी लगायत सिन्धुलीतिरको के छ, के हुँदैछ, मौसम कस्तो छ, यति बेलाको समयमा के गर्दै हुनुहुन्छ भन्नुहोस् न।
2: हजुर दिदी, हजुर एकदम मौसमहरू सब एकदम राम्रै छ, बसी बसाइ भन्नुपर्दा है दिदी। हजुर,
1: आज चाहिँ बस्दै हुनुहुन्छ, आज कुनै पनि केही काम छैन?
2: आज काम छैन भन्दाले नि दिदी हजुर, म यसो अलिअलि घाँस काट्ने, घर फ्यामिलीहरू मेला जानु भएको छ, अनि नानीहरू हेर्ने घाँस नै त्यही भइरहेछ भन्नुपर्छ है दिदी हजुर।
1: अनि हाम्रो नवीनजी लगायत सिन्धुलीतिरको के छ, के हुँदैछ, मौसम कस्तो छ, यति बेलाको समयमा के गर्दै हुनुहुन्छ भन्नुहोस् न।
2: हजुर दिदी, हजुर एकदम

0: अथवा बाँकी नै छ।
1: हजुर, दुई चाहिएको दिदी हजुर, तर मलाई अलिकति म एक टाइम खाँदा हुन्थ्यो भन्यो भने वस्तुलाई चाहिँ त्यस्तो माया मारेको छैन, चार टाइम पाँच टाइम दिनको चाहिँ दिइरहेछ भन्नुपर्छ हजुर थिङ्किङमा।
0: ल ठिक छ, आफ्नो लागि नभए पनि आफूले पालेका ती जनावरहरूले बोल्न सक्दैनन्, भोक लाग्यो भन्न सक्दैनन्, तिर्खा लाग्यो भन्न सक्दैनन्, त्यही भएर चाहिँ आफूले पालेपछि आफैले बुझेर उनीहरूलाई कति बेला के खानेकुरा दिने, कति बेला पानी दिने भन्ने कुरा हाम्रो नवीनजीले बुझ्नु भएको छ, त्यही भएर दिनुहुन्छ।
1: हजुर एकदमै भन्नुपर्छ दिदी हजुर।
0: ल ठिक छ, अब जस्तो कि हाम्रो नवीनजीले चाहिँ दिनको तीन चार पटक घाँस पानी कुँडो दिन्छु भन्नुभएको छ, जस्तो यो बर्खायामको समयमा हरेक समय अथवा चौबिसै घण्टा यदि पानी परिरहेको बेलामा चाहिँ यहाँले गाईबस्तुलाई चाहिँ अब कसरी हेरचाह गर्नुहुन्छ तानी?
1: एकदम राम्रोसँग हेरचाह गर्ने गरेछ दिदी हजुर, आफू उनीहरू चर्न सक्दैनन् निमा, अनि त्यही भएर आफू छाता ओढेर प्लास्टिक ओढेर भने पनि भिजेर भने पनि दिने गरेको छ है दिदी हजुर, त्यस्तो वस्तुहरूको माया मारेको छैन अहिलेसम्म।
0: ल ठिक छ, एकदमै जे गर्नु भएको छ हाम्रो नवीनजीले राम्रो गर्नुभएको छ, किनकि आफूले पालेपछि पालेको वस्तुलाई आफू भिजेर भए पनि आफू भोको भए पनि अगाउनुपर्छ भन्ने मान्यता राख्नु भएको छ, खुसी लाग्यो। यति बेला चाहिँ अब व्यक्तिगत रूपमा कुरा गर्दा हाम्रो नवीनजीले चाहिँ खाजा खानुभयो कि छैन त, कि गाई बस्तुलाई मात्र खुवाइराख्नु भएको छ?
1: हजुर गाई बस्तुलाई पनि दिएको, अहिले त अन्तिममा आएर छोरीले खाजा साजा बनाएर दिएको दिदी हजुर, मैले खाएको छु भन्नुपर्छ है।
0: ल खाइसक्नु भयो, अघि आएर बस्नुभयो अनि हामीलाई सम्झाउनु भयो।
1: हजुर एकदम सम्झिरहेको भनेको छ है दिदी हजुर, माया मार्न पनि सकेको छैन, रेडियो भने एकदम रिली लाग्छ मलाई, अहिलेसम्म माया मारेको छैन आफूले बुझुन्जली, अहिलेसम्म आफू अन्तिमसम्म एकदम कुरा सुन्नेवाला छ है दिदी हजुर भन्न सक्छु।
0: ल ठिक छ, पक्कै पनि रेडियो प्रेमी मित्रको लागि रेडियो अझै पनि प्रेम नै छ, रेडियो प्रति कति माया छ, कति प्रेम छ र रेडियो किन सुन्नुपर्छ भन्ने कुरा नियमित रेडियो सुन्ने श्रोताको लागि मात्रै थाहा हुन्छ होइन, वा पछिल्लो समय हामी जस्तो विभिन्न युट्युबहरू आए, फेसबुक आए, टिकटकहरू आए, व्हाट्सएप लगायतका विभिन्न एपहरू आइरहेका छन्, ती एपहरूले गर्दाखेरि चाहिँ हाम्रो दिमाग केही फरक भएको हो कि भन्ने लाग्छ होइन। अब जस्तो कतिपय अवस्थामा हामीले पनि मोबाइलहरू त चलाइराखेका छौँ, हामी एउटा रेडियो कर्मी भएको नाताले पनि हामीले मोबाइल चलाउँदाखेरि पनि ऊ हामीले चाहिँ चलाउनु हुँदैन थियो है, बरु हाम्रो रेडियोमा हामीले सुनेका र हामीले थाहा पाएका जानकारीहरू बजिरहेका छन् भन्दाखेरि पनि अर्को रेडियो अथवा अन्य माध्यमहरूले चाहिँ हामीलाई के सूचना जानकारीहरू दिइराखेका छन् भन्ने कुरा पनि कहिलेकाहीँ चाहिँ हामीले सुन्नु खोज्नु र हेर्नु पनि पर्ने रहेछ जस्तो लाग्छ।
1: हजुर दिदी हजुर।
0: ल ठिक छ, अब नवीनजीले हामीलाई मिठो गीत सुनाउनुहुन्छ, म कार्यक्रमको अन्त्यतिर आइसकेको छु।
1: हस् त दिदी हजुर, यसो खासै धेरै चाहिँ आउँदैन, थोरै प्रयास गर्छु दिदी हजुर।
0: ल हुन्छ, प्रयास गर्छु भन्नुभएको छ, गीत गाउनु होला।
1: हस् म सुरु गर्छु हजुर।
0: हस्
1: वीरको घाँस काट्न सक्छौ र लाको माया ला छैन भन्थ्यौ रे, माइलो आफ्नै मन त साट्न सक्छौ र, यति नै है दिदी हजुर।
0: ल हुन्छ, कार्यक्रमको नियम चाहिँ पालना गर्नुभयो नवीन जी, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, कार्यक्रम सुन्दै गर्नुहोस्, अहिलेको लागि छोड्छौँ है।
1: हस् दिदी नमस्ते, बाई बाई।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नवीन तोलाङ्गेजी, आजको कार्यक्रममा सहभागी हुने साथी हुनुहुन्थ्यो संगीता तामाङ, दिप माझे, त्यसै गरी छोकी शेर्पा, धनु गजमेर, नवीन तोलाङ्गेजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गरे। अब चाहिँ फोन लिन म कार्यक्रमको समय लगभग सकिन लागेको छ, धेरै साथीको फेसबुक कमेन्ट छन्, छोटोमा वाचन गर्दै म पनि विदा हुन्छु। यति बेला हामीलाई अर्को साथीको कमेन्ट प्राप्त भएको छ, टेक बहादुर पुमाझी लेख्नुहुन्छ, सुनचालिकाजी नमस्कार है, शुभ सन्ध्या, सुन्दैछु कार्यक्रम, उदयपुर चौधन टिगढ़ी नगरपालिका 8 बेलटार बाइटोल चोकबाट फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी मिलन घायल मोटोजीले पनि दिदी नमस्ते, म पनि कार्यक्रम सुन्दैछु है, तेह्रथुम गर्वै हालसी दुहा कतारबाट भन्नुभएको छ। संगीता लामाजीले पनि नमस्कार साई दिदी भन्दै हुनुहुन्छ। सपना तामाङजीले पनि हजुर नमस्ते नमस्कार, सुन्दैछु, सिन्धुलीबाट सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ है, नाना खाजा खानुभयो त भन्दै हुनुहुन्छ। मेरो खाजा भइसकेको छ, सपनाजीको पनि भयो होला आशा गरे, अब बस्ने गीत हजुर लगायत हजुरको रेडियो परिवार अनि सबै साथीहरूलाई भन्नुभएको छ, म साथीहरूको नाम चाहिँ वाचन गर्न सक्दिनँ समय अभाव छ। त्यसै गरी मेनु लम्तडी मगर

मन्त्री पनि नमस्कार भन्दै हुनुहुन्छ। बाबुराम मगर्जीले पनि ओखलढुङ्गा पोकली घर भइहाल चाहिँ साउदी अरबको रियादबाट भन्दै हुनुहुन्छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सालुबाट। धर्मराजजीले पनि लेख्नुहुन्छ नमस्ते, सबैमा मिठो माया, म चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अञ्जन थुलुङजीले पनि नमस्ते, बन्चान थुलुङ युएबाट सबैलाई सम्झेको छु, कोही कसैलाई बिर्सेको छैन भन्दै हुनुहुन्छ। मगर कान्छा भन्ने आइडिया छ, उहाँ पनि लेख्नुहुन्छ म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। उहाँले पाल्पाबाट लेख्नु भएको होला, सर्टकटमा मात्र लेख्नु भएको छ। त्यसै गरी विष्णु आचार्यजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। भावना बगरजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। राज केटीजीले पनि हेलो दि दर्शन नमस्ते, म राज केटी है, बैटार बैराजपुर 23-12 कलैया नेपालबाट भन्दै हुनुहुन्छ। हिन्द रेडियो श्रोता सङ्घबाट आरजीए भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु है। दा कार्यक्रम सुन्नुभएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गरे। रेडियो प्रेमी मित्र हुनुहुन्छ जस्तो लाग्छ है उहाँ पनि। त्यसै गरी टेकु छेत्रीजीले पनि हजुर नमस्ते, म कार्यक्रम सुन्दैछु आरामको साथमा तनहुँबाट भन्दै हुनुहुन्छ। धनुजीले पनि म पनि सुन्दैछु भन्दै हुनुहुन्छ। निशा ठोकरजीले पनि नमस्ते हजुर, सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। कुमारी युङहाङ लवातीजीले पनि सम्झना सबैको लागि भन्नुभएको छ। मगर नि मायाजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, सविता मगर हो भन्दै हुनुहुन्छ। फुची क्विनजीले पनि झोरले सन्ची हुनुहुन्छ, खाजा खानु भयो त दिदी, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। धनु गजमेर भावना मगरलाई मिठो माया सम्झना भन्दै हुनुहुन्छ। फिक्कल आर्यन गाउँलेजीले पनि नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीको फिक्कलबाट आर्यन मगर, सबैलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे भन्दै लगभग यतिन्जेलसम्म तपाईँका प्राप्त भएका कमेन्टलाई मैले वाचन गरेर सकाइसकेको छु। र जति पनि साथीहरूले आजको बसाइमा हामीलाई फोन गर्नुभयो, फोन प्रयास गर्नुभयो, देश तथा विदेशमा रहेर सुन्नुभयो, साथ दिने, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम सेयर गर्ने सबै साथीलाई मैलेदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रम उकाली उराली अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभए सम्झना खड्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो रमाइलो एउटा त्यसको गीत छोड्दै आजको लागि पनि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हायु पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एन्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस दसजना, कफी बरिस्ता चारजना, क्यासियर दुईजना, हाउस किपिङ अथवा क्लिनर दुईजना, गार्डनर अथवा माली एकजना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
1: अहिले साँझको 5 बजे
2: हजुरको रेडियो 102.1 मेगाहर्ज
3: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
4: कसरी फलिरहेछ तपाईँको देशमा सँगसँगै नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
5: गाडी भाडा तपाईँको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हतदाम बस्यो त्यति बस्ने
4: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेको
6: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
7: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
8: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
3: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
9: कृषि दोकानमा म आबद्ध छु। टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 मिटर चामलसँग ल्याएर वजन गर्ने मेरो काम त्यो छ। किसानदेखि बजेट ल्याउनु पर्छ यो देशमा। किसान उसले नलाग्ने देशको लाग्दैन।
10: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
3: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
11: कार्यक्रम कृषि सवाल।
12: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर, रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर, दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
13: भारतको भन्दा नेपालको चिया धेरै राम्रो छ। त्यो 1912 भन्दा अगाडिको चिया हो नेपाल, के अरे दार्जिलिङको चिया। 1920 भन्दा पछाडि रोपिएको, विक्रम सम्बत 1920 भन्दा पछाडि नेपालको चिया छ। र त्यसभन्दा पनि 2030 पछाडि 2021 साल जब राजा महेन्द्रले भूमि सुधार लगाइसकेपछि जग्गाको हदबन्दी छुट गरेर चिया खेती विस्तार गरेको र 2030 भन्दा पछाडि चाहिँ चिया प्लान्टेसन भएकोले गर्दा नेपालको चियाहरू यङ बुस छ। यङ बुस भएपछि त्यसको क्वालिटी चिया चाहिँ छ र जियोग्राफिकल इन्डिकेसनमा नेपालको चिया चाहिँ हाई हिलमा पनि भएको र वर्षा जुन पश्चिम बङ्गालबाट आएको जुन मनसुनी वायुको बेग चाहिँ आउँदाखेरि धनकुटाको रेन्ज, महाभारत रेन्जको धनकुटाको आसपास आउँदाखेरिसम्मको जुन ठोकिएको भाग भन्दा दक्षिणपट्टिको जुन भागहरू छ त्यो भागको चिया चाहिँ अहिलेसम्म देखिएकोमा क्वालिटीयुक्त चिया देखिएकोले गर्दाखेरि नेपालको चिया युनिक छ र दार्जिलिङ चिया चाहिँ एउटा ब्रान्डले गर्दाखेरि बिक्री भएको।
12: यो आवाज हो केन्द्रीय चिया सहकारी संघका संस्थापक अध्यक्ष तथा इस्तुफा टीका परिकल्पनाकार गोविन्द दाहालको। उहाँ केवल एउटा चिया किसान मात्र हुनुहुन्न, नेपाली चियालाई हिमाली स्वादको रूपमा विश्व बजारमा चिनाउने एक अथक अभियन्ता समेत हुनुहुन्छ। काठमाडौँको बौद्ध क्षेत्रबाट इस्तुफा टी मार्फत आध्यात्मिक र अर्ग्यानिक चियाको अभियान चलाइरहनु भएका दाहालको विचारमा नेपाली चिया केवल पेय पदार्थ मात्र होइन, यो नेपालको इतिहास, संस्कृति र समृद्धिको आधार समेत हो। इतिहासदेखि आत्मनिर्भरताको यात्रा। दाहालका अनुसार विक्रम सम्बत 1920 गजराज सिंह थापाले इलाममा रोपेको बिउबाट शुरू भएको नेपालको चिया क्षेत्रले लामो यात्रा तय गरेको छ। कुनै समय भारत र चीनको चियामा निर्भर नेपाल आज आफ्नै नेपाल टी क्वालिटी फ्रम द हिमालय लोगो बोकेर विश्व बजारमा उभिएको छ। तत्कालीन राजा स्वर्गीय वीरेन्द्रले 5 जिल्लालाई चिया क्षेत्र घोषणा गरेपछि शुरू भएको व्यावसायिक यात्राले आज तेस्रो मुलुकसम्म निर्यातको ढोका खोलेको छ। इस्तुफा टी शान्ति र शुद्धताको प्राण, बौद्ध दर्शन र शान्तिको सन्देशलाई चिया सँग जोड्दै उहाँले इस्तुफा टीको स्थापना गर्नुभयो। उहाँको बुझाइमा चिया बगान केवल उत्पादन थलो मात्र होइन, यो एउटा ध्यान केन्द्र पनि हो। बिचौलियाको अन्त्य गर्दै किसानको उत्पादन सिधै उपभोक्ताको भान्सासम्म पुर्याउने र महँगो भन्ने भ्रम चिर्दै सुपथ मूल्यमा गुणस्तरीय चिया खुवाउने उहाँको लक्ष्य रहेको छ। नीतिगत चुनौती र राज्यको भूमिका। यद्यपि चिया उद्यमीहरूको बाटो भने सहज छैन, दाहालले आउने अनुसार नेपालमा अर्ग्यानिक प्रमाणीकरण गर्न करिब 10 लाख रुपियाँ खर्च राज्यलाई उल्टै तिर्नुपर्ने विडम्बना छ। विदेशी लगानी भित्राउने स्पष्ट कानून नहुँदा र प्रयोगशालाको अभावमा नेपाली चियाले अन्तर्राष्ट्रिय मापदण्ड अर्थात एमआरएल पूरा गर्न संघर्ष गरिरहेको छ। उहाँ भन्ने गर्नुहुन्छ, हामीले हाम्रो आफ्नै अक्सन मार्केट बनाउन नसक्दा भारतीय बजारको मुख ताप्नु परेको छ। कामदारको अभाव र विदेश पलायनको समस्या समाधान गर्न अबको चिया खेती यन्त्रीकरणमा जानुपर्ने उहाँको तर्क छ। ब्रिटिशकालीन रोपण शैली बदलेर प्रविधि मैत्री बगान बनाउनु र यङ फार्मरको अवधारणा मार्फत नयाँ पुस्तालाई आकर्षित गर्नु अबको आवश्यकता हो। जलवायु परिवर्तनसँग जुन्न उहाँले फरेस्ट फार्मिङको अभ्यास पनि शुरू गर्नु भएको छ। समग्रमा गोविन्द दाहालको मुख्य सन्देश छ, हामी 90% चिया निर्यात गर्छौं तर आफू चाहिँ विषादीयुक्त चिया पिउँछौं। चीनको मोडल जस्तै पहिले नेपालीले नै स्वच्छ र अर्ग्यानिक चिया पिउने बानी बसाल्ने भनी हामी स्वस्थ पनि हुन्छौं र बजारको समस्या पनि रहँदैन। दिनको 5 कप अर्थोडक्स चिया पिउने अभियानले नै नेपाली चिया उद्योगको भविष्य सुनिश्चित छ। आउनुहोस् अबको क्रममा भने इस्तुफा टीमै बसेर गोविन्द दाहालसँग गरिएको कुराकानीलाई आजको श्रृंखलामा समेट्ने प्रयास गरौं।

0: पिण्ड दाहाल केन्द्रीय चिया सहकारी संघको संस्थापक अध्यक्ष म एउटा चिया किसान र चिया उद्यमी हुँ र यो काठमाडौँमा विगत 7 वर्ष अगाडिदेखि यो स्तुपा चिया स्थापना गरिएको छ र त्यसलाई मैले र यो काठमाडौँको पनि बौद्ध एरियालाई मैले मध्यनजर गरेर स्तुपा टी ब्रान्डिङ गरेर यो अहिले काठमाडौँमा गुणस्तरयुक्त चिया मैले वितरण गरिराखेको छु। पहिला त यो चिया मात्र भारत मात्रै जान्थ्यो, पहिला त हामी त्योभन्दा पहिला भारतबाटै किनेर खान्थ्यौँ, चाइनाको तिब्बततिरबाट आएको चियाहरू हामीले उपभोग गर्थ्यौँ। पछि हामीले चाहिँ 2016 निजी क्षेत्रमा पनि चिया रोपियो। 1920 गजराज सिंह थापाले जब इलाममा चिया रोपण सुरु गरे र 1935 नेपालको पहिलो चिया कारखाना स्थापना भयो र त्यस पछाडि 2016 बुधकरण टी स्टेट निजी क्षेत्रमा उत्पादन भई 2035-36 चाहिँ स्वर्गीय राजा वीरेन्द्रले नेपाललाई चाहिँ एउटा चिया क्षेत्रको रूपमा घोषणा गरेर झापा इलाम पाँच दर तेह्रथुम धनकुटा यदि 5 जिल्लालाई चिया क्षेत्र स्थापना गरेर चिया क्षेत्र किसान स्तरमा उत्पादन भएको र उत्पादन मात्रै भएर भएन यसलाई चाहिँ प्रोडक्सन प्रोसेसिङ र मार्केटिङ पनि गर्नुपर्ने भएकोले त्यतिखेर प्रोडक्सनहरूको कुरा भयो र पछि उत्पादन बढाउने विषयमा उत्पादन पनि उत्पादकत्व भयो तर यसको चाहिँ कारखाना स्थापना भएन र पछि चाहिँ बिस्तारै यी चियाका कारखानाहरू खुले र चियाका कारखानाहरू खुलिसकेपछि अब उत्पादन भएको तयारी चियालाई नेपालको बजार र भारतीय बजार र तेस्रो मुलुकमा हामीले चाहिँ निर्यात गर्न सुरु गर्यौँ। त्यस पछाडि चाहिँ मैले 2006 विक्रम इस्वीसम्म 2006 नेपालको एउटा मार्केटिङ सर्वे गरेको थिएँ। मार्केटिङ सर्वे गर्दाखेरि नेपालको कन्जम्सन रेट मात्र 6% थियो र त्यो करिब करिब अहिले यो अर्थोडक्स चियालाई चाहिँ करिब 10% भन्दा प्लस भएको छ अहिले कन्जम्सन रेट र यो उपभोग बढ्यो भने अब हाम्रो गुणस्तर चिया चाहिँ अब हामी बाहिर बेच्छौँ भने अब नेपालमै चिया बेच्नुपर्छ भन्ने एउटा मेन धारणा रहेको छ। करिब करिब चुकेको त अब छैन, नेपाली क्वालिटी फ्रम द हिमालय भनेर हामीले यो लोगो तयार गरियो, नेसनल लोगो तयार भयो र यो लोगोलाई हामीले युरोपियन युनियन बेलायत जर्मन जस्ता देशहरूमा क्यानाडा जस्ता देशहरूमा पनि दर्ता गर्ने प्रोसेसमा गएको छ र अब यो क्रमशः हुँदै जाँदै गरेको छ, अब त्यति साह्रो चुकेको छैन। तर नेपाली चियालाई चाहिँ बाहिर बनाउनको लागि चाहिँ जसरी श्रीलङ्काले ब्रान्ड एम्बासेडरहरू तयार गर्छ बनाउँछ नेपालमा पनि नेपालीमाबाट पनि अब हामीले चाहिँ ब्रान्ड एम्बासेडर बनाएर अरू देशहरूमा गरियो भने यो यसको बजारीकरण धेरै राम्रो हुन्छ। अबको युग भनेको अब यन्त्रीकरण नै हो, अब किनभने मान्छेहरू चाहिँ अब बाहिर रोजगारीको लागि बाहिर देशहरूमा जाने र लेबर क्राइसिस भइरहेको सन्दर्भमा अहिले मेकानिकल युगहरू आएको छ, चाइनामा पनि यसको धेरै प्रभाव राम्रो छ र क्वालिटीयुक्तै चिया हुन्छ। अब त्यो बनाउनको लागि अब अलिकति हाम्रो यहाँ चाहिँ प्लान्टेसन चाहिँ हाम्रो ब्रिटिस कोलोनाइजको तरिकाले चाहिँ अब रोपिएकोले गर्दाखेरि अबको प्लान्टेसनलाई चाहिँ अलिकति मोडर्नाइज गर्नुपर्छ। यो अलिकति यो अहिले प्रुनिङ प्लकिङको जस्तो मेसिनहरू लाउनु पर्यो भने चाहिँ अहिले यो प्लान्टेसनको एरियालाई पनि अब हामीले चाहिँ मोडिफाइड गर्नुपर्छ। अब तत्कालै त यसलाई सकिँदैन, तर पनि गर्न चाह्यो भने रिप्लान्टेसन गर्नुपर्ने स्थिति आउँछ र त्यसलाई चाहिँ मेसिनबाट चाहिँ प्लकिङको कामहरू गर्न सकिन्छ। किनभने हामी प्रोसेसिङमा मेसिनहरूमै हामी जान्छौँ भनेपछि प्लकिङमा पनि अब हामी मेसिनमै गएनौँ भने यसको लागत चाहिँ बढ्छ। यो अक्सन मार्केट नेपालमा पनि हामीले स्थापना गर्ने भनेर अक्सन नीति बनाइसकेको छौँ र बाहिर भनेको बाहिरको बजार भनेको जस्तो भारतको अक्सन हो, खास गरेर कलकत्ता गुवाहाटी सिलगढी अक्सनहरूलाई हामी हेर्छौँ र त्यहाँ पनि हाम्रो चिया चाहिँ बिक्री होस् भनेर हामी चाहन्थ्यौँ। तर त्यो के रहेछ भने यो अक्सन मार्केट छ, यो अक्सन मार्केट चाहिँ भारतीयहरूको लागि मात्रै हो भनेर उसले लेखेकोले गर्दाखेरि त्यो उसको बजारमा हाम्रो चिज जानु हुँदैन, किनभने हामीले हाम्रै अक्सन बनाउनु पर्छ. हामीले हाम्रो अक्सन बनायो, हामीले हाम्रो व्यापार केन्द्रहरू हामीले डेभलप गर्यो भने मात्रै हामीले नेपाली चियाको मूल्य लिन सक्छौँ. नत्र त कि भारतीयको कि अरू देशहरूकै व्यापारीहरूको हामीले मुक्त आँक्नुपर्ने स्थिति आउँछ. एग्रिकल्चर सेक्टरमा त्यस्तो पोलिसी छैन. विद्युतहरूमा देखिन्छ नेपालको लगानी गर्दाखेरि बाह्य लगानीहरू गर्नको लागि जोइन्ट भेन्चरमा गर्ने त्यस्तो कानुन हाम्रो देशमा छैन. नभइसकेपछि बाहिर विदेशीहरूले लगानी गर्दाखेरि उसको बिजनेस पार्टनर नेपाली नै भएर नेपालीकै मान्छेको विश्वासनीयतामा भएकोले गर्दाखेरि यो मल्टिनेसनल कम्पनीको अवधारणा छैन. किन छैन भने अब यहाँ हाम्रोमा बढी राष्ट्रवाद भन्छौँ. यसरी मल्टिनेसनल कम्पनीहरू नेपालमा अहिलेसम्म भित्रिएको एउटा कोका कोलाहरूको देख्छु, नभए अरू क्षेत्रमा यो मल्टिनेसनल कम्पनीहरू अर्थात् त्यो बहुराष्ट्रिय कम्पनीहरू या विदेशी लगानीहरू चाहिँ नेपालमा भित्रिएको छैन. भित्रिन चाहिँ भित्रिएको छ, तर के भन्छ यो पछाडिको दुलोबाट उसले लगानी चाहिँ गरेको छ, तर पछाडिको दुलोबाट गरेकोले गर्दाखेरि यसको प्रत्यक्ष बेनिफिट चाहिँ जसले लगानी गरेको छ त्यो नेपालीले पाउँदैन, त्यही व्यक्तिले पाउँछ. जस्तो अहिले अहिले पनि केही इन्डियनहरूले नेपालको अर्थोडक्स चिया कारखानाहरू चाहिँ त केही त के करिब 60%भन्दा बढी अर्थोडक्स चिया कारखानाहरू इन्डियनहरूले चलाइरहेको छ. केही चिनिया कम्पनीहरू भित्री रूपमा नेपालमा आएर गरिरहेको छन्, तर त्यो चाहिँ दीर्घकालीन समाधान होइन. यो नेपालको राष्ट्रहितको विपरीत हुन्छ. तर अब विदेशी लगानी गर्नको लागि चाहिँ नेपालको कानुनलाई समग्र रूपमा समूल रूपमा परिवर्तन नै गर्नुपर्छ. परिवर्तन भनेको मतलब निर्माण, नयाँ कानुनको निर्माण नै गर्नुपर्छ. भारतको भन्दा नेपालको चिया धेरै राम्रो छ. त्यो 1912 अगाडिको चिया हो नेपाल, के अरे दार्जिलिङको चिया 1920 पछाडि रोपिएको, विक्रम सम्बत 1920 पछाडि नेपालको चिया छ. र त्यसभन्दा पनि 2030 पछाडि 2021 साल जब राजा महेन्द्रले भूमि सुधार लगाइसकेपछि जग्गाको हदबन्दी छुट गरेर चिया खेती विस्तार गरेको र 2030 पछाडि चाहिँ चिया प्लान्टेसन भएकोले गर्दा नेपालको चियाहरू यङ बुस छ. यङ बुस भएपछि त्यसको क्वालिटी चिया चाहिँ छ र जियोग्राफिकल इन्डिकेसनमा नेपालको चिया चाहिँ हाई हिलमा पनि भएको र वर्षा जुन पश्चिम बङ्गालबाट आएको जुन मनसुनी वायुको वेग चाहिँ आउँदाखेरि धनकुटाको रेन्ज, महाभारत रेन्जको धनकुटाको आसपास आउँदाखेरिसम्मको जुन ठोकिएको भागभन्दा दक्षिणपट्टिको जुन भागहरू छ त्यो भागको चिया चाहिँ अहिलेसम्म देखेकोमा क्वालिटीयुक्त चिया देखिएकोले गर्दाखेरि नेपालको चिया युनिक छ. र दार्जिलिङ चिया चाहिँ एउटा ब्रान्डले गर्दाखेरि बिक्री भएको मात्रै हो, तर गुणस्तरको लागि क्वालिटीको लागि नेपालको चिया नै अत्यन्त उपयुक्त छ. जलवायु परिवर्तन त अब यो विश्वव्यापी हो नै छ र यसलाई मैले केही वर्ष अगाडिदेखि फरेस्ट फार्मिङको रूपमा डेभलप गरेको छु. फरेस्ट फार्मिङ भनेको त्यही चियाभित्रै रुख रोप्नु परेन, त्यसको आसपासमा चाहिँ चिया रुखहरू लगाउने, वातावरण मैत्री बनाउने र भूक्षय हुन नदिने यस्ता कुराहरू छन्. र यसलाई मैले यसलाई हामीले चाहिँ चियामा आचार संहिता भनेर चाहिँ हामीले 4 प्रिन्सिपलहरू डेभलप गरेर लागू गरेको स्थिति छ. र यसलाई हामीले चाहिँ क्रमशः जिए गुड एग्रिकल्चर प्र्याक्टिस ग्यापको रूपमा हामीले डेभलप गरेको छौँ. र यो चाहिँ उत्पादन चक्रहरूमा चाहिँ यसले जैविकतामा अनि उत्पादन पारदर्शितामा अनि अर्को क्वालिटी कन्ट्रोलमा यसले चाहिँ महत्त्वपूर्ण योगदान दिएको छ. हो त्यसमा अब यो भनेको अब हामीले यङ फार्मर डेभलप गर्ने भनेर एउटा हामीले स्ट्राटेजी बनाएको छौँ. अबको पुस्ताले चाहिँ अब यङ फार्मरबाट चाहिँ उनीहरू चाहिँ आउनु पर्यो र यङ फार्मरलाई कसरी आकर्षित गर्ने भनेपछि अब वातावरण मैत्री हुनु पर्यो अनि अर्को कुरो चाहिँ यान्त्रिक उपकरणहरू चाहिँ उनीहरूको अनुकूल बनाएर अब त्यो यङ फार्मरलाई चाहिँ इनर्जेटिक बनाएर चाहिँ यसमा चाहिँ क्रमशः लाँदै गर्ने भन्ने एउटा रोड म्यापहरू तयार गर्दैछौँ. र यङहरूलाई नै यो जुन चियाहरूमा जसरी अहिले जेएनजी पुस्ताहरू चाहिँ राजनीतिमा आउँछ भने जस्तै योभन्दा अगाडि नै हामीले 2018 हामीले चाहिँ यो चाहिँ यंग फार्मरको कन्सेप्टहरू बनाएर चाहिँ हामीले कामहरू गरिरहेको छौँ. यो भनेको यो नितान्त व्यक्तिगत ब्रान्ड हो. यो स्तुपा टी भनेको चाहिँ यो काठमाडौँमा चाहिँ को पनि मैले यो बौद्ध क्षेत्रमालाई गरेको र बिहान चाहिँ यो अहिले र स्तुपा हुनलाई एउटा अलिकति एउटा इथिकल कुराहरू पनि छ. मेडिटेसन गर्ने भनेर चाहिँ मैले बगानमा पनि चियाको बगानमा पनि मेडिटेसन सेन्टरहरू डेभलप गरेको छु. अब बुद्धको शान्तिको हिसाबले यो बौद्ध क्षेत्रलाई पनि र यहाँको व्यक्तिहरूको यहाँको बासिन्दाहरूलाई अब यो स्थानीय सेक्टरमा चाहिँ उनीहरूलाई चाहिँ म मेरो क्षेत्रको मेरो आफ्नो क्षेत्रको उत्पादन भएको चियालाई बौद्ध क्षेत्रमा यहाँको स्थायी बासिन्दाहरूको लागि र यहाँ आउने धार्मिक पर्यटकहरूलाई बुद्धिस्टहरूलाई मैले फोकसिङ गरेर उनीहरूकै स्वादमा जस्तो तिब्बतीयनहरूको स्वाद चाइनिज स्वादहरूसँग मिश्रण हुने गरी समानान्तर हुने गरी मैले पनि यो उत्पादन गरेको चियाहरू चाहिँ मैले यहाँ ल्याएर यहाँको लोकालिटीहरूलाई दिने जुन गरेँ र यो सम्भवतः मैले यो स्तुपा टी भनेर गर्दाखेरि यो बौद्ध स्तुपालाई नै मैले भगवान् गौतम बुद्धलाई कै स्मरणार्थ र यो बौद्ध स्तुपा पनि यो जुन काठमाडौँ महानगरपालिकामा जुन अवस्थित बौद्ध स्तुपा छ यसको पनि महत्त्व होस् र मेरो आफ्नो उत्पादनको पनि यही नामबाट चाहिँ जाओस् भन्ने मैले चाहना राखे अनुसार चाहिँ यो बौद्ध स्तुपा टी मैले नामाकरण गरेको हो र यो ब्रान्ड चाहिँ यो क्षेत्रको मानिसहरूको लागि अत्यन्त धार्मिकतासँग पनि जोडिएकोले गर्दाखेरि र मेरो यो उत्पादन प्रक्रियामा पनि अब यो ज्ञानको कुराहरू आउँछ र त्यस्तो कुराहरू र अर्ग्यानिक चिया भएकोले गर्दाखेरि गुणस्तरयुक्त चिया छ र यो एरियाको बासिन्दाहरूले अत्यन्त मन पराइदिनु भएको छ र यो मेरो अत्यन्त यो चाहिँ स्थानीय बजार मात्रै हो र यो यहाँबाट मेरो बाहिर जाँदैन. यो यहाँको स्थानीय कन्ज्युमरहरूको लागि मेरो आफ्नो उत्पादन चियाहरू ल्याएर गरेको हो र म यहाँ यो चिया किन्दाखेरि यो जुन चियाको स्वाद चखाएर म यो खालको चिया लान्छु भनेर गर्दाखेरि यो विभिन्न खालको चियाहरू छ. व्हाइट टी, ब्ल्याक टी, उलङ टी, ग्रिन टी, पल ग्रिन टी, रोस्टेड ग्रिन टी, विभिन्न चियाहरू छ. यो चियाको म स्वादहरू परीक्षण गराएर उहाँहरूको इच्छा अनुसार मैले चिया उहाँहरूलाई नै दिने गरेको छु र यो दिँदाखेरि मैले मेरो आफ्नै उत्पादन भएकोले मैले आफ्नो न्यूनतम मूल्य नै कायम गरेर दिँदो छु र बजार मूल्यभन्दा मैले मेरो यो चिया चाहिँ केही मैले मेरो आफ्नो लागत मैले समावेश गरेर नै दिएको छु र यसमा म अरू कन्ज्युमरहरूले चाहिँ कोही अब होलसेलमै लानुहुन्छ भने पनि यो पसलबाट लगिदिनुभयो भने उहाँहरूले चाहिँ केही सरल मूल्यमा चाहिँ कन्ज्युमरलाई उपभोक्ताहरूलाई उहाँ दिनुहुन्थ्यो किनभने कन्ज्युमरहरू चाहिँ नठगिउन् किनभने उहाँहरूले चाहिँ बढी मूल्य तिरेर चियाको पत्तीहरू खरिद गर्नुभयो भने बढी मूल्यमा बेच्नु पर्ने हुन्छ त्यसैले बढी मूल्यमा नबेचिकन सबैले इफोर्डेबल हुने गरी अनि जस्तो धेरैको धारणा चाहिँ के छ भने ए यो त महँगोको चिया हुन्छ त हामीले किन्नै सक्दैनौँ भन्ने एउटा भावना छ त्यो हुँदै होइन र उहाँहरूले खाने चियाहरू अत्यन्त सस्तो मूल्य सरल मूल्यमा सस्तो त के भन्नु जेन्युइन मूल्यमा म वितरण गर्न सक्छु र उहाँले लगेको छ. अब मान्छेलाई कस्तो भयो भने अब रोप्न सिकाइरहनु परेन अब उत्पादन पनि सिकाइरहनु परेन. अब समस्या चाहिँ बिक्री वितरणको कुराहरू आएको छ. बेच्ने कुराहरूमा चाहिँ अब बेच्दाखेरि चाहिँ कसको स्वाद कस्तो छ त्यो स्वाद अनुसार चाहिँ र यो अर्थोडक्स चियाको इन्टरनेसनल ट्रेड के छ त्यो ट्रेन्डमा रहेर इन्टरनेसनल ट्रेन्डमा रहेर हामीले राम्ररी उत्पादन गर्न सक्नु पर्यो र उत्पादन भएको चियालाई बाहिर पठाउनको लागि चाहिँ किसान एक्लैले एउटा ट्रेडर्सले मात्रै सक्दैन. त्यसैले नेपाल सरकारको यो अर्ग्यानिक प्रमाणीकरण गर्ने जुन पद्धति छ करिब करिब वर्ष दिनमा एकजना उद्यमीले एउटा उद्यमीले अर्ग्यानिक सर्टिफाइड गर्नलाई न्यूनतम 10 लाख रुपियाँ लाग्छ. त्यो 10 लाख उत्पादन गरेको चाहिँ फेरि अर्को साल 10 लाख रिन्यू गर्नलाई त्यही 10 लाखै लाग्छ. 10 लाख प्लस लाग्छ किनभने यसको उत्पादन हेक्टर अनुसार अनि यसको क्वालिटी अनुसार चाहिँ अब लाग्छ अनि एसएफको कुरा छ आइएसओको कुराहरू प्रमाणित छ यस्ता कुराहरू गर्नु पर्यो अनि गुणस्तरको कुरा चाहिँ नेपालको गुणस्तर चाहिँ इन्टरनेसनल जुन यहाँ चाहिँ प्रमाणीकरण गरेको चिज चाहिँ बाहिर प्रमाणीकरण हुँदै हुँदैन त्यसैले बाहिरै प्रमाणित गर्नुपर्ने चिज भएकोले गर्दाखेरि अब नेपालको गुणस्तर खाद्य गुणस्तर चाहिँ अत्यन्त लुज छ जस्तो चियाको गुणस्तर छान गर्ने भनेको त स्वाद टिएएसटी र टिइएसटी टेस्ट दुइटै हुनुपर्छ चियाको टिएएसटी र टिइएसटी टेस्ट दुइटै हुनु पर्यो दुइटै त्यो छैन अब कस्तो छ भनेपछि यहाँको परिसरमा धुलो मिसिएको छ कि के छ त्यस्तो त आउँदै आउँदैन कुन चिजको मापदण्ड के हो केसको इकाइ के हो त्यसमा पो हामी त परीक्षण गर्न जानु पर्यो त त्यसैले गर्दाखेरि अनि अर्को कुरो यो जुन चिया छ यो चियामा चाहिँ यसको एमआरएल मेक्सिमम त्यो पोइजनको रेस्ट्रिक्टेड लेभल कति छ भनेपछि 9 माथि गएको चिज चाहिँ युरोपियन युनियनले इफोर्ड गर्दैन भनेपछि हाम्रोमा 15-20 पनि अब हामी चाहिँ पचाइदिइराखेको स्थिति छ यो राम्रो छ भन्दै खान्छौँ भनेपछि यो एमआरएल 9 मुनिको हामीले कसरी बनाउन सक्छौँ र यो बनाइसकेपछि पनि त्यो देशमा जाँदा कसरी जान्छ अनि त्यो टेस्ट गर्ने चिज अनि सेम्पल पठाउने कुराहरू सेम्पल पनि पठाउँदाखेरि धेरै कस्टहरू लाग्छ सेम्पल टेस्ट ओके नभइकन चिया बिक्री हुँदैन बाहिर त्यसैले सेम्पल टेस्ट गर्ने कुरा अर्ग्यानिक प्रमाणीकरण गर्ने कुरा यस्ता कुराहरूले चाहिँ काहीँ न काहीँ सम्बन्धित गभर्मेन्टले चाहिँ यस्ता कुराहरूमा चाहिँ गर्नुपर्छ अहिले जति पनि गरेको कुराहरू छ यो चाहिँ मेरो व्यक्तिगत प्रयोगबाट अथवा जसले गर्छ त्यो किसानको गर्छ अझ मैले अर्ग्यानिक प्रमाणीकरण गराएँ भने 10 लाख रुपियाँ तिरेको पैसामा चाहिँ 2,70,000 रुपियाँ चाहिँ नेपाल सरकारले पैसा खान्छ कसरी भन्छ 13% ब्याज 15% आयकर 15-28% खान्छ अझ ब्याङ्कले त्यसमा पनि 1% सेवा सुरु गर्दा 29% चाहिँ नेपाल सरकारलाई उल्टो तिर्नुपर्छ मैले अर्ग्यानिक बनाए बापत चाहिँ त्यस्तो देशमा अनि व्यापार अर्ग्यानिक कसरी हुन्छ हो यस्ता कुराहरू छन् क्या गौण विषय कुराहरू यस्ता कुराहरूलाई चाहिँ हेर्नुपर्ने आउँछ त्यो के छ भने अब हामी चाहिँ स्वास्थ्यको लागि अत्यन्त कन्सियस छौँ हामी हाम्रो स्वास्थ्यको लागि धेरै गर्छौँ धेरै हामीले चाहिँ सेन्सिटिभ गर्छौँ तर चियाहरू खाँदा हामी चाहिँ बिख मिसिएको गैँडा मिसिएको बिख सिडिसी चियाको चाहिँ बिख भएको चिया दुध र चिनी हालेर खान्छौँ त्यस्तो होइन अब गर्दाखेरि कम्तीमा पनि शुद्ध अर्थोडक्स चिया अर्ग्यानिक प्रमाणीकरण भएको चिया खान पाइयो र सबै नेपालीले खान पायो भने पहिले भएको जुन त्यो हस्पिटलमा लागेको जुन नेपालीको लाइन छ त्यो चाहिँ 90% घटेर जान्छ र रोग लाग्नबाट पनि बचाउँछ त्यो प्रिभेन्सन पोइन्टमा चाहिँ यो अर्थोडक्स चिया छ त्यसैले सबै नेपालीलाई चाहिँ कम्तीमा पनि 1 कप चिया खानुहुन्थ्यो भने 5 कप चिया खानुहोस् भनेर भन्छौँ कन्जुम्सन बढाउनुहोस् 5 कप चिया खायो भने हामीले युरोपतिर बेच्नै पर्दैन नि अहिले हाम्रो चाहिँ खानुपर्ने चिया चाहिँ अब खाएको पनि छैनौँ एक हामीले खाएको छैनौँ खाँदाखेरि 1 कप पनि मरेर खान्छौँ कम्तीमा पनि एकजना व्यक्तिले चाहिँ 5 कप चिया खान थालो भने अथवा एकपट चाहिँ एकजनाले खान थालो भने त्यसै कन्जुम्सन बढ्छ कन्जुम्सन बढ्यो भने नेपाली चियाले खान पुग्छ किनभने हामीले चाहिँ अहिले 90% निर्यात गर्दैछौँ भने त्यो 90% चाहिँ हामीले कन्ज्युम गरौँ न चिनमा के रहेछ भने स्वच्छ र स्वस्थ चिया चिनिया नागरिकले खाने अनि मात्रै रहेको बेच्ने भन्ने एउटा उसको पोलिसी छ त्यस्तै हामीले चाहिँ स्वच्छ र स्वस्थ चिया हामी पिउँ अनि मात्रै हामी बाहिर निर्यात गरौँ म यो कुरो चाहिँ सम्पूर्णलाई म यो सन्देश दिन चाहन्छु धन्यवाद
1: आजको श्रृङ्खलाको समय यति नै यहाँहरूका समस्या जिज्ञासा गुनासा र अन्यहरू छन् भने पक्कै पनि हामीसम्म आउन सक्नुहुन्छ र हामीले निशुल्क रूपमा यहाँहरूका समस्याहरूलाई जिज्ञासाहरूलाई अन्यहरूलाई चाहिँ सम्बन्धित विज्ञ सम्बन्धित निकायबाट चाहिँ समाधान खोज्ने प्रयासमा हामी जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापड्याको माझबाट बिदा हुन अनुमति माग्छु नमस्कार
2: हजुरको रेडियो 102.1 मेगाहर्ज डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844388093 र सुमित श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: रंग बहार रंग बहार
4: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: वर्ज पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: वर्ज पेन्स।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40, इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षण गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति

0: प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
2: के गर्नु, सबै गाउँका चिताहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43398, 0485-43398।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बारीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने
5: हजुरको रेडियो 102.5।

0: नमस्कार हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजे हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईले यो समाचार हजुरको रेडियो 102.1 MHz तमाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसार भरेको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए तेस्रो पटक विश्वासको मत। 57 सांसद पक्षमा बागमती प्रदेशमा आफ्नो पार्टीका 3 मन्त्रीलाई पदमुक्त गर्न राप्रपाको पत्र 4। रामेछाप नगरपालिकाको वार्षिक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न। उदयपुरमा स्कूल बस र अटो ठोकिँदा 3 जनाको ज्यान गयो। र हर्मुज जलमार्गबाट चल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित।
1: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896299998।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। कोशी प्रदेशका मुख्यमन्त्री हेकमत कुमार कार्कीले कोशी प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत पाउनु भएको छ। प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा 57 मत परेको छ। उहाँलाई सत्ता साझदार दल नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 जना प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन्। यस्तै विपक्षमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन्। कांग्रेसका 29 मध्ये 22 जना सदस्य मतदानमा सहभागी भएर विपक्षमा मत खसालेका छन्। राप्रपाका सभामुख सहित 5 जना सदस्य मतदान प्रक्रियामा तटस्थ रहे भने जनता समाजवादी पार्टी जसपाकी एक मात्रै सदस्य निर्मला लिम्बू बैठकमा अनुपस्थित रहनुभयो। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच भएको पछिल्लो सहमति अनुसार मौजूदा मन्त्री परिषदमा नयाँ नियुक्ति हेरफेर र कार्य विभाजन पनि गरिएको छ। यसअघि उहाँको नेतृत्वमा 27 बैशाख 2081 कोशी प्रदेश मन्त्री परिषद गठन भएको थियो। मुख्यमन्त्री कार्कीले यसअघि 2 पटक विश्वासको मत लिइसक्नु भएको छ। पहिलो पटक 2081 बैशाख 27 गते मुख्यमन्त्री नियुक्त भएपछि बैशाख 31 गते उहाँले विश्वासको मत लिनुभएको थियो। त्यसबेला उहाँले 57 मत प्राप्त गर्नुभएको थियो। दोस्रो पटक एमाले र माओवादीको केन्द्रमा गठबन्धन फेरिए र एमाले कांग्रेसको गठबन्धन बनेपछि 2081 असोज 2 गते उहाँले दोस्रो पटक विश्वासको मत लिनुभएको थियो। सो समयमा उहाँको पक्षमा 66 र विपक्षमा 15 मत परेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा कारण देखावा आदेश जारी भएको छ। उच्च अदालत पाटन हेटौँडा इजलासमा दायर भएको दुई छोटाछोटी रिटमा आज न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले विपक्षीहरूको नाममा कारण देखावा आदेश जारी गरेको छ। अदालतले विपक्षीको माग अनुसार तत्काल अन्तरिम आदेश जारी भने गरेको छैन, तर अन्तरिम आदेशबारे निर्णय लिन दुवै पक्ष भदौ 10 छलफलका लागि बोलाएर पेशी तोकिएको छ। अदालतले निवेदकले माग गरे बमोजिम आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने सम्बन्धमा आधार प्रमाण र कारण खुलाएर विपक्षीहरूलाई बाटाको म्याद बाहेक 15 लिखित जवाब पेश गर्न भनेको छ। राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङ र अधिवक्ता मोहन प्रसाद ढकालले छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो। दुवै निवेदनमा मुख्यमन्त्री नियुक्तिको आधार बनेको समर्थन विवादित रहेको र त्यसलाई मान्यता दिई नियुक्ति गरिएको प्रक्रिया संविधानसम्मत नभएको जिकिर गरिएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 168 धारा 2 अनुसार भदौ 4 थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो। मुख्यमन्त्री थापा मगरले आजै प्रदेशबाट विश्वासको मत लिने कार्यसूची रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना पार्टीका 3 मन्त्रीलाई पदमुक्त गर्न सिफारिश गरेको छ। बागमती प्रदेश सरकारमा राप्रपाका 3 सांसद पार्टी नियम विपरीत मन्त्री बनेपछि उनीहरूलाई पदमुक्त गर्न सिफारिश गरिएको छ। बागमती प्रदेश सरकारमा मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेकोमा उनीहरूले जवाफ नदिएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले आजै 3 सांसद र मन्त्रीबाट पदमुक्त गर्न पत्रचार गर्नुभएको छ। पार्टी अध्यक्ष लिङ्देनले सो विषयमा निर्वाचन आयोग र बागमती प्रदेशसभा सचिवालयलाई पत्रचार गरेको महामन्त्री राजेन्द्र गुरूङले जानकारी दिनुभएको छ। उनीहरूलाई थप कार्यवाहीको निर्णय लिन अनुशासन आयोगको बैठक बसिरहेको छ। पार्टी नियम विपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको र समर्थन जनाएको भन्दै राप्रपाले दलका नेता उद्धव थापालाई पदमुक्त गर्दै सदस्यता निलम्बन गर्ने निर्णय गरेको छ। बागमती प्रदेशमा आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने कार्यक्रम रहेको छ। उहाँको सरकार जोगाउन राप्रपा निर्णायक बनेको छ। राप्रपाका 2 मात्रै समर्थन गरे पनि सरकार सुरक्षित हुनेछ, तर राप्रपाभित्रै विवाद देखिएको छ। बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वास मत दिने विषयले राप्रपामा थप विवाद बढेको छ। प्रदेश सरकारलाई विश्वासको मत दिने विषयमा राप्रपाका 2 सचेतकले फरक फरक व्हिप जारी गरेका छन्। आइतबार प्रदेश प्रमुख सचेतक कुमारी तामाङले थापाको विपक्षमा मतदान गर्न व्हिप जारी गर्नुभएको थियो। साथै मतदान गर्न नसक्ने सांसदलाई तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन भनिएको थियो। यसै गरी प्रमुख सचेतकै हैसियतमा डम्बर तामाङले पनि अर्को व्हिप जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिन भनेका छन्। लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका 3 मन्त्री थपिएका छन्। आज प्रदेश प्रमुख कृष्णबहादुर घरती मगरले 3 मन्त्री नियुक्त गर्नुभएको छ। नेकपाबाट नयाँ नियुक्त भएका दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ। नवनियुक्त मन्त्रीको भोलि शपथ हुने जनाइएको छ। साथै केही मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर गरिएको छ। यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको छ भने कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यस्तै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोष कुमार पाण्डेलाई शहरी विकास, ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। हिमालयन नेकपा बीच सत्ता साझेदारी गर्ने सहमति भएपछि लुम्बिनीमा पनि मन्त्री परिषद पुनर्गठन गरिएको छ। वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्री सहित 4 नेकपाबाट 3 र जनता समाजवादी पार्टी नेपालबाट 2 मन्त्री रहने गरी भएको छ। सहमति अनुसार मन्त्री परिषद पुनर्गठन गर्न लागि नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्नमा गर्दै पूर्व सभापति शेरबहादुर देवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खण्डका सर्वोच्च अदालत पुगेका छन्। आज देवार खण्डका भिन्न भिन्नै रिट लिएर सर्वोच्च पुगेका छन्। कांग्रेसले घोषणा गरेको पन्ध्रौं महाधिवेशन रोक्नमा गर्दै देवाले अर्को रिट दायर गर्नुभएको छ। खण्डकाको तर्फबाट भने पूरक निवेदन परेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभएको छ। विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिले पन्ध्रौं महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ। देवाले अन्तरिम आदेश मार्फत तत्काल त्यसलाई रोक लगाउन माग गर्नुभएको छ। यसअघिको आदेश पुनरावलोकन गर्ने सर्वोच्चबाट निर्णय भइसकेकाले पूरक निवेदन पनि साथै राखेर सुनवाई गर्नुपर्ने खड्काको माग छ। खड्काले पनि एक निवेदनमा पूरक निवेदनमा महाधिवेशनको सम्पूर्ण कार्यक्रम रोक्न माग गर्नुभएको छ। पार्टी आधिकारिकताको विवाद सर्वोच्च अदालतमै रहेकाले त्यसको छिनोफान नभएसम्म महाधिवेशन रोक्नुपर्ने दुवैको माग छ। सर्वोच्च अदालतले यसअघिको आदेश पुनरावलोकनका लागि अनुमति दिए पनि थापा नेतृत्वले भने महाधिवेशनको प्रक्रिया अगाडि बढ़ाएको छ। नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिस अर्थात जी रोगको जोखिम बढ़दै गएको छ। संक्रमणको कारण बिरामी हुने र ज्यान गुमाउनेको संख्या बढ़ेपछि स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार देशका 35 जिल्लामा 59 पालिकामा 80 जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये 86% जेई विरूद्धको खोप नलगाएको पाइएको छ। यसैगरी संक्रमणको कारण अहिलेसम्म 21 जनाको ज्यान गइसकेको छ। जापानिज इन्सेफ्लाइटिसको संक्रमित मध्ये सबैभन्दा धेरै झापामा 10 जना रहेका छन्। यस्तै कैलाली र मोरङमा 7-7, सप्तरी र कञ्चनपुरमा 6-6 तथा चितवन सुनसरी र नवलपरासी पूर्वमा 5-5 जना संक्रमित भेटिएका छन्। रोगको जोखिम मुख्यतः तराई तथा भित्री मधेशको जिल्लाहरूमा बढ़ी देखिए पनि इलाम, काभ्रे पलाञ्चोक, काठमाडौँ, सिन्धुली र सुर्खेत लगायत पहाड़ी जिल्लाहरूमा समेत संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार जापानिज इन्सेफ्लाइटिस मुख्यतः संक्रमित क्यूलेक्स जातको लामखुट्टेको टोकाईबाट सर्छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, झड्का आउने वा चेतनामा परिवर्तन हुने जस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान परिवार कल्याण महाशाखाले आग्रह गरेको छ। भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसानहरूले प्रदर्शन गरेका छन्। देशभरका कुखुरा पालक किसानहरूले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। उत्पादनको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने र लागत जोखिम तथा लगानीको आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने उनीहरूको माग छ। भारतबाट भइरहेको कुखुरा र चल्ला तस्करी सरकारले नियन्त्रण गर्न नसक्दा आफूहरूले न्यूनतम बजार मूल्य समेत पाउन नसकेको कुखुरा पालक किसानहरूको गुनासो छ। किसानको समस्या, गुनासो र सुझाव सुन्न छुट्टी आयोग वा संयन्त्र गठन गर्नुपर्ने, देशभरिको किसानहरूले दैनिक वास्तविक बजार मूल्य थाहा पाउने पारदर्शी सूचना प्रणाली लागू गर्नुपर्ने आन्दोलनरत कुखुरा पालक किसानहरूको माग छ। आज सुनको भाव 3,200 रूपियाँले बढ़ेको छ। नेपाल सुनसादी व्यवसायी महासंघका अनुसार सुन तोलाको 3,22,700 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलामा 3,19,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदीको भाव तोलामा 10 रूपियाँले घटेको छ। हिजो 4,975 रूपियाँ रहेको चाँदी आज 4,965 रूपियाँमा झरेको बताइएको छ। तपाईँ ती बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँहरूले सुन्दै रहनुहोला।
8: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97-68-52-30-57
9: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
9: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। रामेछापको रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिहरूको समीक्षा गरेको छ। नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्षभरि सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रभावको समग्र समीक्षा गरेको छ। कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा नगरपालिका अन्तर्गतका 9 वडाहरूले आर्थिक वर्ष 2082-83 सम्पन्न गरेका कार्यक्रम तथा गतिविधिहरूबारे छुट्टाछुट्टी प्रस्तुति दिएका थिए। प्रस्तुतिको क्रममा शाखा तथा वडाहरूबाट सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रवाह, सामाजिक विकास लगायतका कार्यक्रमहरूको प्रगति र उपलब्धिबारेमा जानकारी गराइएको थियो। जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीको प्रमुख अध्यक्षता तथा रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री नेउपानीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नगरपालिकाले गत आर्थिक वर्षमा विशेष गरी पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेको वरिष्ठ शाखा प्रमुख सुन्दर थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार नगरपालिकाले नागरिकको आवश्यकता र स्थानीय प्राथमिकताका आधारमा विभिन्न विकास तथा सेवा प्रभावको कार्यक्रमहरू अघि बढ़ाएको हो। समीक्षा कार्यक्रममा शाखा तथा वडाबाट प्रस्तुत गरिएको प्रगति विवरणमाथि छलफल गर्दै आगामी दिनमा कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने, देखिएका समस्या तथा कमजोरी सुधार गर्ने र नागरिकलाई सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा समेत जोड़ दिएको छ। सिन्धुलीका महिला अधिकार कर्मी तथा सामाजिक संस्थाका प्रतिनिधिले महिला र बालबालिकामाथि हुने हिंसा नियन्त्रण, अनुसन्धानमा निष्पक्षता तथा पीड़ितहरूलाई शीघ्र न्याय सुनिश्चित गर्न सरकार समक्ष सात बुद्धि माग राखेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृह मन्त्रालयको ध्यानकर्षण गराउँदै सहायक प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका छन्। गृह मन्त्रालयलाई सम्बोधन गरिएको ज्ञापन पत्रमा नेपालको संविधानले प्रत्येक नागरिकहरूलाई जीवन सुरक्षा, समानता र सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको उल्लेख छ। बालबालिकाको सर्वोत्तम हित तथा महिलाको हिंसा मुक्त जीवन राज्यको संवैधानिक दायित्व भए पनि पछिल्लो समय देशका विभिन्न स्थानमा महिला र बालबालिकामाथि बलात्कार, हत्या तथा लैंगिक हिंसाको घटना दोहोरिरहँदा समाजमा असुरक्षा बढ़ेको उनीहरूको भनाइ छ। उदयपुरमा स्कूल बस र अटो ठोकिँदा 3 ज्यान गएको छ, अरू 2 घाइते भएका छन्। विपरीत दिशामा चलिरहेको स्कूल बस र अटो बेलका नगरपालिका 5 जहडामा एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। आज बिहान पाउने 10 भएको दुर्घटनामा अटोमा रहेका 5 सबै घाइते भएका थिए। उनीहरूलाई उपचारको लागि तत्काल बेबी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल धरान लगिएकोमा उपचारको क्रममा अटो चालक बेलका नगरपालिका 5 28 इन्द्र थापा, बेलका 5 34 मन्दिरा मगर र अटोमा सवार पहिचान नखोलेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते 2 उपचार भइरहेको छ। कञ्चनपुरको बेतकोट नगरपालिका छ सिसैया स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना घाइते भएका छन् भने एकजना मोटरसाइकलमा पछाडि सवारको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान करिब 8:15 बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको C3P5274 नम्बरको मोटरसाइकलले डडेलधुराको अजयमेरू गाउँपालिका 5 निवासी 21 वर्षीय एकगे ठगुन्नालाई ठक्कर दिएको थियो। दुर्घटनामा ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको हो। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको मोटरसाइकलको पछाडि बसेका बेतकोट नगरपालिका 9 निवासी अन्दाजी 60 वर्षीय गौर सिंह महरा भने दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनलाई प्राथमिक उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि नगरी स्थित टेक केयर अस्पताल प्रालीमा रेफर गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। उदयपुरको कटारी नगरपालिका 4 स्थित मरूवा खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट परिचालित प्रहरी टोलीले 9-7-8173 नम्बरको टिप्पर चेक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याइएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार टिप्परभित्र 9 बोरामा लुकाएर राखिएको अवस्थामा कुल 196.32 किलोग्राम गाँजा बरामद गरिएको हो। नियमित निगरानी तथा विशेष सूचनाको आधारमा गरिएको जाँचको क्रममा उक्त अवैध पदार्थ फेला परेको प्रहरीले जानकारी दिएको छ। इरानको संसदले हर्मुज जलमार्ग हुँदै जाने व्यापारिक जहाजहरूसँग शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले हिजो यस सम्बन्धी मस्यौदा कानूनलाई पारित गरेको इरानी संचार माध्यमहरूले जनाएका छन्। यस विषयमा इरानी संसदमा गरिएको मार्च महिनादेखि छलफल शुरू भएको थियो। यद्यपि इरानले तत्कालै यो शुल्क सुन्न भने पाउने छैन। यो नियम पूर्ण रूपमा लागू हुनुका लागि अझै सम्पूर्ण संसदमा भोटिङ भएर पारित हुनुपर्नेछ र त्यसपछि इरानको सर्वोच्च निकाय गार्जियन काउन्सिलले यसलाई अनुमोदन गर्नुपर्ने थप प्रक्रिया बाँकी नै रहेको बताइएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पठार। कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए तेस्रो पटक विश्वासको मत। 57 सांसद पक्षमा। बागमती प्रदेशमा आफ्नो पार्टीका 3 मन्त्रीलाई पदमुक्त गर्न राप्रभाको पत्रचार। रामेछाप नगरपालिकाको वार्षिक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न। उदयपुरमा स्कूल बस र अटो ठोकिँदा 3 जनाको ज्यान गयो। र हर्मुज जलमार्गबाट चल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित। अवस्था हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार
1: वर्ज संगे उपहारे उपहार पंपर मा यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगा उन्होस रा लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाउन होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 बंदा बड़ी आकर्षक उपहार रूपनी घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेंट
2: भूछाय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
3: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाईको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
2: भूछाईले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूछाई रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ
3: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
3: आउनुहोस् भूछाय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: हावा हुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0485410043, 98 63 023 422।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा व्यावसायिक तालिम पश्चात स्वावलम्बनतर्फ अग्रसर भूतपूर्व सैनिकहरूको सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस्। भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपालको औपचारिक भ्रमण सकेर भदौ 3 गते स्वदेश फिर्ता हुनुभएको छ। जनरल सेठ प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको निमन्त्रणामा 4 दिने भ्रमणको लागि साउन 31 गते नेपाल आउनु भएको थियो। भ्रमणको क्रममा भदौ 1 गते उहाँलाई सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह प्रदान गर्नुभएको थियो। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो। नेपाल भारत बीचको सांस्कृतिक धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ। दर्जनी चिन्ह प्रदान कार्यक्रम पश्चात सम्माननीय राष्ट्रपतिसँग भारतीय स्थल सेनाध्यक्षले शिष्टाचार भेट समेत गर्नुभएको थियो। नेपाल भ्रमणको क्रममा जनरल सेठले भदौ 1 गते नै टुडीखेल स्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। साथै उहाँले जंगी अड्डा परिसरमा सम्मान गारद निरीक्षण गर्नुका साथै वृक्षारोपण समेत गर्नुभएको थियो। सो दौरान उहाँले नेपाली सेनालाई सहयोग स्वरूप अत्यावश्यक औषधि र विद्युतीय सवारी साधन हस्तान्तरण गर्नुभयो। सोही दिन प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल र जनरल धीरज सेठ बीच शिष्टाचार भेटवार्ता समेत भएको छ। भेटवार्ताका क्रममा उहाँहरूबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस्तै जनरल धीरज सेठले भदौ 2 गते सम्माननीय प्रधानमन्त्री एवं रक्षा मन्त्री श्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नुभएको छ। सोही दिन उहाँले शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण समेत गर्नुभएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका प्राविधिक सहायक रथी श्री विश्वबन्धु पहाड़ीलाई भदौ 3 गते जंगी अड्डामा दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। सोही अवसरमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति हुनुभएकी प्राविधिक प्रमुख सेनानी डाक्टर श्री इन्दिरा आचार्यलाई समेत दर्जनी चिन्ह प्रदान गर्नुभयो। गोरखबहादुर गण र रूरू भैरवदल गणबाट खटिएको टोलीले मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका 6 जुरीखेत स्थित हेटौडा कुलेखानी काठमाडौँ सड़क खण्डमा स्कर्पियो दुर्घटनामा परेका 6 जनाको भदौ 2 गते उद्धार गरेको छ। काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेको स्कर्पियो सड़कबाट करिब 60 मिटर तल खसेर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका माननीय मुख्य न्यायाधीश श्री गोकर्ण डागी तथा लक्ष्मी बडु, रितेन्द्र बडु र रीता बडुलाई उद्धार गरी थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत वीरेन्द्र अस्पताल छाउनी पुर्याइएको थियो। त्यस्तै दुर्घटनामा घाइते भएका छुनीलाल चौधरी र दशरथ चन्दलाई उद्धार गरी जिल्ला अस्पताल हेटौडा पठाइएको थियो। यस्तै शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंह दल गण अन्तर्गतका सुरक्षा पोस्टहरूबाट खटिएको टोलीले निकुञ्ज इलाकामा हराएकी एक महिलाको साउन 30 गते उद्धार गरेको छ। टोलीले बेलडाँडी गाउँपालिका 1 दोकट्टाकी 55 वर्षीय सगुनी ओखेडालाई निकुञ्जको कोर इलाका बयलघारीमा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेकी 2 महिलालाई भदौ 4 गते हवाई उद्धार गरेको छ। बेसले कालीकोट जिल्ला त्रिवेणी गाउँपालिका 7 की 23 वर्षीय विनिता प्याकुरेल र बजाङ जिल्ला साइपाल गाउँपालिका 2 की 35 वर्षीय ऋतु बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। भवानी दल गणबाट खटिएको टोलीले जाजरकोट जिल्ला भेरी नगरपालिका 2 रिसाङ तथा आसपासका इलाकामा गएको पहिरोबाट प्रभावितहरूको खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। साउन 30 गतेबाट परेको अविरल वर्षाको कारण रिसाङ, फारूला, राउटे रहे, चिसापानी, झ्यालीखेत र वडा नम्बर 3 स्याला इलाकामा गएको पहिरोबाट प्रभावितहरूलाई सैनिक टोली घटना लगत्तै परिचालन भई खोज तथा उद्धार गरेको हो। सो क्रममा पहिरोमा परी घाइते भएका 11 जनालाई प्राथमिक उपचार गरी जिल्ला अस्पताल जाजरकोट रिपोर्ट पुर्याएको थियो। उद्धारको दौरान चारवटा शव संकलन गरिएको थियो भने पहिरोबाट प्रभावित 339 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा खोज तथा उद्धार कार्य गर्नुका साथै प्रभावितको घरबाट सामानहरू सुरक्षित स्थानमा सार्न समेत सहयोग गरेको थियो। यस्तै गणले पहिरोबाट प्रभावित भई त्रिभुवन आधारभूत विद्यालयमा अस्थायी रूपमा बसिरहेका 251 जनालाई भदौ 6 गते नजिकैको चौरमा व्यवस्थापन गरी स्थानान्तरण गरेको छ। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले रोल्पा नगरपालिका 4 स्थित लिबाङ गुरूङ गाउँमा भदौ 6 गते गएको पहिरोले अवरूद्ध भएको सड़क खुलाएको छ। गणले स्थानीयको सहयोगमा अवरूद्ध सड़क खुलाएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेकोस राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा ललितपुरको इमाडोलमा साउन 25 देखि 30 गतेसम्म सञ्चालन भएको 14 पुष्पलाल मेमोरियल ऱ्याङ्किङ राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशीपमा त्रिभुवन आर्मी क्लबका खेलाड़ीहरूले 12 पदक जितेका छन्। प्रतियोगितामा क्लबमा आबद्ध खेलाड़ीहरूले 3 स्वर्ण 3 रजत र 6 काँस्य गरी 12 पदक जितेका हुन्। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: दरखास्त आह्वान।
0: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको अधिकृत क्याडेट पद सहायक सेनानी उपसेनानीका लागि खुल्ला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: भर्ना छनौट केन्द्रहरू।
0: केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्बु काठमाडौँ।
2: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी।
0: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी।
2: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर।
0: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की।
2: मध्य पश्चिम प्रितना हेडक्वार्टर बुटोबल रूपन्देही।
0: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत
2: र सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली रहेका छन्।
0: दरखास्त पेश गर्ने मिति
2: साउन 29 देखि भदौ 18 गतेसम्म सामान्य दस्तुर तिरेर वा भदौ 19 गतेदेखि 25 गतेसम्म दोब्बर दस्तुर तिरेर vacancy.nepalarmy.mil.np बाट अनलाइन फारम भरी आफूलाई पाइक पर्ने भर्ना छनौट केन्द्रहरूमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
0: उमेरको हद
2: प्रमाण पत्र तह वा SLC कक्षा 12 वा सो सरहको हकमा 18 वर्ष पूरा भई 21 वर्ष ननागेको
0: स्नातक तह वा सो सरहको शैक्षिक योग्यता को हकमा 18 वर्ष पूरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ। त्यस्तै बहालवाला सैनिकको हकमा 26 वर्ष ननागेको हुनुपर्नेछ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा गई जोइन नेपाली आर्मीमा वा साउन 29 गतेको गोर्खापत्र हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 FM रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ व्यावसायिक तालिम पश्चात स्वावलम्बन तर्फ अग्रसर भूतपूर्व सैनिकहरूको सफलता सम्बन्धी रेडियो सामग्री।
3: पेसागत रूपमा दक्ष सैनिकले मात्र आफ्ना जिम्मेवारी र सैनिक मिशनहरू पूरा गर्न सक्छन्। त्यसैले हरेक सैनिकलाई सेवा प्रवेशदेखि सेवानिवृत्त नभइन्जेलसम्म विभिन्न पेसागत तालिम दिई दक्षता अभिवृद्धि गरिन्छ। सेवाकालमा दिइने सैनिक तालिमहरूले सैनिकलाई शारीरिक तथा मानसिक रूपमा चुस्त बनाउन अनि आफ्नो सैनिक जिम्मेवारी पूरा गर्न सक्षम बनाउँछ।
4: यस क्रममा सैनिक प्रकृतिका तालिमले संस्थागत उद्देश्य पूर्तिमा सहयोग पुर्याए पनि सबै सैनिक तालिमहरू सेवानिवृत्त जीवनमा काम नलाग्न पनि सक्छन्। तसर्थ सेवानिवृत्त भएपछिको सामाजिक जीवन र उद्यमशीलताबारे धेरै सैनिकहरूले चिन्ता र चासो व्यक्त गर्ने गरेको पाइन्छ।
3: सैनिकहरूको यही चिन्ता र चासोलाई सम्बोधन गर्दै नेपाली सेनाले अवकाश हुने योजनामा रहेका आफ्ना सैनिकहरूलाई विभिन्न व्यावसायिक तालिम दिँदै आएको छ। यसका लागि काठमाडौँमा व्यावसायिक तालिम केन्द्र र लमजुङमा नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र स्थापना भएका छन्। त्यहाँबाट प्रशिक्षित सैनिकहरूले सेवानिवृत्त भएपछि स्वदेशमै व्यवसाय सञ्चालन गरी आफू स्वरोजगार बन्दै अरूलाई समेत रोजगार दिँदै आएका छन्।
4: यही पृष्ठभूमिमा आजको कार्यक्रममा हामी नेपाली सेनाबाट दिइने व्यावसायिक तालिम र कल्याणकारी कोषबाट दिइने सहुलियतपूर्ण कर्जाको सदुपयोग गर्दै विभिन्न व्यवसाय सञ्चालन गरिरहनुभएका केही अवकाश प्राप्त सैनिकहरूको व्यावसायिक अनुभव प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ
3: म प्राविधिक सहसेनानी सुजाता बस्नेत
4: र म प्राविधिक सुवेदार शोभा विष्ट।
3: सैनिक कल्याणकारी कोषको दिगोपन तथा सेवा सुविधा विस्तार गर्ने योजना अनुरूप नेपाली सेनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त गरी दुईवटा प्रमुख व्यावसायिक तालिम केन्द्र सञ्चालन गर्दै आएको छ।
4: विक्रम सम्बत 2070 स्थापित नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्यूट त्रिपुरेश्वरबाट निर्माण तथा प्राविधिक क्षेत्रका तालिम प्रदान गरिन्छ भने विक्रम सम्बत 2076 लमजुङको बेसी शहरमा स्थापित नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रले कृषि तथा पशुधन उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ। यस्ता केन्द्रहरू किन स्थापना गरिएका हुन् त? व्यावसायिक तालिम इन्स्टिच्यूट त्रिपुरेश्वरका केन्द्रपति महासेनानी श्री ध्रुव पण्डित।
5: यस तालिम केन्द्रको उद्देश्य नेपाली सेनामा लामो समयसम्म सेवारत अवकाश प्राप्त गर्नु पूर्व अवकाश भए पश्चात पनि जीवन उपयोगी आर्थिक तथा सामाजिक गतिविधिहरूमा प्रत्यक्ष रूपमा संलग्न भए अनुशासित मर्यादित योगदानकारी र आयमूलक क्रियाकलापहरूमा सक्रिय रूपले समयको सदुपयोग गरी सहज र सम्मानजनक जीवनयापन लाइभलीहुड गर्न सकोस् र अन्य अनावश्यक गतिविधिहरूमा संलग्न नहोस् भन्ने अभिप्रायका साथ नेपाली सेनाद्वारा यस तालिम केन्द्र मार्फत सैनिक कल्याणकारी बजेटबाट सञ्चालित यस हितधारकारी पदी तथा अन्य दर्जाहरू केन्द्र कार्यक्रमहरू विभिन्न टेटका तालिमहरू वार्षिक क्यालेण्डर बनाई हामीले सञ्चालन गर्दै आइरहेका छौं।
3: महासेनानी श्री पण्डितले भन्नुभएझै सैनिकहरूलाई अवकाशपछि स्वरोजगार र आत्मनिर्भर बनाउन व्यावसायिक तालिम इन्स्टिच्यूटहरू स्थापना भएका हुन्। काठमाडौँ स्थित तालिम केन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढ़ी माग भएका तालिमहरू बिल्डिङ इलेक्ट्रिसियन, जुनियर प्लम्बर, कन्स्ट्रक्सन कार्पेन्टर, बिल्डिङ पेन्टर, मेसन, ब्रिकलियर, वेल्डर र जनरल कुक जस्ता तालिम दिने गरेको छ।
4: त्यस्तै लमजुङ स्थित नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको पशु फार्ममा गाई, कुखुरा, बाख्रा, बंगुर तथा माछा पालन र कृषि फार्ममा ग्रीन हाउस, तरकारी फलफूल र अन्न बाली सम्बन्धी ज्ञान र सिप प्रदान गर्ने गरिएको छ।
3: आधुनिक पाठ्यक्रम, अनुशासित वातावरण, सैद्धान्तिक तथा प्रयोगत्मक कक्षा, हप्तेवारी परीक्षण, वास्तविक क्षेत्रानुकूल कार्यभ्यास र अनुभवी प्रशिक्षकहरूको मार्गदर्शन उक्त तालिम केन्द्रहरूको विशेषता बनेको छ। यसका अतिरिक्त केन्द्रहरूबाट प्रशिक्षण लिएका सैनिकहरूलाई सीटीभीटीबाट सिप परीक्षण गरी प्रमाणपत्र र लाइसेन्स दिइने गरेकोले यहाँ प्रशिक्षित सैनिकहरू विभिन्न क्षेत्रमा योग्य हुने गरेका छन्। राष्ट्रिय सिप परीक्षण समितिका उपनिर्देशक श्री सुशील कुमार श्रेष्ठ।
6: नेपाली सेनाले जुन व्यावसायिक तालिम केन्द्र मार्फत आफ्ना जवानहरूलाई जुन तालिम दिनुहुन्छ त्यसको हामीले सिप प्रमाणीकरण गर्छौं। जुन चाहिँ तालिम दिएपछि जस्तो लेभल वानको हो भने 390 घण्टाको तालिम यहाँबाट दिनुहुन्छ, त्यसलाई हामीले कतिको सिप छ भनेर त्यसको प्रमाणीकरण गर्नलाई हामीले एउटा स्किल टेस्ट भन्ने सिप प्रमाणीकरण गर्छौं। जुन परीक्षा लिन्छौं त्यसमा पास भएकोलाई हामीले राष्ट्रिय सिप परीक्षण समितिले प्रमाणपत्र र एउटा लाइसेन्स कार्ड हामी उपलब्ध गराउँछौँ, जसले गर्दा उहाँलाई भोलि बाहिर काम गर्दाखेरि म यो काम गर्न सक्ने मान्छे हुँ, दक्ष मान्छे हुँ भनेर गर्न सक्छ। जुन चाहिँ नेपालमा मात्रै होइन त्यो कार्डको विदेशमा समेत उहाँले प्रयोग गर्न सक्नुहुन्छ।
4: यसरी तालिम सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र र लाइसेन्स प्राप्त गर्नेमा नेपाली सेनाको व्यावसायिक तालिम इन्स्टिच्यूटबाट 4,481 र कृषि तथा पशुपालन तालिम केन्द्रबाट 368 सैनिकहरू रहेका छन्। तालिम लिएकाहरूमध्ये कैयौंले आफ्नै व्यवसाय सञ्चालन गरी अन्य व्यक्तिहरूलाई रोजगारी समेत दिइरहेका छन्।
3: सैनिक सेवाबाट अवकाशपछि आफ्नै गाउँमा उद्यम गर्नेहरू मध्येको एक हुनुहुन्छ हुद्दा इन्द्रजीत बुछे। अवकाश प्राप्त विक्रमसम्म 2065 अवकाश हुनुभएका उहाँले बर्दिया बाँसकडी नगरपालिका 6 बाँसकडीमा कृषि फार्म र इन्द्रजीत साइकल स्टोर खोल्नु भएको छ। सुरुमा कल्याणकारी बोर्डबाट 2,00,000 रूपियाँ ऋण लिएर शुरू गरेको व्यवसाय हाल 50,00,000 भन्दा बढ़ी लगानी पुगिसकेको छ भने उहाँले 5 स्थानीयलाई रोजगारी समेत दिइरहनु भएको छ।
7: नेपाली सेनाको पेन्सनबाट आएको 1,00,000 शुरू गरेर फेरि त्यही नेपाली सेनाले 15,00,000 सहुलियत ऋणमा पैसा पाए त्यसबाट सञ्चालन गरिरहेको छु। दुःख नगरी सुख हुँदैन भन्ने कुरा मलाई सेनाले सिकाएको थियो। त्यही फलस्वरूप नै म आज सफल भएको आफूलाई ठान्छु। सफल आजै भएको छैन, आजै गर्नु छ धेरै मैले। मैले आफ्नो बाल बच्चालाई नेपाली सेनाले दिएको शिक्षालाई सदुपयोग गर्दै पाल्न सफल भएको छु भन्ने आफूलाई अनुभव भइरहेको छ। मैले नेपाली सेनाबाट पाएको सिपलाई गाउँ घरमा आएर पनि सदुपयोग गर्न सकेको बापत मैले भैँसी फार्म पनि सञ्चालन गरिरहेछु। जब पनि 2-3 रोजगारी दिइरहेछु। यहाँ पनि 3 रोजगारी 5 त मबाट रोजगारी नै पाइरहेछन्। त्यो अलावा पनि साइकल लिए बापत पनि खुसी नै छन्। अरूभन्दा सहुलियतमा दिइरहेछु गरिरहेछु। 15-16 वर्ष भयो मेरो काम प्रति सेवा ग्राहकहरू पनि खुसी नै छन्। उहाँहरू म प्रति सद्भाव राख्छन्, माया राख्छन्, मेरो कामलाई प्रशंसा गरिरहेछन्।
4: सैनिक कल्याणकारी कोषबाट प्राप्त हुने सस्तो ब्याज दरको कर्जा र व्यावसायिक प्रशिक्षणले भूतपूर्व सैनिकहरूलाई व्यवसाय सञ्चालन गर्न सहयोग पुगेको छ। यो सफलताले अवकाश प्राप्त सैनिकलाई मात्र खुशी दिएको छैन, उनीहरूले सञ्चालन गरेको व्यवसायमा स्थानीयले समेत रोजगार पाउनु थप खुशीको विषय हो। हुद्दा इन्द्रजीत बुचे अवकाश प्राप्तले सञ्चालन गरेको साइकल स्टोरमा विगत 14 वर्षदेखि काम गर्दै आउनुभएका स्थानीय सुरेश थारू।
8: लगभग भयो 14 वर्ष जति मलाई इन्द्रजीत सरले दिएको तलब घर चलाउन पुगिहाल्छ। म एकदमै खुसी छु। म इन्द्रजीत सरसँग काम गर्न पाउँदा एकदम खुसी छु।
4: अवकाश प्राप्त उनीहरूले सञ्चालन गरेको व्यवसायमा स्थानीयले समेत रोजगार पाउनु थप खुशीको विषय हो। हुद्दा इन्द्रजीत बुचे अवकाश प्राप्तले सञ्चालन गरेको साइकल

0: आवश्यकतालाई मात्रै पूरा गरेको छैन, स्थान विशेषमा उपलब्ध साधन स्रोत र उत्पादनलाई समेत अर्थतन्त्रसँग जोडेको छ। यस्तै उदाहरण हुनुहुन्छ दोलखा चरिकोटका जमादार दीपक भुजेल, अवकाश प्राप्त।
1: उहाँले अवकाशपछि गाउँ फर्किएर काष्ठकला र निर्माण सम्बन्धी कार्य गरिरहनु भएको छ। यस्तो व्यवसाय सञ्चालन गर्ने सोच आउनुमा उहाँ आफ्नो गाउँठाउँमा उत्पादन भई खेर गइरहेको काठको सदुपयोग होस् भन्ने आफ्नो चाहनालाई आफूले लिएको कार्पेन्टर तालिमले सजिलो बनाएको ठान्नुहुन्छ।
2: गाइड हुनुभन्दा पहिला कार्पेन्टर तालिम गरेको, मलाई चाहिँ यो कार्पेन्टर सम्बन्धी चाहिँ अलि राम्रो हुन्छ कि भनेर मैले चाहिँ कार्पेन्टर तालिम रोजेको हो। गाइड हुनुभन्दा पहिला नै हामीले यस्तो सिपमूलक तालिम सिकाएर भोलि पछि गएर घरमा गएर चाहिँ केही गरेर खान्छ भनेर हामीले यो तालिम सिकाएको हो। यो तालिमले चाहिँ हाम्रो धेरै राम्रो काम गरिरहेको छ। त्यही तालिम गर्दाखेरि चाहिँ मैले अहिले गाउँमा आएर दोलखा चरिकोट भीमेश्वर नगरपालिका ओलम चौपाटी खोलामा विशाल फर्निचर राख्न सक्छ। सुरुमा चाहिँ मैले चाहिँ 10-12 लाखबाट चाहिँ सुरु गरेँ, अहिले चाहिँ 30-35 लाख चाहिँ हाराहारीमा कारोबार भइरहेको, काम भइरहेको छ। त्यसबाट 8-10 जनाले चाहिँ दैनिक रूपमा चाहिँ रोजगार पाइराख्नु भएको छ। हाम्रो नेपालमा नै अब केही गर्छु भन्यो भने यही पेसाबाट हाम्रो यो कार्पेन्टर काम गरेर महिनामा 70-80 हजार कमाउन सकिन्छ।
0: जमदार दीपक भुजेल जस्तै स्वदेशमा नै केही गर्छु भन्नेहरूका लागि अर्को उदाहरण हुनुहुन्छ दाङका हुद्दा दुर्गालाल बीएम, अवकाश प्राप्त। विक्रमसम्म 2079 अवकाश लिनुभएका उहाँले सेवामै रहँदा 2077 सालमा कार्पेन्टर तालिम लिनुभएको थियो। उक्त तालिमले नै आज उहाँलाई अवकाशपछि व्यवसाय सञ्चालन गर्ने बलियो आधार दिएको छ। बिना लगानी प्राप्त गरेको सिपबाट आफ्नै गाउँमा परिवारको साथमा बसी बाल बालिकाको पढ़ाई र घरायसी खर्च सहजै जुटाउन सकिने उहाँको अनुभव छ। हुद्दा दुर्गालाल बीएम, अवकाश प्राप्त।
3: गाउँघरतिरै विभिन्न झ्यालहरू ढोकाहरू यिनी जोड्ने अथवा चाहिँ पुग्लेकाहरूलाई मरामत गर्नेहरू, त्यसपछि नयाँ बनाउने यस्तै कामहरू भइरहेको छ। यस्तै गरिरहेको छु मैले, अहिले मेरो घरको गुजारा राम्रोसँग चलिरहेको छ। वैदेशिक रोजगार जानलाई पनि अब आफ्नो घर परिवारदेखि टाढा हुनुपर्ने अवस्था आयो, त्यसपछि त्यहाँ गएर पनि हामीले घरमै बसेर कमाउने जति पनि नकमाइने जस्तो अवस्था भएको कारणले मैले त्यसैलाई चाहिँ निरन्तरता दिएको छु। आफ्नो सुट्टै फर्निचर नखोले तापनि मैले गाउँ मैले पाइरहेको छ कामहरू, मलाई एकदम चाहिँ मेरो घर परिवार अनि आफ्नो बच्चाहरूलाई पठन पाठन र आफ्नो घरेसी खर्च मैले यहीबाट गुजारा गरिरहेको छु। मैले 1 रुपियाँ खर्च नगरिकन आफ्नो हातमा चाहिँ सिपलाई चाहिँ सिक्न पाएँ, यसमा चाहिँ म एकदम चाहिँ आभारी।
1: सैनिक सेवामा रहँदा सिकेको सिपले अवकाशपछि आय आर्जनसँगै सामाजिक सेवाको अवसर समेत दिलाएको पाइन्छ। यो प्रसंग 18 वर्ष नेपाली सेनामा सेवा गरी अवकाश लिनुभएका जमादार गोपाल महरासँग मिल्दछ।
0: सैनिक सेवाबाट अवकाश हुनुअघि लिएको प्लम्बिङ तालिमको कारण महरालाई अवकाशपछि के गर्ने भन्ने चिन्ता कहिले भएन। अहिले उहाँ आफ्नै गाउँ रोल्पाको खानेपानी तथा ढल व्यवस्थापन समितिमा काम गरेर सामाजिक सेवामा जोडिन पाउनु र अरूलाई पनि सिप सिकाउन पाउनुलाई सेनाले सिकाएको प्लम्बिङ तालिमको देन ठान्नुहुन्छ।
4: प्लम्बर तालिम गरे जुन अवकाश हुनुभन्दा अगाडि सोही सिपले मलाई अहिले अवकाश प्राप्तपछि मैले यही प्लम्बिङ काम गरेको हुँदा उही सिपले गर्दा मैले अहिले बजार क्षेत्रमा खानेपानीको एउटा समिति छ, त्यो समितिमा चाहिँ मैले प्लम्बिङको काम गरेर म त्यसरी नै मेरो आफ्नो गाउँ घरमा चाहिँ म त्यसरी रोजगार गरेको छु। त्यो सिकेको सिप चाहिँ मैले अहिले आएर आफ्नो जीवनमा अनि प्रयोग गर्न पाएँ। म अहिले आफ्नो परिवारभन्दा टाढा नरही अनि सेवाको जुन कार्य चाहिँ खाँदा बाबुदी चाहिँ घरभन्दा बाहिर अन्यत्र जिल्लामा चलिरहेको हुँदा चाहिँ घरबाट टाढा एक्लै बसिन्थ्यो भने अहिले सेवा पछिको मलाई चाहिँ यो जुन रोजगार चाहिँ म आफ्नै ठाउँमा आफ्नै घरमै बसेर जागिर खान पाएको छु। यो अवसर मलाई नेपाली सेनाले तालिम नदिएको भए सम्भव हुन्थेन होला। म नेपाली सेनालाई धन्यवाद दिन चाहन्छु।
1: नेपाली सेनाले दिएको व्यावसायिक तालिमकै जगमा अवकाशपछि सफल व्यवसाय सञ्चालन गर्ने सैनिकहरूको संख्या निकै ठूलो छ भने व्यावसायिक तालिमप्रति सैनिकहरूको आकर्षण समेत बढ्दो छ। नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्यूट त्रिपुरेश्वरमा हाल 275 जना र लमजुङ स्थित तालिम केन्द्रमा 121 जना सफल दर्जाले विभिन्न व्यावसायिक तालिम गरिरहेका छन्। तालिम प्रतिको आकर्षण र भावी योजनाबारे तालिमरत शिक्षार्थीहरूको
5: मेरो जागिर अहिले 22 वर्ष पूरा भएर 23 वर्षमा हिँडिरहेको छ। म चाहिँ यो व्यावसायिक तालिम केन्द्रमा इलेक्ट्रिसियन तालिम चुज गरेर आएको। यो इलेक्ट्रिसियन चुज गर्न कारण जागिरको अवधि पश्चात पनि आफै चाहिँ सक्षम हुनको लागि आफ्नो घरेसी शान्तिना कामहरू पनि आफै सहज रूपमा काम गर्न सकिन्छ, स्वरोजगारको व्यवस्था चाहिँ यसले गर्दछ। यसले गर्दाखेरि हामीलाई धेरै राम्रो हुन्छ।

0: लाग्छ मलाई चाहिँ
1: केन्द्रीय एमएसको प्राविधिक हुँदा रेखा राणा मेरो जागिर अवधि 20 पूरा भएर 21 रनिङ हुँदैछ। म चाहिँ यो नेपाली सेना व्यावसायिक तालिम केन्द्रको कुक तालिम गर्न आएको छु। कुक तालिम विशेष गरी मलाई चाहिँ अवकाश पछि बाहिर गएर केही गर्न सक्छु कि भन्ने उद्देश्यले चाहिँ यो कुक तालिम गरौँ भन्ने इच्छा जागेर मैले केही गर्न सकुला भन्ने इच्छाले म कुक तालिम गर्न आएको हुँ। नेपाली सेनाले यो सिक्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: उत्तर पश्चिम फिर्ताना सैनिक प्रहरी सुदेवबहादुर राणामोड़, मेरो चाहिँ कार्पेन्टर ट्रेड हो। नेपाली सेनाले यो अहिले एउटा सहुलियतको रूपमा र अवकाशपछि भोलि आफ्नो व्यवसाय केही गरेर आफ्नो जीवनलाई चाहिँ उजगार बनाउन सकिन्छ भन्ने हेतुले दिनुभएको भन्ने मैले बुझेपछि मलाई पनि एकदम भित्रै आत्मादेखिको यो तालिम गर्नु इच्छुक थिएँ र यो चोटि चाहिँ मैले यो तालिम गर्ने एउटा सुवर्ण मौका पाएँ। अवकाश पछाडि चाहिँ गएपछि एउटा सानो व्यावसायिक रूपमा आफूले यसलाई बढाउँदै लिएर गयो भने ठुलो ठुलो काठको एउटा उद्योगसम्म बन्न सकिन्छ कि भन्ने आशा पनि राखेको छु।
2: यसरी सेवामा रहँदै सेनाले सकल दर्जालाई दिने व्यावसायिक तालिम र सहुलियतपूर्ण ऋण सुविधा जस्ता कार्यक्रमहरू अवकाशपछि सैनिकहरूलाई व्यवसाय सञ्चालन गर्न 8 दिने महत्वपूर्ण ऊर्जा बनेका छन्। तुलसीपुर उपमहानगरपालिका 6 दाङका हुद्दा होताराम आचार्य अवकाश प्राप्त सानो पुँजीबाट व्यवसाय सञ्चालन गरी सफल हुनुभएका एक सैनिक हुनुहुन्छ। वहाँले आफ्नै जन्मथलो दाङको त्रिशक्ति टोलमा 2069 सालमा राप्ती भुजा उद्योग सञ्चालन गर्दै व्यावसायिक यात्रा सुरु गर्नुभएको थियो।
3: नेपालमै गर्ने भन्ने कुरा हो, अब गर्ने यसो सोच्यो, अब आफूसँग पैसा त्यति आर्थिक जो धेरै थिएन, सबैभन्दा सानो स्केलमा के गर्ने त भन्दाखेरि त्यही अब लड्डु भुजा बनाउने, भुजा त्यो प्याकिङ गर्ने, खाजा साजा भुट्ने भन्ने कुरो पहिले त्यसरी सुरु गरियो। गर्दै गर्दै अहिले त्यसलाई त्यो अलिअलि बढाउँदै बढाउँदै गएको हो। पहिले सुरु गर्दा 3-4 लाख रुपियाँ थियो होला मसँग सुरु गर्ने बेला, पछि त्यसमा 1-2 वर्ष पछि फेरि 3 लाख रुपियाँ हामीलाई नेपाली सेनाको त्यो कल्याणकारी कोषबाट फेरि सहयोग मिलेको थियो न्यूनतम उसको ब्याजमा 25-26 जनासम्म ब्याज सबै, उहाँहरू खुसी हुन्छ।
4: सानो पुँजीबाट शुरू गर्नुभएको हुद्दा होताराम आचार्य अवकाश प्राप्तको व्यवसाय हाल 5 करोड़ पुँजी बराबरको भएको छ भने यहाँ रोजगार प्राप्त गरेका अरू 25 जनाको खुशीको कारण समेत बनेको छ। राप्ती पूजा उद्योगमा कार्यरत कर्मचारी सीमा चौधरी,
5: यति धेरैजनालाई सरले स्वरोजगार भएर बस्दिने मौका दिनुभएको छ, धेरैजना हुनुहुन्छ यहाँ काम गर्ने, हामी स्टाफहरू पनि 12-13 जना छौँ, अनि काम गर्ने दिदीहरू पनि 7 जना गरेर 15 जना हुनुहुन्छ, त्यहाँ दिदीहरू पनि काम गरिराख्नु भएको छ, काम चलिरहेको छ, एकदमै सफल नै भएको छ, म पढि पनि रहेको छु, आफ्नो खर्चदेखि लिएर कलेजहरू पनि तिर्न एकदम सहज भइरहेको छ, यहाँ काम गरेदेखि नै अरूबाट माग्नु पनि परेको छैन, आफ्नै खुट्टामा उभिएर पढि पनि रहेको छु, एकदमै खुसी छु म यहाँ काम गरेर। स्वरोजगार भन्ने मौका दिनुभयो, यहीँ बसेर केही गर्छु भन्ने पनि भयो, आफूलाई आफ्नै खुट्टामा उभिरहेको छु भन्ने भएर आफूलाई प्राउड फिल पनि हुन्छ, म धन्यवाद पनि भन्न चाहन्छु एकदमै धेरै।
2: अवकाश प्राप्त सैनिक उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रवर्धन गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउन, ब्रान्डिङ गर्न र बजारीकरणमा समेत नेपाली सेनाले सहजीकरण गर्दै आएको छ। यसैको एक दृष्टान्त बनेको छ हरेक शनिबार जंगी अड्डा स्थित नेपाली सेना सुपथमूल्य क्यान्टिनमा लाग्ने हाट बजार। यो हाट बजारले नेपाली सेनाका बहालवाला सैनिकहरूको परिवार तथा अवकाशप्राप्त सैनिकहरूको उत्पादनलाई बजारीकरणमा सहयोग गरेको छ। नेपाली सेना सुपथमूल्य क्यान्टिनका प्रबन्धक महासेनानी श्री जितेन्द्र जङ्कार्की अवकाश प्राप्त,
6: यसको मुख्य उद्देश्य चाहिँ नेपाली सेनामा कार्यरत भई भूभू भएका सम्पूर्ण सकल दर्जाले उनका उत्पादनहरूले एउटा उचित बजार पाउन्, विशेष गरी आफ्नै मात्र व्यक्तिगत उत्पादन भएका चिजहरूमा धेरै व्यावसायिक रूपमा जान नसकेको हुँदा हाम्रा भूभूहरू प्यान भाटमा दर्ता नभएको हुँदाखेरि एउटा बजारको समस्या अड्कालो देखिएको र यी कुराहरूलाई चाहिँ व्यवस्थित गर्न सुरुमा यो एउटा पाइलट प्रोजेक्टको रूपमा काठमाडौँमा हाट बजार सञ्चालन गर्ने र यसमा बढी भूपूहरूद्वारा उत्पादित र उनीहरू कुनै संस्था फर्ममा दर्ता नभएकाहरूलाई चाहिँ एउटा उचित बजारको व्यवस्था गर्ने उद्देश्यका साथ यो खडा भएको हो। यसको प्रत्यक्ष फाइदा नभए नि अप्रत्यक्ष फाइदा चाहिँ भूपूहरूलाई बजार चिन्न, फर्ममा दर्ता हुन, यो उत्पादन सम्बन्धी नीति नियम कानूनहरू बुझ्नलाई एउटा खुड्किलोको रूपमा चाहिँ काम गरेको छ।
4: लामो सैनिक जीवनपछि सामाजिक जीवनमा फर्किएर सफल व्यवसाय

0: सञ्चालन गर्न सजिलो छैन। यही कठिनाईलाई दृष्टिगत गरी व्यावसायिक सोच र सिप विकास गर्न नेपाली सेनाले व्यावसायिक तालिमको अवधारणा ल्याएको हो। जस अनुरूप व्यावसायिक तालिम लिएका सैनिकहरू आफू मात्रै सफल भएका छैनन्, परिवार र समाजका लागि समेत स्वदेशी माटोमै अवसर खोज्न सकिन्छ भन्ने प्रेरणाका स्रोत बनिरहेका छन्। यस्तै प्रेरणा बन्नु भएको छ भक्तपुर चाँगुनारायण नगरपालिका आठ सरस्वती थानका जमादार दत्तु प्रसाद तिमलसिना अवकाश प्राप्त।
1: 2067 सालदेखि 2 करोड़ लगानीमा गाई पालन तथा दुग्ध व्यवसाय गरी वार्षिक 15 लाख नाफा निकाल्दै आउनु भएको उहाँले आफ्ना छोरालाई वैदेशिक रोजगारीमा जानबाट रोकी स्वदेश नै उद्यममा जोड्नु भएको छ भने नेपाली सेनाका एकल महिलाहरूलाई रोजगारी समेत दिनुभएको छ। वहाँ स्वदेशमै केही गर्छु भन्नेहरूलाई नेपाली सेनाले हरेक तवरबाट सहयोग गरिरहेकोले यो सुनौलो अवसरलाई सदुपयोग गर्न सैनिकहरूलाई आग्रह गर्दै भन्नुहुन्छ।
2: मैले एउटा छोरा अमेरिका यही फार्म सम्बन्धीकै गाई फार्म काम गर्ने भएपछि त यही गर्न तर कति लगानी आउनुपर्छ म लाइदिनु भनेर राखिरहेको छु। मैले चाहिँ के भन्छु भने बाहिर गएर अर्थ छैन कि तपाईँको सिडिपको कमाइ हो अनि यहाँ भनेको दीर्घकालीन कमाइ नै हो। साथीहरू अब काम गर्छु भन्ने मान्छेहरूलाई अब जुन ठाउँमा म पशुपालन गर्छु अब पशुपालनै भन्ने छैन घाँस खेती गरे भयो अरू मौरी गरे भयो जे पनि कृषिमा काम गर्छु भन्ने यताबाट निस्केर आउने साथीहरूलाई हाम्रो स्वास्थ्यसँग अहिले लैजा काम गर लैजा पैसा मेला तिर भइरहेको छ त्यो त्यसको उत्पादन प्रोडक्ट बजारीकरणमा के छ समस्या हो कि होइन त्यो समस्या त्यसरी पनि हेर्नु पर्यो। अधिकांशलाई म चाहिँ के भन्छु भने बाहिर जानुपर्छ भने चाहिँ मेरो नजरबाट चाहिँ यो धेरै टाढाको कुरा हो। मलाई म चाहिँ त्यो उसो छैन र मैले भन्न पनि भन्दिनँ। संस्थाले ऋण दिएको छ त्यहाँबाट लिने अनि त्योबाट चाहिँ पुगेन भने अर्को पनि कृषिकै लोन लिएर पनि काम गर्छु भन्ने त खाँचो हुँदैन नि।
0: अवकाशपछि उद्यमशीलताको बाटो रोजेका नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जाका अनुभव संघर्ष सफलता र उनीहरूले सिर्जना गरेका रोजगारीका अवसरले नेपालमै ठूलो अवसर रहेको देखाउँदछ। त्यसैले अवकाश अन्त्य होइन नयाँ सम्भावनाको शुरूआत हो। सैनिक कल्याणकारी कोषको बहुजन हिताय बहुजन सुखाय आदर्श र व्यावसायिक तालिमको मर्म पनि सैनिकको सिप अनुभव र आत्मविश्वास नेपाली माटोमै फुलाउनुपर्छ फलाउनुपर्छ भन्ने नै हो।
3: श्रोता यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौ। कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने आर्मी रेडियो 2008@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाई सँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि विदा हुन्छु। नमस्ते।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा हामी विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम जीवन रक्षा प्रसारण गर्ने गर्छन्। आजको जीवन रक्षामा हामीसँग सम्वादका लागि सिन्धुपाल्चोकको चौतारा साँका चोक गढी नगरपालिकाका उपमेयर सीता थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ उपमेयर। पाँच वर्षमध्ये 4 वर्ष झण्डै बित्यो, अब 1 वर्ष बाँकी रहँदाखेरि हामी यो ढंगबाट यसरी अगाडि बढ्दैछौं भन्ने अलि नयाँ खालको योजना हो कि जसरी 4 वर्ष बित्यो त्यसरी नै फेरि बाँकी 1 वर्ष पनि बित्ने गरी काम कुरो यहाँहरूले गर्दै हुनुहुन्छ?
1: 4 वर्षको समीक्षाको विषयमा त आफ्नै बाटो छँदैछ, तर हरेक वर्ष भनौं अथवा हरेक अन्तिम समयसम्म पनि जिम्मेवारी पूरा गर्ने सवालमा, योजना बनाउने सवालमा र कार्यान्वयन गर्ने सवालमा चाहिँ उस्तै नै हो। भन्न खोजेको मतलब कस्तो भन्दाखेरि यो अन्तिम हो, त्यही भएर अब सकि त हाल्यो भन्ने पनि विषय होइन। यो अन्तिम हो, बाँकी रहेका जम्मै काम अहिले गरिसकौं भन्ने पनि होइन।
0: तर कतिपय जनप्रतिनिधिको कुरा हामीले सुन्दाखेरि चाहिँ 4 वर्ष त गइहाल्यो, अब जाँदा जाँदै 1 वर्ष पनि के विवाद हुनु अथवा के दुश्मनी कमाउनु भन्ने ढंगबाट कतिपयमा त्यस्तो खालको पनि महसुस हुँदो रहेछ। तपाईँलाई चाहिँ कस्तो छ?
1: हाम्रोमा अब विवाद निम्त्याउने या दुश्मनी बढाउने भन्ने त विषय नै आउँदैन। अब आफ्नो जिम्मेवारी पूरा गर्ने भन्ने मात्रै विषय आउँछ, र त्यो 1 वर्ष बाँकी छ या 1 महिना बाँकी छ वा एकै दिन बाँकी हुँदाखेरि पनि अन्तिम समयसम्म आफूले जानेको, बुझेको, सकेको इफोर्ट लाउने कुरा त रहि नै हाल्छ। त्यस कारणले गर्दाखेरि अन्तिम वर्ष हो, हातै छोडेर हिँडिहालौँ पनि होइन, अन्तिम वर्ष हो जम्मै गरिसकौँ भन्ने पनि होइन। जस्तो
0: भनेको सुधारको लागि अब 1 वर्षमा जो 4 वर्षमा हामीले त्यो गल्ती दोहोर्याएका थिएनौ, अब 1 वर्षमा यसबाट चाहिँ बच्नुपर्छ भनेर केही योजना बनाएर काम गर्दै हुन्छ कि कस्तो छ?
1: यस्तो चाहिँ हुन्छ, अब कस्तो भन्दाखेरि यो चुनावी वर्ष पनि हो। अब त्यसो हुँदाखेरि साबिकको चाहिँ जनप्रतिनिधि प्रमुख, उपप्रमुख या वार्ड अध्यक्षहरू सबैजनाको पब्लिकको लेभलबाट र अन्य फरक राजनैतिक पार्टीहरूबाट चाहिँ कमीहरू औल्याउने र खोजी गर्ने काम चाहिँ अलि धेरै हुन्छ जस्तो लाग्छ।
0: विरोधीहरूबाट
1: म त्यसलाई विरोधी पनि भन्न चाहदिन, जो सचेत जनताहरू अथवा सर्वसाधारण अथवा अन्य पार्टीका लिडरहरू, उहाँहरूले चाहिँ उहाँहरूको कमी अलि धेरै पत्ता लाउन पाए, अब उहाँहरूलाई चाहिँ होइन भन्दा फरक मान्छे अथवा आफू चाहिँ त्यो ठाउँमा पुग्ने एउटा अभिलाषा पनि होला, र अलिकति जनतामा अवेरनेस अनि सचेतना बढी पनि वृद्धि पनि भएको हुन सक्छ।
0: तपाईँले यस्तो कुरा चाहिँ 4 वर्ष अगाडि नै लागिराखेको थियो कि अरूले कुरा काट्ने अथवा विरोध गर्ने बाटो ठाउँ दिनु हुँदैन भन्ने, र समय बिताउँदै जाँदाखेरि त्यो कुरा चाहिँ थाहा हुँदै गयो?
1: अब म चाहिँ अलिक धेरै आलोचना स्वीकार गर्ने मान्छे हो, किनभने हामीलाई जो चौघेराभित्र हामी हुन्छौँ, जुन परिधिमा, त्यहाँनेरि चाहिँ अलि धेरै प्रशंसै प्रशंसा गर्ने, राम्रै राम्रो भन्ने, होइन यो पनि ठिक छ त्यो पनि ठिक छ भन्ने जस्तोको जमात चाहिँ अलि धेरै हुन सक्छ कि। तर ठ्याक्कै अगाडि आएर आलोचना गर्ने अथवा सामाजिक सञ्जालमा विरोध गर्ने मान्छेहरू चाहिँ एउटा सच्चा चाहिँ आलोचक जस्तो लाग्छ, र त्यो कुरा हिजोको दिनमा पनि थियो, आज पनि छ। त्यसलाई हामीले स्वीकार्नु नै पर्छ, किनभने काम गर्दै जाँदाखेरि राम्रोको लागि गर्ने हो, फेरि राम्रो भन्नेको संख्या पनि त धेरै हुनुहुन्छ नि त। जजमेन्ट या मूल्याङ्कन भन्ने दुई वा दुई भन्दा बढीले मात्रै भन्ने हुँदैन नि त, नगरपालिकाभित्रकोले मात्रै भन्ने पनि हुँदैन होइन, नगरपालिकाभन्दा बाहिरको राष्ट्रिय परिस्थितिको विषय अथवा अन्य नगरपालिकाले गरेको अथवा नगरेको कामहरू पनि हामीले गरिरहेका छौँ होइन। त्यसले गर्दाखेरि त्यो हिजो पनि थियो र अहिले पनि रहिरहन्छ, हुन्छ भनेर मानसिक हिसाबमा चाहिँ म चाहिँ तयार छु।
0: जस्तो अब हरेक आर्थिक वर्षको लागि हामीले बजेट बनाउने, त्यो अनुसारको कार्यक्रमहरू सबै ल्याउने, तर खर्च गर्दै जाँदाखेरि अथवा काम गर्दै जाँदाखेरि आर्थिक वर्षको अन्त्यमा अलि बढी काम गरेको जस्तो देखिने, जसमा गुणस्तरको विषयलाई लिएर विभिन्न पाटो र पक्षबाट चाहिँ प्रश्नहरू आउने हुने गर्छ। यो चौतारा साँगाचोक गढी यो अरू ठाउँमा सुनिने गुनासो भन्दा केही फरक छ कि अथवा सिक्दै जाँदाखेरि भइराखेको अहिलेको बुझाइ अलिक फरक अथवा कार्यक्रममा अलिक फरक हो?
1: यो तपाईँले भन्नुभएको यो आर्थिक वर्षको अन्तिममा चाहिँ बढी काम हुने भन्ने कुरा चाहिँ यो एउटा विडम्बना नै रहेछ। सबै ठाउँहरूमा त्यो समस्या छ, सबै स्थानीय तहमा, स्थानीय तहमा मात्र होइन प्रदेश र संघीय सरकारमा पनि त्यो समस्या छ होइन। अब हामीले जति पनि नीति विधि कानून बनाए पनि त्यसलाई अन्तिम अवस्थामै लैजानुपर्ने अथवा पुग्ने कुराले चाहिँ गर्दाखेरि विकासमा, सुशासनमा, पारदर्शितामा अनि कामको चाहिँ गुणस्तर सबै कुरामा चाहिँ त्यसले असर गरिरहेको छ। हामी पनि त्योबाट अछुतो रहन सकेनौं।
0: अनि अहिले चाहिँ सुरुबाट नै काम गर्दै जाउँ भन्ने खालको त्यस्तो केही सरसल्लाह?
1: अहिले चाहिँ नि यस्तो छ, हो अहिले हामीसँग थोरै समय पनि छ, त्यसो हुँदाखेरि कामलाई अलिकति व्यवस्थित र अलिक नयाँ ढंगले लिएर जाउँ भन्ने हिसाबले हामीले त्यो चाहिँ सुरुवात गरेका छौँ। अघि तपाईँले मलाई जोड्न खोज्दै हुनुहुन्थ्यो कि यो हामीले के फरक ढंगले गर्यौं भन्दाखेरि, यसपालि हामीले नगरपालिकाले चाहिँ विशेष अधिवेशन आह्वान गर्यो। किन भन्दाखेरि हाम्रो चाहिँ विगतको परम्परा यो जुन राजस्व वृद्धिको सवालमा हिजो चाहिँ हाम्रो यो 72-72 जुन ठेका प्रक्रियाबाट काम अगाडि बढेर हामीलाई राजस्व संकलन हुन्थ्यो, त्यो बेलामा हामीले आई प्रतिवेदनबाट जे आउँछ त्यसको रिपोर्ट त्यसकै आधारमा ठेका लगाउँथ्यौं। यो पटक चाहिँ हाम्रो अफिसको अलिकति सिस्टम चाहिँ हामीले परिवर्तन गर्यौं, जुन हिजो जीविसबाटै हुँदै हुँदै आएको भएर हामीले त्यसरी पनि गर्यौं, कति कुरा हामीलाई थाहा पनि थिएन। र अहिले चाहिँ हामीले जुन क्रसरमा स्टक रहेको माल हुन्छ गिटी ढुङ्गा बाल त्यसलाई चाहिँ यो स्टक प्रमाणित गरिरहँदाखेरि हामीले चाहिँ 7,21,00,000 रुपियाँ चाहिँ हामीले यो राजस्वको सुनिश्चितता स्रोतको खोजी गर्यौं हामीले। त्यसो हुँदाखेरि विशेष आन सभा गरेरै जाउँ भन्ने खालको एउटा हाम्रो समझदारी भयो र यो कानून सम्मत हिसाबले पनि हिजो स्रोत सुनिश्चित नभइसकेको होइन 1,19,00,000,000 बजेटको चाहिँ विनियोजन विधेयकमा हामीले पेश गरेको, त्यस कारणले गर्दाखेरि अब यसलाई चाहिँ खर्च चाहिँ एउटा यसलाई पारदर्शी भन्दा पनि एउटा सिस्टमेटिक हिसाबमा नियमसंगत हिसाबमा जाउँ भनेर पनि हामीले त्यसरी गर्यौं।
0: यो चाहिँ के पालिकाको लागि नगरपालिकाको लागि अलिक खतरा राम्रो हो कि अथवा सुशासनको हिसाबले यसलाई कमजोर भन्ने कि बलियो भन्ने?
1: यसलाई त अब कसरी कमजोर भन्न सकिन्छ र, यसलाई त बलियो नै भन्नु पर्यो होइन। खतरा त अब त्यस्तो एकदमै खतरा भनेर भन्ने कुरा त त्यति सान्दर्भिक नहोला, तर के हो भन्दाखेरि हामी जब राजस्व वृद्धि गरेर एउटा चाहिँ होइन स्थानीय सरकारहरू स्वत हिसाबले आत्मनिर्भर हुन्छन्, जति भन्दा जति धेरै चाहिँ राजस्व वृद्धि गरेर आफ्नो आमदानीको स्रोत बनाउन सक्यो त्यति नै एउटा विकास बाँड्ने अथवा आवश्यकताहरू पूरा गर्ने हो नि त। त्यसो हुँदाखेरि अब यति धेरै रकम एकैपटक होइन एउटा स्ट्राटेजीले एउटा प्लानले बढ्नु भने त नगरपालिकाको लागि राम्रै कुरा हो नि होइन?
0: अनि यो कार्यक्रम चलाउँदै गर्दाखेरि 5 वर्ष मध्ये 4 वर्ष बित्यो र जस्तो महिलाको होला, बालबालिकाको होला, किसानको लागि होला, यो कार्यक्रम बनाउँदै गर्दाखेरि हरेक वर्ष उस्तै दोहोरिँदै जाँदो रहेछ कि, अथवा एक वर्ष एउटा कुनै कार्यक्रम एउटा कुनै शीर्षक भयो भने अर्को पटक त्यसमा काम गरिसकेपछि फेरि काम नगर्न पर्ने रहेछ तपाईँको बुझाइ अनुभव?
1: होइन, यो हामीले देख्दाखेरि चाहिँ कस्तो देख्दो रहेछ भने ए पटक पटक किन चाहिँ यो गरिरहन पर्यो अथवा सधैँभरि एउटै मोडालिटीको एउटै स्टाइलको किन कार्यक्रम गर्नु पर्यो भन्ने जस्तो लाग्दो रहेछ कि। तर एउटा कार्यक्रम त हामीले नगरभरि गर्दा त एउटा दुईवटा तीनवटा पाँचवटा पो वडामा गर्न सक्छौँ त, हामी 14 वडामा जान सक्दैनौँ नि होइन। हजुरले महिलाको कुरा गर्नुभयो, अब स्वास्थ्य शिविर गरौँ 14 वडामा एउटै आर्थिक वर्षमा सबै चाहिँ महिलाहरूलाई अथवा सबै चाहिँ आङ खस्ने महिलाहरूलाई अथवा सबै ज्येष्ठ नागरिकलाई त्यो त हामी लैजान सक्दैनौ नि त। अनि उस्तै खालको कार्यक्रम देख्दाखेरि ए पहिला नि उस्तै थियो अहिले पनि उस्तै भन्ने जस्तो देखिन्छ। अब अझ यो सचेतनामूलक कामहरू होइन सामाजिक विकासका कामहरू त आज गर्यो अलिकति प्रोग्रेस हुन्छ, एक वर्ष गर्यो अर्को वर्ष गर्यो अलिकति त्यसले चाहिँ त्यसले पिकअप लिन्छ, अनि त्यसो अर्को वर्ष गर्दाखेरि मलाई एउटा खालको मोडालिटीको कार्यक्रम चाहिँ कम्तीमा पनि 3 वर्ष गर्नुपर्ने हुन्छ कि।
0: भनेको जनताको काम चाहिँ पाँच वर्ष भित्र पनि गर्न नसकिने रहेछ
1: जनताको काम
0: अथवा सबैलाई पुग्ने गरी सबैको चित्त
1: पुग्ने गरी सक्दैन कसैले कुनै पनि पालिकाले सक्दैन स्थानीय सरकारले तपाईँ हामी उदाहरण दिउन हाम्रो एउटा राम्रो प्रभाव पनि भएको आवश्यकताको पहिचान पनि हामीले गर्न सकेको जस्तो लाग्छ जस्तो मानसिक स्वास्थ्य समस्या भएका अथवा मनोसामाजिक समस्या भएका बिरामीहरूको लागि चाहिँ मनोसामाजिक परामर्शको कार्यक्रम एक वर्ष गरेर सकिन्छ त सकिँदैन नि तपाईँको चाहिँ आज 10 लाख रुपियाँ हामीले विनियोजन गर्यौं 10 लाख त निकै ठूलो अमाउन्ट हो अब त भयो पर्याप्त हुनुपर्ने नि तर त्यसको झन् धेरै ठूलो माग भइरहेको हुन्छ कि होइन एउटा सानो काउन्सिलिङले एउटा मनोसामाजिक परामर्शकर्ता उपस्थित भएको हिसाबले उसको ज्यान बचेको छ अब देख्दा त त्यहाँ त ठूलो भवन बनाएको जस्तो अथवा कुलो बनाएको जस्तो अथवा अन्य स्ट्रक्चर बनाएको जस्तो त देखिँदैन तर त्यो कार्यक्रमको सान्दर्भिकता र आवश्यकता कति हो भन्ने कुरा त त्यसलाई न्यूनी हामीले त त्यसलाई निमिट्यान्न त पार्न सक्दैनौ सकेका छैनौ हाम्रो काम हाम्रो आशय र उद्देश्य त त्यसलाई न्यूनीकरण गर्ने हो भनेपछि अब यस्तो कामलाई एक वर्ष गर्यो अर्को वर्ष नगरे पनि हुन्छ भन्न त हामी सक्दैनौ नि त्यसो भएको कारणले गर्दाखेरि खास गरी सामाजिक विकासका कामहरू चाहिँ दोहोरिएको जस्तो देखिँदो रहेछ जस्तो अब हामी वार्षिक समीक्षा अर्ध वार्षिक समीक्षा गर्छौँ पोहोर समीक्षा गर्यो यसपालि नगरौं भन्ने हुन्छ त जस्तो जेसी अडिटको कुरा आउँछ होइन ए हामीले पोहोर गरिसकेका थियो यसपालि नगरे पनि त्यस्तो हुँदैन रहेछ कि त्यस कारणले गर्दाखेरि आवश्यकता अनि त्यसको महत्वको वर्गीकरण गरेर त्यसलाई कति धेरै गर्ने या थोरै गर्ने भन्ने कुरा चाहिँ निर्धारण गर्न सकिन्छ तर यसपालि गर्यो अर्को पालि नगरौं भन्ने चाहिँ हुँदो रहेछ
0: अनि चार वर्ष बित्दै गर्दाखेरि चौतारा साँगोचोक गढी नगरपालिकाले गरेका राम्रा कामहरूको संख्या त्यो हिसाब गर्दै जाँदा खोज्दै जाँदाखेरि आठवटा पुग्छ कि अथवा चारवटैमै हो कि अथवा 16 पुग्ने हो कि त्यस्तो केही छ
1: यस्तो तपाईँले भन्न खोज्नु भएको चाहिँ आँखाले सिन गर्न सकिने कुरा हो अथवा
0: जो चाहिँ नगरपालिकाको कारणले अथवा नगरपालिकाले कार्यक्रम र बजेट खर्च गर्दाखेरि त्यो सम्भव भयो
1: हामीले गरेको कामहरूमा चाहिँ नि भौतिक संरचनाको कुरा गर्नुहुन्छ भने हामीले कति ठाउँमा सड़क ढलान गर्यौं कति ठाउँमा सड़क पिच गर्यौं त्यसको एउटा लेखाजोखा र डाटा होला त्यसलाई हामी काउन्टिङमा गर्न सक्छौ अरू सामाजिक विकास र जनजीविकाको कुरा गर्ने हो भने हामीले दिएको कृषिमा एउटा चाहिँ ट्र्याक्टरले पनि एउटा किसानको जीवनमा त परिवर्तन त ल्याए नि उसलाई कृषि कर्म गर्न सहजता त भए नि आज दूधमा दिएको अनुदान आलुमा दिएको अनुदान घोलभेडामा दिएको अनुदान यसले गर्दाखेरि कम्तीमा किसानहरू कृषि पेसा छोडेर पलायन हुने या अथवा उत्पादनमूलक कामलाई छोडेर चाहिँ खाडी मुलुक अथवा चाहिँ होइन अन्य जीविकोपार्जनको अन्य काममा त लाग्नु परेको छैन नि त्यो एउटा भयो भन्दाखेरि फेरिस्ता गर्दाखेरि त हामीले धेरै नै संख्या पुर्याउन सक्छौं तर संख्या पुर्याउनु भन्दा पनि आज हामीले गरेको मातृ शिशु सुरक्षा कार्यक्रमले गर्दाखेरि अथवा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य शिविरहरूले गर्दाखेरि अथवा लक्षित वर्गबाट बाढिएका कतिपय तरकारी व्यावसायिक तरकारी खेती र आइरन टनेलकै कारणले गर्दाखेरि कति धेरै दिदीबहिनीहरू आज होइन 15-20 हजार रुपियाँ कमाएर आफ्नो चाहिँ नुन तेल किन्नको लागि विदेशबाट आउने पैसा कुर्नु परेको छैन अब हामीले गर्ने काम भनेको त त्यस्तै नै हो आज कुनै घरमा चाहिँ हजुरको पानीको धारा छैन हामीले 2 कोइल पाइप दिएर उसको घरसम्मै धारा ल्याउँदाखेरि पनि आधी घण्टा हिँडेर पानी डोकोमा पानी बोकेर ल्याउनु पर्ने समस्या त हामीले हल गर्यौं नि त
0: संयुक्त संख्यामा छ कि अथवा कस्तो छ
1: यस्तो छ अब खानेपानीको सवालमा कुरा गर्दाखेरि चाहिँ यो 4 वर्ष हाम्रो प्राथमिकताको काम चाहिँ खानेपानी र सिंचाई पनि हो अब नगरपालिकाको मैले अघि सुरुमा नि भने नि 14 वटा ओडामा त म भन्न सक्दिनँ तर आज गएर अधिकांश ओडाका टोलहरूमा हेर्नुभयो भने 2 धारा छ किन 2 धारा भयो भन्दाखेरि कहिले ठूलो सुखा क्षेत्रको आयोजना भनेर एउटा धारा लियो धारा त अनिवार्य चाहियो अनि अब यो सुखा क्षेत्रको लिफ्टिङ परियोजनाको चाहिँ अलिकति भर भएन यो अलिकति कस्टली पनि भयो बिजुलीको महसुल लगायतका कुरामा अब यसलाई चाहिँ नजिकैको मुहानको पानी पनि लिइराखौँ न त भनेर 2 धारा चाहिँ हाम्रो कतिपय टोलहरूमा चाहिँ 2 धारा छ क्या अप्सनमा कहिलेकाहीँ कुनै पानी आएन भने अर्को प्रयोग गर्ने हामीले त कहिले पनि कल्पना गर्दैनथ्यौँ नि हाम्रो घरमा 2 धारा हामी सानो बेलामा हामी चाहिँ 10-12 वर्ष 15 वर्ष हुँदा स्कूल जाँदाखेरि हामी बिहान दिउँसो आउने बित्तिकै गाग्री बोकेर पानी लिन जान्थ्यौँ होइन तर आज हामी घरमै नुहाउँछौ लुगा धुन्छौ हामीसँग करेसा बारीमा त्यही पानी हाल्छौ भने पछाडि हामीले गरेको काम हामीले गरेको पहल कदमी र जनताको जीवनसँग जोडिएको काम त अभियसली यस्तै हो नि होइन मलाई चाहिँ त्यस्तो लाग्छ र अर्को कुरा भनेको चाहिँ सिंचाइ हजुरको अब कस्तो छ भने उत्पादनसँग प्रत्यक्ष प्रभाव राख्ने भनेको चाहिँ सिंचाइ होइन हामीले अब मलाई के लाग्छ भने अब सिंचाइको ट्याङ्कीहरू सिंचाइको पोखरीहरू बनाउनको लागि कमै बाँकी छ क्या हामीले बरु हामीले चाहिँ 10 लाख रुपियाँ 5 लाख रुपियाँ चाहिँ बाटोमा नहालेर सिंचाइ कुलो अथवा सिंचाइको चाहिँ पोखरी बनाउनलाई हामीले प्राथमिकता दिएका छौँ क्या एउटै ओडामा तपाईँको 27 वटासम्म पोखरी हामीले यो 4 वर्षको बीचमा बनाएका छौँ ओडा नम्बर 12 जहाँ चाहिँ नि तपाईँको 5 लाखदेखि 6 लाखको अनुपातमा एकदम मजाको ठिक्कको पोखरी चाहिँ बनाउन सकिँदो रहेछ कि
0: अनि त्यसो हुँदाखेरि यो स्रोतको दोहोरोपन अथवा कतै अभाव भइराख्ने कतै खनिराख्ने त्यस्तो खालको स्थिति त भएन
1: यस्तो छ हामी चाहिँ नि खास गरी सिंचाइको कार्यक्रमहरू छनौट गर्दाखेरि र सिंचाइको बजेटहरू राख्दाखेरि चाहिँ त्यो सिंचाइ पोखरीले कति रोपनी खेतबारीहरू सिंचित गर्न सकिन्छ त्यो ठाउँमा चाहिँ खेतीबारी बाँझो छ या उत्पादन गरिरहनु भएको छ त्यो हेरेर चाहिँ हामी बजेट राख्छौँ कि त्यो बजेट राखिसकेर त्यो पोखरी बनिसके पछाडि त्यो पोखरीमा पानी टिलटिल भइराख्ने तल खेत बाँझो भएर त काम भएन होइन तपाईँको जहाँ चाहिँ कर्मशील किसानहरू हुनुहुन्छ त्यो ठाउँलाई हेरेर हामीले त्यसरी चाहिँ पोखरीको बजेटहरू चाहिँ विनियोजन गरे
0: भनेको विकास निर्माणमा कम प्राथमिकता हो कि अथवा 4 वर्षमा विकास निर्माण पनि उत्तिकै दरमा गर्नु पर्यो त्यसको लागि बजेट छुट्याउनु पर्यो अथवा प्राथमिकता निर्धारण गर्दा त फेरि विकास निर्माणमै पहिलो नै होला फेरि प्राय हरेक पालिका नगरपालिकाहरूको त्यस्तो
1: त्यो अटोमेटिकली हुँदो रहेछ कि विकास निर्माण चाहिँ है भनेको प्राथमिकतामा पर्दो रहेछ जस्तो सामाजिक विकासको कुरा गर्दाखेरि हामी उदाहरणको लागि 10 छुट्याउँछौ भने तपाईँको भौतिक पूर्वाधार निर्माणको कुरा भयो भने 1 करोड छुटिन्छ क्या कति गुणा 10 गुणा बढी गयो होइन त्यसले गर्दाखेरि अब विकास निर्माणको प्राथमिकीकरण गर्दाखेरि हामीले कृषि शिक्षामा पनि हामीले गरेका छौँ हुन त केलाई आधार मानेर हामीले राम्रो गर्यौं या राम्रो गरेनौं भन्ने त्यो चाहिँ अलिकति गाह्रो नै विषय छ र हामीले स्वास्थ्यमा कृषिमा होइन पशुमा पनि हामीले ठिकै गरेका छौँ बजेटको भोल्युम चाहिँ अलिकति कम
0: सबभन्दा राम्रो गरेको चाहिँ कहाँ हो केमा
1: सबैभन्दा राम्रो गरेको चाहिँ हामीले कृषिमा सिंचाइमा नै हो र अब तपाईँको सिंचाइको कुरा गर्दाखेरि पहिले पनि तपाईँहरूले चाहिँ यो हाम्रो रिपोर्ट पनि बजाउनु भएको थियो यो जुन रिचार्ज पोखरीको प्र्याक्टिस चाहिँ कस्तो भयो भन्दाखेरि कुनै ग्राउन्ड खेल मैदान छ त्यहाँ अलिकति सम्म नभएर केही डोबिलको जस्तो भयो किनभने ठूलो हुन्छ नि त र त्यहाँनिर पानी जम्दाखेरि तपाईँको तल पानीको मुहान हुँदा त्यो पानीको मुहान चाहिँ बढेको यथार्थ त्यो प्र्याक्टिस पनि हामीले हेऱ्यौँ कि अनि जहाँ सानो सानो डोबिल्काहरू या रिचार्ज पोखरीहरू हामीले बनाएका छौँ त्यहाँ तलतिर चाहिँ हरियो घाँसहरू पलाएको किनभने पानी बगेर गइसक्नु भन्दा जमेर बस्दाखेरि चाहिँ त्यो एकदमै इफेक्टिभ पनि हुँदो रहेछ अनि जल र जमिनलाई चाहिँ सदुपयोग गरेर यो भोलि चाहिँ पछि पनि सिंचाई गर्न मिल्ने भन्ने हाम्रो ओडा नम्बर 11 त एउटा कन्सेप्ट नै थियो त्यो अहिले पनि चलिरहेछ अब साइलेज मिसिनहरू प्रयोग गरेर पछिसम्म चाहिँ एउटा हरियो घाँस खुवाउने
0: त्यो विषयमा त हामीले
1: कुरा गर्नुभएको थियो होइन त्यसरी चाहिँ हामीले गरेका छौँ अब स्वास्थ्यमा अलि धेरै राम्रो गर्ने भन्ने थियो अनि यो चाहिँ हामीसँग नगरपालिकाको अस्पताल छैन जिल्ला अस्पतालसँगै भएको कारणले गर्दाखेरि हामीले सुदृढीकरण गर्ने भनेको चाहिँ स्वास्थ्य संस्थाहरूलाई नै हो त्यहाँ मार्फतै हामीले अपाङ्गताको शिविर ज्येष्ठ नागरिक होइन गाउँघर क्लिनिक खोप कार्यक्रमहरू चाहिँ नियमित रूपमा सञ्चालन गरिरहेका छौँ
0: विशेष त विभिन्न नगरपालिका अथवा स्थानीय तहमा हेर्ने हो भने मेयर र उपमेयर अध्यक्ष र उपाध्यक्षको कामको कर्तव्य अधिकारको विषयलाई लिएर विभिन्न कुराहरू बाहिर आउँछन् भलै उपमेयरसँग पनि विभिन्न अधिकारहरू जिम्मेवारी छ अनुगमन समितिको नेतृत्व तपाईँले गर्नुपर्ने न्यायिक समितिको नेतृत्व उपमेयर अथवा उपाध्यक्षले गर्ने भन्ने छ यो अनुगमन समिति र न्यायिक समितिको नेतृत्वकर्ताको हिसाबले चाहिँ 4 वर्षको कस्तो भयो
1: यो अनुगमन समितिको हकमा त मैले सुरुवातदेखि नै पहिले तपाईँहरूसँग कुरा गर्दाखेरि पनि यो प्राविधिक अनुगमन गर्नुहुन्छ हाम्रो कर्मचारी इन्जिनियर साथीहरूले, हामीले गर्ने भनेको पोलिटिकल अनुगमन भन्दा रहेछन् कर्मचारी
0: राजनीतिक,
1: किनभने चेक एण्ड ब्यालेन्सको लागि, र हामी प्राविधिक मान्छे होइनौ, हामी टेक्निकल मान्छे नभएको कारणले गर्दाखेरि उहाँहरूले बनाएको चाहिँ इस्टिमेटमा त्यही इस्टिमेट अनुसार काम भयो कि भएन, र भोलि कार्य सम्पन्न प्रतिवेदनसम्म बनाइरहँदाखेरि तपाईँले बनाउनु भएको चाहिँ जे बनाउनु भएको थियो जे बनाउनु भन्नुभएको थियो त्यो बनेको छ त भन्दा बनेको छ भनेर चाहिँ भनेपछि, र हामीले त्यसलाई चेक पनि गर्न सक्छौ, गरेपछि हामीले गर्ने हो। अब न्यायिक समितिको सवालको कुरा गर्दाखेरि त अब त्यहाँ मान्छेको जीवन पढ्न पाइन्छ, मान्छेको द्वन्द अथवा विवाद होइन, समग्रमा एउटा चाहिँ समाजको चित्र पढ्न पाइन्छ।
0: भनेको अनुगमन समिति प्रभावकारी हुने नहुने विषयमा चाहिँ तपाईँले प्राविधिक रूपमा त्यो जनशक्तिबाट अथवा त्यो समूहबाट कति सहयोग पाउनुभयो भएन
1: यस्तो छ। अब यो चाहिँ अलिकति बहस पैरवीकै विषय छ, बहस पैरवीको मानेमा अलिकति कानूनहरू नै यो प्रमुख उप प्रमुखको कार्यक्षेत्रको बारेमा चाहिँ त्यति धेरै न्यायसंगत छ जस्तो,
0: भनेको त्यति प्रष्ट कानून नभएको भन्ने,
1: प्रष्ट कानून नभएको त भन्न मिल्दैन, कानून प्रष्ट नै छ। तर के छ भन्नु होला भन्दाखेरि त्यो कि त जम्मैमा अनुगमन हुनु पर्यो नि, सबै कुरामा अनुगमन हुन्छ त आजको मितिमा, ल हामीसँग भएका स्थानीय तहहरूमा सबैमा हामी हेर्दाखेरि सबै विषयमा अनुगमन हुन्छ त। त्यो अनुगमन भनेको चाहिँ कस्तो भन्दाखेरि त्यो कामको बाँडफाँड गर्ने क्रममा भौतिक पूर्वाधारको मात्रै अनुगमन गर्नुपर्छ। अझ मेरो नगरपालिकामा तपाईँलाई म आज बताइदिउँ, ठेक्का प्रक्रियाको कामको अनुगमनै हुँदैन रहेछ,
0: त्यो कानूनमै त्यस्तो लेखिएको अथवा
1: व्याख्या त्यसरी गरिएको। हेर्नुहोस् है, कोटेसनको काममा त अनुगमनै नहुने, कोटेसन कहाँबाट जान्छ, के प्रयोजनको लागि जान्छ भनेर हेर्ने बुझ्ने अलिकति खोतल्ने हो भने त्यो अर्कै हिसाबले जाँदो रहेछ। तपाईँको ठेक्कामा किन अनुगमन पर्दैन भनेको त्यो चाहिँ अब त्यो परम्परा, हिजो मेरो हाम्रो भन्दा अगाडिको कार्यकालमा ठेक्का सबैको गर्नुपर्छ नि अनुगमन, पर्यो नगरे कसैको पनि पर्दैन।
0: त्यो लेखेको अधिकारको विषयमा लेखेको चाहिँ कतिसम्म छ अथवा सबैलाई अनुगमन गर्ने भन्ने आशय हो कि, के कुराको तालमेल नमिलेर यस्तो अन्यल भयो त?
1: एक त उप प्रमुखहरूले आफ्नो भूमिकाको बारेमा कामको बोझ धेरै लिएर अब्जस धेरै लिने भन्दा अलिकति ब्याकै बसौँ भन्ने पनि हुने, काहीँ कतै त्यस्तो भावनाहरू पनि आउने, काहीँ कतै कुनैको गर्नुपर्ने कुनैको नगर्नुपर्ने के हो यो भन्ने पनि आउने। अब अहिले चाहिँ तपाईँको अहिले अन्तिम वर्षमा आएर मैले यो पटकको भुक्तानी प्रक्रियामा ठेक्का प्रक्रियाबाट आएका चाहिँ जुन हाम्रो टेन्डरबाट आउँछन् त्यसको पनि अनुगमन गरेँ कि, यो चाहिँ तपाईँको प्रमुख प्रशासकीय अधिकृत नगरको या गाउँको पालिकाको मेयर अध्यक्ष उपमेयर उपाध्यक्षको आपसी अन्डरस्ट्यान्डिङ कस्तो छ त्यही अनुसार हुँदो रहेछ क्या
0: कुरा। यदि त्यो समझदारी कुराकानी सम्वाद राम्रो छ भने त्यहाँ अनुगमन प्रभावकारी हुने
1: भयो,
0: नत्र भने
1: मैले त मेरो हाम्रो नगरपालिकामा प्रमुखज्यूलाई पनि प्रमुख प्रशासकीय अधिकारीज्यूलाई पनि उहाँहरूलाई पनि हामी संयुक्त अनुगमन गरौं, किनभने एउटा सिग्नेचर गर्ने या सबै कुरामा अनुगमन गर्ने एउटा पाटो हो, त्यसलाई म गर्छु, तर सबैजना भएर गरौं, इट्स ओके, इफेक्टिभ हुन्छ। होइन अनुगमन चाहिँ उपमेयरको मात्रै हो या तपाईँहरूले किन हेर्न पर्यो भन्ने हिसाबले गयो भने चाहिँ अब त्यहाँ टिमवर्क पनि हुँदैन अनि त्यो प्रभावकारी पनि हुँदैन।
0: त्यस्तो खालको मनस्थिति भनेको सबै सकारात्मक अथवा सबैले एकै ढंगबाट सोच्दाखेरि चाहिँ सजिलो हुँदो रहेछ, त्यसो भए अनुगमनलाई
1: मैले त्यसरी सोच्छु र मैले आफ्नो काम र यो चार वर्षको बीचमा मैले त्यसरी नै समय पनि कार्यकाल पनि मैले अगाडि बढाउँदै
0: भनेको, त्यसो बाँकी एक वर्षमा अनुगमनको पाटोमा थप मैले ध्यान दिनुपर्ने छ भन्ने चाहिँ के लागिरहेको छ तपाईँलाई?
1: अनुगमनको पाटोमा हाम्रो चाहिँ आफ्नो तर्फबाट हेर्दाखेरि चाहिँ हाम्रो यो जुन ल्याब टेस्ट गर्ने विषयहरू हामीले त अन्त पठाउने हुन्छ नि त, त्यो कुराहरू चाहिँ हाम्रोमा छैन, त्यो चाहिँ हामी आफ्नैमा लाग्दाखेरि चाहिँ अझ इफेक्टिभ हुने रहेछ। त्यसो हुँदा त्यसको लागि चाहिँ तपाईँको जनशक्ति व्यवस्थापन होइन ल्याब चाहिँ स्थापना गर्ने कुराहरू ती कुराहरू चाहिँ छन्। अरू
0: अनुगमन समितिलाई अझ प्रभावकारी बनाउनको लागि जस्तो उपमेयर अथवा उपाध्यक्षले अथवा नगरपालिकाको सिङ्गो टिमले बाहेक नागरिकले जुन स्तरबाट कसरी सहयोग गर्न सक्छन् यो अनुगमनलाई प्रभावकारी बनाउनको लागि, कि उनीहरूको कुनै भूमिका नै हुँदैन?
1: होइन, उहाँहरूको भूमिका हुन्छ नि, सर्वदलीय सर्वपक्षीय हिजो स्थानीय सरकार नहुँदाखेरि होइन सर्वदलीय हिसाबमा कामको अनुगमन हुन्थ्यो, इभन बजेटहरू पनि बाँडफाँड हुन्थ्यो। अहिले पनि स्थानीय स्तरमा आम सर्वसाधारणहरूको भूमिका हुन्छ नहुने होइन। र अहिले मलाई चाहिँ यो यदि उपप्रमुखले नै यो ऊ गर्ने हुँदाखेरि पूर्वाधार भौतिक पूर्वाधार लगायतको अनुगमन गर्ने कानूनी अधिकार भएको हुँदाखेरि केही खालका पैसा तिरेर अथवा पैसा दिएर या नदिएर पनि केही सल्लाहकारहरू राख्न सकिने नगरपालिकाले नै, जस्तो नगरपालिकाले सल्लाहकार राख्छ, कानूनी सल्लाहकार राख्न मिल्ला, प्राविधिक सल्लाहकार, त्यस्तो खालको एउटा टेक्निकल टिम राख्यो भने चाहिँ उहाँहरूले गाइड गर्न सक्नुहुन्छ नि त। उहाँहरू
0: राखिन्छ अब एक वर्षमा
1: यो बीचमा चाहिँ राखिँदैन सर,
0: हुँदैन
1: यो बीचमा। अब किन भन्दाखेरि यो सल्लाहकार लगायतको कतिपय कुराहरू पनि कार्यविधि अथवा नियम कानूनले मिल्ने नमिल्ने अलिकति विवादका विषयहरू पनि हुँदा रहेछन्। अब अहिले त्यसरी सल्लाहकार राखेर जाने भन्दा पनि भएको साथीहरूसँग सल्लाह लिने काम चाहिँ हुन्छ।
0: न्यायिक समिति कतिको प्रभावकारी भयो तपाईँको?
1: न्यायिक समितिको बारेमा चाहिँ म सन्तुष्ट छु, किनभने जे जति निवेदनका प्रक्रियागत हिसाबमा जे जति उजुरीहरू आउँछन् निवेदनहरू आउँछन् तीलाई चाहिँ हामीले एकदमै प्राथमिकतामा राखेर किन भन्दाखेरि जुन काम गरेर बिग्रिएको परिवार हामीले मिलाउन सफल भएको।
0: चार वर्षमा कति परिवार मिलाउनुभयो तपाईँले?
1: नसकेका उदाहरणहरू पनि छन् होइन, तर झगडा भएका विषयहरूलाई होइन, जस्तो एउटा कुरा हाम्रो नगरपालिकामा एउटा स्वास्थ्यको चाहिँ भवन बनाउनु पर्ने थियो कि, त्यो चाहिँ हाम्रो एउटा संस्थाले बनाइदिने थियो, अनि त्यहाँनिर चाहिँ टोल टोलको बीचमा ठूलो विवाद भयो। त्यो काम पहिल्यै कार्यकालमा पनि अगाडि बढेको थियो, तर हिजो बहुसरकारवाला केस भयो, अनि फिल्डको निरीक्षणदेखि लिएर त्यो हामीले एक महिनासम्म दुईटा टोललाई सँगै राखेर बहुसरकारवाला केस भएकोले हाम्रो मेलमिलापकर्ताहरू बस्नु भएर न्यायिक समिति हामी पनि उपस्थित भएर उहाँहरूलाई कन्भिन्स गरेर उहाँहरू राजी भएर अहिले हामीले हाम्रो वडा नम्बर 3 को खालेमा चाहिँ स्वास्थ्य संस्थाको भवन बनाएको छ। दुवैतिर जग्गा दिन राजी, तर आफ्नो ठाउँमा बन्नु पर्यो उहाँहरूको माग, तर उहाँहरूलाई पछि हामीले कन्भिन्स गरेर त्यसरी स्वास्थ्य संस्था बनायौं। अनि त्यसपछि ज्येष्ठ नागरिकको हकमा चाहिँ नि कस्तो एउटा इन्ट्रेस्टिङ भने, उहाँको तीनजना छोरा, अनि तीनजना छोरा चाहिँ अब सबैले बराबरी माया गर्ने बुबा मात्रै हुनुहुन्थ्यो, अनि त्यसपछि एउटा छोरा सबै छोरालाई अंश लगाएर दिइसक्नु भएको रहेछ, एउटा छोराले चाहिँ आफ्नो पारिवारिक समस्या पर्यो, बिरामी पनि भए, त्यसो हुँदाखेरि यो जग्गा बेचेर चाहिँ अलिकति ऋण निखन्नु पर्यो, ऋण तिर्नु पर्यो भनेर लाग्नु भएछ। अनि बा आउनुभयो, भाएर रुवावासी गर्नुभयो, हेर्नुहोस् है, अनि हामी तपाईँको कुरा सुन्छौ के हो विषय भनेर भन्दाखेरि, अनि होइन मेरो छोराले मेरो सम्पत्ति चाहिँ मेरै पालामा अर्कोलाई बेच्न लाग्यो, म त्यो त कहाँ दिन्छु, अनि हजुरको हो त यो चाहिँ जग्गा भन्दा, होइन मैले उसलाई दिइसकेँ, अनि त्यसो भयो त अनि पायो नि त, उहाँलाई समस्या भयो यता भयो भन्दाखेरि, होइन म रौन्जेल यो जग्गा उसले बेच्न पाउँदैन भनेर। कारण के रहेछ भन्दाखेरि, जसलाई जग्गा उहाँले बेच्ने तयारी गर्नुभयो उहाँसँग चाहिँ बुवाको अलिकति पुरानो तिक्तता रहेछ।
0: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद छ उपमेयरजी यहाँलाई,
1: यो समय यो संवादको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद।
0: यो सँगै आजलाई जीवन रक्षा कार्यक्रमको समय सकिन लागेको छ। कार्यक्रम जीवन रक्षाको आजको अंकमा विशेषतः जनप्रतिनिधिहरूको 5 वर्ष कार्यकाल मध्ये 4 वर्ष सकिएको छ र बाँकी 1 वर्षमा बनाइएका योजना र विगतको 4 वर्षको समीक्षाको हिसाबले सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकाका उपमेयर सीता थापाज्यूसँग कुराकानी गर्यौं। हामी अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लगायतका अरू सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि तितललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गरिमा र खुशी हत्या प्रकरणमा सरकारमाथि सांसदहरूको प्रश्नै प्रश्न, छोरी बचाओ राष्ट्रिय जागरण अभियान चलाउन सरकारसँग माग, अमर्यादित शब्द संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन।
2: गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
1: काठमाडौँमा एसिया प्रशान्त क्षेत्रका करिब 150 प्रसारण कर्मी भेला, एआईको जिम्मेवार प्रयोगबारे छलफल, पोषण स्वास्थ्यका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण।
3: सुगर स्वेटन बेभरेज चकलेट भन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौँ।
1: कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाए तेस्रो पटक विश्वासको मत, फ्री भिसा फ्री टिकटमा अझै पनि असुली, श्रमिकमाथि शोषण रोक्न सरकारलाई दबाव, मलेसियाको प्रणालीबाट 25 म्यान पावर हट्दै।
4: मन्त्रालय गरेको निर्णय हामी मान्न तयार छौँ, सम्पूर्ण व्यवसायीहरू समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको प्रतिबद्धताहरू जनाउनु भएको छ।
1: र अस्ट्रेलियामा जारी टप एन टी20 श्रृंखलामा नेपालको पहिलो जीत।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपाली समाजमा बलात्कार लगायतका अपराध रोक्न कानूनको कड़ाई मात्र पर्याप्त हुँदैन, सामाजिक चेतना पनि उत्तिकै आवश्यक छ। पीड़ितलाई दोष दिने प्रवृत्ति अन्त्य गरी अपराधीलाई कड़ा सजाय सुनिश्चित गर्नुपर्छ। विद्यालयदेखि नै लैंगिक शिक्षा, सम्मान र नैतिकता, आत्मरक्षाको विषयको अध्ययन र प्रहरी प्रशासनलाई संवेदनशील र उत्तरदायी बनाउनु पनि उत्तिकै आवश्यक छ। परिवार, समाज र राज्य सबैको संयुक्त प्रयासबाट मात्रै यस्ता जघन्य अपराध नियन्त्रण सम्भव छ। अब खबर सन्तोष गन्धर्वबाट।
6: सभामुखको डोल प्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अरियालले भदौ 1 र भदौ 3 गतेका बैठकमा बोलिएका केही शब्दहरू संसदको गरिमा विपरीत रहेको ठहर गर्दै संसदीय संसद संघीय संसद सचिवालयलाई ती शब्द हटाउन निर्देशन दिनुभएको हो। निर्देशन अनुसार भदौ 1 गतेको बैठकमा रासोपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्दलाई अमर्यादित तथा अनावश्यक शब्दहरू भन्दै संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको थियो। त्यसै गरी बैठक भदौ 3 गतेको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधनका क्रममा प्रयोग गर्नुभएका केही शब्द र वाक्यांशहरू पनि हटाउन निर्देशन दिनुभएको छ। बैठकमा बोल्दा मर्यादित भाषाको प्रयोग गर्नुपर्ने र कसैको मानमर्दन हुने गरी शब्द चयन गर्न नहुने भन्दै सांसदहरूको ध्यानकर्षण समेत गराउनुभयो।
2: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
6: यसैबीच आजको बैठकमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षी दलका सांसदहरूले सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। आजको बैठकमा आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति समेत जनाउनु भएको छ।
7: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौं जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।
6: प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सांसद प्रमिला गच्छुदारले अबोध बालिकाको जीवनको मोल केही पैसामा तौल नहुने समेत उहाँले तर्क गर्नुभएको छ।
8: जब घटना घट्छ, सड़क तात्छ, अनि सरकार र परिवार बीच दुई बुधे, तीन बुधे, सात बुधे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको तीन बुधे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिक ठर्याएर तीन वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्मान्य सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले छनेकै पीड़ा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
6: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबू ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदम्यात बाधक बन्न नहुने समेत तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग उहाँले माग समेत गर्नुभयो।
9: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाउ राष्ट्रिय जागरण अभियान राजनैतिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु। सरकार बिनाको राज्य र प्रधानमन्त्री बिनाको सरकारको परिकल्पना एक सेकेण्ड पनि गरिएको हुँदैन। निजी जीवन भए तापनि प्रधानमन्त्री सार्वजनिक पदबाट कहिले पनि मुक्त भएको मानिँदैन। त्यसकारणले म हाम्रो देशका प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा भीभीआईपीको सुरक्षा प्रोटोकल आफ्नो यात्रा गर्न, कार्य सम्पादन गर्न र राज्यका स्रोत र साधनहरूको सदुपयोग गरेर अगाडि बढ्नको लागि आह्वान गर्न चाहन्छु।
6: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा आजदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एसिया पेसिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी रहेको छ। कार्यशालाको उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डू टोइले युनेस्को र एआईबीडीको बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै उहाँले सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभएको छ। एआईबीडीका सीईओ फिलोमेना न्याना प्रकाशमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा समेत राख्नुभयो। एआईको प्रयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि यो कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि दुई दिन छलफल हुने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा अकुर्यापका निर्देशक श्रीमणि ढुंगानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गरे पनि अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनु भएको थियो। कार्यशालाको पहिलो दिन संसदलाई पारदर्शी, खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र त्यसका लागि एआईको प्रयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोग रोक्न संचार माध्यमको भूमिका र बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा सरकारवाला बीच छुट्टा छुट्टै छलफल भएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नसकिने धारणा राख्नुभयो।
9: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारण
10: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रोपर कानून पनि छैन। त्यो हुँदाखेरि आइरहेछ, जसरी अल्कोहल र टोब्याको प्रडक्टमा चाहिँ विज्ञापन गर्न नपाइने भन्ने छ। यो ट्रान्सफ्याट, सुगर स्वेटन बेभरेज, चकलेट हुन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौँ। अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठूलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त, ट्याक्स रेज गरेर अलिकति महँगो बनाउँदै गयो भने अलिकति खाने कम हुन्छ कि।
6: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यास छोड्नुपर्ने बताउनुभयो।
11: नेपाल आफैमा पनि हिमाल, पहाड़, तराई, यो विविध तरिकाका खाद्यान्न, फलफूल, तरकारी, जड़ीबुटीहरू पाइन्छन् यहाँ। त्यसैले यो चीजलाई चाहिँ अब फेरि हामीले ब्याक टु द नेचर, एकदमै हाम्रै पुर्खौली, हाम्रो परम्परागत खाना र हाम्रो जीवनशैली, स्वस्थ जीवनशैली, स्वस्थ विचार, स्वस्थ ज्ञानमा जानुपर्नेछ। यो कुराहरूलाई मिडियाहरूले कभर गरिदिनुहोला भनेर म चाहिँ त्यही अनुरोध गर्न चाहन्छु।
6: पहिलो दिनको कार्यशालाको समापन गर्दै अकोराबका अध्यक्ष अर्जुन गिरीले आज दिनभरमा भएका छलफल सरकारवाला निकायका लागि उपयुक्त भएको समेत उल्लेख गर्नुभयो।
12: यो अवसर नेपालमा भोलि महत्वपूर्ण दिन हो. हामीले चाहिँ यो एआईबीडी ले 50 वर्षमा प्रवेश गर्दैछ. यो एसिया प्रशान्त क्षेत्रमा एउटा मिडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ. यसले चाहिँ यो सन् 2012 यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं. त्यसका लागि एआईबीडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै, खास गरी अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू, यहाँको सांस्कृतिक भौगोलिक रमणीय वातावरणमा यहाँहरूको यो सन्ध्याकालीन समय बितोस्, त्यसका लागि शुभकामना छ.
13: एसिया प्रशान्त क्षेत्रका 30 भन्दा बढ़ी देशका करिब 200 प्रसारणकर्मी तथा संचार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गरिएको हो. कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ. उहाँले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा 57 मत पाउनु भएको थियो. त्यस्तै प्रस्तावको विपक्षमा 22 मत पर्यो भने मत दिन्न भने सांसदको संख्या 4 रहेको थियो. मुख्यमन्त्री कार्कीले पाएको उक्त मत 92 सदस्यीय प्रदेशसभाको बहुमत 47 भन्दा बढ़ी हो. मत विभाजनमा 83 जना सांसद सहभागी हुनुभएको थियो. प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थिति हुनुभएको छ. मलेसियाको वैदेशिक श्रमिक केन्द्र बिन्दु व्यवस्थापन प्रणालीमा सूचीकृत नेपालका 25 म्यान पावर कम्पनीले प्रणालीबाट आफ्नो नाम हटाउने भएका छन्. युवा श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा 25 कम्पनीले तत्काल एफडब्ल्यूसीएमएसबाट नाम हटाउने सहमति गरेका हुन्. सीमित कम्पनीलाई मात्रै मलेसियाली रोजगारदातासँग जोड्ने व्यवस्था सिन्डिकेट हुन सक्ने भन्दै वैदेशिक रोजगार व्यवसायले यसका विरूद्धमा विरोध जनाएको वैदेशिक रोजगार व्यवसाय संघका महासचिव वैदेशिक रोजगार विभाग संघका महासचिव हरि डाङ्गीले सीआईएमसँग बताउनुभयो.
14: मन्त्रालयमा श्रीमान सचिवज्यू अनि त्यसै गरी मन्त्रालय मन्त्रीज्यूको चाहिँ सल्लाहकार होइन, अनि त्यसै गरी महानिर्देशकज्यू लगायत हामी व्यवसायज्यूहरू, नेपाल वैदेशिक व्यवसाय संघको कार्य समिति, विभिन्न घर संस्थाका अध्यक्षज्यूहरू र सल्लाहकारज्यूको रोभरमा जो 25 एडब्ल्यूसीएमएसमा समावेश भएका थिए यी व्यवसायज्यूहरू, उहाँहरूले सम्पूर्ण व्यवसायको माझमा र मन्त्रालयको माझमा हामी मन्त्रालयले गरेको निर्णय र व्यवसाय संघले गरेको निर्णय मान्छौँ. हामी थाहा नभएर त्यहाँको नाम आयो. यसमा चाहिँ हामीले चाहिँ आत्मलोचना गर्दै संघले गरेको निर्णय र हाम्रो मन्त्रालयले गरेको निर्णय हामी मान्न गएका छौँ. सम्पूर्ण व्यवसायीहरूले समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको प्रतिबद्धता उहाँले जनाउनु भएको छ. अहिले
13: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकबाट म्यान पावर कम्पनीले तोकिएका भन्दा बढ़ी रकम असुल्ने प्रविधि अझै नरोकिएको भन्दै संसदमा सरकारको ध्यानकर्षण गराउनु भएको छ. साझा खबरमा अब खेल खबर. अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एण्ड टी 20 सीरिजमा नेपालले पहिलो जीत हासिल गरेको छ. आज भएको खेलमा नेपालले रोबर्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको हो. नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको रोबाटा 18.3 ओभरमा 115 रनमा अल आउट भयो. यसअघि नेपालले शुरूआती दुई खेलमा हार बेहोरेको थियो. नेपालले आफ्नो चौथो खेल बुधबार एसीटी कोमेन्ट्ससँग खेल्ने भएको छ.
15: सन्तोष गन्धर्व. राप्ती सुनारी अस्पतालमा 24 घण्टा सेवा पाएपछि स्थानीय खुशी.
16: मलाई त थाहा पनि थिएन अहिले डाक्टरहरू आउनु भएको छ भनेर. खाना आइसकेपछि अनि थाहा भयो, एकदमै एक्टिभ देखे. परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो, धेरै खुसी लाग्यो.
15: उपचारका लागि नेपालगंज र कोहलपुर धाउनुपर्ने बाध्यता हट्दै रिपोर्ट. नेपालमा खुला संसदको अभ्यासका लागि संघीय संसदले गरेको र बनाएको थप योजना, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
17: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
18: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ. बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्. दूध अंडा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
19: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
18: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
19: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
20: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
21: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
20: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
21: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
20: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
21: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
20: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
21: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकेको राप्ती सुनारी गाउँपालिका चारमा रहेको 1500 राप्ती सुनारी अस्पताल भदौदेखि 24 घण्टा सञ्चालनमा आएपछि बिरामीलाई सजिलो भएको छ। गाउँमै 24 घण्टा सेवा पाउन थालेपछि स्थानीय वासिन्दा उपचारका लागि नेपालगंज र कोहलपुर धाउनुपर्ने बाध्यताबाट हटेको छ।
23: बाँकेको राप्ती सुनारी गाउँपालिका तीनका रामकृष्ण चौधरीकी श्रीमतीको केही समय अघि नेपालगंज स्थित भेरी अस्पतालले
21: काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकेको राप्ती सुनारी गाउँपालिका चारमा रहेको 1500 राप्ती सुनारी अस्पताल भदौदेखि 24

0: प्रेसनको घाउ पाकेपछि थप उपचारका लागि उहाँलाई राप्ती सुनारी अस्पतालमा रेफर गरिएको छ। गाउँमै रहेको 1500 अस्पतालबाट सेवा पाएपछि खुसी लागेको उहाँको भनाइ छ।
1: टाँगा खोलाएर घर लगाउँला भनेर आएको अनि खोल्ने बेला पाकेको थियो, त्यही भएर डाक्टरहरूको सल्लाह अनुसार हिँडिराखेको छु। मलाई त थाहा पनि थिएन अहिले डाक्टरहरू आउनु भएको छ भनेर, खाना आइसकेपछि अनि थाहा भयो, एकदमै एक्टिभ देखेँ, परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो, धेरै खुसी लाग्यो। अब हाम्रो घर पनि नजिकै, गाउँठाउँ नजिकै, बाहिर जाने बेला चाहिँ अलिकति बढी खर्च हुने, यहीँ नजिक भएपछि एकदमै सहज भयो।
0: राप्ती सुनारीकी बिन्दु थारू देउरानीलाई सुत्केरी गराउन यही अस्पताल आइपुग्नु भयो। उहाँले अस्पतालमै सामान्य प्रस्तुतिबाट छोरालाई जन्म दिनु भएको छ। राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको यो अस्पतालमा भदौ 1 गतेदेखि 24 घण्टा सेवा दिन एमबीबीएस डाक्टर, एनेस्थेटिक, मेडिकल अधिकृत र 2 स्टाफ नर्स गरी 5 स्वास्थ्य कर्मी परिचालन गरिएको छ। अस्पतालमा एक्सरे, ल्याब र अल्ट्रासाउण्ड सेवा उपलब्ध छन्। अस्पतालकी सिनियर अनामी बबिना नगरकोटी राप्ती सोनारी गाउँपालिका, लुम्बिनी प्रदेश र संघीय सरकारको करिब 1 करोड़ रूपियाँ लगानीमा अस्पतालमा आवश्यक पूर्वाधार र उपकरण व्यवस्थापनको प्रक्रिया अघि बढ़ाइएको छ। अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका राप्ती सोनारी 4 वडाध्यक्ष मिनराज खड्का,
2: यो साल हामीले पालिका र प्रदेश संघ सरकारको 1 करोड लगानीमा अहिले थप सेवा विस्तार गरिराखेका छौँ। सम्भवतः हामीले असोजदेखि सीएसका जुन अपरेशन, डेलिभरी अपरेशनहरू, हड्डी फ्याक्चर भएका र अन्य जनरल ओपीडीका सेवाहरू सेवा विस्तार गर्ने तयारी छ।
0: हाल अस्पतालमा 3 ओपीडी सञ्चालनमा छन्। राप्ती सुनारी गाउँपालिकाले अस्पतालमै गाउँभित्र रहेका आधारभूत स्वास्थ्य केन्द्रको समेत स्तर वृद्धि गरी स्थानीय स्तरमै गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराएर उपचारका लागि नेपालगंज र कोहलपुर जानुपर्ने बाध्यता अन्त्य गर्ने गरी काम गरिरहेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेल बताउनुहुन्छ।
3: नेपालगंज जानुपर्ने बाध्यता, कोहलपुर जाने बाध्यताको अन्त गर्दछौ। स्वास्थ्य मौलिक अधिकार हो, आधारभूत स्वास्थ्य केन्द्रहरूमा पनि हामीले क्षमता अभिवृद्धि गरेका छौं। हाम्रा हर वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरूमा ल्याबको व्यवस्थापन गरेका छौं, बर्थिङ सेन्टरको व्यवस्थापन गरेका छौं, अल्ट्रासाउण्डको व्यवस्थापन गरेका छौं।
0: अस्पतालमा शल्यक्रिया सहितको सेवा विस्तारका लागि राप्ती सुनारी गाउँपालिका, निक साइमन इन्स्टिच्युट र राप्ती सुनारी अस्पताल विकास समिति बीच सम्झौता भएको छ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्वसाधारणका लागि नयाँ संसद भवनमा खुला राख्न खोजिएको व्यवस्था,
5: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचार गर्ने साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ।
4: खुला संसदको आवश्यकता र सुधारका लागि गरिएको प्रयास कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब संसदको खुलापन र यसको प्रभाव। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि 7 प्रदेश सभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यावहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा साथी लील प्रकाश चन्दले नागरिकको सवाल सहित संवाद गर्नुभएको छ।
5: नागरिकसँग संसद, संसदका गतिविधि, संसद भन्नाले समितिको बैठकहरू, समितिका क्रियाकलापहरू, त्यसबाहेक संसदले गर्ने अन्य क्रियाकलापहरू पुग्न जरूरी छ भन्ने मान्यता संघीय संसद सचिवालयले पनि राख्छ।
8: यो पनि हामीले गरेका थियौँ भन्न पाए हुन्थ्यो भन्ने लागेको छ भने त्यतातिर लाग्नुभयो।
5: होइन, हामीले धेरै आस्पेक्टहरूमा गइरहेछौँ। हामीले गर्न नसकेको चाहिँ भनौँ, बरु हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौँ। खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढी छ नेपालमा।

0: धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौं, अरूमा त हामी वेबसाइटमा हाम्रो अपटुडेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायतका अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरूबाट खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौ।
1: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौं, यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चै प्रभावकारी र तपाईँहरू स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
0: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचार गर्ने साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गराइ आएकै हौ, त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौ र आगामी दिनमा पनि गराउँछौ। हामी अहिलेको सूचना प्रविधिको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेसन यानि कि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तीनटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। मक पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो। हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमुना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
1: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतारले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौँ। त्यो खालको भीडभाड हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, केही छ कि छैन
0: यस्तो,
1: अथवा यो ठिक हो भन्ने पनि लागेको हुन सक्छ संघीय संसद सचिवालयलाई?
0: पहिलो कुरा त लोकतान्त्रिक प्रणालीमा संचार माध्यमहरूको विकास जरूरी छ। त्यो विकास भनेको संख्यामा अभिवृद्धि पनि हो। मिडिया खास गरी मास मिडियाको सन्दर्भमा त अहिले पछिल्लो चरणमा पहिला जति हुनुहुन्थ्यो त्यति नै स्थिर भएको जस्तो देखिन्छ भने सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ। त्यसकारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ, पहिलो कुरा। दोस्रो कुरा, मिडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मिडियालाई। र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने भन्ने पक्षमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं भनेर अहिले विश्लेषणकै चरणमा छ। तर संसदको बाहिरपट्टि जुन सोसियल मिडियाहरूको उपस्थिति छ त्यसलाई हामीले अहिले इन्करेज पनि गरेका छैनौं, डिस्करेज पनि गरेका छैनौं। तर त्यसका केही ड्रब्याक्सहरू छन्, त्यसलाई कसरी न्यूनीकरण गरेर त्यसको सदुपयोग गर्न सकिन्छ भन्ने पक्षमा हामी अध्ययनरत छौं। यसको मतलब अहिलेको मास मिडियालाई हामीले प्रतिस्थापन गर्न विस्थापन गर्न खोजेका चाहिँ होइनौ।
2: म अरुणा जोशी, म युनेस्कोबाट गाइडलाइनको बारेमा चाहिँ थोरै जानकारी, कस्तो खालको गाइडलाइन भन्नुभएको, सोसियल मिडिया गाइडलाइन भन्नुभएको कि कस्तो गाइडलाइन चाहिँ भन्नुभएको भने त्यो बारेमा चाहिँ अलिकति भन्नुभयो हुन्थ्यो भने।
0: प्रश्नको लागि धन्यवाद। मैले सिधै प्रश्न यता लिल सल्लाह मौकै नदेखि आफैले बोल्न थाले। कस्तो भन्दाखेरि जस्तो मिडियाहरूको चाहिँ काउन्सिल छ होइन, अब सरकारले पनि कानूनी रूपमा नियमन गरेकै छ, सूचना विभाग छ, विभिन्न छ, सोसियल मिडियाको के छ त? केही पनि छैन। नेपाल सरकारलाई चाहिँ अनुरोध गरिरहेको अवस्था के हो भन्दाखेरि चाहिँ यो सबभन्ने एउटा नियमन गर्ने कानून चाहिन्छ भनेर हो। बाहिर दुवै भएन, कानून अन्त ढिलो हुन्छ, त्यस्तो अवस्थामा हामी कसरी व्यवस्थापन गर्ने? अब जस्तो विभिन्न अब सेरोफेरो .com भन्नु छ अथवा कुनै युट्युब च्यानलहरू होला जसले राम्रो कभर गरिरहेको छ, ठिक छ, त्यसलाई किन प्रमोट नगर्ने? त्यस्तोलाई आम नागरिकहरू अहिले मल्टिमिडियामा अभ्यस्त छन्, खास गरी भिडियो दृश्य सामग्रीहरूमा अझ बढी अभ्यस्त छन्, उनीहरू हेर्न चाहन्छन्, त्यसमा उहाँहरूको बडी ल्याङ्ग्वेज हेर्न चाहलन्, त्यो पक्ष समेतमा सचिवालय संवेदनशील छ। नेपाल सरकारसँगै छैन अहिले त्यो सम्बन्धी सोसियल मिडियालाई नियमन गर्ने गाइडलाइन, तर सचिवालयले अहिले पत्रकारहरूका लागि नै एउटा संचारकर्मीका लागि नै एउटा नयाँ निर्देशिका जस्तो बनाएको छ। यदि त्यो एप्रुभ भएको छैन त्यसको संयोजक मै नै थिए। अहिले हामीले त्यसको पास वितरणदेखि लिएर सिट व्यवस्थापनदेखि लिएर सबै सबै कुरा त्यसैमा आधारित भएर एउटा संसदको मात्रै डेडिकेटेड रूपमा गर्न चाहनेको सोसियल मिडिया छन्, तिनीहरूले चाहिँ डेडिकेटेड रूपमा गर्छन्, उनीहरूको राम्रो प्लेटफर्म छ, उनीहरू रजिस्टर छन्, उनीहरू वैधानिक रूपमा नेपाल सरकारलाई आएको कुराहरूको कर तिर्छन् लगायतका विभिन्न पक्षहरूलाई हेरेर चाहिँ हामी अगाडि बढ्नुपर्छ भनेर विचार गरिएको हो पहिलो कुरा। दोस्रो कुरा, अघि नै मैले भनेको गाइडलाइन चाहिँ दुई खालको गाइडलाइन छन्, एउटा अर्को चाहिँ खुला संसदको बारेमा विभिन्न सूचकाङ्क छन्, ती सूचकाङ्क गाइडलाइन भनेको हो मैले। ती गाइडलाइनहरू भनेको चाहिँ अब एउटा गाइडलाइनको त खास गरी एसियाली संसदहरूको खुलापनको सूचकाङ्कको त यही अगस्तको अन्तिमसम्ममा रिपोर्ट आउँछ, त्यसमा नेपाल कुन स्थानमा पर्छ त्यो हेर्न बाँकी नै छ। जस्तो अर्को पनि छ, खुला बजेट गाइडलाइन के इन्डेक्स पनि छ, एउटा ओपन बजेट इन्डेक्स पनि छ, त्यसमा नेपाल 2017 चाहिँ 52 रेङ्किङमा परेको थियो, यसको मतलब भारत 47 थियो। त्यो गाइडलाइनहरू भनेको हामीले त्यसरी पनि डेभलप गरिरहेका हुन्छौँ, उताका हेरेर पनि गरिरहेका हुन्छौँ।
3: गरिमा र खुशी हत्या प्रकरणमा सरकारमाथि सांसदहरूको प्रश्नै प्रश्न, छोरी बचाओ राष्ट्रिय जागरण अभियान चलाउन सरकारसँग माग गरिएको छ, अमर्यादित शब्द संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन छ, काठमाण्डुमा एसिया प्रशान्त क्षेत्रका करिब 150 प्रशासन कर्मीको भेला शुरू भएको छ, एआईको जिम्मेवार प्रयोगबारे छलफल भएको छ, पोषण स्वास्थ्यका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने विज्ञको भनाइ छ, कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ, फ्री भिसा फ्री टिकटमा अझै पनि असुली, श्रमिकमाथि शोषण रोक्न सरकारलाई दवाब दिएका छ, मलेसियाको प्रणालीबाट 25 म्यान पावर हट्दैछन् र अस्ट्रेलियामा जारी टप एण्ड टी20 श्रृंखलामा नेपालले पहिलो जीत हासिल गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगा
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवासर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउसकिपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
1: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
4: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
4: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
5: रंगबहार रंगबहार
6: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
5: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
5: वर्ज पेंसले।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेङ्गी एडिस डाटको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: नरेश टोकाजी म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: अब तपाईहरुको पार्टी चाहिँ आफू बीचकै नेताहरू बीचकै एकअर्का प्रतिको सत्तो शराबमा केन्द्रित भयो, यो किन भइरहेछ?
2: अब यो सत्तो शराब भन्दा पनि पार्टी पुनर्गठनको एउटा अभियान हो। अब फागुन 21 गतेको निर्वाचनमा हामीले जुन खाले एउटा लज्जाजनक परिणाम हामीले प्राप्त गर्यौं अथवा नेपाली जनताले हामीलाई रुचाएनन्, हामीले आशातीत सफलता हासिल गर्न सकेनौं, त्यसपछि हामीलाई के अनुभूति भयो भन्दा हामीले कहाँ कहाँ गल्ती गर्यौं, कहाँ कहाँ कमजोरी गर्यौं, कुन कुन विषयमा हामी सचिनुपर्छ र जनताको कुनै बेलाको सबैभन्दा शक्तिशाली शक्ति फेरि पनि शक्तिमा आउनका निम्ति हामीले आफ्ना भूमिकाहरू परिवर्तन गर्नुपर्छ, रूपान्तरण गर्नुपर्छ भनेर हामीले आवाज उठाइरहेको अवस्था हो। अब यो आवाज उठाइरहँदा कतिपय नेताहरूले आफ्नो खाले अभिव्यक्तिहरू दिइरहनु भएको छ, होइन नेतै पछि फरक फरक धारणाहरू पनि छ, तर आम पार्टीका कार्यकर्ता, शुभचिन्तक, समर्थक र विशेष गरी तल्लो तहका हरेक कार्यकर्ताले चाहिँ पार्टी रूपान्तरण गर्नका निम्ति बल दिइरहनु भएको छ। हामी त्यो अभियानमा छौँ। मलाई लाग्छ केही महिनामा हामी यो सफलताको नजिक पुग्छौँ।
1: तर तपाईँहरू त आवारा उरेन्ठेउला वा किर्नाहरू हुन् या होइनन् भनेर एउटा पक्ष पुष्टि गर्न, अर्को पक्ष त्यसको खण्डन गर्न केन्द्रित छ नि त हिजो आज फेरि।
2: त्यो हाम्रो पार्टीको अध्यक्षज्यूले बोल्नु भएको तिनै शब्दमा म जाँदिन, होइन
1: होइन। तर नेकपा एमाले र तत्कालीन का अरिङ्गाल भन्नुहोस् वा साइबर सेना भन्नुहोस्, ती पक्षहरू नै अहिले विभाजित छन् र एउटाले अध्यक्षले भनेको तिनै शब्दहरू पुष्टि गर्न, अर्को पक्ष त्यसको खण्डन गर्न केन्द्रित छ। केही दिनदेखि यता यो भइरहेछ, हप्ता 10 दिनदेखि
2: हो। त्यो कुरामा अब पार्टी अध्यक्षज्यूले कुन हिसाबले भन्नुभयो, के गर्नुभयो, त्यो टाइपका त्यो प्रकृतिका मान्छेलाई उहाँले नै हिजो किन संरक्षण गर्नुभयो त्यो उहाँले नै बुझ्नुपर्ने कुरा हो।
1: हजुर,
2: जसले उहाँले दिएका पद बारम्बार खाए, बारम्बार उहाँ शक्तिमा हुँदा उहाँको वरिपरि रमाएर अहिले चाहिँ चटक्कै छोडेर गए, बारम्बार सत्ताको स्वाद पाक्नेहरूले उहाँले कटाक्ष गर्नुभएको हो जस्तो मलाई लाग्छ। त्यो उहाँसँग एकदमै नजिक भएर विभिन्न नियुक्ति लिने मान्छेलाई उहाँले भन्नुभएको होला, त्यो उहाँको कुरा भयो। तर मूलभूत रूपमा के हो भन्दाखेरि नेकपा एमालेका कार्यकर्ताहरू स्वाभिमानी कार्यकर्ताहरू हुन्, स्वावलम्बी कार्यकर्ताहरू हुन्, अनुशासित कार्यकर्ताहरू हुन्। अब जनताको माझमा गएर हिजो मदन र मनमोहनहरूले देखेका बनाएका सपनाहरू पूरा गर्ने दृढ संकल्पका साथ तल भुइँ तहमा बस्ने थुप्रो नेता कार्यकर्ताहरूको यो पार्टी हो। उहाँहरूलाई यो शब्दले उहाँले बोलेको कुराले अब अलिकति छोएको छ, उहाँहरू चाहिँ दुखी हुनुहुन्छ। तर त्यो यसको अर्थ के हो भन्दा उहाँहरू निराश हुनुहुन्न, पार्टी रिफर्म गरी छाड्छौ भन्ने प्रण लिनुभएको छ र उहाँहरूकै आड भरोसामा, उहाँहरूकै साथ सहयोगमा हामी
3: पार्टी रूपान्तरणको महाअभियानमा
2: इमान्दारितापूर्वक लागिरहेका छौँ।
1: तर पार्टी रूपान्तरण रिफर्म चाहिँ अध्यक्ष केपी ओली बिना सबै थोक हुने यो चर्चा छ, अध्यक्षले त्यही भन्ने आउनुभएको छ।
2: यस्तो हो, अब केही नेताहरूले केपी ओली मात्रै विदा हुँदा सबै कुरा समस्या समाधान हुन्छ भनेर त केही नेताहरूले अभिव्यक्ति दिनुभयो होला है। तर मूलभूत रूपमा देशभरि जसरी पार्टीले एउटा रूपान्तरणका निम्ति, पुनर्गठनका निम्ति एउटा कार्यदल बनायो, कार्यदलले टोटल 13 ग्रुपसँग प्रत्यक्ष संवाद गर्यो,
1: हजुर,
2: 7 प्रदेश, उपत्यका र कामका नयाँ क्षेत्र र विभिन्न जनसंगठनहरूसँग। त्यो छलफलमा सहभागी 80-90%
3: कार्यकर्ताहरूको
2: भावना के छ भन्दाखेरि पार्टीको मूल नेतृत्वको जति दोषी छ त्यसको हारहारी दोष कमजोरी पार्टीका पदाधिकारीहरूको पनि छ। पार्टी रूपान्तरण गर्ने हो भने यसपटक माथिबाट शुरू गर्ने हो र पार्टीको अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूले आफ्नो जिम्मेवारीबाट एउटा नैतिक हिसाबले चाहिँ त्यो जिम्मेवारी लिँदै, नैतिक हिसाबले जिम्मेवारी लिँदै उहाँहरूले पार्टी रिफर्मका निम्ति मार्ग प्रशस्त गर्नुपर्छ भन्ने चाहिँ 80% भुइँ तहका कार्यकर्ताहरूको सुझाव छ। त्यो सुझाव हाम्रो सुझाव हो र एउटा युवा नेताका हिसाबले, युवा पार्टीको एउटा प्रतिनिधिका हिसाबले आम युवाहरूसँग हामीले यही हिसाबले अहिले साक्षात्कार गरिरहेका छौँ र पार्टी रिफर्मको पक्षमा 80% भन्दा बढी नेता कार्यकर्ताहरूलाई साथमा लिएर हामी अघि बढ़िरहेका छौँ।
1: तर त्यो चीज तपाईँले भनेको 13 सुझाव संकलन प्रतिवेदन त तपाईँ अध्यक्षले स्वीकार गर्ने तयार नभएको विषय, हलपत्र बीचमा परेको विषय, यो पनि त सार्वजनिक भएको छ। सचिवालय नबस्ने, एकैचोटि तपाईँ केन्द्रीय समितितिर जाने, यो तहको तयारी भएको बुझिएको छ। फेरि
2: यो कुरामा यस्तो हो, अब तपाईँको सचिवालयका जति पनि नेताहरू हुनुहुन्छ अथवा त्यो कार्यदलमा रहनुभएका जति पनि नेताहरू हुनुहुन्छ उहाँहरू मध्ये अधिकांश नेताहरू ती छलफलमा सहभागी भएर आउनु भएको हो। भुइँ तहका, तल्लो तहका नेता कार्यकर्ताहरूको सुझाव सल्लाह सुनेर आउनु भएको, सुनेको, आफैले प्रत्यक्ष देखेको, आफैले टिपोट गरेको सुझावको पक्षमा उहाँहरू उभिनुहुन्न भने त त्यो उहाँहरूको कमजोरी हो, होइन?
1: हजुर,
2: उहाँहरूले कमजोरी गर्नु हो उहाँहरू रूपान्तरणको पक्षमा उभिनु भएन मानिलिउ कार्यदलमै अल्पमत रूपान्तरण पक्षको पक्षधारहरू चाहिँ कार्यदलमै अल्पमतमा पर्ने खालको परिस्थिति बन्यो या बनाउने खालको वातावरण बन्यो भने त हिजो जनताले नेताहरूलाई लखेटे अब पार्टीका कार्यकर्ताहरूले त चोर्सो तहका नेताहरूलाई उठ्न सक्ने गरी पार्टीबाट चाहिँ अब विदा गर्ने खालको वातावरण बन्न सक्छ नि त त्यसले त्यो हिसाबले पनि उहाँहरू आफू जोगिनका निम्ति सही हिसाबले चाहिँ उभिनु भएको छ एउटा सफा नियतका साथ राजनीति गर्नु भएको छ एउटा वाम आदर्श बोकेरै राजनीति गर्नु भएको हो भने त उहाँहरूले ग्राउन्डमा जे रिसर्च गर्नुभयो जे भेटाउनु भयो त्यही बोल्नु होला त्यसको पक्षमा लाग्नु होला त्यो होइन उहाँहरू स्वार्थ केन्द्रित मात्रै भएर ग्राउन्डको रिपोर्ट भन्दा फरक ढङ्गले उभिनु भयो भने त अब अध्यक्षज्यूले उहाँहरूलाई जुन आरोप लाउनु भएको छ त्यो आरोप पुष्टि हुन्छ उहाँहरू त्यस्तै हो भन्ने कुरा त्यो विषयमा उहाँहरूले आफै बुझ्नुपर्ने कुरा हो
1: भनेपछि अध्यक्ष बाहेकका जो नेताहरू नेतृत्व पुनर्गठनकै सवालमा जसरी आफ्नो अडानमा हुनुहुन्थ्यो उहाँहरूमाथिको विवेकको प्रश्न हो तपाईँको कुरा
2: एकदमै एकदमै एकदमै किन भन्दा उहाँहरू आफै ग्राउन्डमा जानु भएको हो है धेरैवटा ठाउँमा विभिन्न दिनमा सामूहिक छलफल भएको छ पार्टी जिल्ला कमिटिका पदाधिकारी केन्द्रीय कमिटिका सदस्य प्रदेशका पदाधिकारी जनसंगठनका पदाधिकारी साथीहरू र उपलब्ध अन्य कमरेडहरूले पनि प्रत्यक्ष रूपमा हरेक व्यक्तिले चाहिँ आफ्नो सुझावहरू दिनुभएको छ ती सुझावहरू उहाँहरू नेताहरूले सुन्नु भएको थियो सुनेको टिपोट गरेको यथार्थ देखेको भोगेको कुराको पक्षमा उहाँहरू लाग्नु भएन भने उहाँहरूको विवेक हराएछ भन्ने बुझ्नु पर्यो नि त हामीले होइन त्यो परिस्थिति बन्यो भने उहाँहरूलाई सजाय दिने भोलिका ठाउँहरू छन् त्यो भोलिको कुरा हो तर अहिलेको आवश्यकता रूपान्तरण हो यो पक्षमा उहाँहरू उभिनुहुन्छ भन्ने अहिले पनि हामीले आशा चाहिँ गरिरहेका छौँ तर केही नेताहरूको तौर तरिका देख्दाखेरि उहाँहरूको चाहिँ अब गद्दारी गर्नुहुन्छ कि होइन अब एउटा नालायकी बाटोमा लाग्नुभयो कि केही नेताहरू भन्ने खालका संकेतहरू चाहिँ देखिएका छन्
1: तर महासचिव शंकर पोखरेल अलिअलि लोयल भएको जस्तो खालको अभिव्यक्ति सार्वजनिक भएको छ अब केही नेताहरू त त्यस्तै अवस्थामा हुनुहुन्छ र जसले यो तपाईँको प्रतिवेदन बुझिदिनुपर्ने मूल नेतृत्व हो उहाँ नै त्यो प्रतिवेदन बुझिदिनु भएन भने त लाग्छ कि बैठक पनि उहाँको अनुमति बिना उहाँले नचाहेसम्म बैठक पनि बस्न नसक्ने अवस्था हो कम्युनिस्ट पार्टीमा तपाईँको विधानमै त्यही छ यो के हुन्छ
2: त्यो त हो तर यस्तो एउटा कोही पनि व्यक्ति विधिभन्दा माथि हुँदैन होइन केन्द्रीय कमिटिको बहुमतले बैठक माग गर्दाखेरि बैठक राख्नुपर्छ उहाँले होइन बहुमत जिल्ला कमिटिले निर्णय गरेर केन्द्रीय कमिटिको बैठकको आह्वान बस्नुपर्छ भनेर माग राख्दा उहाँहरूले बैठक राख्नुपर्छ त्यस कारणले गर्दा विधिभन्दा माथि व्यक्ति हुँदैन सबैभन्दा माथि विधि हुन्छ विधिले नै व्यक्तिलाई नियन्त्रण गर्ने हो त्यो विधि हामीसँग छ त्यो विधिको पक्षमा उभिनुपर्छ हामीले तर विधिको पक्षमा उभिने मान्छेहरू अथवा पार्टी केन्द्रको सचिवालयका नेताहरू नै अब केही समय अगाडिसम्म एउटा कुरा गर्ने र अहिले फरक ढंगले लाग्नुभयो लोकपातमा स्वार्थमा उहाँहरू यदि भुल्नुभयो भने त त्यसले अलिकति केही समयलाई हामीले अप्ठ्यारो पार्न सक्छ होइन अब पार्टीको पुनर्गठन कार्यदलमा जुन खाले स्पष्ट बहुमत थियो त्यो बहुमत हुन नदिनका निम्ति पार्टीको मूल नेतृत्वबाट अनेकौं खालका प्रयत्नहरू जारी छन् भन्ने कुरा हामीले देखेका पनि छौं होइन र कतिपय नेताहरूको चरित्र हेर्दाखेरि चाहिँ अलि बढी रङ बदलिरहने खालको चाहिँ एउटा चाहिँ आनी बानी देखिन्छ एमालेको दोस्रो पुस्ताका नेताहरूमा होइन त्यो हिसाबले उहाँले रङ बदल्नु भयो भने कार्यकर्ताले जनताले फरक ढङ्गले रङ बदल्नुहुन्छ होइन पार्टी अहिलेलाई झन् कमजोर रसातलमा पुग्छ त्यो रसातलमा पुग्दा पनि म मेरो पंक्ति म भन्दा तलका साथीभाइहरू त्यो पार्टी उठाउनका निम्ति हरात्र खट्ने मेहनत गर्ने जनताको माझमा जाने अभियानमै रहन्छौं तर अब दोस्रो पुस्ताले गद्दारी गर्यो भने चाहिँ अहिले जुन खालको क्षति बेह्यौं यो क्षतिको निरन्तरता हुन्छ योबाट उठ्न हामीलाई लामो समय लाग्छ
1: तर नरेशजी अब अर्को चुनाव आउन आँटो एउटा चुनावकै समीक्षा भएको छैन एमाले पार्टी यस्तो व्यवस्थित यस्तो सुव्यवस्थित र धेरैले लोभ लाग्ने पार्टी थियो विगतमा तर चुनाव हारेको पार्टी लाग्छ राजनीति हारेको जस्तो अवस्थामा गएर यो त यति धेरै अप्ठ्यारोमा पुगेको छ राजनीतिले त हारेको होइन नि त यसले तर राजनीति हारेको जस्तो हिंताबोध र त्यो खालको तनावमा किन यो गुज्रिरहेको छ
2: यस्तो हुन्छ अब फागुन 21 हामीले मूलत निर्वाचन मात्रै हारेको हो है
1: हजुर
2: त्यो निर्वाचनको पराजय स्वीकारेर त्यो पराजयबाट माथि उठेर पार्टी रूपान्तरणको पछिमा उठ्यौं र पार्टी रूपान्तरण गर्न सक्यौं भने हामीले राजनीति जित्छौं होइन र पार्टी रूपान्तरण गर्न सकेनौं हामी पुरानै ढर्राबाट अघि बढ्यौं अब पुरानै तजबिजीको आधारमा पार्टी चल्ने अवस्था बन्यो भने चाहिँ हामीले राजनीति हार्छौं त्यो सत्य हो त्यस कारणले गर्दा राजनीति हार्न नदिनका निम्ति हामी 13-14 पुस्ताका नेता कार्यकर्ताहरू एकजुट भएर अगाडि बढेका छौँ हामी सबै मिलेर यो आन्दोलनलाई सही ठाउँमा पुर्याउनका निम्ति अरात्र खट्छौँ मेहनत गर्छौँ हामी लाग्छौँ होइन मूल नेतृत्वको जति गल्ती छ मैले भनिहालेँ दोस्रो पुस्ताका कार्यकारी नेताहरूको पनि त्यति नै गल्ती हो उहाँहरू सबैले आत्मआलोचित हुनुपर्छ नैतिक हिसाबले उहाँहरूले आफ्नो जिम्मेवारीबाट चाहिँ विदा लिनुपर्छ अहिलेका निम्ति पार्टीमा अन्तरिम नेतृत्व स्थापित गरेर पार्टीलाई नयाँ सिराबाट अघि बढाउनुपर्छ यो बाहेक अर्को एमालेसँग कुनै पनि खाने विकल्प छैन
1: त्यो भएन भने तपाईँहरू के पार्टी छाड्ने तपाईँहरूका लागि त राष्ट्रसभा मञ्च बनिरहेको छ नि अहिले त युवाहरूका लागि
2: होइन
1: अवसर खोज्नेहरूका लागि
2: हुँदै होइन हामी के हो भन्दा हामी यो पार्टीलाई पुनरिभाइभ गर्ने अभियानमा हामी लाग्छौ, हामी त्यो मेहनत गर्छौ र पार्टीलाई पुनः जनताको माझमा लगेर जनताबाट शक्ति आर्जित गरेर यो मुलुकको राज्य सत्ताको नेतृत्व बोक्ने ठाउँमा हामी पुग्छौ। यो किन त पुग्छौ भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी अहिले जे जति उसले जनमत प्राप्त गरेको छ त्यो जनमत भनेको के हो भन्दा
3: पुराना राजनीतिक दलहरूका
2: कतिपय गतिविधि मन नपरेका कारण जनताले मतदाताले एकपटकको निम्ति मत चाहिँ फेर्नु भएको हो, उहाँहरूले मन फेर्नु भएको छैन। मन नफेरेका मतदाता, मन नफेरेका कार्यकर्ता, मन नफेरेका जनता हामीसँगै हुनुहुन्छ। उहाँहरूले हाम्रो कार्यशैली सुधार्नका निम्ति उहाँहरूले चाहिँ हामीलाई जवाब दिइरहनु भएको छ। हामी दोस्रो पुस्ताका नेताहरू मिलेर कार्यशैली सुधारेर जनताको बीचमा गएर जनजीविकाको पक्षमा वकालत गरेर त्यो जनमत हासिल गरेर हामी राज्य सत्ताको नेतृत्वमा पुग्ने ठाउँमा पुग्छौँ, हामी त्यो मेहनत गर्छौँ।
1: तर तपाईँहरूका लागि ट्राफिक जाम भएको छ पार्टीमा, हेर्नुहोस् ट्राफिक जाम
2: जाम खुलाउँछौँ हामी।
1: अध्यक्ष ओलीको भनाइ सुन्नु भएको छ नि तपाईँले, अहिले पछिल्ला केही दिन यताका उहाँले प्रयोग गरेका गैर राजनीतिक शब्द मात्र होइन, आजको दिनमा अझै ओलीको दम्भ भन्दाखेरि उहाँले प्रत्युत्तरमा जवाब दिनुभएको छ, दम्भ होइन देशप्रतिका प्रेम हो, उहाँको त्यो कुरा छ, आन्दोलनप्रतिका प्रेम हो, छोड्ने केपीलाई शिर काटेर पार्टी पुनर्गठन सिट टेबलमा राखेर उहाँको त्यो खालका तर्कहरू छन्।
2: त्यो त उहाँको व्यक्तिगत तर्क हो, यो तर्कले पार्टी आन्दोलन
1: आजको दिनमा केपी शर्मा ओली एमालेको व्यक्ति मात्र होइन त्यो संस्थाको अध्यक्ष हो, उहाँ शक्ति हो।
2: उहाँको पहिलो घेराका सहयोगताहरूको कमजोरी नालागीपन उहाँले राम्ररी बुझ्नु भएको छ। उहाँहरूले तर्साउँदाखेरि आफ्नो पद कुर्सी जोगिन्छ भन्ने कुरामा उहाँको बुझाइ त्यो दृष्टिकोणको त्यो बुझाइ छ। त्यसका निम्ति उहाँहरूले गर्नुभएको अन्तिम प्रयत्न मात्रै हो।
1: त्यो प्रयत्न असफल हुन्छ कि जोगिन्छ?
2: त्यो प्रयत्न असफल हुन्छ। हामी केन्द्रीय कमिटिमा विधिको माध्यमबाट बहुमत पुर्याएर पार्टी रूपान्तरणको दिशातर्फ अघि बढ्छौ।
1: तर केन्द्रीय कमिटिमा बहुमत अध्यक्ष केपी शर्मा ओलीको छ, उहाँ सचिवालयमा अल्पमतमै पर्नुभयो भने पनि त्यसमाथि तपाईँले भनेको दोस्रो नेताहरूको ढुलमुलेपन यदि उहाँको फेभरमा गयो भने त्यो पनि सम्भव छैन।
2: ढुलमुली नेताहरूका कारण केही अप्ठ्यारो आइलाग्ला, ती अप्ठ्याराहरू पन्छाउँदै अघि बढ्ने प्रयत्न सहित हामीले हाम्रो संरचनामा, हाम्रो तहमा, हाम्रो सर्कलमा भुइँ तहका नेता कार्यकर्ताहरूले एकजुट बनाएर पार्टी रूपान्तरणको अभियानमा हामी निरन्तर अघि बढ्छौँ।
1: तर पार्टी रूपान्तरण केन्द्रीय तपाईँको पदाधिकारीहरूलाई तपाईँले हटाउन सक्ने व्यवस्था महाधिवेशनबाटै, विशेष महाधिवेशनबाटै, विशेष महाधिवेशन पनि सम्भव छैन 51% जसले त निर्णय गर्छ, त्यो चाहियो बोलाउनकै लागि पनि, तपाईँको त्यहाँ नै पनि कैफियत छ। अब तपाईँको राष्ट्रिय प्रतिनिधि परिषद बैठक बोलाउन पनि अध्यक्षको अनुमति चाहियो, हेर्नुहोस् त्यहाँ स्वीकृति बिना कुनै पनि चिज अघि बढ्न सक्दैन, अनि गर्नुहुन्छ कि?
2: यस्तो हुन्छ, केन्द्रीय कमिटिमा हामी बहुमत पुर्याएर राष्ट्रिय प्रतिनिधि परिषदको बैठक चाहिँ माग गर्छौँ। हामीले राष्ट्रिय प्रतिनिधि परिषदको बैठकको थ्रुबाट पार्टीका नीतिहरू, कार्यशैलीहरू, आचरणहरू, सांगठनिक संरचनाहरू परिमार्जन गर्ने विषय हामी राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा लिएर जान्छौँ। त्यसकै थ्रुबाट चाहिँ पार्टी पूर्णतया रूपान्तरण हुन्छ, त्यो हामीसँग एउटा विकल्प छ।
1: राष्ट्रिय प्रतिनिधि परिषदले चाहिँ विधान फेरबदल आदि इत्यादि गर्न त सक्छ, तर त्यो बोलाउनकै लागि पनि अध्यक्ष तयार नभएसम्म र महासचिव तयार नभएसम्म दुइटै सहमत नभएसम्म सम्भवै छैन। तपाईँले त त्यो राख्नु भएको छ नि त व्यवस्था।
2: महासचिव तयार हुनुहुन्छ यो विषयमा, अध्यक्ष पनि अन्तिममा केन्द्रीय कमिटिमा अल्पमतमा परिसकेपछि तयार बन्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ। परिस्थिति त्यो भएन भने 51% महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर हामी बुझाएर संकलन गरेर पार्टीलाई अर्ली महाधिवेशनको बाटोमा अघि बढाउँछ।
1: 51% त निर्णय हो नरेशजी, त्यहाँ पनि तपाईँको अप्ठ्यारो राख्नु भएको छ तपाईँले।
2: छ त्यो छ अप्ठ्यारो, त्यो त द्वितीय जिल्ला अध्यक्षहरूको चाहिँ द्वितीय जिल्ला अध्यक्षहरूको सशरीर उपस्थिति सहितको माग चाहिन्छ, एउटा त्यो छ हामीसँग विकल्प होइन। नभए अब हामी चाहिँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू, अघिल्लो महाधिवेशनका प्रतिनिधिहरू जो हुनुहुन्छ उहाँहरू हस्ताक्षर क्याम्पेनिङमा चाहिँ हस्ताक्षर गर्नुहुन्छ, 60% जति हस्ताक्षर पुग्छ।
1: तर नरेशजी, तपाईँलाई दिक्क लाग्ने विषय चाहिँ हामीले हेर्दा यो राजनीतिमा लाग्नु भएको तपाईँ हाम्रो उस्तै उमेर समकालीन छौ, अरू युवाहरू भरभराउँदो रूपमा उज्जवल भविष्य देखेर आज संसदमा विधायकी अभ्यास गरिरहेका छन्। एमाले त यस्तो भडासमा, यस्तो भासमा, यस्तो अध्ययारोमा हेर्नुहोस् जाकिएको छ यो बेला, यसको उद्धार र यसको उपाय के हो त, जो विधिसम्म ढंगले सम्भव हुन देखिरहेको छैन, अरू उपाय के तपाईँसँग?
2: यस्तो हुन्छ, अब हरेक कालरात्रि पछि एउटा चाहिँ सुनौलो उज्यालो पनि बिहानी पनि आउँछ होइन।
1: हजुर,
2: अब यो एउटा अप्ठ्यारो एउटा कठिन परिस्थिति आयो भन्दैमा हामी अति नै डराउने हार्ने हुँदैन। अहिले मेरो पुस्ताका साथीभाइहरू राज्य सत्ताको नेतृत्व गरिरहनु भएको छ, उहाँहरूलाई बधाई छ, उहाँहरू सफल बन्नुभयो, उहाँहरूले राम्रो काम गर्नुभयो, उहाँहरूले देश बनाउनु भयो भने त हामी पनि देश निर्माणकै निम्ति लागेको हो। उहाँहरूले हामीले बनाउने देशको जिम्मेवारी उहाँहरूले राम्ररी निर्वाह गर्न सक्नुभयो भने उहाँहरूको निरन्तरता रहला। मूल कुरा त अब मुलुक बन्ने कुरा हो, बनाउने कुरा हो, त्यो कुरामा उहाँहरू सफल हुनु भयो भने हामीले दुःख मान्ने कुरै छैन, उहाँहरूले शुभकामना नै दिने हो। तर अहिले वर्तमान सरकार, वर्तमान संसदमा उहाँहरूको तौर तरिका, उहाँहरूको शैली देख्दाखेरि उहाँहरूमा त्यो सम्भावना नदेखेका कारण पुरानै राजनीतिक दलबाट उपयुक्त प्रतिनिधि पात्र नेतृत्व चाहिन्छ भन्ने जुन खालको वातावरण बनिरहेको छ, त्यो वातावरण भनेको हामीलाई रिभाइभ हुने वातावरण हो। त्यो रिभाइभ हुने वातावरण यो अवसरलाई हामीले गुम्न दिँदैनौ, हामी मेहनत गर्छौं, एउटा कठिन संघर्षको माध्यमबाट हाम्रा उद्देश्यहरू पूरा गर्नका निम्ति चाहिँ अघि बढ्छौं, हाम्रो यात्रा त्यता रहन्छ।
1: यो चाहिँ बकुल्लाले घाट कुरेको त माछाका लागि जस्तो हो, उनीहरूले बिगार्छन्, बिग्रिन्छ, जनता निराश हुन्छन्, त्यसपछि हामी सँगै आउँछौ भन्ने तपाईँको भरोसा। अस्ति द्वितीय बिग्रिँदाखेरि त्यो परिस्थिति बिग्रेर देशमा के भयो त्यो त तपाईँलाई पनि थाहा छ। भदौ 23/24/2082 द्वितीय बिग्रिनु भन्दा पछाडि वा अगाडि जे थियो माहौल, आकाश पताल फरक छ नि। त्यो द्वितीय बिग्रिँदा फेरि घुरेर गयो पुरानो शक्तितिर, गएन
2: त्यो कुरामा त हामी पूर्ण रूपमा सचेत छौ। त्यही सचेतना पूर्वक हामी यो पार्टी रिफर्मको अभियानमा लागेका हौ।
1: हजुर,
2: हामी रिफर्म गर्छौ, नयाँ पुस्ताले पार्टीको मूल नेतृत्वमा स्थापित गर्छौ र आजसम्म जनताको बीचमा रहेर जनमुखी काम गरेका, जनताको बीचमा राम्रो एउटा सम्बन्ध स्थापित भएका नेता कार्यकर्ताहरूलाई जनता जनप्रतिनिधि बन्ने बनाउने खालको वातावरण तयार पारिसक्छौ हामी। यो अभियानलाई हामीले एउटा तीव्रताका साथ अघि बढाउँछौ। सुरुमा अल्पमत हुन सक्छ, धाकधम्की आउन सक्छ, कटा छेपी गर्न पर्ने हुन सक्छ, अनेकौं कुराहरू पचाएर भए पनि हामी चाहिँ अघि बढ्छौ। जति पनि बाटोमा हडल्सहरू ती सबै बाधाहरू पार गरेर अघि बढ्छौ हामी।
1: अन्तिममा तपाईँहरूले खोजेको रिफर्म चाहिँ युआरलाई नेतृत्वमा स्थापित गर्छु भनेको, मूल नेताकै रूपमा स्थापित गर्छु भनेको कि पदाधिकारीमा बहुमत हुने ठाउँमा पुर्याउँछु भने हो कि के हो, यो अलिकति क्लियरिफाई भन्नु त। तपाईँले देखेको सपना एमाले भित्रको रिफर्म
2: सक्दा हामी तेर्सो पुस्ताकै मान्छे पार्टीको मूल नेतृत्वमा पुग्ने गरी मेहनत गर्ने हो, होइन?
1: हजुर,
2: अब
1: यो तपाईँले भनेको चाहिँ आउने चुनाव अगाडिको कुरा होइन त?
2: हजुर,
1: ल बताउनु त, त्यो बताउनु अलिकति।
2: आउने महाधिवेशनको कुरा गरेको मैले,
1: ए महाधिवेशन कि आउने चुनाव भन्दा अगाडि भन्दैछु म तपाईँलाई। अब स्थानीय तह र प्रदेश चुनाव त आउँदैछ एक वर्ष वरिपरि,
2: होइन? यी चुनावहरूमा त अब आजसम्म बारम्बार अवसर पाएका मान्छेहरूलाई फेरि अवसरमा दिने बाटोलाई चाहिँ एउटा बन्द गर्ने गरी हामीले वातावरण निर्माण गर्छौँ, होइन?
1: हजुर,
2: अब प्रत्येक प्रदेशको क्षेत्रमा, प्रत्येक पालिकाहरूमा, वडाहरूमा, सबै ठाउँमा जनतासँग अत्यन्त राम्रो सम्बन्ध भएको भूतहका नेता कार्यकर्ताहरूलाई त्यो क्षेत्रको जिम्मेवारी दिने गरी हामी वातावरण निर्माण गर्छौँ, त्यो कुरामा हामी आफै खट्छौँ।
1: पार्टीमा चाहिँ के गर्नुहुन्छ? चुनाव अगाडि सम्भव छैन,
2: चुनाव अगाडि सम्भव हुने गराउने गरी हामी मेहनत गरिरहेका छौँ। कतिपय नेताहरूको शैली देख्दाखेरि स्थानीय तहको चुनाव भन्दा अगाडि सम्भव हुँदैन कि भन्ने खालको चाहिँ अवस्था पनि देखिन्छ कतिपय नेताहरूको शैली हेर्दाखेरि,
1: होइन?
2: किन भन्दा एमालेमा अब दोस्रो पुस्ता पनि जो अहिलेको मूल नेतृत्व भन्दा मुनिको पुस्ता, दोस्रो पुस्ता चाहिँ अलिक बढी अवसरवादी, अलिक बढी नालायकी, अलिक बढी स्वार्थ केन्द्रित भएका कारण समस्या छ। उहाँहरूबाट धोकाधडी भयो भने हाम्रो रिफर्म गरिसक्ने अभियानले चाहिँ अलिकति विलम्ब हुन सक्छ, केही समय लाग्न सक्छ।
1: हस् नरेशजी, तपाईँको यो महत्वपूर्ण समय सम्वादका लागि धेरै धेरै धन्यवाद।
2: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
0: रेडियो पाव, घटना विषयको सशक्त सम्वाद।
4: हजुरको रेडियो 102.1 मेगा।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
5: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्नी।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
5: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा SP खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
7: घर बनाउनुको लागि सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
8: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
10: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
11: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज, किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद घिसिको नमस्कार। आज कार्यक्रममा बालिका बलात्कार र हत्याको प्रसंगमा मृत्युदण्डको मागले तात्यो संसद।
1: सघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्नुपर्छ।
2: हत्यारा र बलात्कारीलाई प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
3: मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन?
0: तर एक कानूनविद भन्छन्,
4: फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन। सेक्सुअल भायोलेन्सका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर अनुसन्धान गर्नुपर्छ।
0: अनि युक्रेनलाई सहयोग जारी राख्ने ब्रिटिस प्रधानमन्त्रीको प्रतिबद्धता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। किएव भ्रमणमा रहेका ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमले रूसको तर्फबाट खतरा हुँदाहुँदै युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन्। युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएवमा आयोजित कार्यक्रममा उनले प्रहार गर्नु अघि रूसी क्षेप्यास्त्रहरूलाई ध्वस्त पार्ने नयाँ प्रविधिहरूको विकासमा युक्रेनलाई साझेदारहरूले सघाउने बताए। ब्रिटेनले खास गरी लामो दूरीका क्रूज क्षेप्यास्त्र बनाउनका लागि सघाउने बर्नमले वाचा गरे। उनका अनुसार त्यस्ता क्षेप्यास्त्रहरूले रूसको भित्र भूभागसम्म मार हान्न सक्नेछन्। बर्नमले भने, तपाईहरूले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अवसरको माग गरिरहनु भएको छ। आफ्नो र आफ्ना बालबच्चाको सुन्दर भविष्य बनाउने तपाईहरूको अधिकार हो। त्यो दिन नआएसम्म हामी तपाईहरूसँगै हुनेछौ। ब्रिटिस प्रधानमन्त्री एन्डी बर्नम। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेन नझुक्ने भन्दै कड़ा अभिव्यक्ति दिए। संयुक्त राज्य अमेरिकाले अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ। ट्विन ड्रयागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास दशकौंदेखि हुँदै आएको छ। यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग एकदमै राम्रो सम्बन्ध भएका कारण दक्षिणसँग संयुक्त सैनिक अभ्यासबाट पछि हट्न लागेको बताएका थिए। सिरिया अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक

0: एकमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। पूर्व राष्ट्रपति बसर अल असदको पालामा अहमद हासुन सिरियाका अति प्रभावशाली धार्मिक व्यक्तित्व थिए। तत्कालीन शासनप्रति उनको दृढ समर्थनलाई लिएर आलोचकहरूले उनीहरूकै शब्दमा हासुनलाई ब्यारेल बम मुफ्ती भन्ने गर्थे। सन् 2024 डिसेम्बरमा नयाँ सत्ता आएपछि सजाय पाउने असदकालका उनी दशौं ठूला व्यक्ति हुन्। पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले इरान र अमेरिका बीच पुनः शान्तिवार्ता गराउने प्रयास स्वरूप तेहरानमा इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। वाशिङटनले इरान विरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरिरहेका बेला मुनिर तेहरान पुगेका हुन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध लगाउन खोजिएको प्रतिबन्धलाई कुनै पनि शत्रु विरूद्धको सबैभन्दा ठूलो आर्थिक कार्यवाही भनी व्याख्या गरेका छन्। र यसै महिनाको शुरूतिर एक पाकिस्तानी टिकटक इन्फ्लुएन्सरको हत्या गरेको अभियोगमा प्रहरीले उनको परिवारका 5 सदस्यलाई गिरफ्तार गरेको छ। पंजाब प्रान्तको तक्षशिलामा सामसु बीबीको गोली हानी हत्या गरिएको थियो। आयसा गिलमाना नामले अनलाइनमा परिचित सामसु बीबीका 13 लाख फलोअर थिए। प्रहरीको गिरफ्तारीमा पर्नेमा सामसु बीबीका बुवा र भाई समेत छन्। पीड़ितको फोन र 100 भन्दा बढ़ी सीसीटीभी क्यामेराको जाँच गरेपछि संदिग्ध बारे निष्कर्षमा पुगिएको प्रहरीले बीबीसीलाई बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा तपाईलाई स्वागत छ। बारा जिल्लामा एकजना 3 बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग चर्किएको छ। त्यसमा सत्तापक्ष र विपक्षी दलका सांसदहरू एकमुख देखिएका छन्। बलात्कार र हत्याका घटनापछि यसअघि पनि यस्ता मागहरू उठ्ने गरेका थिए। प्रस्तुत छ एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक विशेष र शून्य समयमा बोल्ने सांसदहरूले देशमा बलात्कारपछि हत्याका घटना बढ़दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले त्यस्ता घटनाहरूमा दोषीलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। त्यसमा सत्तापक्षकै सांसदहरू पनि थिए। सांसद प्रकाश पाठक:
2: अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर राशन खुवाउने होइन, प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
1: नेपाली काँग्रेसकी सांसद शाहजान खातुनले पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन्।
3: हाम्रा छोरीहरू घरबाट बाहिर निस्किँदा सुरक्षित फर्किन्छन् भन्ने विश्वास हामीले कहिले गर्न पाउने? संविधान र मानव अधिकारका प्रचलित मान्यता सहित आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै यस्ता जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्ने गरी कानून परिमार्जन गर्नुपर्छ।
1: सत्तापक्षीय अर्की सांसद आशा झा
4: भन्छन्, आवश्यकता नै आविष्कारको जननी हो, अनि एक ज्यान जानुको बदला मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन?
1: नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्ने गरी कानून बनाउन बन्देज लगाएको छ। तर राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीको तर्क छ,
5: एउटी नेपाली छोरीको जीवन भन्दा ठूलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानूनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु।
1: बाराको उक्त घटनाको अनुसन्धानको क्रममा 2 नाबालक सहित अहिलेसम्म 9 पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। कि अहिलेको नेपालको कानूनमा दण्डको व्यवस्था अपर्याप्त नै छ? त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल भन्छिन्,
6: हाम्रो कानूनमा ग्याप छैन, त्यति धेरै फितलो कानून चाहिँ होइन, सजायमा पनि हामी कहाँ कमजोर छैन, सजाय पनि सफिसियन्ट रूपमै छ, तर हामी कहाँ जुन अनुसन्धान गर्ने प्रक्रिया नै असत्यै फितलो, एकाउन्टेबल नहुने, संवेदनशील नहुने, होइन, अनुसन्धान गर्ने मेकानिजमको जुन खालको प्रभावकारिता चुस्तता हुनु पर्थ्यो नि त्यो नै छैन कि। अनि त्यस पछाडि समाजमा जुन प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुराहरू, अवेरनेसका कुराहरू, अहिले त हरेक स्थानीय तहमा प्रहरीहरू छ नि त, होइन, स्थानीय तह र प्रहरी मिलेर यस्तो घटना भयो भने तुरन्त कम्प्लेन मेकानिजमहरू अलिक स्ट्रङ बनाउने, कम्प्लेन गर्न लगाउने, यसको बारेमा जानकारी तुरन्त दिनु भन्ने त्यो खालको चाहिँ भएन कि। हामी एडभोकेसी त गर्यौं, अलिक सतै एडभोकेसी भयो जस्तो छ कि। सजायमा मात्रै केन्द्रित भएर फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन नि त।
7: सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांशले चाहिँ होइन मृत्युदण्ड नै दिनुपर्छ यस्तो अपराधमा भनेका छन्। त्यसमा चाहिँ तपाईँको धारणा
6: मेरो त के हो भने, अब नेपालले चाहिँ 1998 98 मा मृत्युदण्ड उन्मूलन गर्ने

0: गरी चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिमा हस्ताक्षर गरेका छ होइन, अनुमोदनै गरेको छ। त्यसो हुँदा तत्काल नेपालले मृत्युदण्ड दिने गरी कानून बनाउन सक्दैन। अब मैले दिनुपर्छ भन्ने भन्दा पनि हाम्रो दिनै सक्दैन, बनाउनै सक्दैन अहिले तत्कालको अवस्थामा। त्यसको प्रोसेस लामो हुन्छ होइन, तर अब त्यो एउटा पाटो छ। मैले भने कानून कमजोर छैन हामी कहाँ, अनुसन्धान गर्ने निकायलाई चाहिँ अलिक प्रभावकारी रूपमा काम लाउनुपर्छ। उनीहरूको संवेदनशीलता, पीड़ितको संवेदनशीलता अनि प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुरामा चाहिँ प्रहरीहरूको जुन खालको भूमिका हुनुपर्छ, जसरी अरू देशहरूमा जस्तो खालको भूमिका देखिन्छ, हामी कहाँ त देखिएन के।
1: वर्षे नै तथ्याङ्क हेर्ने हो भने पटनाहरू न्यूनीकरण गर्न नसक्नुको कारण चाहिँ यो जुन
0: मैले एकाउन्टेबलै नभएको हो, एकदमै कम्प्लेन मेकानिजम स्ट्रङ भएन। अनि तपाईँको अहिले त प्रहरीमा गयो, जारी दरखास्त लिँदैन तुरन्त प्रहरीले, तर कम्प्लेन सुन्ने, त्यसलाई पेन्डिङ राखेर पनि त त्यसको संवेदनशीलतालाई अलिकति सूक्ष्म रूपमा अध्ययन गर्न सक्छ नि त। प्रहरीमा हाम्रो ह्युमन रिसोर्स त्यो तालिम लिएको, त्यो हाई कमान्ड लेभलका मान्छेहरूले एकदमै ट्रेनिङहरू लिएका छन्, तर जुन फिल्डमा खट्ने मान्छे जुन तल्लो लेभलमा जुन अनुसन्धानमा संलग्न हुने फोर्सहरू, उहाँहरूसँग त्यो संवेदनशीलताको तालिम पनि छैन र कसरी व्यवहार गर्नुपर्छ भन्ने नै छैन। मैले प्रहरीलाई दोष लाउँदिन, स्टेटले जुन प्रहरीलाई लगानी गर्नु पर्थ्यो, जुन खालको स्रोत साधन सम्पन्न गराउनु पर्थ्यो, क्यापेसिटी बिल्डिङका कुरा सबै कुरा चाहिँ त्यो चाहिँ अनुसन्धान निकायलाई चाहिँ अलिक चुस्त दुरुस्त एकदम प्रभावकारी रूपमा स्टेटले जबसम्म त्यो गराउन सक्दैन नि तबसम्म पीड़ितले न्याय पनि पाउँदैन र पीड़ितको न्यायमा पहुँच पनि हुँदैन कि। अहिले त स्थानीय तहमा धेरै अधिकारहरू छ, उसले पनि यस्ता संयन्त्रहरूको विकास गर्नुपर्छ, स्कूल लेभलमा अवेरनेस कार्यक्रमहरू गर्नुपर्छ, यस्ता घटना घट्यो भने तुरन्त कहाँ जाने, कसलाई समाउने, होइन सोच मात्रै होइन, कानून त राम्रो बनाएर मात्रै हुँदैन, कानूनलाई चलाउने संयन्त्रहरू, ल इन्फोर्स मेकानिजमहरू चाहिँ एकदमै सक्षम हुनु पर्यो, अनुसन्धान गर्ने निकायलाई स्रोत सम्पन्न गराउनु पर्यो, एकाउन्टेबल बनाउनु पर्यो।
1: यो तपाईँले अघि जाहेरी पनि लिन मान्दैनन् भन्नुभयो नि, त्यो किन
0: नमान्नेमा त एउटा कुरा के हुन सक्छ भने कतिपय ठाउँमा फेक जाहेरीहरू पनि लिएर जाने होइन, त्यस्तो खालको पनि छ नि त। धेरै भन्दिनँ म, तर केही फेक जाहेरीहरू लिएर जाने कारणले जाहेरी दरखास्त दर्ता गर्दा बित्तिकै त फेरि त्यसको लिगल प्रोसिड्योर त प्रहरीले अगाडि लानै पर्छ नि। त्यस्तोमा बरु ठाडो उजुरीहरू लानलाई इन्करेज गर्ने बरु, तर त्यो ठाडो उजुरीको आधारमा चाहिँ अनुसन्धान गरेर मात्रै पक्राउ गर्ने, किनभने मान्छेको त राइट टू एउटा डिग्निटी पनि हो नि त, लिबर्टीका कुराहरूलाई पनि हेक्का गरेर अनुसन्धान गर्न सकियो भने त प्रभावकारी हुन्छ।
1: तपाईँले हेर्दा चाहिँ अहिले विद्यमान जुन सजाय व्यवस्था छ त्यो चाहिँ पर्याप्त छ भन्ने नै लाग्छ?
0: त्यहाँ तीन चारवटा क्याटेगोरी छ। रेप गरेर मारेको छ भने हाम्रो मुलुकी अपराध संहिताको दफा 41 नै भन्छ, रेप गरेर यदि कसैलाई मारेको छ भने उसको आजीवन कारावास हो, कहिले बाहिर आउनै पाउँदैन, जिन्दगीभरि उपासन जेल हो नि त। जन्म कैद अर्को पनि छ, त्यो चाहिँ 25 वर्ष हो।
1: अनि यो रेप गरेर मारेकोमा आजीवन कारावास, अब यसमा त झन 3 वर्षीय बालिका होइन,
0: त्यही त 10 वर्ष भन्दा मुनिको बालिकालाई यदि कसैले रेप गर्यो भने त यसै पनि 20 वर्ष कैद छ हाम्रो सजाय। 20 वर्ष भनेको त यसमा त गरेर मारेको अवस्था भन्दा बित्तिकै त आजीवन कारावास हो।
1: भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छ अहिले
0: तत्कालै मेरा बात, त्यो कानूनै सुधार गरेर यो अपराध नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइ हो। जो जो स्टेक होल्डरहरू छन् त्यहाँ सुधार हुनुपर्ने छ कि, संवेदनशीलता नै भएन कि। हामी सेक्सुअल भायोलेन्स खालका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर चाहिँ अनुसन्धान गर्नुपर्छ, छुट्टै त्यसको चाहिँ मेकानिजमै खडा गर्नुपर्छ कि।
2: उनी थिइन् त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल विनिता दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। एउटा संक्षिप्त प्रसंग, सभामुखले आज दुईजना सांसदको अभिव्यक्तिका केही अंश संसदको रेकर्डबाट हटाउन आदेश दिएका छन्। त्यसमा सत्तापक्ष र विपक्षी सांसद छन्। सभामुख डोलप्रसाद अर्याल।
3: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
2: उनले सांसदहरूलाई सचेत गराउँदै भने,
3: अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
2: बेला बखत सांसदहरूका अभिव्यक्ति चरम विवादमा आउने गरेका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय ब्रिटिश प्रधानमन्त्री एन्डी बर्नमले रूसबाट चरम खतराको सामना गर्नु परेको भए पनि आफ्नो देशले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। युएको भ्रमणमा रहेका उनले रूस र युक्रेन बीचको द्वन्दका कारण सबै सुरक्षाहरू दाउमा परेको टिप्पणी गरेका छन्। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट गनी अन्सारीबाट।
4: आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा ब्रिटिश प्रधानमन्त्री बर्नमले किएभलाई सहयोग गर्ने मामिलामा युकेले सुदृढ नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। युक्रेनलाई सहयोग गर्ने विषयमा रूसको चेतावनी बारे बोल्दै उनले भने, हामीले युक्रेनलाई गर्ने सहयोग बारे हामी दृढ छौ र युक्रेनको स्वतन्त्रता दिवसका दिन युक्रेनी नागरिकहरूलाई यही सन्देश दिनका निम्ति म यहाँ आएको हुँ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ब्रिटेनले आगोमा घिउ थप्न लागेको भन्ने आरोप लगाएपछि बर्नमले त्यसको जवाफ फर्काएका छन्। आगो कसले लगायो त्यो चाहिँ प्रश्न हो, होइन र? किएभमा पत्रकारहरूसँग उनले भने। बर्नमले साझेदारसँगको बैठकमा क्षेप्यास्त्र प्रतिरोधको मुद्दा मुख्य विषय हुने बताए। किएभ आफैले लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउन सकोस् भनेर युकेले युक्रेनलाई ब्लू प्रिन्टहरू दिन लागेको जनाएको छ। रूसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्न युक्रेनले थप प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्। युक्रेन प्याट्रियट क्षेप्यास्त्रका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ, तर इरानमा जारी युद्धका कारण यो क्षेप्यास्त्रको मौजदात घट्दै गएकाले युक्रेन रूसले गर्ने आक्रमणको जोखिममा परेको बताइन्छ।
2: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC.
1: हजुरपुर रेडियो 102.1 मेगाहर्ट्ज
2: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सँगसँगै नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: भानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
2: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै BP हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1, बेकरी शेफ 1, सिनियर कुक 2, कुक 4, किचन हेल्पर 1, डिशवासर 2, फूड एन्ड बेभरेज म्यानेजर 2, वेटर वेट्रेस 10, कफी बरिस्ता 4, क्यासियर 2, हाउसकिपिङ अथवा क्लिनर 2, गार्डनर अथवा माली 1, नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97-68-52-30-57
3: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
4: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: वर्ज पेंस

0: हजुरको रेडियो 102.1 मेगा।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाउ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98846-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
8: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98287782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
10: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
12: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
13: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
14: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
13: सम्पर्क नम्बर 0475946 98692695998।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: तन्ने पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
1: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी गावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंका माया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन एक चीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छु।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-41-143, 98-63-23-422।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रानीछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
3: रंगबहार रंगबहार
4: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
3: वर्ज पेन्स।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
5: होइन यी बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44
7: 98-40-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 कार्यालय सागुटार रामेछाप।
2: रामेछाप नगरपालिकाको अनुरोध।
8: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भए।
0: हजुरको रेडियो।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत पाउनु भएको छ। प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउनु भएको प्रस्ताव गरेको विश्वासको मतको पक्षमा 57 मत परेको छ। उहाँलाई सत्ता साझेदार दल नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 जना प्रदेश सभा सदस्यहरूले मतदान गरेका हुन्। त्यस्तै विपक्षमा नेपाली कंग्रेसका प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रको निर्देशन विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका 3 सांसदलाई पदमुक्त गरेको छ। पार्टीको पटक पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको हित उल्लंघन गरेको र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका 3 प्रदेशसभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिको सिफारिश बमोजिम पदमुक्त गरेको अध्यक्ष राजेन्द्र लिङ्गेनद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने कार्यसूची रहेको थियो, तर विश्वासको मत लिनु अगावै राप्रपाबाट सरकारमा सहभागी भएका 3 सांसदलाई पदमुक्त गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अर्यालले भदौ 1 र भदौ 3 गतेका बैठकमा बोलिएका केही शब्दहरू संसदको गरिमा विपरीत रहेको ठहर गर्दै संघीय संसद सचिवालयलाई ती शब्द हटाउन निर्देशन दिनुभएको। निर्देशन अनुसार भदौ 1 गतेको बैठकमा राष्ट्रपा सांसद इन्दिरा राणा मगरले बोल्नुभएको अमर्यादित शब्द साइबर सेना जस्ता अमर्यादित तथा अनावश्यक शब्दहरू अब संसदको अभिलेखमा रहने छैनन्। त्यसै गरी भदौ 3 गतेको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधन गर्नुभएका केही शब्द र वाक्यांशहरू पनि हटाउन निर्देशन दिएको छ। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाले देशका विभिन्न स्थानमा बालिकाहरूमाथि भइरहेका हिंसा र असुरक्षालाई मध्यनजर गर्दै छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग माग गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। प्रेस काउन्सिल नेपालले 12 मा 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका आरोपितको बयान भन्दै प्रसारित भिडियो सामग्रीमा गम्भीर आचार संहिता उल्लंघन भएको जनाएको छ। काउन्सिलले उक्त घटना सम्बन्धी प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्ने क्रममा कुल 38 वटा सामग्री परीक्षण गरेको थियो। तीमध्ये 21 वटा सामग्री पत्रकार आचार संहिता प्रतिकूल रहेको पाइएको काउन्सिलले जनाएको छ। अनुगमनका क्रममा आरोपितको बयान भन्दै सम्प्रेषित भिडियो सामग्रीमा पीड़ित बालिकाको गोपनीयता, संवेदनशीलता तथा घटनाको मर्यादालाई प्रतिकूल असर पार्ने सामग्री समावेश भएको देखिएपछि काउन्सिलले सम्बन्धित संचार माध्यमलाई तत्काल सामग्री हटाउन टेलिफोन मार्फत निर्देशन दिएको थियो। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदल मार्फत काम अघि बढ़ाउने भएको छ। गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा आज उहाँको कार्यकक्षमा भएको छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रतिनिधि सभा सदस्य, मुख्य सचिव, गृह सचिव तथा जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेका प्रतिनिधिको सहभागिता थियो। सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियामा संशोधन गरी सचेत गराइएका वा नसियत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको संचालक बन्न योग्य ठहराउने गरी कानूनी प्रक्रिया अगाडि बढ़ाएको छ।
अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले यसबारे जानकारी दिनुभएको। मन्त्री वाग्लेका अनुसार बाफियाको दफा 18 को उपदफा 1 को खण्ड डमा रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गर्न लागिएको, अहिलेको व्यवस्थामा नियमनकारी निकायले कानून विपरीत कार्य गरेको भनी कार्यवाही गरेको वा त्यस्तो कार्यवाही भएको 5 वर्ष अवधि व्यतीत नभएको व्यक्ति संचालक बन्न नपाउने कड़ा प्रावधान छ। मध्य प्रदेशमा पछिल्लो समय महिला उद्योगी तथा व्यवसायको संख्या उल्लेखनीय रूपमा बढ़न थालेको छ। सरकारले महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्दा दस्तुरमा 35% छूट दिने व्यवस्था गरेपछि गृहिणीहरू उद्यमी बन्ने क्रम बढ़ेको हो। नेपाल राष्ट्र ब्याङ्कले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात साउन 1 गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनु पर्ने व्यवस्था गरिने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको नेपाल राष्ट्र ब्याङ्क ऐन संशोधन विधेयकमा यस्तो व्यवस्था गर्न लागि सभापति डाक्टर कृष्ण हरिबुढा थोकीका अनुसार समितिको बैठकले साउन 1 गते नै मौद्रिक नीति सार्जन गर्ने निर्णय गरेको छ। लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीका 3 जना मन्त्री थपिएका छन्। आज प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले 3 मन्त्री नियुक्त गर्नुभएको। नेकपाबाट नयाँ नियुक्त भएका दिपेन्द्र कुमार फुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णनाथ कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुग्नु भएको छ। आज देउवा र खड्का भिन्न भिन्नै रिट लिएर सर्वोच्च पुग्नु भएको। कंग्रेसले घोषणा गरेको 15 महाधिवेशन रोक्न माग गर्दै देउवाले अर्को रिट दिनुभएको। खड्काको तर्फबाट भने पूरक निवेदन परेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभएको छ। नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिस अर्थात जेई रोगको जोखिम बढ़दै गएको छ। संक्रमणका कारण बिरामी हुने र ज्यान गुमाउनेको संख्या बढ़ेपछि स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्रह गरेको छ। भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसानले प्रदर्शन गरेका छन्। देशभरका कुखुरा पालक किसानले काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उत्पादनको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने र लागत जोखिम तथा लगानीका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने उनीहरूको माग छ। रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिको समीक्षा गरेको छ। नगरपालिकाले आज एक कार्यक्रम आयोजना गरी आर्थिक वर्षभरि सञ्चालन गरिएका योजना कार्यक्रम तथा सेवा प्रवाहको समग्र समीक्षा गरेको हो। कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा नगरपालिका अन्तर्गतका 9 वटै वडाले आर्थिक वर्ष 2082-83 सम्पन्न गरेका कार्यक्रम तथा गतिविधिबारे छुट्टा छुट्टै प्रस्तुति दिएका थिए। प्रस्तुतिका क्रममा शाखा तथा वडाबाट सञ्चालन गरिएका विकास निर्माण सेवा प्रवाह सामाजिक विकास लगायतका कार्यक्रमको प्रगति र उपलब्धिबारे जानकारी गराइएको थियो। सिन्धुलीका महिला अधिकार कर्मी तथा सामाजिक संस्थाका प्रतिनिधिले महिला र बालबालिकामाथि हुने हिंसा नियन्त्रण अनुसन्धानमा निष्पक्षता तथा पीड़ितलाई शीघ्र न्याय सुनिश्चित गर्न सरकार समक्ष 7 बुधे माग राखेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृह मन्त्रालयको ध्यान आकर्षण गराउँदै सहायक प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका हुन्। र उदयपुरको कटारी नगरपालिका 4 स्थित मरुवा खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाजा बरामद गर्दै टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट परिचालित प्रहरी टोलीले NA7KH8173 नम्बरको टिपर र चेक जाँच गर्ने क्रममा लुकाइ छिपाई ल्याइएको गाजा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार टिपरभित्र 9 वटा बोरामा लुकाएर राखिएको अवस्थामा कुल 199.32 किलोग्राम गाजा बरामद गरिएको थियो। निगरानी तथा विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा उक्त अवैध पदार्थ फेला परेको प्रहरीले जनाएको छ। गाँजा ओसार पसारमा संलग्न रहेको आशंकामा टिपर चालक सोम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेरभोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

साथीहरू हजुरको रेडियो 102.1 MHz नमस्कार। हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै दुःख सुखको सहयात्री साथी तपाईँकै मुटुको ढुकढुकी भर्खर 14/15 लागेको ह्यान्डसम छिटो श्रीराज महत उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि। अनि यो पल आज विशेष बनाउनको लागि तपाईँ सुन्दै हुनुहुन्छ रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz अनि शास्त्रीय तामाको एफएम 95 MHzबाट पनि सुन्दै हुनुहुन्छ। भने अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्दै अनि हेर्दै हुनुहुन्छ भन्ने आशा छ। हेर्दै हुनुहुन्छ भने कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस्। धेरै साथीहरूको माझमा म पुग्न चाहन्छु, न त यति बेला म रामेछाप बजारमा छु, म पुग्न चाहन्छु देश विदेश, यहीँ बसेर म युरोप हेर्न चाहन्छु, युरोपमा पुग्न चाहन्छु, एसियाका पुरै क्षेत्रहरू घुम्न चाहन्छु, होइन अफ्रिका सबैतिर पुग्न चाहन्छु। सो मलाई सेयर गरिदिनुहोस्, फैलाइदिनुहोस्, होइन पनि भन्न चाहे। त्यस्तै गरेर म्यासेजहरू केही लेख्नु भएको छ भने पनि पोस्ट गर्नुहोस्, वाचन गर्नेछु पनि भन्न चाहे। लेख रचनाहरू केही लेख्नु भएको छ भने पनि पोस्ट गर्न सक्नुहुन्छ, वाचन गर्ने प्रयास गर्छु पनि भन्न चाहे। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा कुनै लोक दोहोरी भाका सुन्न मन लागेको छ भने पनि भन्न सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ, राख्ने कोसिस म गर्छु पनि भन्न चाहे। रातको समय छ, यो रातको समयमा त्यो बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइ पीर चिन्ता व्यथाहरूलाई भुलाउन नौ डाँडा कटाउनको लागि आइसकेको छु। सो सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला, हेरेर साथ दिनुहोला पनि भन्न चाहन्छु है। भन्दै धेरै कुराकानी नगरौँ हो, कार्यक्रमको शुरूआतमा एउटा गीत राखिहाल्छु, त्यसपछि मात्र अन्य कुराहरू म गर्नको लागि उपस्थित हुनेछु। लेख रचनाहरू फटाफट पठाउनुहोस्, कोही कसैलाई माया प्रेमका कुराहरू भन्न मन लागेको छ, गर्न मन लागेको छ भने हामीलाई भन्नुहोस्, माध्यम हामी भन्छौँ। सामाजिक सञ्जाल फेसबुक मार्फत तपाईँले सन्देशहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे है। भन्दै यति बेला भाग्यमै छौ रामजी खाँड टिकापुनको आवाजमा एक गीत तपाईँको माझमा यति बेलाको समयमा राखेर शुरूआत गर्छु कार्यक्रमको ढोका खोल्छु। त्यसपछि आउँछु म, यसमा शब्द रोशन सिंह, संगीत रोशन सिंहकै रहेको छ। यति बेला तपाईँको माझमा यो गीत

यो रोमान्टिक गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु। तपाईँलाई पनि त्यस्तै लाग्दैछ होला है, अमर हुन्छ माया, कहिले पनि मर्दैन, केही पनि हुँदैन, यस्तै यस्तै सोचहरू भावनाहरू कुराहरू मनमा खेलिरहेका छन् होला कि कस्तो। पक्कै पनि हो है, मलाई त्यस्तो लाग्छ कहिले काहीँ, कस्तो लाग्छ भन्दाखेरिमा मलाई पनि सानी आज अचानक मनमा तिम्रा अनेकौं सम्झनाहरू आउन थाले, सोचिरहेको छु। मान्छेहरू सुन्दरताको व्याख्या हजारौं शब्दमा गर्छन्, तर मेरो लागि त सुन्दरताको पूरा परिभाषा नै तिम्रो त एउटा त्यो तिम्रो एउटा सानो मुस्कानमा अड्किएको छ। तिमी यति साह्रै राम्रो छौ कि कहिले काहीँ लाग्छ यो संसारका सबै सुन्दर शब्दहरू पनि तिम्रो अगाडि फिक्का फिक्का लाग्छन्, फिक्का पर्छन्। खै कसरी भनौँ, के बयान गरौँ, के बख्यान होइन व्याख्या गरौँ तिम्रो त्यो लजालु हेराई मनै छुने बोली अनि सानो सानो कुरामा चुलबुले तिम्रो बानी, यी सबैले मेरो हृदयमा एउटा मिठो सङ्गीत भरिदिएका छन्। तिम्रो नजिक हुँदा यो समय कता बगेर जान्छ पत्तै पाउँदैन, अनि जब तिमी टाढा हुन्छौ नि मेरो वरिपरिको हावाले पनि तिम्रो सुगन्ध बोकेर ल्याए जस्तो लाग्छ। मेरो दिनको सुरुवात तिम्रै सोचबाट हुन्छ अनि रातिको अन्तिम सपना पनि तिम्रै नाममा सकिन्छ भनेर भन्न मन लाग्छ भनेर भन्दै थियो कसै कसैले। कार्यक्रम एसएमएस दोहोरी अनि एयर भइराखेको छ, मेसेजहरू थुप्रै प्राप्त भइरहेका छन्। म यति बेला मेसेजतर्फ लाग्न चाहन्छु ल, पहिला सुरुमा त्यो मेसेजहरू वाचन गर्न चाहन्छु। मलाई यति बेला हेर्दै हुनुहुन्छ श्रीराज महत होइन, भिडियो लाइभ मार्फत पनि फेसबुक त्यस्तै। यति बेला सुजन दाहाल हुनुहुन्छ, दादा के छ भन्नुहुन्छ, ठिक छ राम्रो छ रमाइलो छ। एमएस रियल हुनुहुन्छ, लेख पठाउनु भएको छ, आफ्नै मान्छेबाट जब जाल हुन्छ जिन्दगीमा, आफ्नै मान्छेबाट जब जाल हुन्छ जिन्दगीमा, तब आँखामा आँसुको छाल हुन्छ जिन्दगीमा। आफ्नै मान्छेबाट जब जाल हुन्छ जिन्दगीमा, तब आँखामा आँसुको छाल हुन्छ जिन्दगीमा। अड्कल बाजी काट्छन् यहाँ दुनियाँले नाना थरी, अड्कल बाजी काट्छन् यहाँ दुनियाँले नाना थरी, मायामा जब जवाब सवाल हुन्छ जिन्दगीमा, मायामा जब जवाब सवाल हुन्छ जिन्दगीमा। लक्ष्य चुम्न गाह्रो हुन्छ, यात्रा मुडिन्छ अन्तै, लक्ष्य चुम्न गाह्रो हुन्छ, यात्रा मुडिन्छ अन्तै, आफ्नै मनन नै बीचमा पर्खाल हुन्छ जिन्दगीमा। खुसीहरू भाडिन्छन्, दुःख केवल साथी हुन्छ, खुसीहरू भाडिन्छन्, दुःख केवल साथी हुन्छ, ओह्राली लागेको मृगकै चाल हुन्छ जिन्दगीमा, ओह्राली लागेकै मृगकै चाल हुन्छ जिन्दगीमा। अमृत पनि विष हुन्छ विपरीत काल लागेपछि, अमृत पनि विष हुन्छ विपरीत काल लागेपछि, जीवन दिन्छु भन्ने नै काल हुन्छ जिन्दगीमा, जीवन दिन्छु भन्ने नै काल हुन्छ जिन्दगीमा भन्नुहुन्छ अमेजरजीले पठाउनु भएको। खै मैले वाचन गर्न त जाने कि जानिनँ, त्यही पनि प्रयास के गरे। नमस्ते श्रीदाय, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले, अमुजरेल हो जिरीबाट भन्नुहुन्छ। सम्झना सन्देश राख्नु पर्दाखेरि बेस्टु अनिसा सुनवार, सोना कन्दुङ्गा दिदी, भूमिका राई, सरिता राई, सुनिता कार्की, त्यस्तै मिडिया प्रेमी राजकला रायमी, कोपिला चामिङ राई, बेलिया छामी, रिता राई, रोदन, मनिषा मनु, सन्ध्या थामी, सनिया सनिया, सरिता आयु, अञ्जिता माला ठाकुरी, जया थापा मगर, मुना भण्डारी, ताई घायल अभिमान, सुनवार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने, त्यस्तै गरेर त्यति बेला मेसेज पठाउनु भएको छ मलाई नवीन भुजेलजीले, हेर्दै हुनुहुन्छ, नमस्ते सम्झना सबैमा छ भन्नुहुन्छ होइन, हेर्दै हुनुहुन्छ उहाँले। सुना कन्दुङमा हुनुहुन्छ, मिठो गीत गाउनु पर्यो भन्नुहुन्छ, सुनाउनु पर्यो भन्नुहुन्छ। पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात, मिठो गीत भनेको यस्तै त होला। ओके, विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाइराख्नु भएको छ संगीता ठकुरी हुनुहुन्छ, नमस्ते दाजु, म पनि हेर्दैछु है सिन्धुलीबाट। संगीता ठकुरी सबैमा सम्झना माया शुभरात्रि छ, मिस यु अल भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मुना आले हुनुहुन्छ, मुना के छ हो खबर,
मुनाले मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, धेरै पछि देख्नु देख्न पायो दाजुलाई भन्नुहुन्छ र मुना माया मारेको र अनि आउनु पर्यो नि त, सम्झिनु पर्यो नि त, कार्यक्रम त आइराखेको थियो क्यारे कि कसो सम्झना सबैमा छ भन्नुहुन्छ सुजन दाहाल हुनुहुन्छ तपाईँको लागि भनेर लेख पठाउनु भएको उहाँले ओके पल पल अपेक्षा चाहिँ हुनुहुन्छ हेर्दै हुनुहुन्छ सङ्गम अधिकारी सर हुनुहुन्छ हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ दीपक चालिस सर हुनुहुन्छ हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उता अझै के छ दाई खबर भन्नुहुन्छ सुजन दाहालले ठिक छ हजुर लभ शक्ति माङ फाङ हुनुहुन्छ नमस्ते नमस्कार सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुभाष भनी खुसीको सधैँ यसरी नै छाउनु सुभाष भनी खुसीको सधैँ यसरी नै छाउनु दुःख र कष्टलाई सधैँ मुस्कुराएरै पकाउनु सुभाष भनी खुसीको सधैँ यसरी नै छाउनु दुःख र कष्टलाई सधैँ मुस्कुराएर भगाउनु श्रीराज महत तिम्रो नामको चर्चा शिखरमा होस् श्रीराज महत तिम्रो नामको चर्चा शिखरमा होस् जिन्दगीको हरेक पाइलामा सफलता नै पाउनु जिन्दगीको हरेक पाइलामा सफलता नै पाउनु भन्नुहुन्छ विशेष रूपमा धन्यवाद सुजनजी यहाँलाई मनदेखि धन्यवाद पनि दिन चाहन्छु यो मायाको लागि यो शब्दको लागि पनि मन छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ हेरेको हेरै भन्दै हुनुहुन्छ हाम्रो सुनाजीले ओके हेर्नुपर्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै हुनुहुन्छ यति बेला मेसेज पठाउनु भएको छ मलाई हामीलाई त कसैले सम्झिँदैनन् हो दाई भन्नुहुन्छ सुजन दाहाल सम्झिन्छन् नि किन नसम्झिन हामीले सम्झिरहेका छौँ होइन सोना खन्दुङ हुनुहुन्छ शुभ र नमस्कार शुभरात्रि सार्ज श्रीराजमा सर हजुर सोजमन्सी हजुरलाई मुठी कुनादेखि मिठो यादमा अटुट सम्झना छ भन्नुहुन्छ यो बेला तपाईँलाई मिठो आवाजमा होइन तपाईँको मिठो आवाजमा रमाउने मान्छे म रातको बेला तपाईँको आवाज सुन्दैछ है स्त्री सर भन्नुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु शुभरात्रि छ प्यारीहरू सबिना कन्दुङ्गा त्यस्तै गरेर अञ्जिता ठकुरी अप्सरा बस्नेत अप्सरा खड्का सुनिता भण्डारी श्रीराज महत यामुजरल दिवान दिवान टिकराम घिमिरे प्रेम खड्का टिकराम सुनवार घाला बिरमान हिमत खड्की समीर साहिबी अन्जान थुलुङ विश्वजित जिमे कल्पना साम्पाङ अनि कमल मुटु पौडेल त्यस्तै गरेर सृजला सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी बिन्ता गिरी अलिसा फुची लगायत सबैमा सम्झना छ भन्नुहुन्छ हिरा बहादुर लगाइ हुनुहुन्छ नमस्ते सर भन्नुहुन्छ स्वागत छ सर हजुरलाई पवन आली हुनुहुन्छ सन्चय हुनुहुन्छ अनलाइन मार्फत सुन्दैछ है म पनि भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ जुना हायु हुनुहुन्छ सिन्धुली हाल चाहिँ काठमाडौँबाट जुना आयु हुनुहुन्छ जुना हायु सम्झना सबै भन्नुहुन्छ स्वागत छ हजुरलाई पनि कार्यक्रममा पनि भन्न चाहे त्यस्तै गरेर यति बेला पवन आलेजीले पनि सुन्दैछु सम्झना सबै भन्नुहुन्छ मिडिया पनि निर्मल आउने हुनुहुन्छ कार्यक्रम गर्दैछु सुन्दैछु ताप्लेजुङबाट भन्नुहुन्छ शुभरात्रि सन्देश राख्नुपर्दा इन्द्रा चामलिङ राई काली कमल आउने लिम्बू त्यस्तै गरेर जीवन सुब्बा दीपक मगर डियर लक्ष्मी राई सन्देश गुरूङ टिक्राम सुनवार खड्क योङहाङ भाइतीत अन्जान राई कमला मुखिया दाई रत्नबहादुर थापा रामलाल सुमन लक्ष्मण मगर मुना मुखिया मिसिङ लेहोत इन्द्रा चामलिङ डियर लक्ष्मी छेत्री सरू छेत्री छत्र याम्फू लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर माधव भिङ्गेल हुनुहुन्छ नमस्कार हजुर माधव भिङ्गेल बिर्तामोर झापाबाट है भन्नुहुन्छ हेर्दै सुन्दैछु भन्नुहुन्छ सम्झिनु पर्दा प्यारी उमा ढुङ्गेल बुनवास्नी सताङ भूमिका मुकारुङ राई गीता ढुङ्गाना राई अनिता गीता लिम्बू कल्पना साम्पाङ जेनी लिम्बू मिडिया प्रेमी राई अनिसा अनिसा पूर्वेली आकाश राई सुधी बान्तुवा कविता मगर अञ्जली श्रेष्ठ भावना चामलिङ कुमारी योङहाङ लावती अनिसा बान्तुवा राई दिलु सानो याम्फू रत्नबहादुर थापा मनको साथी जीवन कार्की मुना कोइन्सिबी सानी बुनु सरस्वती श्रेष्ठ मुना मुखिया लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन छ त्यस्तै गरेर यति बेला मेसेजहरू प्राप्त भइरहेका छन् मलाई हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा बेली अछामी हुनुहुन्छ सम्झना सबैमा छ है दाई भन्नुहुन्छ खाना खानुभयो त भन्नुहुन्छ खाना भयो अघि नै होइन अघि नै खाइसकेँ मैले तपाईँको भयो कि नै सुजन दाहाल हुनुहुन्छ उडेर दूर भाग्ने ती पुराना यादहरू समातु कसरी उडेर दूर भाग्ने ती पुराना यादहरू समातु कसरी नबुझी मनको व्यथा दिलको ढोका बन्द गरौँ कसरी उडेर दूर भाग्ने ती पुराना यादहरू समातु कसरी नबुझी मनको व्यथा दिलको ढोका बन्द गरौँ कसरी
जिन्दगीको यो लामो यात्रामा अनगिन्ती मोडहरू आउँछन्। जिन्दगीको यो लामो यात्रामा अनगिन्ती मोडहरू आउँछन्। तिमी नै हर पाइलामा छुट्यौ भने एक्लै अघि बढौ कसरी? तिमी नै हर पाइलामा छुट्यौ भने एक्लै अघि बढौ कसरी भन्नुहुन्छ। ठिक हो, राम्रो, एकदम राम्रो कुरा हो। पक्कै पनि हो, पनि भन्न चाहे होइन, साथ लिएर हिँड्नुपर्छ, उहाँलाई पनि भन्न चाहे, ठिक छ। त्यस्तै गरेर यति बेला अर्को एउटा मेसेज छ, मेसेज पठाउनु भएको छ मलाई, टिग्राम सुनार हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। उहाँले पनि रामेछाप घर हो, अल चाहिँ काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ। सोना कन्दुङ्गा मिडिया प्रेम निर्मला हुने, त्यस्तै जीवन सुब्बा, शर्मिला सर मगर, लक्ष्मण मगर, देव बास्कोटा, घाल अबिरमान सुनार, टिका युद्ध पलपल अपेक्षा सेन, रामलाल सुमन, भूमिका राई, कमला मुखिया, मुना मुखिया, रमला साम्पाङ राई, लक्ष्मण किराती, सयात्री मेर सञ्जन राई, बुधवीर तामाङ, दिल्दु खिरिया, सरस्वती खत्री, कोपिला चामिङ राई, अनि मनको साथी जीवन कार्की, सबैमा सम्झना छ भन्नुहुन्छ। यति बेला म गीततर्फ लागि धेरै बोले जस्तो लाग्यो। पक पक पक, कति बोल्छ यो रातको समयमा यो मान्छे, हत्तरीका थाक्दै पनि रहेनछ है क्या भन्दै हुनुहुन्छ होला। मलाई मेरा हजुरबा हजुरआमाहरूले यति बेला सुन्दै हुनुहुन्छ भने मरीहरूले त बोल्न पाइयो, म र बोलिरहेको छु भन्ने पनि लाग्न सक्छ मरीहरूलाई। कोही छैन के दाईसँग हिँड्ने भन्नुहुन्छ सुजन दाल हो र, ठिक छ, बनाउनु पर्यो नि त सँगै हिँड्ने कोही त। यति बेला म गीततर्फ लाग्न चाहन्छु, तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु, रोमान्टिक छ ल, कस्तम मैले यो गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहे। मिक्सन खाती टिकापुनको आवाजमा गीत छ, उहाँहरूको आवाज रहेको छ, शब्द नरेश खाती, सङ्गीत नरेश खातीको रहेको छ, यति बेला तपाईँको माझमा राख्न चाहन्छु होइन। त्यसपछि आउँछु, रेडियो सुन्दै गर्नुहोला, हेर्दै हुनुहुन्छ, हेर्दै पनि गर्नुहोला, मेसेजहरू पठाउँदै गर्नुहोला, लेख रचनाहरू केही छन् भने पनि पोस्ट गर्नुहोस् न।

ยังมีทัศน์ตะไบก็มาสมราคิโรแมนติกิตเยอะมาเอ็มจุรลุ่มไม่เดือบหนุ่มอะไรการกระเมื่อสมัยเดือดยอนยาร์ไปรักกุศลบาสนมัสตรราสมหัสุสัตว์นัตพันนุนิสิตบลัดนิสตถาบิดิสบัตตายาร์เดียนุนซาอันนี้สุนเดนุนซาวันนี้อาสาซาเอร์รัสเนรสาดีนวลาปินุนัสานส์ก็มาสิจรปินปัทฮาวนัสักนุนซาสุนเรสาดีนวไปรักกุศลบานียาร์รู้ก็ดุขสุขาสัตย์โยมคีบันนุนซาวันนี้ที่วลาบิดิสมานุนซาการ์มกอร์เดียนุนซาวันนี้ปนีตักกอลลการีอาร์ฟอนลการ์ราทว่าเชื่อมีราเฮราสุนนะนุนซ์ก็ไอ้น้าบ่การ์มสักิสักิบัชสุนนะไปนุนซ์แก่เรกอทามาแก่เรกอทามาไอเซ่บัชรูมาไอเซ่บัชสุดยอขั้วลิสต์เมย์มาอัมไลสุนนะนุนซ์กี้บิดิสมาบัชรูปนีข้าวน้าบ้านเราดีสุนนะนุนซ์กี้ไอ้น้าอาทิตย์นี้อาสตรอลากิราเฮก็ที่ว่าล่ะบิดิสมาบัชรีบัชนี้อาสตรอลากนุปนีสบายบิโก้ครอบครัวก็ทว่านิพัลก็ยาดายราเฮก็ที่ว่าล่ะสุดเทวายรามลายรดเดนุนซ์กี้ไอ้น้านิพัลเมื่อเรือปนีนายดูตีกอดเดนอัมไลสุนนะนุนซ์กี้ข้าวหน้าข่ายวันนี้อารามการเดินสุนันนุนสักีข้าวหน้าบ้านวันเดินนุนสักีมายาลีปารามาคุชิสันชิอาตมากอฟิดายสุนันนุนสักีอาบ้านนั่นมาเอต้ากิจกรรมปนิสุนันชิกีกาลีที่บาราอะไรทิมรอาบาสเซียนอะไรไม่เลยสเปสต์บุญนาวันเดกอฟนี่อุตัดิเดนุนสักีท่าเอสเตียแกเรतिमलाई मेरो संसारको सबैभन्दा ठूलो खुशी बनाएर कसैको नजर नलाग्ने गरी मेरो मायाको छारी भित्र सजाइ राख्न मन छ माया माया त भन्छन् गरे माया म गीत तर्फ लाग्छु भनेर भन्दिन किनकि मेसेज तर्फ लाग्नु पर्छ सुजान दहालजीले मेसेज पठाउनु भएको छ मिलाएर पढ्नुस् है दाइ भन्नुहुन्छ हराएका ती पुराना रंगीन सपनाहरू भुल्नै गाह्रो भयो हराएका ती पुराना रंगीन सपनाहरू भुल्नै गाह्रो भयो उमेरसँगै आएका यी जिम्मेवारीका भारहरू बोक्नै गाह्रो भयो समयको गतिसँगै मान्छेका रूपहरू पनि बदलिँदा रहेछन् समयको गतिसँगै मान्छेका रूपहरू पनि बदलिँदा रहेछन् आफ्नै भनिनीहरूकै भिडमा पनि अचेल बाँच्नै गाह्रो भयो आफ्नै भनिनीहरूकै भिडमा पनि अचेल बाँच्नै गाह्रो भयो हराएका ती पुराना रंगीन सपनाहरू भुल्नै गाह्रो भयो उमेरसँगै आएका यी जिम्मेवारीका भारहरू बोक्नै गाह्रो भयो भन्नुहुन्छ यही हो समय परिस्थिति उमेर फरक फरक हुन्छ नि होइन र हामी सानो बच्चामा मम्मी बाबालाई होइन दुःख दिन्थ्यौँ के मात्र दुःख दिएन होला हो गाँठे होइन सबै चिज गरियो होला अब अहिले त्यसो गर्न मिलेन के गर्नु पहिला भागेर पढ बाबु भन्दाखेरि अब पढिएन होला अहिले सोचिन्छ होला बाबा आमाले पढ भनेको बेलामा पढिदिएको भए भन्ने पनि भयो होला होइन देवमान देवान हुनुहुन्छ रोमानियाबाट सुन्दैछु भन्नुहुन्छ वृतामर झापा गर्छु भन्नुहुन्छ सम्झिनु पर्दाखेरि सुनाकन्दुङ्गा सन्जु शेर्पा त्यस्तै गरेर पान्तु आजनु प्रतीक्षा चामी राई रेडियो कर्मी छ्या लिम्बु कमला वनेम लिम्बु सुमिता लिम्बु खिमी आखा सबिना कन्दुङ्गा सुनिया शेर्पा सुनिया साइरस सबिना आखा सपना शङ्कर त्यस्तै गरेर सन्चमाया केरुङ सिम्पल सरिना योङहाङ खुसी निरा तामाङ कल्पना साम्पाङ कविता मगर मिडिया प्रेमी अस्मिता मगर पूर्वली खुसी ममता पया सबैमा सम्झना माया छ भन्नुहुन्छ मनिता थापा मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ रामी साब्दी देउरालीबाट मनिता थापा मगर हो सम्झना सबैमा छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद सुजन दाहाल हुनुहुन्छ अर्को तपाईँको लागि दाई भन्नुहुन्छ विशेष रूपमा धन्यवाद शब्दहरू बनाइराख्नु भएको छ मनमा सजाए सम्झनाको दीप बाल्नेछौ मनमा सजाए सम्झनाको दीप बाल्नेछौ प्रगतिका हरेक पाइलामा अघि सर्नेछौ मनमा सजाए सम्झनाको दीप बाल्नेछौ प्रगतिका हरेक पाइलामा अघि सार्नेछौ श्रीराज महत तिम्रो नाम र शान सधैँ झुक्ने छैन सफलताको उचाइमा आफ्नै पहिचान गर्नेछौ सफलताको उचाइमा आफ्नै पहिचान गर्नेछौ भन्नुहुन्छ ओके यसलाई अर्को आयो छ मनमा सजाए सम्झनाको दीप बाल्नेछौ मनमा सजाए सम्झनाको दीप बाल्नेछौ प्रगतिका हरेक पाइलामा अघि सर्नेछौ श्रीराज महत
तिम्रो नाम र शान सधैं झुक्ने छैन, सफलताको उचाइमा आफ्नै पहिचान कोर्नेछौ। सफलताको उचाइमा आफ्नै पहिचान कोर्नेछौ भन्नुहुन्छ सुजन ढालजी। विशेष रूपमा आभार व्यक्त गर्न चाहन्छु यो शब्दको लागि। यहाँहरूको माया, साथ, सहयोग, सपोर्ट रह्यो भने पक्कै पनि सोचेको आँटेका कुराहरू हुन्छन् होला। माया खड्का हुनुहुन्छ, कपिल वस्तुदेखि सुन्दैछु भन्नुहुन्छ, कार्यक्रम रमाइलो लागिराखेको छ भन्नुहुन्छ। सम्झिनु पर्दा सबैमा सम्झिन चाहन्छु, आज टिकटकतिर देखिन नि भन्नुहुन्छ, म आज फेसबुकतिर छु भिडियो लाइभमा हेर्छु। हिक्मत साई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँले पनि हिक्मत साई मुम्बईदेखि हो भन्नुहुन्छ। आज मेरो रोजाईको गीत भन्नुभएको छ, बजाइदिनु होला है भन्नुहुन्छ। अञ्जना खड्काको चम्कियो माइतीको आगनी भन्दै हुनुहुन्छ, चम्कियो माइतीको आगनी। हाई मेरो फरिया जम्माथि सार्यो, ए कार्यक्रम एसएमएस दोहोरी अनिहार भइराखेको छ। आवाजमा म श्रीराज मासु साथमा तपाईँ हुनुहुन्छ, यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। माइतीको आगनी भन्ने रहेछ, ओके राख्नेछु पनि भन्न चाहे। म्यासेजहरू वाचन गर्ने कोसिसमा गर्छु ल, नरिसाउनुहोस् न, मन दुखाउन्न, मेरो एउटा बानी छ, मेरो कारणले मन नदुखोस् भन्ने सोचमा बनाउँछु। मेरो कारणले मन दुख्यो भने, तपाईँको मन दुख्यो भने मेरो अस्तित्व किन र, मैले त खुसी पार्नुपर्छ नि होइन र, मेरो कारणले कसैको मन नदुखोस्। दामिलन भण्डारी जीवन कार्की मिनु लम्तरी मगर हिराबहादुर लकाई उमा ढुङ्गेल माधव ढुङ्गेल बहिनी भगवती बडवाल भान्जीराज कुमारी केसी लोक गुरुङ बद्रीराज थापा आयुष छेत्री देवराज लकाई डिएम जङ छेत्री सुमिला शेर्पा ऋतु थोकर तामाङ कमल पौडेल काठमाडौँमा रहने प्यारो छोरा राजन साई दुलु पाँचमा रहने घर परिवार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ हिक्मत साईजीले। त्रिसना विश्वकर्म हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। श्रीधर पौडेल हुनुहुन्छ, स्वागत छ सर हजुरलाई पनि कार्यक्रममा। कार्यक्रम सुन्दैछु भन्नुहुन्छ अर्घ खाँची घर हाल चाहिँ इन्डियाबाट, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। अनिसा केसा हुनुहुन्छ, सम्झना है सबैमा सुन्दैछु भन्नुहुन्छ। त्यस्तै हिराबहादुर लकाईजीले पनि गर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ। त्यस्तै गरेर अन्जान थलुङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ युएईबाट, सम्झना छ। डियर बेस्ट टु मगर्नी मगर्नी हिर्सु चामलिङ राई, पवित्र राई, सिम्पल सरिना, एल्सना कुलुङ राई, छोरी चामलिङ अम्बिका राई, अनिता नुखका, निकिता मगर, कल्पना साम्पाङ, बादर्नी चुनिता, जुनिता चामलिङ राई, रमिला राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै कमला ओनेम लिम्बू हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। शुभरात्रि मिडिया प्रेम निर्मला ओनेम निर्दोष छ्याम, अनि आदित्य लकाईजीले पनि गर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ। त्यस्तै गरेर अन्जान थलुङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ युएईबाट, सम्झना छ। डियर बेस्ट टु मगर्नी मगर्नी हिर्सु चामी राई, पवित्र राई, सिम्पल सरिना।

सपनाका उडानहरूले क्षितिज सधैँ छुन पाउन सपनाका उडानहरूले क्षितिज सधैँ छुन पाउन सपनाका उडानहरूले क्षितिज सधैँ छुन पाउन तिमीले चालेका पाइलाले नयाँ इतिहास रचन पाउन सपनाका उडानहरूले क्षितिज सधैँ छुन पाउन तिमीले चालेका पाइलाले नयाँ इतिहास रचन पाउन श्री राज महत तिम्रो यात्रा यसरी नै अघि बढ़ोस् तिम्रा सफलता देखेर सबैका दिल खुसीले रमाउन पाउन् तिम्रा सफलता देखेर सबैका दिल खुसीले रमाउन पाउन् भन्दै हुनुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु यो शब्दको लागि मिठा मिठा भावनाहरू लेखेर पठाइराख्नु भएको छ म मख छु भित्रभित्र गद गद गद भएर बसिरहेको छु भन्न केही छैन राम्रो राम्रो कुरा गरिसकेपछि मलाई खासै कुरै आउँदैन त्यो भइसकेपछि के भन्नु यस्तै हुनुहुन्छ सलिना सुनवार हेर्दै हुनुहुन्छ मलाई यति बेला होइन फेसबुकबाट पेजबाट श्रीराज महतबाट म भिडियो लाइभ मार्फत भइरहेको छु उपस्थित उहाँ भन्दै हुनुहुन्छ उदयपुर कटारी नगरपालिका 13 घर भइहाल्छ काठमाडौँबाट सलिना सुनवार हो सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद सुजन दाहाल हुनुहुन्छ दाई तपाईँ आज किन ह्यान्डसम भएर आउनु भएको हो भन्नुहुन्छ अह ह्यान्डसम म ह्यान्डसमै छु मान्छे सुजनजी होइन सुजनजी सरी वडफम बल्ब ह्यान्डसम त के र मरिहरू फिदा हुन्छ न गाँठे होइन ठिकै छ यहाँहरूले माया गरिदिनुहुन्छ यस्ता यस्ता शब्दहरू भन्नुहुन्छ सो त्यो भइसकेपछि हजुरको हेर्ने नजर राम्रो मेरो आँखा लाग्ने भयो भन्नुहुन्छ हजुरको त आँखा लागोस् न हजुरहरूको आँखा लागोस् दिल लागोस् ममा होइन दोर्जे शेर्पा हुनुहुन्छ के छ हो राजा खबर भन्नुहुन्छ ठिक छ हजुर राम्रो छ रमाइलो छ चलिया छ जिन्दगी हजुरको के छ अनुष्का तामाङ हुनुहुन्छ म पनि कार्यक्रम हेर्दैछु है सिन्धुली हिर्दुङबाट अनुष्का लामा हो सम्झना सबैमा शुभरात्रि मिस यु लभ यु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला सरिका छेत्री हुनुहुन्छ हजुरले अस्ति भेटाउनु भएको थियो दाई करोडौं मूल्यको एउटा महँगो जीव त्यसै बेचेर किन्नु न दाई आइफोन भन्नुहुन्छ हरिओम नारायण नारायण ठिक छ मैले सोच्दैछु मलाई सम्झाइदिनु भएको विशेष रूपमा धन्यवाद दिन चाहन्छु तर त्यो मरो उड्यो होला हो त्यहाँ बाहिर छोडेको थियो अब यस्तो भिडियो मात्र खिच्यो खासै याद गरिएन मरो गयो होला उडेर होइन त्यस्तै गरेर मलाई यति बेला धात लाउन अबिर चन्दन किन्ने बेला नरोई है दिपक सालिसे सर लेख्दै हुनुहुन्छ लेख वाचन गर्ने कोसिस म गर्दैछु होइन ओके सरिका छेत्री हुनुहुन्छ कार्यक्रम सुन्दैछु सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै कृष्ण सुनवार हुनुहुन्छ कार्यक्रम सुन्दैछु हेर्दैछु भन्नुहुन्छ काठमाडौँबाट सम्झना सबैमा भन्नुहुन्छ धनु गजमेर सङ्गीता ठकुरी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ श्रीधर हुनुहुन्छ यता पनि मेसेज पठाउनु भएको रहेछ इन्डियाबाट हेर्दै हुनुहुन्छ नेपाल घर अर्कै खाँची हो भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ नाइस भिडियो भन्नुहुन्छ विशेष रूपमा धन्यवाद हजुरलाई अनि स्वागत छ है भात लाउन अबिर चन्दन किन्ने बेला नरोई है भन्नुभएको छ धात मतलब बुझिन हो म यो साहित्यिक मलाई मनपर्छ होइन तर शब्दहरू कस्तो गाह्रो गाह्रो लाग्छ मलाई के गर्न साहित्यिक मनपर्नेले त शब्द पनि बुझ्नुपर्छ भन्छन् है धात लाउन अबिर चन्दन किन्ने बेला नरोई है त्यो दैवले हाम्रो खुसी छिन्ने बेला नरोई है भन्नुहुन्छ घाट लाउन धात लाउन जे छ त्यही भाषण गर्छु ल धात लाउन अबिर चन्दन किन्ने बेला नरोई है त्यो दैवले हाम्रो खुसी छिन्ने बेला नरोई है प्रवासमा छु कति बेला के हुन्छ थाहा छैन प्रवासमा छु कति बेला के हुन्छ थाहा छैन मृत शरीर बाँसमाथि लिने बेला नरोई है मृत शरीर बाँसमाथि लिने बेला नरोई है चकनाचुर होलान् तिम्रो सिउँदो पुछिएला चकनाचुर चुरा होलान् तिम्रो सिउँदो पुछिएला मलामीको लहर पछि हिँड्ने बेला नरोई है मलामीको लहर पछि हिँड्ने बेला नरोई है।

श्रद्धाञ्जली गर्न पुग्न सानो बाबु काखमा च्यापे श्रद्धाञ्जली गर्न पुग्न सानो बाबु काखमा च्यापे आफन्तले मेरो चिहान चिन्ने बेला नरोई है दुई दिनको चोला नहो मर्नुपर्छ एक दिन प्रिया मेरो लासमा दागबत्ती दिने बेला नरोई है घात लाउन अबिर चन्दन किन्ने बेला नरोई है त्यो दैवले हाम्रो खुसी छिन्ने बेला नरोई है प्रवासमा छु कति बेला

Aynen. Hakem mesaj mı basın yordu da talamati mesaj. Dipak sir, mesaj tüm adını bağdın sence. Man katta ka kastı kastı unu hal görüyse, serious parale zanı parne görüyse. Prayas variko. Dağat launa abiyer çandan kimne bela, narvay hay. Te dayvali amra khusi kimne bela narvay hay. Pravas ma çö, kati bela ke hunsa thaha çayna. Pravas ma çö, kati bela ke hunsa thaha çayna. मृत शरीर बासमाथि लिने बेला नरोय है मृत शरीर बासमाथि लिने बेला नरोय है चकनाचुर चुरा होला तिम्रो सिउँदो पुछिएला चकनाचुर चुरा होला तिम्रो सिउँदो पुछिएला मलामीको लहर पछि हिँड्ने बेला नरोय है मलामीको लहर पछि हिँड्ने बेला नरोय है भन्दै हुन्छ यसरी वाचन गर्ने कोसिस गर्दैछु कल्पना घिसिङ हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ प्रकाश खड्का हुनुहुन्छ पीडा हामीले कहिलेकाहीँ मलाई सम्झिन खुसी भए ठिकै छ नत्र मलाई सम्झिन पीडा हामीले कहिलेकाहीँ मलाई सम्झिन खुसी भए ठिकै छ नत्र मलाई सम्झिन म त हिजो पनि तिमीलाई खुसी चाहने मान्छे म त हिजो पनि तिम्रै खुसी चाहने मान्छे सुखमा नभए पनि दुःख पर्दा मलाई सम्झिनु सुखमा नभए पनि दुःख पर्दा मलाई सम्झिनु नमस्कार मित्र साथमा हजुरको रेडियो 102.1 MHz प्रत्यक्ष प्रसारण हुने कार्यक्रम एसएमएस दोहोरी सुनेर बस्नुहुने सबैलाई रात्रिकालीन अभिवादन सुन्दैछु ल आज त भक्तपुरबाट भन्नुहुन्छ सबैलाई मिठो सपनी अनि आरामदायक इन्द्रको कामना भन्नुहुन्छ प्रकाश खड्का हुनुहुन्छ लेखकलाई विशेष रूपमा धन्यवाद पीडा हामीले कहिलेकाहीँ मलाई सम्झिनु पीडा हामीले कहिलेकाहीँ मलाई सम्झिनु खुसी भए ठिकै छ नत्र मलाई सम्झिनु म त हिजो पनि तिम्रै खुसी चाहने मान्छे म त हिजो पनि तिम्रै खुसी चाहने मान्छे सुखमा नभए पनि दुःख पर्दा मलाई सम्झिनु भन्नुभएको छ मिठो छ यो पनि सेन्टिमेन्टल लाग्यो सबै सेन्टिमेन्टल कुराहरू आइरहेका छन् प्रकाश खड्का हुनुहुन्छ वाचन नगर्नुहोस् है प्लिज त हाम्रो साथीहरू मात्र हो भन्नुहुन्छ सबैजनाले मुक्त कविता या गजलका सियरहरू लेख्दै पठाउनु भएको छन्द मिलाएर लेख्ने बानी गर्नुहोस् है केही शब्दले भोलि हजुरको समय बदलिन सक्छ भन्नुहुन्छ प्रकाशजी वाचन नगर्नुहोस् है भन्नुभएको छ मैले वाचन गर्दै थिएँ मामा र फेरि नगर्नु भनेको चिजहरू गर्न मन लाग्छ प्रकाशजी तपाईँ नरिसाउनुहोस् है यो भनेको तपाईँले भन्न खोज्नु भएको राम्रो चिज हो शब्दहरू मिलाएर लेख्यो भने राम्रो भाषण गर्नेले पनि फेरि त्यही अनुसारले भाषण पनि गर्नुपर्छ मिलाएर लेखिएका शब्द मात्र भएर पनि भएन भाषण गर्नेले आफ्नै तालमा गइदियो भने फेरि गइहाल्यो होइन सो ठिक छ हजुरको कुरा पनि राम्रो निर्देश क्षम हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि आज पनि आइपुगे पाँच थरको मेक्लाङजुङ दुई घर भई हालबिरा निर्देश कतारबाट क्षम निर्देश हो भन्नुहुन्छ घर परिवार साथीहरू सबैमा सम्झना छ भन्नुहुन्छ समीक्षा जोशी अङ्किता सुनवार कमलाउनिम लिम्बु माया राई समीक्षा जोशी त्यस्तै मेरो प्यारो मान्छे तिमी सुनिता चामिङ राई त्यस्तै गरेर मनिषा मनु त्यस्तै कल्पना छेत्री फुची संस्कृति लामा दिलदुखिरिया रुबिना थामी लिम्बुनी पविना कविता कटानी माया आयुष पूर्वेली खुसी ममता पोया राय अनिता त्यस्तै गरेर काली अञ्जना शेर्पा योगिनी मिहाङ लिम्बु लगायत सबैमा सम्झना छ भन्नुहुन्छ कार्यक्रमको समय अवधि सकियो है 11 बजिसक्यो म्यासेजहरू थुप्रै छन् म्यासेजहरूतर्फ लाग्छु भुवन रावत हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि म्यासेज पठाउनु भएको छ त्यति बेला मलाई हेर्दै पनि हुनुहुन्छ लेख रचनाहरू चाहिँ मैले भिडियो लाइभमा प्राप्त लेख रचनाहरू राम्रोसँग वाचन गर्न सक्दिनँ कि भन्ने हो श्रीजी म पनि झन भन्छु झन अब के गर्नु त तपाईँले अहिले भर्खर भनेको पनि फेरि वाचन गरेँ मैले प्रकाशजी मेरो बानी के छ भन्दाखेरि नि वाचन गर्न मन लाग्छ ए टू जेड वाचन गर्छु मलाई त्यस्तो केही लुकाउनुपर्छ जस्तो लाग्छ र छैन हो तपाईँले सिम्पल सल्लाह सुझाव दिनुभएको त्यो भएर हो त्यस्तै गरेर त्यति बेला मलाई हेर्दै हुनुहुन्छ म्यासेज पठाउनु भएको छ म्यासेज वाचन गर्ने कोसिस गरिरहेको छु सरिका छेत्री हुनुहुन्छ शरीरमा प्राण रहन्जेल कसैले फर्किएर पनि हेर्दैनन् शरीरमा
प्राण रहुन्जेल कसैले फर्किएर पनि हेर्दैनन्। प्राण गएपछि भने कात्रो हटाई हटाई पनि हेर्ने गर्छन् भन्दनुहुन्छ। शरीरमा प्राण रहुन्जेल कसैले फर्किएर पनि हेर्दैनन्। प्राण गएपछि भने कात्रो हटाई हटाई पनि हेर्ने गर्छन्। यदि कदर गर्नु छ भने पाचुन्जेल गर, मरेपछि त दुश्मनले पनि आँसु बगाउँछन्। मरेपछि त दुश्मनले पनि आँसु बगाउँछन् भन्नुहुन्छ। पक्कै पनि हो सरिकाजी, मैले यही कुरा भनिरहेको छु, जहिले पनि भनिरहेको पनि हुन्छ, सम्बन्धमा पनि यही कुरा लागु हुन्छ। तपाईँको सम्बन्ध नै सिद्धिसकेपछि अन्तिममा ओके द्याट्स इट ब्रेकअप ओके भनेर भनिन्छ नि होइन अन्तिममा। त्यो अब त्यो सकिसकेपछि त अनि ब्रेकअपै भइसकेपछि हजुर हजुर हजुर भनेर काम छैन नि त, अगाडि हो कि सम्बन्ध हुँदैमा होइन राम्रो हुँदैमा नै सचिज गर्ने हो, कुरा मिलाउने हो, अथवा के गर्नुपर्ने हो गर्ने हो, कसरी अगाडि बढ्ने हो, के गर्ने हो, कसो गर्ने हो भनेर सोधी खोजी गर्ने हो होइन र। अनि मान्छे पनि स्वस्थ रहन्जेल अगाडि नै हाँसी खुसी बाँच्ने हो क्या, घमण्ड गर्छन् मान्छे, म ठुलो त ठुलो, मैले पैसा कमाएछु, म यस्तो मान्छे त यस्तो मान्छे भन्ने गर्छन्। त्यो भइसकेपछि कसरी हुन्छ र होइन, हामी घमण्ड नगरिकन हातमा हात मिलाएर अगाडि बढौँ त, हाम्रो गाउँ समाज टोल ओडा यति विकास हुन्छ, यति राम्रो हुन्छ। तर छैन, सो कुरा सही हो, अगाडि नै जो हुनुपर्ने हो चिज त्यो हुँदैन, हामी बितिसकेपछि मात्र सोच्ने गर्छौँ कि यो मलाई पनि मन पर्दैन। भागी छोरो सन्दीप ठकुर हुनुहुन्छ, कार्यक्रम हेर्दैछु भन्नुहुन्छ, रामी छापको मान्छे अल्छ काठमाडौँबाट, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। दीपक चालिसले पठाउनु भएको लेख मैले वाचन गर्ने प्रयास वाचन गरेको चाहिँ थिएँ, कस्तो भए पनि अब हेर्दैनुहुन्छ भने हजुरले अस्ति भेटाउनु भएको के अनुष्का तामाङको पनि मेसेज वाचन गरिसकेको छु मैले। पर्सि मेला हेर्न सैलुङ आउनु है भन्नुहुन्छ दर्जेजी, अहिले है दर्जे सर भन्नुहुन्छ, आउनुहोस् न लिन दर्जेजी, म आउँछु लिन, आउनु हो भने त नै भन्दिनँ हो गाँठे, तर एक्लै हिँड्न पो धनी कस्तो कस्तो लाग्छ कि खै जिन्दगी गाह्रो छ, एक्लै चलाउन पनि गाह्रो हुँदो रहेछ भन्ने खालको नमरी बाँच त कालोले साँचो त भन्दो रहेछ बेटा होइन भन्नुहुन्छ, दाईको भोइस खतरा छ है भन्नुहुन्छ अनुष्का, धन्यवाद हजुरलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुजन दाहाल हुनुहुन्छ, सपना तिम्रा क्षतिजभन्दा पनि उच्च हुन्, सपना तिम्रा क्षतिजभन्दा पनि उच्च हुन्, मेहनतका हरेक फल साह्रै नै मिठा हुन्, श्रीराज महत तिम्रो पहिचान सधैँ चम्किरहोस्, जिन्दगीका सबै अप्ठ्याराहरू आफै पन्छी हुन् भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद धन्यवाद हजुरलाई मनदेखि धन्यवाद दिन चाहन्छु। 11:05 अब म्यासेजहरू सर वाचन गर्नुपर्ने हुन्छ। चम्किरहने तारा भनी आकाशमा छाउनु, जस्तो सुकै अप्ठ्यारोमा पनि मुस्कुराउनु, चम्किरहने तारा भनी आकाशमा छाउनु, चम्किरहने तारा भनी आकाशमा छाउनु, जस्तो सुकै अप्ठ्यारोमा पनि मुस्कुराउनु, श्रीराज महत तिम्रो साहस कहिले नमरोस्, श्रीराज महत तिम्रो साहस कहिले नमरोस्, सफलताको नयाँ शिखर सधैँ छुँदै जानु, सफलताको नयाँ शिखर सधैँ छुँदै जानु भन्नुभएको छ सुजनजी, विशेष रूपमा धन्यवाद, हजुरले अवधि माया गर्नुहुन्छ, लेख कति लेख्नुभएको मेरो लागि विशेष रूपमा धन्यवाद आभार मनदेखि माया। विनोद बरवाल हुनुहुन्छ, सालीबाट सुन्दैछु भन्नुहुन्छ, सम्झना सबै हुनुहुन्छ, कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्कार सर कार्यक्रम सुन्दैछ, घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ, हौसलाका पखेटाहरू कहिल्यै नथाकुन्, अघि बढ्ने पाइलाहरू कहिल्यै नरोकिउन्, हौसलाका पखेटाहरू कहिल्यै नथाकुन्, अघि बढ्ने पाइलाहरू कहिल्यै नरोकिउन्, श्रीराज महत तिम्रो उज्यालो यात्रा देखेर खुसीका पलहरू सधैँ तिम्रै वरिपरि नाचुन्, सधैँ तिम्रै वरिपरि नाचुन् भन्नुहुन्छ, हजुरहरूको आशीर्वाद माया रहिरहोस्। त्यसरी नै भन्नसा हरिकुमार श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, भोजपुरको बोखिम घर भई हाल पोखराबाट, पोखराको लेक साइडबाट भन्नुहुन्छ, हरिकुमार श्रेष्ठ हो, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अँध्यारोलाई चिर्दै सधैँ उज्यालो छर्दै हिँड्नु, आफ्ना सुन्दर सपनाहरूलाई साकार पार्दै हिँड्नु, श्रीराज महत
तिम्रो नाम र साना सधैँ उच्च रहोस् जिन्दगीको घोरेटोमा सधैँ अघि बढ्दै हिँड्नु भन्नुहुन्छ सुजनजी. विशेष रूपमा धन्यवाद होइन यो मायाको लागि. म त खै के भनौँ भनौँ, म्यासेजहरू भाषण गरिरहेको छु, समय पनि गइराखेको छ. यति मिठा मिठा शब्दहरू गर्नुभएको छ होइन, अब छुट्टिनुपर्छ पनि भन्न चाहे. सुमिता थामिज हुनुहुन्छ सिन्धुलीबाट हो, कार्यक्रम सुन्दैछु. सम्झना सबैमा हुनुहुन्छ त्यस्तै गरेर. गुड नाइट भन्नुहुन्छ हजुर. नमस्ते नमस्कार, म पनि सुन्दैछ है कार्यक्रम घर चाहिँ कैलालीको मोहनल्याल गाउँपालिका वडा नम्बर 3 तामचा घर भइहालको बसाइ चाहिँ इन्डियाको बेङ्गलोरबाट हो भन्नुहुन्छ. रामकली लोकेन्द्र घरती मगर हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद अनि स्वागत छ हजुरलाई कार्यक्रममा. भुवन रावत हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. सम्झना सबैमा भन्नुहुन्छ. दाङ्गो राई 1900 गएको मान्छे हाल भारतबाट, सम्झना सबै भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे. अब छुट्यौँ, मैले म्यासेजहरू छुटाइनँ होला जस्तो लाग्छ. तिनजनासम्म देश तथा विदेशमा रहेर सुनेर साथ दिनु, विशेष रूपमा धन्यवाद दिन चाहन्छु. कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहे. 11 बजेर लगभग 7-8 मिनट गइसकेको छ, कार्यक्रमको समयलाई पनि ध्यान दिनुपर्छ जस्तो पनि लाग्छ भन्दै अब चाहिँ छुट्नुपर्छ. केही कुराहरू गरे, स्वास्थ्य ख्याल गर्नुहोला पनि भन्न चाहे. औषधि लिन बिर्सिनु भयो कि ध्यान दिनुहोला है पनि भन्न चाहे. त्यस्तै गरेर रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला पनि भन्न चाहन्छु. ग्यासको रिलेटेड अफ गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु. त्यस्तै गरेर लामखुट्टेको टोकाइबाट बस्नुहोला पनि भन्न चाहे भन्दै, यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. यो यात्रा होइन सँगसँगै हिँडेर साथ दिएर मलाई होइन यतिन्जेलसम्म साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु. माया दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै जयदेव कोटाको तीज गीत रहेको छ, माइतीको आगामी बोलको गीत रहेको छ. यो गीत राखिदिनुहोस् है भन्नुहुन्थ्यो. यो गीत राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रीराजमा छुट्टिन चाहन्छु. रेजिना परियार सरिता सुनारको चाहिँ आवाजमा रहेको गीत छ है. यो गीत तपाईँको माझमा राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत तपाईँकै सुख दुःखको साथी सहयात्री होइन तपाईँकै मुटुको ढुकढुकी पखर 14-15 लागि क्यान्सन छिटो श्रीराजमा छुट्टे. हवस् त नमस्कार, शुभरात्री. मिठो सपनाको कामना गरे है त.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एन्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। थापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
5: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
4: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
5: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
4: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
5: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
6: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
4: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
7: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
3: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 मा सम्पर्क गर्नुहोस्।
7: जिल्ला अस्पताल रामेछाप।

0: आज विक्रम सम्वत 2083 भदौ 9 गते मंगलबार साउन शुक्ल द्वादशी 25 अगस्त 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: बारा घटनाको पीड़ितका विवरण र आरोपितका बयान छताछुल्ल। बञ्चरे डाँडावासीसँग पटक पटकको सहमति समस्या उस्तै। अधिवेशन रोक्न माग गर्दै देउवा र खड्काद्वारा अदालतमा माग। ढुंगा गिटी र बालुवामा संघीय सरकारको नजर लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको स्वदेशमै रोजगारी र आमदानीको अवसर शीर्षकको शुभ समाचार।
0: वैदेशिक रोजगारीका लागि युवा विदेशीने क्रम बढ़िरहेका बेला हेटौड़ाको चुच्चे खोलामा खुवा अर्थात कुराउनी उत्पादन र बिक्री व्यवसायले युवालाई स्वदेशमै रोजगारी र आमदानीको अवसर दिएको छ। खुवाका लागि प्रख्यात हेटौड़ा उपमहानगरपालिका वड़ा नम्बर 6 र 17 क्षेत्रका नयाँ तथा पुराना व्यवसायीले दूध जन्य परिकार उत्पादनबाट मासिक 10,000 देखि लाखौं रूपियाँसम्म आमदानी गर्न सफल भएका छन्। व्यवसाय विस्तारसँगै दुग्ध उत्पादक किसान डेरी सामुदायिक वन र श्रमिक समेत लाभान्वित भएका छन्। हेटौड़ा काठमाडौँ सड़क खण्डको कान्ति लोकपथ अन्तर्गत पर्ने चुच्चे खोला खुवा उत्पादन केन्द्रका रूपमा परिचित भएको छ। यहाँ एक दर्जन भन्दा बढ़ी व्यवसायीले दैनिक 100 लिटर दूध घोड्दै खुवा गुदपात पुष्टकारी पेड़ा बर्फी लगायतका परिकार उत्पादन गर्दै आइरहेका छन्। हेटौड़ाबाट काठमाडौँ आवाजावत गर्ने यात्रुले समेत यहाँका उत्पादन कोसेलीका रूपमा लैजाने गर्दछन्। सड़क सञ्जालको विस्तारसँगै यहाँको खुवा व्यापार तथा व्यवसाय विस्तार भएको पाइन्छ। हेटौड़ा सत्रका लकेश सापकोटाले साथीभाइ विदेशिएपछि आफ्नै ठाउँमा भैँसीको दूधबाट खुवा उत्पादन गरी व्यवसाय शुरू गर्नुभएको हो। बीबीएस तेस्रो वर्षमा अध्ययनरत उहाँले मासिक करिब 50,000 रूपियाँ आमदानी गर्दै आइरहनु भएको छ। उहाँलाई आमा बुबाले पनि व्यवसायमा सहयोग गरिरहनु भएको छ। सापकोटाका अनुसार उत्पादन भएको खुवा गुदपाक पुष्टकारी लगायतका सामग्री हेटौड़ा काठमाडौँ रूटमा चल्ने सवारीका यात्रुले कोसेलीको रूपमा लैजाने गरेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा पहिलो पृष्ठका खबर। बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन। पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि मात्रै प्रश्न उठेको छैन, विद्यमान कानूनी प्रणाली बारे समेत बहस शुरू भएको छ। घटनाको छैटौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन्। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे। सरकार र पीड़ित पक्ष बीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पाँच पाँच जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको छ। नेपालको अपराध पीड़ित संरक्षण ऐन 2075 को दफा 6 गम्भीर प्रकृतिका अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। पीड़ितको प्रारम्भिक सूचनामा प्रहरीको सधैं बेवास्ता उपशीर्षकमा यससँगै खबर छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आफ्नी नाबालक छोरी बिहान 8 बजेदेखि हराएको भन्दै खोज तलाशका लागि बुबा आमाले 31 साउनमा लिखित निवेदन दिए। घर छेवैमा खेलिरहेकी छोरी एकाएक हराएपछि शुरूमा परिवार आफैले खोजी गर्यो, पछि स्थानीयको समेत सहयोग लिएर खोज तलाश भयो। फेरि फेला नपरेपछि इलाका प्रहरी कार्यालय सिमरामा 11:15 बजे आमाले लिखित निवेदन दिँदै प्रहरीको सहयोग खोजेकी थिइन्। तर प्रहरीले उजुरीलाई जति गम्भीर बनेर लिनुपर्ने थियो त्यति नदेखाएको परिवारको गुनासो छ। बुबाका अनुसार गाउँले मिलेर खोज्दा छोरी सधैं गइरहने एउटा बन्द घरभित्र हेर्न खोजिएको थियो। मैले किन नखोलेको भनेर सोद्धा जंगीले हामीलाई नै दोष देखाउने काम गरे। बुबा भन्छन् प्रहरीलाई पनि भन्यौं तर मौखिक मात्र भनेर मिल्दैन, जाहेरी दिनुहोस् भने। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो। बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा।
0: वनचरे डाँडा ल्याण्डफील्ड साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दाबीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जेउका त्यो छन्। कागजी सहमति मात्र गरिने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आइरहेका छन्। भएका सहमति, कार्यान्वयनमा व्यवस्था, स्रोतमा फोहोर नछुटाउनु र जग्गा अधिग्रहण तथा मुआब्जाको जटिलताले गर्दा समस्या हुने गरेको हो। फोहोर पुर्याउन हुने अवरोधपछि छुट्टा छुट्टै समयमा साना ठूला गरेर थुप्रै लिखित तथा मौखिक सहमति भइसकेका छन्। तर कतिपय कार्यान्वयन नभएको उनीहरूको गुनासो छ। 2062 जेठ 6 गतेदेखि नुवाकोटको बन्चरे डाँडामा फोहोर फाल्न थालिएको हो। त्यस यता स्थानीयले गर्ने अवरोध हटाउन 175 भन्दा बढ़ी सहमति भइसकेका छन्। वर्तमान सरकारले पनि बन्चरे डाँडाको समस्याको दीर्घकालीन समाधानका लागि पहल शुरू गरेको छ। केही दिन अघि सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले उपत्यका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोड़िएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बन्चरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयका प्रतिनिधिको सहभागितामा छलफल गराउनु भएको थियो। मन्त्री तिमिल सिन्हाले ल्याण्डफील्ड साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर छलफल शुरू गरेको बताउनु भएको थियो। वनचरे डाँडा ल्याण्डफील्ड साइट पटक पटक सहमति समस्या जस्ताको तस्तै आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ।
2: नेपाली कंग्रेसको आधिकारिकता सम्बन्धी विवादबारे संस्थापन इतर देउवा पक्षले सर्वोच्च अदालतमा 2 रिट पेश गरेको छ। कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै संस्थापन इतर समूह फेरि सर्वोच्च अदालत पुगेको हो। पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। शेरबहादुर देउवाको तर्फबाट वारिस असरूल हकले महाधिवेशनका गतिविधि रोक्न माग गर्दै रिट पेश गर्नुभएको छ भने खड्काको वारिस श्रवण कुमार श्रेष्ठ रहनु भएको छ। तर सर्वोच्चमा पेश रिट आज अर्थात मंगलबार मात्रै दर्ता हुने भएको छ। पूर्व सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले पेश गरेको रिट सोमबार पनि दर्ता नभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले दुवै निवेदन मंगलबार मात्र दर्ता हुने जानकारी दिनुभयो। कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: संविधानले खानी तथा खनिज पदार्थ सम्बन्धी विषयमा संघ प्रदेश तथा स्थानीय तहको अधिकारको बाँडफाँड गरेको छ तर यस सम्बन्धमा प्रचलित खानी तथा खनिज पदार्थ ऐन 2082 संघीय शासन प्रणाली कार्यान्वयन पूर्वको ऐन हो। संवैधानिक व्यवस्था, संघीय संरचना, आधुनिक खनिज प्रशासन, वातावरणीय उत्तरदायित्व, रणनीतिक खनिज व्यवस्थापन तथा लगानी प्रवर्धन गर्न भनेर सरकारले प्रचलित संशोधन विधेयक ल्याएको छ तर प्रस्तावित विधेयकले पनि फेरि ढुंगा, गिटी र बालुवा लगायतका खानी तथा खनिज जन्य पदार्थको उत्खननको अधिकार संघमै राख्नुपर्ने प्रस्ताव गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 ल्याएकी हुन्। विधेयक ल्याउनुको कारण स्पष्ट पार्दै उनले विधेयकमा लेखेकी छन् संघ प्रदेश र स्थानीय तहबीचको समन्वय र अधिकार क्षेत्र स्पष्ट पार्ने उद्देश्यले खानी तथा खनिज जन्य पदार्थ सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न खानी तथा खनिज पदार्थ विधेयक 2083 तर्जुमा गरिएको हो। 14 साउनमा प्रतिनिधि सभामा दर्ता भएको विधेयकमा ढुंगा, गिटी र बालुवा लगायतका खानी तथा खनिजन्य पदार्थको अन्वेषण प्रदेशले गर्न पाउने तर उत्खननको निर्णायक अधिकार संघमा रहने व्यवस्था गरिएको छ। स्थानीय तहलाई संरक्षणको मात्रै जिम्मेवारी दिने भनिएको छ। यसमा पनि संघ सरकारले तोक्न पाउने भनेर आफैमा अधिकार राख्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। आजको मध्याह दैनिकमा ढुंगा, गिटी र बालुवामा संघको नजर खुम्च्याइँदै प्रदेश र स्थानीय तहको अधिकार शीर्षकमा खबर छापिएको छ।
2: निजी सवारी साधनलाई पनि खुल्यो नाग ढुंगा सुरुङ शीर्षकमा कारोबार दैनिक खबर लेख्छ। नागढुंगा सुरुङ मार्ग निजी सवारी साधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। 9 जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यान लगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गर्न अनुमति दिइएको हो। उद्घाटनको समयदेखि आपतकालीन सवारी साधन मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो। सोमबार बिहान 9 बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारी सहित 9 सेटसम्मका निजी सवारी साधनलाई आवागमन खुल्ला गरिएको नागढुंगा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले बताउनुभयो। परीक्षण स्वरूप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो। त्यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुल्ला गर्ने तयारी छ। तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढ़ी गतिमा चलाउन, सवारीको हेडलाइट बाल्न, गाड़ी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ। करिब 29 अर्ब रूपियाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको 7 वर्षपछि साउन 11 उद्घाटन गरिएको थियो। 2076 कार्तिक 4 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गर्नुभएको थियो। प्रारम्भिक सम्झौता अनुसार यसको निर्माण 42 महिनामा सकिनुपर्ने थियो। कोविड, मुआवजा विवाद लगायत कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर र आपतकालीन सुरुङको लम्बाई 2.557 किलोमिटर छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको संसदमा प्रश्नोत्तरमा 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले प्रश्न दर्ता नगराएका हुन्। रासपाका सांसदहरूले 7 वटा प्रश्न दर्ता गराउन पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा मात्र प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुनेछ। संसद सचिवालयका अनुसार रासपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदहरूमा नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरूङ हुनुहुन्छ। यस्तै नेकपा एमालेका ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वर्षमान पुन र परमेश हमालले दर्ता गराउनु भएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। सभामुखको रूलिङ अनुसार सबै दलबाट एक एक प्रश्नको प्रत्युत्तर सुनिश्चित गरिएको थियो, जस अनुसार छ दलबाट छवटा र बाँकी नौवटा प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वको आधारमा भाग लगाइएको थियो। 11 सांसदका जवाफ दिँदै प्रधानमन्त्री शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ।
2: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई पनि नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा ल्याइने भएको छ। संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै सोमबार राष्ट्र बैंकले नियमन गर्ने क्षेत्र विस्तार गर्न कोषहरूलाई थप गरेको हो। हाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्था, लघु वित्त र सीमित बैंकिङ कारोबारको इजाजत पाएका हायर पर्चेज कम्पनी र सहकारीहरूलाई प्रत्यक्ष नियमन गर्दै आएको छ। सोमबार बसेको अर्थ समिति बैठकले तीनवटै ठूला कोषलाई केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षणमा ल्याउने गरेको निर्णय गरेको समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। हाल छुट्टा छुट्टै कानूनी व्यवस्था अनुसार सञ्चालन हुँदै आएका कर्मचारी तथा सामाजिक सुरक्षा बचत परिचालन गर्ने संस्थामाथि राष्ट्र बैंकको प्रत्यक्ष नियमनको दायरा विस्तार हुने भएको छ। उहाँले बताउनुभयो, अर्थ समितिबाट पास भएको यो व्यवस्था लागू भएमा 6 खर्ब रूपियाँको कर्मचारी संचय कोष, 3 खर्ब 36 अर्ब रूपियाँको लागनी नागरिक लगानी कोष र 1 खर्ब 23 अर्ब रूपियाँको सामाजिक सुरक्षा कोष समेत केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा आउनेछ। 3 ठूला कोषलाई राष्ट्र बैंकको नियमनमा ल्याउने अर्थ समितिको निर्णय शीर्षकमा राष्ट्रिय दैनिकमा छापिएको खबर हो।